हजुर श्रोता यिनै प्रस्तुतिसँगै बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातको समय आजको लागि सकिएको छ। भोलि तपाईँको राशिफल सहित जन्मदिनको शुभकामना लिएर हामी उपस्थित हुनेछौ। तपाईँको जन्मदिनको शुभकामना रेडियो मार्फत प्रसारण गर्न चाहनुहुन्छ भने हामीलाई अघिल्लो दिन नै जन्मदिनको शुभकामना टिपाउन नबिर्सनुहोला। जन्मदिनको शुभकामना टिपाउनको लागि हाम्रो फोन नम्बर 0564 14 100 सधैँ खुल्ला रहनेछ। हाम्रो सामाजिक सञ्जाल र इमेलमा समेत शुभकामना पठाउन सक्नुहुने जानकारी सहित आजको श्रृंखलाबाट म अशोक विश्वकर्मा विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।

0: 103.8 अन्तर्मन को आवाज।
1: हेलो बा,
2: कति बन्यो घर? अनि ढलान भयो त?
3: अँ बाबु, ढलान त भयो। अब घर भित्रको काम गर्नु पर्ने छ। सामान धार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
2: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
3: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
4: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
1: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
4: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9891505630 र 9746780681।
5: कान्छी, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
6: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
5: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
6: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
1: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नवग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
7: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि, बजाज शोरूम सँगै।
1: प्रोप्राइटर समीक्षा गुरुङ, सम्पर्क 9861633101 र 9868385522।
8: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बडी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो। बरु कहाँ जाने होला त?
9: आ बुढा, त्यसलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएको रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो। हामी पनि त्यतै जाम।
8: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
9: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142334 र 9811556606।
8: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु, मोबाइल 9806613195 र 9847153068।
10: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
11: के भए दाइ, पैसा भएपछि नि के को तनाव हो र?
10: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छ।
9: ल दाइ, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको छापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाटा, सिपिभीसी, पिभीसी
12: पाइप पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
13: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ।
12: थापा हार्डवेयर सप्लायर शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल प्रोप्राइटर महेश थापा फोन 0564142636 मोबाइल 9856078302 र 9846078302।
14: दाइ पहिला यो मोबाइल हेर्दिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो 81 बिग्रियो
15: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
14: अनि बन्छ त दाइ
15: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
16: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि
17: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्
18: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
17: प्रोपाइटर राजन पौडेल मोबाइल 9856062029
19: एभुडी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
20: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
19: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै दुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ
20: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
21: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
22: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा
21: प्रोप्राइटर रबिन थापा सम्पर्क 9856033398 र 9465610950
23: एपी स्टोर दुलेगौडा सृजना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि
21: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ
23: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ
21: प्रोप्राइटर गजेन्द्र पौडेल पवन पौडेल र प्रतिभा पौडेल
23: फोन नम्बर 0564143121
21: मोबाइल 9865078634 र 9701107090
24: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
21: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
24: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
21: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
24: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
21: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
24: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
21: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
24: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
21: 5 बेल चौतारा तनहु फोन 0665712040
25: 103.8 अन्तर्मनको आवाज
26: सेक्सन 1 स्टुडियो टाइम
27: अहिले बिहानको 6 बज्यो
0: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98160 95301
2: पति लामिछानेको निर्देशन तीन पूर्व प्रधानमन्त्रीका स्वकीय माथि अख्तियारको छानबिन शुरू
3: अघिल्लो वर्ष भन्दा 3% बढ्यो रोपाई सबैभन्दा ठूलो सुधार मधेसमा किसानले धान रोपाई सके पनि मलको अभाव कायमै
2: कर्जाको माग नबढ्दा बैंकहरूमा थुप्रिन थालेको रकम 15 खर्ब पुग्यो निजी क्षेत्रसँगको साझेदारीमा उद्योग सञ्चालन गर्न विज्ञको सुझाव
4: साझेदार बनाएर पार्टनरसिपमा चलाउनुपर्छ कतिपयलाई मर्जर गरेर पनि चलाउनेतिर चाहिँ सरकार जानुपर्छ भन्ने मलाई लाग्छ
3: क्यान्सरको खोप परीक्षणमा उत्साहजनक परिणाम देखिएको अनुसन्धानकर्ताहरूको दावी खोपको दीर्घकालीन प्रभावकारिता बारे थप अनुसन्धान आवश्यक
2: र एसियाली खेलकुदको प्रशिक्षणका लागि 4 सदस्यीय नेपाली टेनिस टोली आज भारत जाँदै लालिगामा एटलेटिको म्याड्रिडको विजयी शुरूआत
5: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना
6: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ
5: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म प्रवेश परीक्षा 2083 भाद्र 31 गते
6: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ
5: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन
6: फोन 056-421-261 596-617 मोबाइल 98-550-607-68 98-511-62-594 98-510-54-224 तपाईको सपना हाम्रो जिम्मेवारी भविष्यको यात्रा आजै एनपीआई बाट सुरु गरौं

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्स को खरिद गर्नुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् 3 वर्ष एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540
3: काया कैरनमा अब खबरको सिलसिला सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदमा मर्यादित भएर प्रस्तुत हुन मन्त्री र पार्टीका सांसदहरूलाई निर्देशन दिनुभएको छ सांसद र मन्त्रीहरूको गतिविधिलाई लिएर सार्वजनिक आलोचना हुन थालेपछि उहाँले मर्यादित बन्नुपर्नेमा जोड़ दिनुभएको हो पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा हिजो बसेको संसदीय दलको बैठकमा सभापति लामिछानेले मन्त्री र सांसदहरूलाई सरकारका काम कार्यवाही कसरी सम्पादन गर्ने र संसदमा कसरी प्रस्तुत हुने भन्ने सम्बन्धमा सुझाव दिनुभएको थियो सभापति लामिछानेले संसदको यो कार्यकाल मात्रै राजनीति गर्छु भनेर आएका नेताहरूलाई ससम्मान विदाई गर्ने पनि बताउनुभयो मन्त्री र सांसदहरूलाई प्रचारमुखी भन्दा काममा ध्यान दिन पनि सभापति लामिछानेले आग्रह गर्नुभएको छ उहाँले मन्त्रीहरूबारे सांसदका गुनासो सुन्नुभएको थियो सांसदहरूले मन्त्रीका कार्यशैलीलाई लिएर आलोचना गरेका थिए जवाफमा सभापति लामिछानेले आउँदा दिनमा मन्त्रीहरूको कार्यशैली परिवर्तन हुने र सांसदले उठाएका विषय सम्बोधन गरिने बताउनु भएको थियो
4: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्व प्रधानमन्त्रीहरू केपी शर्मा ओली शेरबहादुर देउबा र पुष्पकमल दाहालका स्वकीयमाथि सम्पत्ति शुद्धिकरणको कसुरमा छानबिन अघि बढ़ाएको छ ओलीका स्वकीय सचिव राजेश बज्राचार्य देउबाका स्वकीय सचिव भानु देउबा र दाहालका स्वकीय सचिव गंगा दाहालको सम्पत्तिमाथि आयोगले अनुसन्धान अघि बढ़ाएको हो सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले प्रारम्भिक चरणमा अध्ययन गरेर सम्बन्ध कसुर नभएकाले हामी कहाँ फाइल पठाइएको थियो एक आयुक्त भन्नुहुन्छ त्यसपछिको अनुसन्धान अघि बढ़ाएका छौं उनीहरू विरूद्ध अनुसन्धान गर्न भन्दै अख्तियारमा समेत छुट्टा छुट्टै उजुरी समेत परेको थियो सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागबाट समेत पत्र आएपछि आयोगले निजामती कर्मचारी र प्रहरीको संयुक्त टोलीले खटाएर छानबिन थालेको छ अख्तियारका अनुसन्धान अधिकृतका अनुसार तीन पूर्व प्रधानमन्त्रीका तत्कालीन स्वकीय सचिवहरूको विवरण माग्दै राष्ट्र बैंक मालपत कार्यालय सहित 20 भन्दा बढ़ी निकायलाई कारोबार र सम्पत्तिको विवरण माग्दै पत्राचार समेत गरिसकिएको छ कान्तिपुर दैनिकमा खबर छ
3: गएको बिहिबार मध्यरातीको पहिरोबाट घर भत्किनुका साथै चिराचिरा परेपछि विस्थापित बनेका बाजुराको त्रिवेणी नगरपालिका 9 चाम्सीका 40 परिवार त्रिपालमुनि बसिरहेका छन् घर फर्कने अवस्था नभएपछि 40 घर परिवार बल्दी चाम्सु मौरी सड़क खण्ड अन्तर्गत चाम्सु सड़कमा त्रिपाल टाँगेर बसेको वडाध्यक्ष नन्द थापाले बताउनुभयो यस्तै विस्थापित मध्ये 16 परिवार महालक्ष्मी आधारभूत विद्यालयमा र 2 परिवार बिउ बिजन बचत तथा सहकारी भवनमा आश्रय लिएर बसेका छन् पहिरो पीड़ितका लागि जिल्ला रेडक्रसले 61 त्रिपाल उपलब्ध गराएको छ बाजुराका पहिरो पीड़ित 40 परिवारको हप्ता दिनदेखि त्रिपालमुनि बास नयाँ पत्रिकामा खबर छ
4: सरकारले प्रारम्भिक बाल विकास ईसीडी शिक्षक विद्यालय कर्मचारी र संघीय अनुदानमा कार्यरत शिक्षकको तलब वृद्धि गरेको छ सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलका अनुसार हिजो बसेको मन्त्री परिषद बैठकले ईसीडी शिक्षक विद्यालय कर्मचारी लेखा हेर्ने र विद्यालय सहयोगीको तलब मासिक 5,000 दरले वृद्धि गर्ने निर्णय गरेको हो यस्तै संघीय अनुदानमा शिक्षण गर्ने निम्न माध्यमिक र माध्यमिक तहको शिक्षकको तलब पनि वृद्धि गरिएको छ बजेटमा सरकारी कर्मचारी र शिक्षकको तलब 21% वृद्धि भए पनि सामुदायिक विद्यालयमा कार्यरत तलब उनीहरूको तलब नबढ़ेकामा सरकारको आलोचना हुँदै आएको थियो ईसीडी शिक्षकले मासिक 12,017 12,000 17,000 रूपियाँ तलब प्राप्त गर्नेछन्। विद्यालय सहयोगीको तलब 10,000 वृद्धि भएर 15,000 रूपियाँ पुगेको छ। लेखा हेर्ने विद्यालय कर्मचारीको तलब भने 15,000 20,000 रूपियाँ पुगेको खबर आजको कान्तिपुरमा छ।
3: यस वर्ष देशभर रोपाई 97.48% सकिएको छ। साउन 29 13,35,651 हेक्टरमा रोपाई सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत कृषि विभागले जनाएको छ। देशभर रोपाई भएको क्षेत्रफल 13,70,062 हेक्टर छ। गएको वर्ष 1 भदौसम्म 94% रोपाई सकिएको थियो। त्यति बेला 13,03,012 हेक्टरमा रोपाई भएको थियो। गएको वर्षको तुलनामा यस वर्ष करिब 30,500 हेक्टर बढ़ी क्षेत्रमा धान रोपिएको विभागको तथ्याङ्क छ। रोपाईको दरमा सबैभन्दा ठूलो सुधार मधेसमा देखिएको छ। गएको वर्ष यो अवधिमा मधेसमा 86.35% मात्र रोपाई भएकोमा यस वर्ष 96.6% पुग्दा मधेसमा रोपाईको दर 10.25% बिन्दुले बढ़ेको हो। यस वर्षको रोपाई करिब सकिएको कृषि विभागका उपमहानिर्देशक राजेन्द्र कोइरालाले बताउनुभयो। सरकारी निकायले समयमै रोपाई सकिएको उत्पादन बढ़ने अनुमान गरे पनि किसानले रोपाईको बेला बिउ मलदेखि विपदको सामना गरिरहनु पर्ने बाध्यता टड्कारो बनेको बताउँदै आएका छन्। किसानले रोपाई सके पनि मलको अभाव कायमै रहेको राष्ट्रिय कृषक समूहका कोषाध्यक्ष शशिराम आचार्यले बताउनुभयो। कान्तिपुरमा खबर छ। काया कैरनमा उद्योगहरूको अवस्था र बन्द उद्योग सञ्चालनको लागि गर्नुपर्ने कामबारे जानकारीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
5: लौ आयो खुसीको खबर। होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
6: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
5: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
6: सम्पर्क प्रिन्स फेन्सी हाउस मोबाइल 98-066-81-115।
7: ए सबिना, यस्तो हतारमा कता हो?
8: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो। गर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन। पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
7: ल, बिहेको गर गहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो। त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
9: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा बनकेवा चोक तनहुँ। प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 98-460-78-528 र 98-028-16-142।
10: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ। यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो। बनाउने ठाउँ त झन् कहाँ होला?
7: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
10: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलट आल्मुनियम सिलोट सरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग प्रोप्राइटर सूर्यबहादुर बानिया संगम बानिया। फोन 065-414-142 98-560-23-128 98-462-14-726।
6: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
3: बाजुराका पहिरो पीड़ित 40 परिवारको त्रिपालमुनि बास। अघिल्लो वर्षभन्दा 3% बढ़ो रोपाई। सबैभन्दा ठूलो सुधार मधेसमा। ईसीडी शिक्षक र विद्यालय कर्मचारीको तलब 5,000 बढ़्यो। लगायतका खबर प्रस्तुत गर्यो।
4: अब बाँकी खबर। कर्जाको माग नबढ्दा तीन वर्षदेखि बैंकहरूमा थुप्रिन थालेको रकम 15.5 अर्ब रूपियाँ पुगेको छ। निक्षेप संकलन बढ्दै जाने तर कर्जाको माग विस्तार नहुँदा ठूलो परिमाणको लगानीयोग्य रकम थुप्रिएको हो। नेपाल राष्ट्र बैंकका प्रवक्ता एवं कार्यकारी निर्देशक गुरूप्रसाद पौडेलका अनुसार तीन वर्षदेखि बैंकिङ क्षेत्रमा
3: त्रिपाल मुनि बास अघिल्लो वर्षभन्दा 3% बढ़्यो रोपाई। सबैभन्दा ठूलो सुधार मधेसमा ईसीडी शिक्षक र विद्यालय कर्मचारीको तलब 5,000 बढ़्यो लगायतका खबर प्रस्तुत गर्यौं।
4: अब बाँकी खबर।

0: बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने कर्जा विस्तार हुन नसक्दा तरलता बढ़ेको उहाँले बताउनुभयो। विगतमा पटक पटक तरलता अभावको संकट झेलेका बैंकहरूले आफूसँग पैसा नहुँदा राष्ट्र बैंकबाट ऋण स्थायी तरलता सुविधा लिएर ग्राहकलाई ऋण दिन्थे। 2079-80 राष्ट्र बैंकसँग 32 अर्ब 31 अर्ब 28 करोड़ ऋण लिएका बैंकहरूले 80-81 घटाएर 1 अर्ब 20 करोड़ मात्रै लिएका थिए। त्यसैता त्यस्तो सुविधा लिएका छैनन्। बरू ऋण लिन नआएपछि थुप्रिएको पैसा ब्याजका लागि राष्ट्र बैंकमा राख्ने गरेका छन्। यस्तो अवस्था देशकै लागि दुर्भाग्यपूर्ण रहेको नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापा बताउनुहुन्छ। उहाँ मौद्रिक नीति वा अन्य नीतिहरूले यति ठूलो स्रोतको परिकल्पना र प्रयोग गर्ने योजना नै ल्याउन नसकेको बताउनुहुन्छ। एउटा घर निर्माण गर्दा 47 वटा वस्तुको खपत हुन्छ भन्ने कुरालाई नै ठूलो खोज जस्तै मान्ने र सानातिना कुरामा अल्झिने परिपाटीले देश अघि बढ़न नसकेको उहाँको भनाइ छ। यसका लागि कड़ा नीतिगत मेहनत आवश्यक रहेको र यो राज्य स्तरबाट भएको देखिँदैन। यति धेरै पैसा बैंकमा थुप्रिनु देशकै लागि दुर्भाग्यपूर्ण रहेको उहाँको टिप्पणी छ। यसैबीच नेपाल बैंकर संघका पूर्व अध्यक्ष भुवन दाहाल निजी क्षेत्रको कन्फिडेन्स कम हुँदा समस्या भएको बताउनुहुन्छ। 3 वर्षदेखि रहेको अधिक तरलताको कारण अब संरचनागत रूपमा यसको समाधान खोज्नुपर्ने उहाँको भनाइ छ। विगतको कर्जा माग र अहिलेको अवस्थासँग तुलना गरेर बुझ्नुपर्ने र 3 वर्षभन्दा अगाडि लोनको डिमाण्ड हुँदा पनि पैसा नभएर दिन नसक्ने अवस्था रहेको कुरालाई अहिले सरकारले ध्यान दिनुपर्ने उहाँको भनाइ रहेको खबर नयाँ पत्रिकामा छ।
1: आत्मनिर्भर अर्थतन्त्र र उत्पादनमुखी निर्यात तथा रोजगारीका लागि औद्योगिक क्षेत्रको विकास अपरिहार्य छ, तर उद्योग स्थापना गर्ने भन्दा सञ्चालनमा रहेका उद्योगलाई टिकाइराख्ने चुनौती अझै ठूलो देखिन्छ। सरकारी तथ्याङ्क अनुसार नेपालमा 10 औद्योगिक क्षेत्रमा रहेका 703 उद्योग मध्ये 619 सञ्चालनमा छन् भने 22 बन्द छन्। यी उद्योगहरूले मात्रै झण्डै 20,000 प्रत्यक्ष रोजगारी दिएका छन्। थप जानकारी अबको पालोमा।
0: उद्योग भनेको केवल एउटा कारखाना मात्र होइन, उद्योगसँग किसान, कच्चा पदार्थ आयातकर्ता, ढुवानी व्यवसायी, बैंक तथा वित्तीय संस्था, श्रमिक, बजार, उपभोक्ता र सरकारको राजस्व प्रणाली पनि जोड़िएको हुन्छ। त्यसैले एउटा उद्योग बन्द हुँदा त्यसको असर समग्र अर्थतन्त्रमा देखिन्छ। वरिष्ठ अर्थविद डाक्टर दिल्लीराज खनाल।
2: परम्परागत रूपमा खास व्यवसाय पेसा गर्ने मान्छेहरूको त्यो व्यवसाय पनि समाप्त भयो। तपाईँका साना कुटीर उद्योगहरू पनि जुन त्यो पनि एक अर्कोमा धराशायी भए, त्यसले अर्को ढंगले बेरोजगारी पनि भयो। ब्याङ्कले चाहिँ अनि ट्रेडलाई सपोर्ट गर्ने पुँजीकै बेसिकली त्यो वेल्थको क्रिएसन भन्दा पनि के हुनु भने साइफनिङ।
0: नेपालको औद्योगिक क्षेत्र अहिले पनि केही संरचनागत समस्यासँग जुधिरहेको छ। उत्पादन लागत उच्च हुनु, कच्चा पदार्थका लागि आयातमा निर्भरता, बजारको अनिश्चितता, वित्तीय लागत, पूर्वाधार तथा नीतिगत अस्थिरता जस्ता विषय उद्योगीका अहिलेका प्रमुख चिन्ताका विषय हुन्। सरकारले भने अहिले औद्योगिकरण मार्फत रोजगारी र आर्थिक वृद्धि बढ़ाउने तथा उत्पादनमूलक क्षेत्रमा लगानी र कर्जा विस्तार गर्ने विषयलाई प्राथमिकतामा राखेको देखिन्छ। सरकारले अहिले औद्योगिक क्षेत्रमा गरिरहेका प्रमुख सुधारहरू के देखिन्छन् त?
2: कच्चा पदार्थमा जुन किसिमको छुट र सुविधा दिएको छ त्यो ठिकै छ। स्वदेशी वस्तुहरू किन्नतिर प्रोत्साहन गर्ने, अलि डिजिटलाइज सिस्टमबाट अनि त्यो भ्याटमा छुट दिनेदेखि लिएर कुराहरू चाहिने जुन किसिमको अगाडि बढ़ाइएको छ, त्यसले होइन जस्तो आईटी सेक्टरलाई चाहिँ विशेष प्रायोरिटी दिएको छ। नेपालीहरूले बाहिर लगानी समेत गर्न पाउने स्टार्टअप पनि छ, त्यो पनि ठिकै छ।
0: नेपालमा उद्योगको समस्या उद्योग खोल्न नसक्नु मात्र होइन, खोलेका उद्योगलाई कसरी प्रतिस्पर्धामा ल्याउने, कसरी टिकाउने र यसलाई विश्व बजारसम्म कसरी पुर्याउने भन्ने प्रमुख चुनौती हो। यसका लागि सरकारले तत्काल गर्नुपर्ने कामहरू के हुन् त? फेरि एकपटक अर्थविद डाक्टर खनाल।
2: बुद्धिमत्तापूर्ण तरिकाले यस्तो निजीकरण गर्ने होइन, जसका कारणले गर्दा औद्योगिकरणको गति र प्रक्रियालाई पनि त्यसले थप रूपमा सहयोग र मदत गरोस् र त्यहाँबाट आउने पैसा सरकारले अर्कोतिर लगाओस्, मुख्य चाहिँ हिस्सेदार साझेदार बनाएर पार्टनरसिपमा चलाउनुपर्छ र कतिपयलाई मर्जर गरेर पनि चलाउनेतिर चाहिँ सरकार जानुपर्छ भन्ने मलाई लाग्छ।
1: औद्योगिक क्षेत्रको अवस्था र सुधारको विषयमा अर्थशास्त्री डाक्टर दिल्लीराज खनालसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि खबरको सिलसिला, सरकारले दूरसंचार क्षेत्रमा चालू आर्थिक वर्ष 2083-84 रूपान्तरणकारी वर्ष बनाउने तयारी गरेको छ। यसका लागि 4G कवरेज विस्तार र केही क्षेत्रमा 5G सेवा शुरू गर्ने तयारी हो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले हाल सञ्चालनमा रहेका टावरको संख्या 50% बढ़ाउने तयारी गरिएको जानकारी दिनुभयो। अहिले नेपाल टेलिकमसँग देशभर करिब 5,000 संख्यामा टावर रहेकोमा तत्काल 1,600 टावर थप्नका लागि स्रोतको व्यवस्थापन भइसकेको छ।

0: तिमिल सिन्हाका अनुसार काठमाण्डुमै 4G सेवा प्रभावकारी नभएको गुनासो रहेकाले नेपाल टेलिकमलाई यस क्षेत्रमा आफ्नो पूर्ण स्रोत परिचालन गर्न निर्देशन दिएको छ। 4G एकदमै ठूलो कभरेज बढ़ाउनु पर्नेछ र यसका लागि नेपाल टेलिकमले गुनासो नआउने गरी काम गर्दैछ। उहाँले भन्नुभयो अहिले सञ्चालन रहेका टावरको संख्या भन्दा थप 50% संख्यामा टावर थप्ने तयारी भइरहेको छ। कारोबार दैनिकमा खबर छ।
1: सरकारले समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्तालाई तीव्रता दिएको दावी गरे पनि प्रगति भने नगर्ने देखिएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार संघले समस्याग्रस्त घोषणा गरेका 23 सहकारीमा 76,399 बचतकर्ताको रकम फँसे पनि नयाँ सरकार गठन यता 10,000 बचत भएका 3,178 जनाले मात्रै रकम फिर्ता पाएका छन्। यो कुल बचतकर्ताको 4.15% मात्रै हो। फिर्ता हुनुपर्ने रकमको तथ्याङ्क हेर्दा प्रगति विवरण झन नाजुक छ। समितिका अनुसार समस्याग्रस्त सहकारीमा बचतकर्ताको 45,05,45,00,000 रूपियाँ फँसेकामा अहिलेसम्म 4,20,53,800 मात्रै फिर्ता भएको छ, जुन कुल फिर्ता रकमको 0.09% मात्रै रहेको खबर नयाँ पत्रिकामा छ।
0: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
3: यस दुलेगौडा पोलिक्लिनिकमा यही भदौ 6 गते पहिलो शनिबार पेट छाती मुटु मधुमेह र थाइरोइड रोग विशेषज्ञ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय
2: गण्डकी मेडिकल कलेज GMC कार्यरत वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य
3: हार्जोनी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
2: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
3: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
3: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
4: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 0654141129 र 98560131053।
5: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
6: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
7: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 98166-34372।
8: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
9: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
8: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
9: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
8: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
9: होटल फ्यामिली एन्ड लज, खैरिनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98560-23420-98041-54674 र 98460-23420।
1: प्रतिनिधि मात्र हुनुहुन्छ नवलपुरकी किसान अम्बिका सिटोला लगायत देशभरका हजारौं दुग्ध किसानको कथा पनि यस्तै पीड़ा र निराशाले भरिएको थियो। किसानले दिनरात खटेर दूध उत्पादन गर्थे तर भुक्तानी नपाउँदा ऋणको बोझ बोक्न बाध्य थिए। 8 महिनासम्म रोकिएको भुक्तानी अवधि अहिले घटेर झण्डै 2 महिनामा झरेको छ। नियमित रूपमा रकम प्राप्त हुन थालेपछि दुग्ध किसानका आँखामा खुशी र अनुहारमा सन्तोष झल्किन्छ, गोर्खापत्र दैनिकले खबर छापेको छ।
0: अब विदेशको खबर। अमेरिकाको फ्लोरिडामा रहेको एक क्यान्सर अनुसन्धान केन्द्रमा गरिएको व्यक्तिगत क्यान्सर खोपको प्रारम्भिक परीक्षणले उत्साहजनक परिणाम देखाएको छ। औषधि निर्माता कर्पनी मोडनाले विकास गरेको यो खोपलाई किटुटा नामक औषधिसँग संयोजन गरेर प्रयोग गरिएको बीबीसीले जनाएको छ। 1000 भन्दा बढ़ी उच्च जोखिमयुक्त छालाको क्यान्सर भएका बिरामी सहभागी चरण 3 परीक्षणमा खोप र किटुटाको संयोजनले बिरामीलाई लामो समयसम्म क्यान्सर मुक्त राख्न सफल भएको कम्पनीले जनाएको छ। क्यान्सर शरीरका अरू अंगमा फैलिने जोखिम समेत घटेको दावी छ। इन्स्टिमेसना नाम दिएको यो खोप हरेक बिरामीको ट्यूमर अनुसार व्यक्तिगत रूपमा तयार गरिन्छ। खोपले शरीरको प्रतिरक्षा प्रणालीलाई बाँकी रहेका क्यान्सर कोष पहिचान गरी त्यसमाथि आक्रमण गर्न निर्देशन दिने उद्देश्य राख्छ। यसमा कोविड-19 विरूद्धका केही खोपमा प्रयोग भएका एमआरएनए प्रविधिको विकास गरिएको छ। कम्पनीहरूले प्रारम्भिक परिणामलाई महत्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरे पनि यसको पूर्ण विवरण अझै सार्वजनिक भएको छैन र स्वतन्त्र विज्ञहरूबाट समेत पूर्ण रूप समीक्षा हुन बाँकी छ। त्यसैले यो खोपले दीर्घकालमा कति प्रभावकारी रूपमा काम गर्छ र बिरामी कति समयसम्म क्यान्सर मुक्त रहन्छन् भन्ने विषयमा थप तथ्य आवश्यक रहेको विज्ञहरूले बताएका छन्।
1: अब केही खेल खबर। जापानमा हुने विश्व एसियाली खेलकुदको प्रशिक्षणका लागि 3 खेलाड़ी सहित 4 सदस्यीय नेपाली टेनिस टोली आज भारत जाँदैछ। भारतको बेंगलुरूमा हुने प्रशिक्षणमा खेलाड़ीहरू प्रदीप खड्का, निशान श्रेष्ठ र स्वस्तिका विष्ट रहेका छन् भने प्रशिक्षकमा रेणु देवी कोण्डा छिन्। टोलीलाई राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष विशाल श्रेष्ठ, सदस्य सचिव रामचरित्र मेहता, राखेप कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठ, नेपाल टेनिस संघका अध्यक्ष मनोहर दास मूल लगायतले हिजो नै विदाई गरे। उनीहरूले रोहन बोपाना टेनिस एकाडेमीमा प्रशिक्षण गर्नेछन्। टोली भदौ 23 गते स्वदेश फर्किनेछ। विश्व एसियाडकै लागि छनौट भएका अभिषेक बाँसतोला र शिवाजी गुरूङ भने स्वदेश बाहिर प्रशिक्षणरत रहेका नेपाल टेनिस संघले जनाएको छ। विश्व एसियाली खेलकुद असोज 3 गतेदेखि जापानको आइची र नायोमा शुरू हुनेछ। नेपालले 23 खेलमा 136 खेलाड़ीलाई सहभागिता गराउनेछ। गएको संस्करणमा नेपालले 26 खेलमा सहभागिता जनाएको थियो। खेलका अर्को प्रसंगमा एटलेटिको म्याड्रिडले नयाँ लालिका सिजनको पहिलो खेलमा मालागालाई 2-0 पराजित गर्दै विजय शुरूआत गरेको छ। दोस्रो हाफमा मैदान प्रवेश गरेका ली काङ इनले 13 मिनटपछि उत्कृष्ट गोल गर्दै एटलेटिकोलाई अग्रता दिलाए। त्यसपछि एलेक्स वायनाले उत्कृष्ट फ्रीकिक मार्फत दोस्रो गोल गर्दै एटलेटिको जित सुनिश्चित गरेका थिए। एटलेटिकोले अब आउँदो आइतबार भिल्लारियलसँग खेल्नेछ। खेल शुरू नअघि एटलेटिकोको विश्वकप विजेता खेलाड़ीहरू मार्कोस लोरेन्ते, मार्क भुविल, एलेक्स बायना र आलेजान्द्रो गिमराडोलाई मैदानमा सम्मान समेत गरिएको थियो। उनीहरूलाई समर्थकहरूले ठूलो तालीसहित स्वागत समेत गरेका थिए।
0: काया कैरनमा अब केही खबर संक्षेपमा। अहिले देशका केही ठाउँमा हल्का पानी परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाड़ी भेगका 1-2 ठाउँमा सामान्य वर्षा भइरहेको छ। पछिल्लो 12 घण्टामा कास्कीमा सबैभन्दा धेरै 107 मिलिमिटर पानी परेको छ। महाशाखाका अनुसार आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भेगका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ।
1: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले प्रथम राष्ट्रिय महाधिवेशनबाट दलविहीन स्थानीय तहको प्रस्ताव पारित गर्यो, तर अहिले क्याण्डिडेट क्लब मार्फत स्थानीय तहमा उम्मेद्वार खोज्दैछ। गैरदलीय पालिका बनाउन व्यावहारिक रूपमा असम्भव भएको महसुस गर्दै दलीय प्रतिस्पर्धा गर्दैछ।
0: बागमती प्रदेशमा मुख्यमन्त्रीका लागि एमाले संसदीय दल उपनेता किरण थापा मगरलाई समर्थन गर्ने विषयलाई लिएर राप्रपाभित्र विवाद चुलिएको छ। राप्रपा संसदीय दलका नेता उद्धव थापाले एमालेलाई समर्थन गरेपछि उहाँलाई कार्यवाही गर्न पार्टी तयारी थालेको छ। थापाले भने दलको नेताको हैसियतले आफूले एमाले नेकपा गठबन्धन सरकारलाई समर्थन गरेको र यो समर्थन कायम रहने बताउनु भएको छ।
1: सरकारले बिजुलीको महसुल घटाउने तयारी थालेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठको प्रस्तावमा साउन 13 विद्युत महसुल दरको पुनरावलोकन गर्न नेपाल विद्युत प्राधिकरणले समिति बनाएको थियो। प्राधिकरणका संचालक समिति सदस्य अंशु किरण साईको संयोजकत्वमा गठित समितिले उपभोक्ता र उद्योगीलाई सहुलियत दरमा बिजुली उपलब्ध गराउने गृह कार्य अगाडि बढ़ाएको जनाएका छन्।
0: र नेपाल राष्ट्र बैंकको डेपुटी गवर्नरमा दीर्घ रावल नियुक्त हुनुभएको छ। काया कैरनमा पालो उखानको
1: छिन तरे दिन तरे दिन तरे वर्ष दिन तरे
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: संसदमा मर्यादित हुन मन्त्री र सांसदहरूलाई राष्ट्रपा सभापति लामिछानेको निर्देशन। तीन पूर्व प्रधानमन्त्रीका स्वकीयमाथि अख्तियारको छानबिन शुरू।
0: अघिल्लो वर्षभन्दा 3% बढ़्यो रोपाई। सबैभन्दा ठूलो सुधार मधेसमा। किसानले धान रोपाई सके पनि मलको अभाव कायमै।
1: कर्जाको माग नबढ्दा बैंकहरूमा थुप्रिन थालेको रकम 15 खर्ब पुग्यो। निजी क्षेत्रसँगको साझेदारीमा उद्योग सञ्चालन गर्न विज्ञको सुझाव।
0: क्यान्सरको खोप परीक्षणमा उत्साहजनक परिणाम देखिएको अनुसन्धानकर्ताहरूको दावी। खोपको दीर्घकालीन प्रभावकारिताबारे थप अनुसन्धान आवश्यक।
1: र एसियाली खेलकुदको प्रशिक्षणका लागि 4 सदस्यीय नेपाली टेनिस टोली आज भारत जाँदै। लालिगामा एथलेटिको म्याड्रिडको विजयी शुरूआत।
0: र अन्त्यमा आजको कार्टुन। आज हामीले राजेश केसीले बनाउनु भएको कार्टुन लिएका छौं। कांग्रेसका देउबा पक्षलाई यो कार्टुनले व्यङ्ग्य गरेको छ। झण्डै 5 महिनाको विदेश बसाएपछि देउबा स्वदेश फर्किए लगत्तै उहाँ पक्षका नेताहरू उत्साहित छन्। यहाँ कार्टुनमा 4 तारा झण्डा भएको ठूलो पोखरी छ। देउबा जस्तै देखिने मान्छे पोखरीभित्र डुबेका देखिन्छन्। डुबेकी अवस्थामा उनी सकी नसकी ठूलो टोकरी पानी बाहिर निकाल्न भनेर भित्रबाट सकी नसकी धकेलिरहेका छन्। देउबा डुबेकी अवस्थामा छन् अनि टोकरी चाहिँ पानीको सतहमाथि देखिएको छ। त्यही टोकरीमा रहेका देउबा पक्षका नेताहरू नारा लगाउँदैछन्, देउबा दाई जिन्दाबाद, अनि अर्काथरी भन्दैछन् राम राम राम राम। आजको कायाकैरन सकिएको छ। कायाकैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं। नमस्कार।

0: 103.8 अन्तर्मनको आवाज।
1: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
2: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
1: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
3: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागञ्जकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98532475 र 98011324375।
4: हेर्दा हेर्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
5: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
4: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
5: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
3: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
5: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
3: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
5: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
3: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
5: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुछ्रे बैङ्कको ठिक पारिपट्टि, फोन 0665903769।
6: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
7: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो, जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
6: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समेत पाइने रहेछ।
7: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
8: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
9: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता,
10: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार,
8: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
10: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461620।
11: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
12: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
11: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
12: छुटका दायराहरू,
11: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
12: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
11: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
12: थप जानकारीका लागि सम्पर्क 0665714479, मोबाइल 98562625 र 98468064145।

0: 98058008 र 98460692646।
1: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईलाई सताइरहेको छ?
2: अब चिन्ता नगर्नुहोस्। भीपी फिजियोथेरापी एण्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौड़ामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
1: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
2: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
1: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
2: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेशन पछिको एक्सरसाइज थेरापी,
1: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
2: दुखाइबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
1: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461696769 र 98461564।
2: बीपी फिजियोथेरापी एण्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौड़ा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
3: ए सबिना, यस्तो हतारमा कता हो?
4: ए प्रदीप, हेर न, बेहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
3: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
5: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 98460878528 र 98028-16142।
6: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त छन् कहाँ होला र?
3: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
6: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलोट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्यबहादुर बानिया, संगम बानिया, फोन 065414142, 98560231128, 98462014726।
5: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
7: X-ray 3.8 अन्तर्मनको आवाज।

फलफुललाई नछोड्नुहोस्, जुस बनाएर नखानुहोस्। तपाईँले जुस खानु र चिनी खानुमा शरीरलाई त्यति फरक छैन है। लोकल सबैभन्दा राम्रो छ, हाम्रो देशमा जस्तो राम्रो कहीँ पनि पाइँदैन। एक नम्बरमा सलाद खान पर्यो, साग तरकारी छुट्नै भएन। अब नेक्स्ट खानामा चाहिने प्रोटिनको स्रोत हो। भेजिटेरियन हुनुहुन्छ भने अङ्कुरित अनाज, अङ्कुरित गेडागुडी जति राम्रो केही पनि छैन। त्यो प्रिडाइजेस्टेड हुन्छ, अङ्कुरण हुने प्रक्रियामा इन्जाइमेटिक रियाक्सनले त्यो प्रिडाइजेस्टेड भइसकेको हुन्छ। जस्तै होल्स्टेन जर्सी जस्ता मोडर्न गाई भन्दा हाम्रो गाईबाट निस्कने जुन घिउ छ त्यस त्यो अमृत हो, त्यसको तुलनामा हाम्रो लोकल गाईको घिउ अमृत हो। शाकाहारी मांसाहारी हुनुभन्दा शाकाहारी हुनु धेरै गुणा राम्रो हो।

स्वास्थ्यको रूपले, स्पिरिचुअल रूपले, हरेक रूपले। तर तपाईँको भान्सामा हेल्दी चिजको लागि प्राकृतिक जे राख्नुहुन्छ सबै चिज हेल्दी छन्। यो हजुरले भगवान भन्नुहोला, म प्रकृति भनौँला, नेचर भनौँला, थुप्रै चिज पैदा गरेका छ मान्छेले खानको निम्ति। यदि अनमोडिफाइड होइन, मान्छेको दिमाग त्यसबाट फाइदा कमाउने रूपमा भएन भने त्यो एकदम हेल्दी हुन सक्छ। र हाम्रो खानामा हामीले छुट्याउनै नहुने चिजहरू भनेको सलाद। खानामा पहिलो डाइट, तपाईँले जे खानुहोस् मलाई मतलब भएन, पहिलो चिज भनेको सलाद। सलादले हाम्रो आन्द्रा र सम्पूर्ण जीआई ट्र्याक्टमा प्रोटेक्टिभ कोटिङ गरिदिन्छ। त्यसपछि तपाईँले हानिकारक खाना खानुभयो भने पनि त्यो हानिकारक खानाको हानिबाट धेरै हदसम्म जोगाउन सक्छ। त्यही भएर सलाद खानुहोस्। अब क्यालोरी कन्सियस हुनुहुन्छ र वेट घटाउन चाहनुहुन्छ, सलादमा अझै एप्पल साइडर भिनेगर छर्केर खानुहोस्। त्यसले ग्लुकोज सुटअप घटाउँछ। ग्लुकोज सुटअप जति घट्छ त्यति फ्याट बन्ने प्रक्रिया ढिलो हुन्छ अनि तपाईँलाई चाँडै पेट भरेको पनि आभास दिन्छ। एक नम्बरमा सलाद खानु पर्यो। साग तरकारी छुट्नै भएन। साग तरकारी लोकल जे पाइन्छ त्यही खानुहोस्। लोकल सबैभन्दा राम्रो छ। हाम्रो देशमा जस्तो राम्रो कहीँ पनि पाइँदैन। मेरो गोठ पछाडि गएको थिएँ, ठ्याक्कै पानी साग पनि भन्छन् होइन, खोले साग पनि भन्छन्। त्यहाँदेखि टक्क टिप्यो, त्यसलाई राम्रै धोएर काँचै चबाउन पनि सक्नुभयो, स्टिम गरेर खान पनि सक्नुभयो। लट्टे जताततै पाइन्छ, बेथे जताततै पाइन्छ। यो त फाल्तुमा फ्रीमा पाइने चिजहरू हुन्। अन्य कुनै पनि साग पाइन्छ भने भेराइटीमा खानुहोस्, एउटै चिज खाइ नरहनुहोस्। किनकि मान्छेको शरीर अलि फरक तरिकाले बनाएको छ। जस्तै गाई भैँसीलाई त्यो घाँस मात्र दिनुहोस्, त्यही घाँसबाट उसले सबै चिज चाहिने भिटामिन, मिनरल्स, प्रोटिन सबै त्यसैबाट लिन सक्ने क्षमताको छ। तर मान्छेको शरीर फरक छ। हरेक भेराइटीको चिज मान्छेलाई खानु जरुरी छ। साग र सलाद पछि, साग सलाद र तरकारी पछि तेस्रो चिज फलफुल हो। फलफुललाई नछोड्नुहोस् र जुस बनाएर नखानुहोस्। तपाईँले जुस खानु र चिनी खानुमा शरीरलाई त्यति फरक छैन है। गुलियो चिज नखानुहोस्। कति व्यक्तिहरूले चाहिँ चिनी छोडेर मह र ब्राउन सुगर खाइरहनु भएको हुन्छ। केमिकली 99.9% त सेम चिज हो त। महले जति एन्टिअक्सिडेन्ट दिन्छ, आधी स्ट्रबेरीले दिन्छ, आधी स्ट्रबेरीले, तीन चम्चा महले जति एन्टिअक्सिडेन्ट दिन्छ, आधी स्ट्रबेरी, एउटा एक चौथाइ ऐसेलुले दिन्छ ल, त्यति एन्टिअक्सिडेन्ट। त्यसको लागि हामी मह अथवा अन्य सुगरमा किन डिपेन्डेन्ट हुने? काम उल्टै एउटै। जसरी सुगरले सुटअप गर्छ त्यही तरिकाले महले सुगर सुटअप गर्छ, त्यही तरिकाले ब्राउन सुगरले सुटअप गर्छ। प्राकृतिक रूपमा उखु खाँदा बेटर हो, तर उखुले पनि सुटअप गर्छ। हाई सुगर हो, सबैले खान मिल्दैन। अब नेक्स्ट खानामा चाहिने प्रोटिनको स्रोत हो। भेजिटेरियन हुनुहुन्छ भने अङ्कुरित अनाज, अङ्कुरित गेडागुडी जति राम्रो केही पनि छैन। त्यो प्रिडाइजेस्टेड हुन्छ। अङ्कुरण हुने प्रक्रियामा इन्जाइमेटिक रियाक्सनले त्यो प्रिडाइजेस्टेड भइसकेको हुन्छ, पचिसकेको हुन्छ। शरीरले जाने बित्तिकै सट्टै लिन्छ। हेर्नुहोस्, एकदमै राम्रो हुनसक्छ भेजिटेरियनलाई। अब त्यस्तै तोफु खान सकिन्छ। गेडागुडीमा प्रोटिन हुन्छ, गेडागुडीमा हाइएस्ट मात्रामा प्रोटिन हुन्छ, त्यसलाई तपाईँले लिन सक्नुहुन्छ। कतिले पचाउन सक्नुहुन्छ, पचाउन सक्नुहुन्न। अब हामीले मात्रै पचाउने होइन कि, हामीभित्र हामीभन्दा तीन गुणा बढी अन्य जीवहरू रहन्छन्, ती जीवहरूले पनि पचाउने र हामीलाई सहयोग गर्ने हो। यो कन्सेप्ट आजभोलि एकदमै प्रचलनमा छ, हुन त जमानादेखि भएको यही हो। अब धमिराले काठ खाएर पचाउन सक्छ, किनकि धमिराको पेटमा त्यस्ता ब्याक्टेरियाहरू छन् जसले चाहिँ त्यसलाई पचाएर उसलाई फाइदा गर्छन्। हाम्रो गटमा त्यस्ता छैनन्। त्यही भएर थुप्रै चिज अन्य जनावरले पचाउने चिज हामीले पचाउन सक्दैनौँ। अब मांसाहारीहरूलाई त सजिलै भयो, कुनै पनि माछा मासु अन्डाबाट प्रोटिनको स्रोत प्राप्त हुन सक्छ। तर सकेसम्म अर्ग्यानिक सरेकोबाट लिनुहोस्। अब मेरो एकजना साथीले लिपिड्समा बोसोमा मात्र एमएस गरेँ क्या युएसबाट, अनि उसको मैले दुई चारवटा पेपरहरू हेरेको, घिउ त्यही हो। कुन गाईले त्यो बाट घिउ प्राप्त हुन्छ त्यसमा कम्पोजिसन, त्यहाँ फ्याटी एसिड कम्पोजिसन आकाश जमिनको परिवर्तन हुँदो रहेछ।
जस्तै होल्स्टेन जर्सी जस्ता मोडर्न गाई भन्दा हाम्रो गाईबाट निस्कने जुन घिउ छ त्यस त्यो अमृत त्यसको तुलनामा हाम्रो लोकल गाईको घिउ अमृत। त्यति मात्र होइन, गाईले के खान्छ त्यो पनि महत्वपूर्ण छ। गाईले दाना खान्छ भने घिउको क्वालिटी एकदम नराम्रो हुन्छ। यदि गाईले पहाड़का गाईहरू जडीबुटी घाँस पात खाएर गाईले घिउ दिया छ भने तपाईँको लागि अमृत हो त्यो। त्यसको फ्याटी एसिड प्रोफाइल नै कम्प्लिट रूपमा चेन्ज हुन्छ, त्यो शरीरको लागि अमृत साबित हुन सक्छ। धेरै घिउ खानुस् भने होइन, तर घिउ भनेको सम्पूर्ण फ्याट केमा पकाउने भन्दाखेरि घिउ सबैभन्दा बेस्ट हो। माछा मासु त्यही भएर सकेसम्म खानै छ भने अर्ग्यानिक रूपमा खानुहोस्। शाकाहारी मांसाहारी हुनुभन्दा शाकाहारी हुनु धेरै गुणा राम्रो हो, स्वास्थ्यको रूपले, स्पिरिचुअल रूपले, हरेक रूपले। तर हाम्रो समाजमा कस्तो छ, मांसाहारी भन्दा शाकाहारीलाई बढी रोग छ। किन? स्वस्थ शाकाहारी हुन नजाने, च्याप्प टक्क दुधमा दुई चम्चा चिनी हालेर चिया बनाएर खाएर शाकाहारी भइयो त त्योभन्दा त बरु मासु खानु बिहान बिहानै राम्रो हुन्छ नि, त्योभन्दा स्वस्थकर हुन्छ। त्यस्तै चट्ट म त एकदम शाकाहारी हो, टक्क पकौडा तारेको छ, दिनभरि खाछ, दुनोट तारेको खाइरहेछ, जङ्क फुड खाइरहेछ, त्यो व्यक्तिभन्दा मांसाहारी नै राम्रो हुन्छ। शाकाहारीको शरीर भनेको एकदमै स्वस्थ हुनुपर्ने, उल्टो हामीले खानालाई ब्यालेन्स गर्न नसक्दा उल्टो डिजिज भइरहेछ, उल्टो रोगी चाहिँ शाकाहारी बढी रोगी भइरहेछ। किनकि ऊ चाहिँ कार्बोहाइड्रेट बढी खानातिर अटोमेटिक ढल्क्यो, किनकि उसले प्रोटिनको स्रोत देख्दै देखेन। छ प्रोटिनको शाकाहारी स्रोत, मांसाहारी भन्दा हाई क्वालिटीको छ, तर उसले देखेन, अनि प्रोटिनको स्रोत कम भयो, प्रोटिन डिफिसियन्सी भयो। त्यही भएर शाकाहारी देख्नुहोस् भ्याट्ट भुँडी लगाएको हुन्छ उहाँहरू, होइन, अनि सुगर उहाँहरूलाई नै बढी हुन्छ, प्रेसर उहाँहरूलाई नै बढी हुन्छ। किन? खानै नजाने हो, ज्याममा तेल खाइदिएपछि त के को शाकाहारी। त्यही भएर शाकाहारी बन्न जान्नुभयो भने मांसाहारी भन्दा शाकाहारी हुनु धेरै गुणा राम्रो। साग खानुहोस् बढी, सलाद खानुहोस्, तरकारी खानुहोस्। अनि अर्को फुड ग्रुप मैले छुटाएको भनेको नट्स एन्ड सिड्स हो, नछुटाउनुहोस्। हाम्रो नट्स एन्ड सिड्स जति उन्नत केही पनि छैन, दुनियाँ बेस्ट के, आलस। हाम्रा हजुरबुवाले भन्थे, ए त्यस्तो पो, हामीले त हामीका काम गर्ने भाइ बहिनीहरूलाई पो खाइयो, त्यही भएर पो तगडा भएर निस्किया रहेछन्। हामीले चाहिँ अन्य तेल खाइयो, किनेर लिटरका लिटर रिफाइन्ड ओइल खाइयो, त्यही भएर पो हामीलाई डिजिज भएर रहेछ। सही हो, आलस। त्यत्तिकै चबाएर खान सक्नुहुन्छ, छोप बनाएर खान सक्नुहुन्छ, अचार बनाएर खान सक्नुहुन्छ, भिजाएर खान सक्नुहुन्छ। फर्सीको बिहान अर्को सुपर फुड हो, यस्ता गेडागुडीलाई नछुटाउनुहोस्। अलमोन्ड्स, बदाम, ओखर यसलाई खान सक्नुहुन्छ। कतिले धेरै काजु खानुहुन्छ, काजु चाहिँ म सकेसम्म कम खान सुझाव दिन्छु। हाम्रो नेपाली खानामा कार्बोहाइड्रेट, त्यसमाथि पनि सिम्पल कार्बोहाइड्रेट भरपूर छ। म सकेसम्म कार्बोहाइड्रेटलाई कम गरौँ भन्नेमा हो, त्यसमाथि कम्प्लेक्स कार्बोहाइड्रेट जति खाए पनि भयो। जस्तै हजुरले साग सलाद तरकारी फलफुल गेडागुडी खानुभयो, त्यसमा पनि त कार्बोहाइड्रेट छ। तपाईँ शरीरलाई चाहिने भन्दा बढी कार्बोहाइड्रेट त्यही सबैबाट प्राप्त भइसक्यो। त्यही भएर यदि तपाईँसँग पैसा छ र भात र रोटी बिना तपाईँसँग तपाईँले खाना एफोर्ड गर्न सक्नुहुन्छ भने भात र गहुँ र चामल दुइटै नखाए हुन्छ। किनकि मैले भनिसकेँ नि, यदि तपाईँसँग पैसा छ भने हाइएस्ट क्वालिटी फुडमा इन्भेस्ट गर्नुहोस् न। आफ्नो हाइएस्ट क्वालिटी फुड भनेको अङ्कुरित अन्न हुनसक्छ, साग सलाद तरकारी हुनसक्छ र कम्प्लेक्स कार्बोहाइड्रेट यसमा छ, जसले चाहिँ सुगर सुटअप गर्दैन। सुगर सुटअप हुनु भनेको फेरि त्योसँग चेन रियाक्सन हो के, तपाईँ इन्सुलिन बढ्यो, इन्सुलिनले शरीरको इन्फ्लामेटरी मार्कर्सहरूलाई बढायो। त्यति मात्र होइन, अब इन्सुलिनको अरू काम त्यो अन्य इनर्जी प्रोडक्सनलाई ब्लक गर्यो। त्यति मात्र होइन, जति पनि सुगर हामीले खाथ्यौँ त्यसलाई त तुरन्तै फ्याटको रूपमा फेरि परिणत गर्यो, टिजी बढ्यो, बोसो बढ्यो, यो त चेन रियाक्सन त कहाँ पुग्छ कहाँ पुग्छ। त्यही भएर कार्बोहाइड्रेट तपाईँले खाना छ भने कम्प्लेक्स कार्बोहाइड्रेट खानुहोस्, स्टार्चहरूलाई जति घटाए पनि हुन्छ, र भात र गहुँको साटो कोदो फापर खानुहोस्, कुनै तुलना छैन। न्युट्रियन्ट प्रोफाइल हेर्नुहोस् भने कुनै तुलना छैन। जापानिजहरूले नेपालमा फापर फलाएर त्यो फापरलाई लगेर उहाँ कल्टिभेट गरेर त्यहाँबाट तत्त्व बनाएर दुनियाँलाई बेचिरहेछन्। रुटिन भन्ने तत्त्व निस्किरहेछ फापरबाट, एन्टी एजिङको,
होइन यस्ता यस्ता अमृत तत्व भनेको, अनि पर्यावरणलाई पनि कोदो फापर थोरै पानीले पुग्ने, जहाँ पनि हुने पर्यावरणलाई नष्ट नगर्ने, होइन पानीको वेस्टेज नहुने, थुप्रै फाइदाहरू छन्। कोदो फापर अमृत हुन् यदि तपाईँले एफोर्ड गर्न सक्नुहुन्छ र तपाईँ त्यो लेभलको गरिब होइन भने भात र गहुँलाई छोडेर कोदो फापर कागुनो आदि इत्यादिमा इन्भेस्ट गर्नु धेरै उत्तम हुन्छ। तपाईँले कार्बोहाइड्रेटको स्रोत खोजेर खान जरुरी छैन, तपाईँले जे खाँदा पनि थोरै कार्बोहाइड्रेट त्यसमा हुन्छ।

0: सुन शुद्धताको प्रतीक तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ। वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेकौड़ा भित्री बजार।
1: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाह का सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी चार दुलेकौड़ा भित्री बजार प्रोपाइटर भुज बहादुर सुनार
0: मोबाइल 9898535537।
2: मम्मी भोक लाग्यो खाजा खाऊँ न।
3: नानु बाबालाई भन न आज बाहिरको खाजा खाऊँ भनेर।
2: हस् मम्मी।
4: मैले सुने छोरी ल जाम हिँडा।
3: सुन्नुहोस् न खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
4: हजुर स्वदेशी उत्पादनको प्रयोग र व्यापार नेपाली किसानकी उत्पादन हाम्रो परिकार।
3: हजुर हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी छोइला ड्राई सेकुवा चिकन चिकन विन्स चिकन छोइला पाङ्रा फ्राई साथै कोदोकोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144 प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
4: बीजी मोमो हाउस दुलेगौडा हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै
5: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएन हुन्थ्यो नि बुहारी।
3: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा। त्यहाँ त सावित्री जीरा सावा जेठो बुढो पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि। कति मान्छे जाँदो रहेछन्।
5: ए हो र ल त ल
6: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ। होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल गाछे पानी पेट्रोल पम्प अगाडि प्रोपाइटर अर्जुन लम्साल फोन 0564142 र 9856612692।
7: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
8: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अंतर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
7: घातक रोग जस्तै मुटु रोग मुटुक को शल्यक्रिया कैंसर मृगौला रोग डायलिसिस मस्तिष्क को रक्त आदि रोग को उपचार को लागि ₹10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
8: सेवा लिने क्रम मा चाहिने जानकारी
7: संचय कोष मा दर्ता गर्दा राखेको नाम उमेर जन्म मिति र कोष को नम्बर
8: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
7: साबिक का संचय कर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
8: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा फोन 0161552493552494 582478
9: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
10: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
11: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउँदै हुनुहुन्छ।
10: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
9: विस्तृत जानकारी का लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0654142733 मोबाइल 9868168887।
12: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
11: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार।
12: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
13: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटेल कलर टेक्नो नोकिया ब्रान्ड ब्रान्डको सबै सेटहरू अन्तभन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
12: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
13: एनसीएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
12: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
11: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा तुलेगौडा।
14: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9894166599 छ।
15: कति राम्री देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
16: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
15: हजुर, सुन्दर व्यक्तित्वको लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
14: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर, लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
12: क्रिस्मी क्लोथिङ कलेक्सन, सुक्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घर माथि। प्रोप्राइटर मनराज गुरुङ। सम्पर्क 9560557731, 9060657731।
17: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
11: महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार।
17: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
11: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
17: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
11: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
17: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
11: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
17: नसा तथा बात सम्बन्धी रोगहरू, ढाड कम्मरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
11: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
17: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार।
11: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा।
18: एक सय 103.8 अन्तर्मनको आवाज।
19: स्टुडियो साइन्सेट, अहिले बिहानको 7 बज्यो।
13: टाइम चेकको साथमा बन्केवा कालिका सुनचाँदी पसल, दुलेगौडा हेल्पोस्ट चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 9816695301।
20: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
12: धोरबाराही हाइलाइट्स को साथमा
11: छिटो, छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा बीपी चोक।
12: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 9416349304।
11: नमस्कार, रेडियो धोरबाराही 103.8 मेगाहर्जको बिहान 7 बजेको धोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ।
4: तपाई हामीलाई इन्टरनेट अनलाइनमा पनि www.radiodhurbarahi.com.np र हाम्रो पात्रो मोबाइल एप मार्फत विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ। धुरबारही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। संघीय संसद माथहतका विभिन्न नौवटा संसदीय समितिको बैठक आज बस्ने भएको छ। प्रतिनिधि सभाको बैठक भदौको 8 गतेका लागि तय भएको छ। यस्तै राष्ट्रिय सभाको बैठक शुक्रबारका लागि निर्धारण गरिएको कारण आज एकै पटक धेरै समितिको बैठक बस्न लागेको हो। कार्यक्रम अनुसार आज बिहान 11 बजे बस्ने अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन 2058 संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल जारी रहनेछ। बैठकमा अर्थमन्त्री र अर्थ सचिवलाई आमन्त्रण गरिएको छ। यस्तै बिहान 11 बजेका लागि नै तय भएको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा पर्यटन विधेयक 2081का सम्बन्धमा होटल एसोसिएशन नेपाल लगायतका सरकारवाला निकायसँग छलफल गर्ने कार्यक्रम रहेको छ। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आज बिहान 10 बजे बस्दैछ। समितिको बैठकमा प्राप्त उजुरीका सम्बन्धमा छलफल हुनेछ। बिहान 10 बजे बस्ने कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा नेपालमा जैविक प्रांगारिक मलको उत्पादन भण्डारण तथा बिक्री वितरणको अवस्था सुधार गर्दै कृषि उत्पादन नघट्ने गरी रासायनिक मलको प्रयोग क्रमशः घटाउने सम्बन्धमा उत्पादकहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ। यस्तै आज बिहान 10 बजेका लागि निर्धारण गरिएको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि बस्ने भएको छ। यस्तै अपरान्ह 1 बजे विधायक व्यवस्थापन समितिको बैठक बस्ने जनाइएको छ। बैठकमा विधायकीय अन्तर सम्बन्धमा गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्ष र कार्यकारी निर्देशकसँग छलफल गर्ने कार्यसूची रहेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले स्वदेशी उत्पादन र सेवाको खरिद र प्रयोगलाई प्राथमिकता दिन निर्देशन दिनुभएको छ। हालै स्वदेशी उद्यमी र व्यवसायीहरूसँगको परामर्शका आधारमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी उत्पादन र सेवाको उपयोग मा अनुरोध गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले हिजो एक परिपत्र जारी गर्दै संघीय मन्त्रालयहरू आयोग सचिवालय प्रदेश सरकार स्थानीय तह र विदेशी स्थित नेपाली नियोग सहितका सबै सार्वजनिक निकायलाई आफ्नो खरिद प्रक्रियामा नेपाली उत्पादनलाई नै प्राथमिकता दिन अनुरोध गरेको छ। सार्वजनिक खरिद सम्बन्धी विद्यमान कानूनी व्यवस्थाकै अधीनमा रहेर ती प्रावधानहरूको पूर्ण कार्यान्वयन सुनिश्चित गर्न समेत निर्देशन दिएको छ। राष्ट्रिय अर्थतन्त्रमा आन्तरिक उत्पादनको योगदान बढ़ाउन बढ़दो आयातलाई प्रतिस्थापन गर्न र स्वदेशी उत्पादनको परिवर्तन गर्न स्थानीय सिप तथा उद्यमको संरक्षण गर्न र स्वदेशमै रोजगारी सृजना गर्ने उद्देश्यका साथमा सरकारले मौजूदा कानून व्यवस्थापनको कड़ाईका साथ पालना गराउन पनि पहल गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। लामो समयदेखि लालपूर्जाको प्रतीक्षामा रहेका तनहुँको शुक्ला गण्डकी नगरपालिका साथका स्थानीयले जग्गाको स्वामित्व प्रमाणपत्र वितरणमा ढिलाइ भएको भन्दै ओडा कार्यालयमा पुगेर जनदवाब सृजना गरेका छन्। मडी पौडेलको नेतृत्वमा संयौंको संख्यामा ओडा कार्यालय पुगेका स्थानीयले ओडा अध्यक्ष खड्कसिंह थापासँग लालपूर्जा वितरणको प्रक्रिया कहाँ पुगेको छ र निर्णायक पहल गर्न किन ढिलाइ भइरहेको भन्दै प्रश्न गरेका थिए। वर्षौंदेखि भोगचलन गर्दै आएको जग्गाको लालपूर्जा नहुँदा बैंकिङ कारोबार सम्पत्ति हस्तान्तरण र अन्य कानूनी प्रक्रियामा समस्या भएको भन्दै उनीहरूले तत्काल प्रक्रिया अगाडि बढ़ाइदिन माग गरेका छन्। स्थानीयको गुनासो सम्बोधन गर्दै वडा अध्यक्ष थापाले लालपूर्जा वितरण गर्ने अधिकार स्थानीय तहलाई नरहेको र आफूहरूले सहजीकरण तथा सम्बन्धित निकायमा पहल मात्रै गर्न सक्ने स्पष्टीकरण दिनुभयो। उहाँले आफू पनि लालपूर्जा पीड़ित रहेको उल्लेख गर्दै अव्यवस्थित बसोबासी भूमिहीन दलित र सुकुम्बासीको समस्या समाधानका लागि प्रतिबद्ध रहेको बताउनु भएको छ। वडा सदस्य गिरबहादुर थापाले पनि लालपूर्जा वितरणका लागि पटक पटक पहल गरिए पनि समस्या समाधान हुन नसकेको बताउनु भएको छ। उहाँले अब नागरिक आफै जागरूक भएर सम्बन्धित निकायमा दबाव सृजना गर्नुपर्ने आवश्यकता औल्याउनु भएको छ। यस्तै लालपूर्जा पीड़ित ओडावासीले पटक पटक आश्वासन मात्रै दिने काम भए आन्दोलन र धरनालाई चर्काउने चेतावनी दिएका छन्। साथै उनीहरूले आगामी स्थानीय तहको निर्वाचन बहिष्कार गर्ने सम्मको कार्यक्रम सार्वजनिक गर्ने पनि बताएका थिए। उनीहरूले माग सम्बोधन नभई आगामी स्थानीय तहको निर्वाचन समेत बहिष्कार गर्ने चेतावनी दिएका छन्। वर्षौंदेखि जग्गा भोगचलन गर्दै आए पनि स्वामित्व प्रमाणित गर्ने लालपूर्जा नपाएका स्थानीयले समस्या यथाशीघ्र समाधान गरेर लालपूर्जा उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। गण्डकी प्रदेशमा राइड शेयरिङसँगै सेल्फ ड्राइभ सेवा पनि वैधानिक रूपमा सञ्चालन गर्ने तयारी भएको छ। भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले गण्डकी प्रदेश राइड शेयरिङ नियमन र व्यवस्थापन नियमावली 2082 बमोजिम दुवै सेवा सञ्चालनका लागि प्रक्रिया अगाडि बढ़ाएको हो। भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले प्रदेश सरकार सवारी र यातायात व्यवस्था ऐन 2076 बमोजिम नियमावली बनाएको हो। मन्त्रालयले मंगलबार हिजो दोस्रो पटक सूचना प्रकाशित मंगलबार अस्ति दोस्रो पटक सूचना प्रकाशित गरेर यी सेवा सञ्चालन गर्न चाहने कम्पनीलाई सूचीकृत भएर अनुमति दिन आग्रह गरेको छ। एक महिनाभित्र अनुमति दिन आग्रह गर्दै सूचनामा अनुमति नलिई सेवा सञ्चालन गरी जरिवाना हुने प्रावधान समेत उल्लेख गरिएको छ। तनहुको शुक्ला गण्डकी नगरपालिका आठ पुलचोकमा हिजो फेला परेको पुरूषको शवको पहिचान भएको छ। उक्त शव गत साउनको 28 गते विजयपुर खोलाले बगाएका दुई किशोर मध्ये एक ओमन राईको रहेको प्रारम्भिक पुष्टि भएको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ। इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरीक्षक धन नारायण श्रेष्ठका अनुसार मृतक राईकी आमाले शव आफ्नै छोराको भएको पहिचान गर्नुभएको छ। यद्यपि शवको औपचारिक शनाखत तथा पोस्टमार्टमको प्रक्रिया पूरा गर्नु प्रहरीले जनाएको छ। प्रहरी निरीक्षक श्रेष्ठका अनुसार शवलाई पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पठाइएको छ। शवसँगै राईकी आमालाई समेत पोखरा पठाइएको उहाँले जानकारी दिनुभयो। शव बुझेर औपचारिक शनाखत गरेपछि मात्रै सम्बन्धित परिवारलाई शवको जिम्मा लगाइने प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो। उक्त कार्य आज हुने पनि उहाँले जनाउनु भएको छ। खोटाङको स्थायी घर भएर अहिले पोखरा 14 चौथेमा बस्ने ओमानलाई गत साउनको 28 गते दिउँसो 2 बजेतिर पोखरा 14 स्थित विजयपुर खोला तर्ने क्रममा खोलाले बगाएको थियो। ओमानसँगै बेपत्ता भएका स्याङ्जाका 14 वर्षका नेक्सकन गुरूङको शव भने यसअगाडि भदौको 2 गते अस्ति फेला परिसकेको छ। नेक्सनको शव घटनास्थलबाट करिब 1.5 किलोमिटर तल गोर्खा भिलेजको पछाडि अड्किएको अवस्थामा फेला परेको थियो। बालकहरू बेपत्ता भएदेखि नै सशस्त्र प्रहरी नेपाली सेना र नेपाल प्रहरीको टोली खोजीमा खटिएको थियो। सशस्त्र प्रहरी बलको नम्बर 24 गणबाट सशस्त्र प्रहरी निरीक्षक साजन श्रेष्ठको कमाण्डमा गोताखोर र रोप रेस्क्यू टोली परिचालन भएका थिए। नदीको गहिरो खोज र पानीको बहावका कारणले खोज चुनौतीपूर्ण बनेको थियो। उद्धारमा खटिएका एक सुरक्षाकर्मीले बताए अनुसार खोजी कार्यमा नेपाली सेनाको कृष्ण दलगढ़का क्याप्टेन उमङ्ग श्रेष्ठ र जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब परीक्षक वीरेन्द्र राज पासवानको टोली संलग्न रहेको छ। सुरक्षाकर्मीले एक्सभेटर र डोरीको सहायताले खोजी कार्य जारी राखेको थियो। ओमनको शव 6 दिनपछि हिजो फेला परेसँगै खोजी अभियान पनि टुङ्गिएको छ। स्याङ्जाको वालिङ नगरपालिका 12 कोखीबाट प्रहरीले भरूवा बन्दुकको आकारमा काठ तथा फलाम जडित 7 थान संरचना बरामद गरेको छ। प्रहरीले बुधबार ती सामग्री व्यवहारिसी अवस्थामा फेला पारेर बरामद गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिनुभयो। प्रहरीका अनुसार बरामद सामग्रीमा भरूवा बन्दुकको आकारमा काठ तथा फलाम जडित संरचना 7 थान, भरूवा बन्दुकमा प्रयोग हुने फलामका नाल 3 थान र भरूवा बन्दुकको फ्रेम बनाउन प्रयोग गरिने डाई 1 थान रहेका छन्। बरामद सामग्रीबारे थप अनुसन्धान भइरहेको स्याङ्जा प्रहरीले जनाएको छ। प्रहरीले ती सामग्री कसले र के प्रयोजनका लागि राखेको हो भन्ने विषयमा समेत अनुसन्धान अगाडि बढ़ाएको छ। चट्याङ लागेर बुधबार हिजो गोर्खामा 2 जना घाइते भएका छन्। हिजो साँझ परेको चट्याङ लागेर बारपाकको सुलीकोट 7 बालुवा डाँडाका 2 जना घाइते भएका हुन्। साँझ करिब 6:15 बजे परेको चट्याङ लागेर स्थानीय 45 वर्षका प्रेम बहादुर कुँवर र 32 वर्षका डिल बहादुर कुँवर घाइते भएको वडाध्यक्ष कृष्ण गुरूङले जानकारी दिनुभयो। गुरूङका अनुसार उनीहरूको अवस्था गम्भीर रहेको छ। उनीहरूलाई थप उपचारका लागि प्रदेश अस्पताल गोर्खा लगिएको छ। महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै नेपाली कांग्रेसको संस्थापन इतर पक्षीय अदालत जाने तयारी गरेको छ। आधिकारिकता विवाद सर्वोच्चमा विचाराधीन अवस्थामा रहेका बेला महाधिवेशनको प्रक्रिया अगाडि बढ़ाउन नमिल्ने इतर पक्षको दावी रहेको छ। आधिकारिकताको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको बेलामा दीर्घकालीन असर पार्ने कुनै पनि काम गर्न मिल्दैन, महाधिवेशन प्रक्रिया अगाडि बढ़ाउने पूरै होइन, यस विरूद्ध अदालत जाने तयारीमा छौ। इतर पक्षका नेता मीन विश्वकर्माले भने विशेष महाधिवेशनलाई मान्यता दिने यस अगाडिको फैसला पुनर अवलोकनका लागि सर्वोच्चले अनुमति दिएको समेत उहाँले दावी गर्नु भएको छ। तनहु क्षेत्र नम्बर दुईका सांसद श्रीराम नेपानेले संसद केवल हाजिरी जनाउने र सरकारको विरोध वा समर्थन गर्ने थलो मात्रै नभएको बताउनु भएको छ। उहाँले संसदलाई देशको नीति निर्माण र कानून निर्माण समेत मुलुकको भविष्य तय गर्ने महत्वपूर्ण थलोको रूपमा प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिनुभयो। हिजो प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद नेपानेले संसदको भूमिकालाई थप प्रभावकारी र परिणाममुखी बनाउनु पर्ने सुझाव दिनुभएको छ। उहाँले संसदमा हुने छलफल र बहसलाई जनताको समस्या र मुलुकको दीर्घकालीन आवश्यकतासँग जोडेर अगाडि बढ़ाउनु पर्ने बताउनु भएको छ। भारतीय सेनाका प्रमुख जनरल धीरज सेठले भारतीय सेनामा सेवा गरेका गुर्खा भूतपूर्व सैनिकहरू भारत र नेपाल बीचको ऐतिहासिक मित्रता विश्वास र सम्बन्धको जीवित प्रतिनिधि भएको बताउनु भएको छ। चार दिने नेपाल भ्रमणका क्रममा हिजो पोखरा आउनुभएका सेठले भारतीय राजदूतावासको पेन्सन वितरण कार्यालय पोखरामा हिजो आयोजना गरिएको कार्यक्रममा बोल्दै गोर्खा सैनिकहरूको वीरता त्याग र योगदानले भारत नेपाल सम्बन्धलाई अझै मजबूत बनाउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। सेठले भारतीय सेनामा आफ्नो जवानी समर्पित गरेका भूतपूर्व सैनिकसँग प्रत्यक्ष भेट गर्न पाउनु आफ्नो लागि गर्वको क्षण भएको समेत बताउनु भएको छ। गोर्खा सैनिकको बहादुरी वफादारी र बलिदान मार्फत विश्वभरि छुट्टै पहिचान बनाएको उल्लेख गर्दै उहाँले भारतीय सेनासँग गोर्खा सैनिकको सम्बन्ध गौरवमय इतिहासले भरिएको दावी गर्नुभएको छ। भारत र नेपाल बीचको सम्बन्ध दुई छिमेकी मुलुक बीचको सम्बन्ध नभई संस्कृति परम्परा धार्मिक आस्था र इतिहाससँग जोड़िएको गहिरो सम्बन्ध रहेको समेत उहाँले बताउनु भएको छ। सिर्फले नेपालमा रहेका भूतपूर्व सैनिक तथा उनीहरूको परिवारको स्वास्थ्य र कल्याणलाई भारतीय सेनाले प्राथमिकतामा राखेको बताउनु भएको थियो।

0: गर्ने कार्यमा संलग्न रहेको भन्दै तत्कालीन निमित्त जिल्ला शिक्षा अधिकारी न्यौपानेलाई पनि प्रतिवादी बनाइएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाको फ्लोरिडामा रहेको एउटा क्यान्सर अनुसन्धान केन्द्रमा गरिएको व्यक्तिगत क्यान्सर खोपको प्रारम्भिक परीक्षणले उत्साहजनक नतिजा दिएको छ। औषधि निर्माता कम्पनी मोडर्नाले विकास गरेको यो खोपलाई किट्रुडा नामक औषधिसँग संयोजन गरेर प्रयोग गरिएको बीबीसीले जनाएको छ। 1000 भन्दा बढ़ी उच्च जोखिमयुक्त छालाको क्यान्सर भएको बिरामी सहभागी चरण 3 परीक्षणमा खोप र किट्रुडा को संयोजनले बिरामीलाई लामो समयसम्म क्यान्सर मुक्त राख्न सफल भएको कम्पनीले दावी गरेको छ। र अब अन्तिममा खेल समाचार। एथलेटिको मद्रिडले नयाँ लालिगा सिजनको पहिलो खेलमा मालागालाई 2-0 पराजित गर्दै विजय शुरूआत गरेको छ। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका ली काङ इनले 13 मिनट पछाडि उत्कृष्ट गोल गर्दै एथलेटिकोलाई अग्रता दिलाउनुभयो। त्यस पछाडि एलेक्स वायनाले उत्कृष्ट फ्रिकिक मार्फत दोस्रो गोल गर्दै एथलेटिको जित सुनिश्चित गर्नुभएको हो। एथलेटिकोले अब आउँदो आइतबार भिल्लारियलसँग खेल्ने भएको छ। खेल शुरू हुनु अगाडि एथलेटिकोका विश्वकप विजेता खेलाड़ीहरू मार्कोस लोरेन्ते, मार्को पुबिल, एलेक्स वायना र एलेजान्द्रो ग्रिमाल्डोलाई मैदानमा सम्मान गरिएको थियो। उनीहरूलाई समर्थकहरूले ठूलो तालीसहित स्वागत गरेका थिए। हवस् त, यिनै विविध खबरहरू सँगसँगै बिहान 7 धोरबाराही हाइलाइट्स आजका लागि सकिएको छ। 10 थप ताजा समाचारहरू सहित हाम्रो भेट हुनेछ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो धोरबाराही 103.8 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahiefm@gmail.com मा इमेल गर्नुहोस्।
2: कति राम्रो देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
3: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
2: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन। स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
3: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि, प्रोपाइटर मनराज गुरुङ। सम्पर्क 9850-57731, 9850-57731।
4: हेलो बा,
5: कति बन्यो घर? अनि ढलान भयो त?
6: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि।
5: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीँको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
6: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीँबाट ल्याउँदा रहेछन्। म पनि त्यहीँ जाने हो।
2: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
7: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
2: प्रोपाइटर राम भुजेल। सम्पर्क 9891-50630 र 97476-80681।
8: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
9: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
8: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले?
10: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
8: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्। आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।

0: शुक्ला गण्डकी फ्रेश हाउस दुलेगौड़ा तनहू पंचमुनी स्कूल को अगाड़ी सिकेन्द्र फिश हाउस को आड़ई में शाखा पसल दुलेगौड़ा भित्री बजार सांगलीला विकास बैंक को पछाड़ी। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेर का लागि आवश्यक खसी र कुखुरा का मासु पाइनुका साथै जिउँदो खसी बोका पूजा का लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अंडा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर विवेक ढुंगाना जानकी ढुंगाना मोबाइल 9856066136 र 9151166136।
0: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुन पर्छ है।
2: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेट को काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
0: ओके, लेट्स डन।
2: हजुर, सिग्देल अफसेट प्रेस शुक्ला गण्डकी 4 दुलेगौड़ा गणपति लघुवित्त रहेको भवनमा।
0: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्टिकर बिल भरपाई पासबुक ब्रोसर कमशुक र विवाहका कार्ड तथा निमन्त्रण कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर गोविन्द सिग्देल फोन 9560285443 र 9417000787।
3: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
4: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त, जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
3: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
4: हुन्छ नि खुब, पौवाडाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
5: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग दुलेगौड़ा पौवा डाँडा पञ्चमुनी स्कूल माथिपट्टि प्रोप्राइटर हरिबहादुर विश्वकर्मा मोबाइल 9811435622।
6: सूचना यस तनहु सेवा हस्पिटल दुलेगोडा बीपी चोकमा यही भदौ 6 गते शनिबार
7: लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर रमेश शर्मा,
6: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, पोखराका हाड जोड्ने तथा नसा रोग विशेषज्ञ, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल,
7: दैनिक उपलब्ध सेवा तर्फ
6: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजे देखि 4 बजे सम्म डाक्टर अमन कुमार झा,
7: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
6: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ, वरिष्ठ नाकान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्डर, साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
5: तनहु सेवा अस्पताल दुलेगौड़ा फोन 0654143777 मोबाइल 9556443443।
8: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
9: मैडम, धुम्रपान भनेको के हो?
8: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट बिँडी तमाखु कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
9: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
8: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट फियो आन्द्रा मूत्र नली पाठेघर आदिको क्यान्सर हुन्छ। दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदयघात मस्ति पक्षघात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
9: अनि नि म्याडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
8: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
9: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
10: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
0: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
1: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
0: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
1: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
0: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
1: 3.4 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
0: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
1: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
0: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0 65 571 240
2: टिकुली माया आज पनि एउटा कुरा मान न भाई चाडबाड आउन लाग्यो पोखरातिर जाउँ न नयाँ नयाँ डिजाइनको कपडा किन्न
3: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि
2: हो र कहाँ छ र त्यस्तो
3: दुलेगौडामा छ कालिका फेन्सी स्टोर
1: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्
2: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
1: कालिका फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौडा तरकारी लाइन तारा देवी तरकारी पसल सँगै
0: प्रोपाइटर नवीन श्रेष्ठ सम्पर्क 9856062028 र 9901479716
1: एउटा कुरा थाहा पाइराख्नुहोस् हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है
4: सिधै मयाम चिसापानीबाट काठमाडौँ काठमाडौँबाट मयाम चिसापानी
3: अनि बीचमा नझर्ने
4: अब त हरेक दिन बिहान 8 काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 काठमाडौँका लागि माइक्रो छुट्छ नि
3: ए हो र यस्तो सुविधा पनि आइसक्यो ल जाम जाम
1: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत 9841616878 र दुलेगौडा ढोरफिर्दी छापदीप देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 9825552663 पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ
0: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुम्मया पुन
0: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
1: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्नी नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
0: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन
1: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
0: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
1: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
0: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
1: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
0: जनरल सर्जन प्राध्यापक डाक्टर विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
1: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
5: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्रोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
7: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेस सुनाम भनिदिनु त। फिसको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै, मेरो त साह्रै मन डुलेको डुलै भयो।
8: लौ के मन डुलाउनु पर्यो होला र, सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसै माथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
9: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिन, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
7: खाक्कैमा दिमागलाई भारी गराएछु। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
1: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र एभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
10: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, सुक्ला गण्डकी 9 ढोरबाराही फेरी, प्रोपाइटर हरिचन्द्र महत, मोबाइल 98235-57763 र 98-60-80-715
11: र रामचन्द्र महत 98461-16878।
3: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है। हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन? हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र? पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
1: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
12: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि, बजाज शोरूम सँगै।
1: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 98461-33101 र 98468-83522।
13: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: भदौ 1 गते देखि 8 गते सम्म चिवन धाम जाऊ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
1: चिवन धाम गौसम रक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भए पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
0: धार्मिक महोत्सवका आकर्षणहरू
1: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन,
2: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
0: कथा सहितको झाँकी गीति नाटक
1: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
0: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
1: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
0: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहुँ।
3: अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नुहुन अनुरोध। शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नुहुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची, युरिया प्रति केजी रु 22-23 सम्म, डीएपी रु 49-50 सम्म र पोटास रु 38-39 सम्म। अनुरोधक कृषि विकास शाखा शुक्ला गण्डकी नगरपालिका तनहुँ।
4: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
5: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
6: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
4: ए त्यसो भए युर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरे पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
5: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमेलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
4: सम्पर्क युर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौड़ा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 98241-84264 र 98141-53305।
7: एपी स्टोर दुलेगौड़ा सृजना टोल बनकेवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
8: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
7: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाड पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
8: प्रोपाइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल,
7: फोन नम्बर 0625414321,
8: मोबाइल 98065-78634 र 97081-10790।
9: जान लागे कि
10: ल थाहा छैन हाम्रो कोत्रेमै खुलेको छ नि दीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर कोत्रेमा भव्य शुभारम्भ हुँदैछ त्यही जान लाग्या
9: ओहो त्यसो भए त शुभारम्भको अवसरमा केही विशेष अफर पनि होला नि
10: विशेष मात्र होइन धमाकेदार अफर छ त्यहाँ जे सेवा लिँदा पनि 50% छुट अझ एउटा रमाइलो कुरा कुनै दुई सेवा लिनु भयो भने एउटा सँग सित्तैमा
9: आहा अब दीक्षामा यस्तो अफर हुँदा हुँदै अरू किन खोज्ने म पनि जान्छु पक्का त
10: विशेष छुटको फाइदा उठाउन तपाईँ पनि ढिला नगर्नुहोस् है
5: शुभारम्भ कार्यक्रम यही भदौ 1 गतेदेखि 5 गतेसम्म समय बिहान 8 बजेदेखि बेलुका 8 बजेसम्म
7: आफूलाई अझ सुन्दर अझ आकर्षक र अझ आत्मविश्वासी बनाउन आजै आउनुहोस् दीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर कोत्रे प्रोपाइटर निशा लामा सम्पर्क
5: 97090 34335 नि सन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर
11: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
12: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ
11: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध
5: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा फोन 06-4-14-233 मोबाइल 98-6-78-61-87
13: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज

0: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
1: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगोडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
0: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
1: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
0: फ्युजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
1: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
0: आइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
1: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
0: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
1: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
2: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
3: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
4: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
5: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142334 र 9811756606।
6: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि?
7: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
6: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पोस्ट चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
7: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
0: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
8: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
0: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033398 र 9465010950।
9: स्टुडियो साइन्सियर,
10: अहिले बिहानको 8 बज्यो।
11: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल, दुलेगौड़ा हेल्पोस्ट चोक, अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना रा राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816395301।

0: बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
1: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
0: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
1: छुटका दायराहरू:
0: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
1: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट।
0: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
1: थप जानकारीका लागि सम्पर्क 0625714479, मोबाइल 9856062625 र 9848064145।

0: स्वास्थ्य क्षेत्र में सभी को मन जितन सफल शुक्ला गंदकी के पहिलो पोलिक्लिनिक
1: इस दुलेगौड़ा पोलिक्लिनिक में यही भदौ 6 गते पहिलो शनिवार पेट छाती मुटु मधुमेह र थायराइड रोग विशेषज्ञ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय
0: गंडकी मेडिकल कलेज जीएमसी में कार्यरत वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य
1: हार्जोनी नशा तथा बाथ रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
0: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला
2: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
0: यस दुलेगौड़ा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थायराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ
2: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ
3: थप जानकारीको लागि सम्पर्क दुलेगौड़ा पोलिक्लिनिक प्राली फोन 065414129 र 98560131053
4: होइन कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै
5: कता हिँड्नु नि मिल्को जाली र फिता खाँचै गएर बजारतिर हिँडेको कान्छा फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो
4: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मरमत पनि गर्नु थियो
5: त्यसो भए कहाँ जाने त कान्छा
4: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी म त त्यही जाने हो काका त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ सस्तो पनि राम्रो पनि
5: मैले त मन मात्रै बिचारेको नि कान्छा त्यही भएर त म त्यही पसलतिर हिँडेको
6: हजुर हामी कहाँ कुटानी पिसानी मिल हाते ट्र्याक्टर पावर टुल्स काट काट्ने मेसिन ड्रिल मेसिन वेल्डिङ मेसिन मार्बल कटर ब्रस कटर साप कटर मोटरहरू बेरिङ बेल्ट क्यापसिटर मिल्का जालीहरू नट बोल्टहरू मोबिल गेयरवेल टुटी मोबिल इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ
5: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन् सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा
2: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल फोन नम्बर 98560114345 र 98560204345
7: आहा कति स्वादिष्ट मासु हो यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
8: दिदी पनि नमजाल झुक्किनु भएछ नि हुन त मैले पनि त्यही सोचेको थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि
9: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रत बन्द पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ साथै होम डेलिभरी पनि गरिन्छ छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा प्रोप्राइटर तीर्थराज गर्तौला फोन 065590065 मोबाइल 98166334372
2: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
10: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
2: अनि बन्छ त दाई
10: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
11: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस बिसौनीको ठिक पारिपट्टि
12: सबै ब्रान्डका मोबाइल बिक्री साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्
13: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
12: प्रोप्राइटर राजन पौडेल मोबाइल 98560062029
14: नमस्ते अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ

0: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछेपानी।
1: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9510884161 र सिजन गुरुङ 9705440900।
2: यही आउँदो भदौ 6 गते पहिलो शनिबार
3: एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन पेट, छाती, मुटु, थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: उपचार हुने रोगहरू
3: उच्च रक्तचाप, मुटु रोग, छाती दुख्ने, पोल्ने, जोडले धड्कने,
2: पुरानो ग्यास्ट्रिक, कलेजोको समस्या, मधुमेह,
3: लामो समयदेखिको रुखा खोकी, सास फेर्न गाह्रो हुने, दम,
2: दिसा पिसाब एवं पेटको समस्या,
3: तौल गडबड हुने वा थाइराइडको समस्या,
2: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाई, ज्वरो जस्ता समस्याहरूको चेकजाँच उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
3: दैनिक ईसीजी, गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
2: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा तनहुँ।
3: फोन नम्बर 0564142333 र 9678861887।
4: हेलो बा,
5: कति बन्यो घर? अनि ढलान भयो त?
6: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्नेछ। सामान धार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
5: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
6: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीँबाट ल्याउँदा रहेछन्। म पनि त्यहीँ जाने हो।
2: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
3: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
2: प्रोप्राइटर राम भुजेल। सम्पर्क 9091950630 र 9746680681।
7: आज पनि भाटो अडायो के हो कि तिम्रो पारा? राम्रो खाना बनाउन
8: यी बुढा कुरै नबुझिक नै त्यस्तै फर्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भो।
7: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
8: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे। हो, त्यही जाने हो।
1: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिस होम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
0: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9056083507। कविता श्रेष्ठ। सम्पर्क 0564140055 र 9846688817।
9: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
8: साँच्चै के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
9: कहाँ बनाए छन् हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
8: हुन्छ नि, खुब पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका अरे। न पसाङ्गिएको छ, न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
4: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
10: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच दिन नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा, प्रोप्राइटर पासा राजु। मोबाइल 9806613195 र 9847153068।
11: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र, यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाईको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा हेल्प चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0654140008।
12: एक सय तीन थोप्लो आठ अन्तर्मनको आवाज।

0: यस्तै लेसको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बढेको।
1: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा, सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
0: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, ग्राहक सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
2: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
3: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
2: सुनचाँदी पसल तीन दुलेगौडा जोर बाराही मन्दिर शाखा दुलेगौडा बन्केवा चोक प्रतीक्षालय अगाडि। प्रोप्राइटर रामो विश्वकर्मा 9871160069, राजु विश्वकर्मा 9807769172।
4: सुन्नु न श्रेया, यो चाया पोतो डन्डी फोर एलर्जीले मेरो अनुहार नै।
5: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
4: कहाँ?
5: गण्डकी मेडिकल हल।
6: हो, गण्डकी मेडिकल हल, अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
5: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन, अनुहारको डन्डी फोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की,
6: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
4: गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्ने बैङ्कको ठ्याक्कै पारि। सम्पर्क 0635903769, मोबाइल 9840826926।
7: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ अरे, तपाईँ त आजै जानुहोस् हो।
8: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
7: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
8: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
7: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र सुविधा सम्पन्न उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छैला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
6: होटल फ्यामिली एन्ड लज, खैरनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9556324020, 9901454674 र 9460-23420।
9: भदौ 1 गते देखि 8 गते सम्म चियोन धाम जाऊ, सप्ताह व्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
10: चियोन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भए पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
9: धार्मिक महोत्सवका आकर्षणहरू,
10: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन,
11: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
9: कथा सहितको झाँकी, गीति नाटक,
10: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
9: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
10: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
9: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चियोन धाम, शुक्ला गण्डकी 2 गाछे पानी।

0: 103.8 अंतर्मन को आवाज
1: स्टूडियो तालचेर
2: बिहान को 9 बजे
1: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना रा राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165 95301
3: तर स्वच्छ पानी स्वस्थ जीवन को आधार हिमालयज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज
4: समाचार अब विस्तारमा। नेकपा एमालेका किरण थापालाई मुख्यमन्त्रीमा समर्थन गरेपछि राप्रपा बागमतीमा विवाद चर्किएको छ। दलका नेता उद्धव थापाले पार्टी र संसदीय दलको निर्णय विपरीत थापालाई मुख्यमन्त्रीमा समर्थन गरेको भन्दै संसदीय दलका बहुमत सदस्यले उहाँ विरूद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन्। संसदीय दलको बैठक नै नबसी व्यक्तिगत लेटर प्याड प्रयोग गरेर मुख्यमन्त्रीमा समर्थन जनाएको भन्दै संसदीय दलका प्रमुख सचेतक कुमारी तामाङले प्रदेश प्रमुख दीपक प्रसाद देवकोटालाई पत्र पठाउनु भएको छ। उहाँ विरूद्ध अविश्वासको प्रस्ताव समेत दर्ता गराइसकेको जानकारी देवकोटालाई पत्र मार्फत नै गराइएको छ। राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिले साउन 20 गते बागमती प्रदेश सरकार गठनको गणितीय चलखेलमा सहभागी नहुने निर्णय गरेको पत्रमा उल्लेख छ। तर त्यसका विपरीत दलका नेता थापाले संसदीय दलको औपचारिक बैठक समेत नबसी व्यक्तिगत लेटर प्याड प्रयोग गरेर एमालेका किरण थापा मगरलाई मुख्यमन्त्रीमा समर्थन गरेको भन्दै प्रमुख सचेतक तामाङले आपत्ति जनाउनु भएको छ।
5: लामो समयदेखि रोकिएको नेपालगंज पोखरा नियमित हवाई सेवा यही भदौको अन्तिम सातादेखि पुनः संचालन हुने भएको छ। निजी क्षेत्रको सेवा प्रदायक बुद्ध एयरले यही भदौ 31 गतेदेखि नेपालगंज पोखरा उडान पुनः संचालनको तयारी गरेको जनाएको छ। बुद्ध एयर नेपालगंजका प्रमुख विनित विक्रम शाहले यात्रुको माग बढ़ेकाले उडान पुनः संचालन गर्ने निर्णय भएको बताउनुभयो। उहाँका अनुसार भारतको उत्तर प्रदेशलाई पोखरासँग सिधा जोड्न यो उडानका लागि यात्रुको माग बढ़दै गएको छ। गत जेठ 5 गतेदेखि उडान स्थगित गरिएको थियो। भारतबाट आउने धार्मिक पर्यटकको संख्या घट्नु र इन्धन खर्च बढ़ी भएकाले उडान रोकिएको शाहले बताउनुभयो। पछिल्लो समय धार्मिक पर्यटकको संख्या बढ़नका साथै उडानको माग बढ़ेकाले सेवा पुनः संचालन गर्न लागि हो। तालिका अनुसार आइतबार बुधबार र शुक्रबार उडान हुनेछ। त्यसका लागि बुकिङ खुल्ला गरिएको बुद्ध एयरले जनाएको छ। नेपालगंज पोखरा उडान पुनः संचालन हुने भएपछि बाँकेका पर्यटन व्यवसायी उत्साही भएका छन्।
4: सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढ़ाउन सरकारले आग्रह गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी उत्पादन र सेवाको उपयोगलाई प्राथमिकता दिन आग्रह गरेको हो। सार्वजनिक खरीद सम्बन्धी विद्यमान कानूनी व्यवस्थाकै अधीनमा रही उक्त प्रावधानको पूर्ण कार्यान्वयन सुनिश्चित गर्न आग्रह गरिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले हिजो एक वक्तव्य जारी गर्दै संघीय मन्त्रालय आयोग सचिवालय प्रदेश सरकार स्थानीय तह र विदेशी स्थित नेपाली नियोग लगायतका सबै सार्वजनिक निकायलाई आफ्ना खरीद प्रक्रियामा नेपाली उत्पादनलाई नै प्राथमिकता दिन अनुरोध गरेको छ। राष्ट्रिय अर्थतन्त्रमा आन्तरिक उत्पादनको योगदान बढ़ाउन बढ़दो आयातलाई प्रतिस्थापन गरी स्वदेशी उत्पादनको प्रवर्धन गर्न स्थानीय सिप तथा उद्यमको संरक्षण गर्न र स्वदेशमै रोजगारी सृजना गर्ने उद्देश्यका साथ सरकारले मौजूदा कानूनी व्यवस्थाको कड़ाईका साथ पालना गराउन यो पहल गरेको प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालले बताउनुभयो। उहाँका अनुसार अबदेखि सरकारी कार्यालयका बैठक समारोह कोसेली उपहार र सजावटका सामग्रीमा सम्भव भएसम्म नेपाली हस्तकलाका वस्तु नै प्रयोग गर्नुपर्ने व्यवस्था मिलाउनु पर्नेछ। यसै गरी स्टेशनरी छपाई सम्बन्धी वस्तु फर्निचर साजसज्जाका सामान निर्माण सामग्री मेसिनरी औजार तथा उपकरण कृषि र पशुजन्य उत्पादन एवं खाद्य तथा पेय पदार्थ खरीद गर्दा स्वदेशी उत्पादनलाई नै पहिलो प्राथमिकतामा राख्नुपर्नेछ।
5: काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य स्थल ठमेललाई 24 घण्टा सञ्चालन गरिने भएको छ। ठमेल पर्यटन विकास परिषदको नवनिर्वाचित टोलीले हिजो काठमाडौँका प्रमुख जिल्लाधिकारी ईश्वरराज पौडेलसँग गरेको भेटमा ठमेललाई 24 घण्टा पारिवारिक, सुरक्षित र मर्यादित रूपमा सञ्चालन गर्न सहकार्य गर्ने सहमति भएको छ। परिषदका महासचिव पशुपति कणेलले पर्यटकीय केन्द्र ठमेललाई 24 घण्टा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँ र ठमेल पर्यटन विकास परिषदबीच सहकार्य गर्ने सहमति भएको बताउनुभयो। भेटमा ठमेल क्षेत्रको शान्ति सुरक्षा, ट्राफिक व्यवस्थापन, सड़क बालबालिकाको उचित व्यवस्थापन तथा हकर्सको व्यवस्थापन तथा महत्वपूर्ण विषयमा छलफल भएको उहाँले बताउनुभयो। परिषदका अध्यक्ष राजुमान रंगोलले थमेलको दीर्घकालीन शान्ति, सुरक्षा र पर्यटन मैत्री वातावरण निर्माण गर्न परिषदले विभिन्न निकायसँग समन्वय गरी काम गरिरहेको बताउनुभयो। परिषदले थमेलको विकास र सुरक्षाका लागि सबै सरकारवाला पक्षबीचको सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजाने बताएको छ।
6: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
7: गुणस्तरीय प्लम्बिङको पर्पज नाम
8: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
9: सुरक्षा घरको साथ जीवन धर्को।
3: यो संचार नेटवर्क समयको आवाज, समयको आवाज।
6: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
5: अब बाँकी समाचार। दाङको घोराई उपमहानगरपालिका साथ बेसा हिमा ट्र्याक्टर र अटो एकापसमा ठोक्किँदा भएको दुर्घटनामा अटो चालकको मृत्यु भएको छ। दुईजना घाइते भएका छन्। गैराती रा 1-37-09 नम्बरको लो ट्र्याक्टर र लु +02-00-1 19-29 नम्बरको अटो एकापसमा ठोक्किएका थिए। दुर्घटनामा अटोमा सवार 3 घाइतेमध्ये अटो चालक दाङको घोराई उपमहानगरपालिका 5 बसन्तपुरका 45 वर्षीय विनोद पौडेलको उपचारका क्रममा राति नै मेडिकल कलेज कोवलपुर बाँकीमा मृत्यु भएको हो। अन्य 2 घाइते को उपचार भइरहेको छ। ट्र्याक्टर चालक घोराई उपमहानगरपालिका 17 भैसाहीका 23 वर्षीय हिमाल चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।
6: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कठोर आर्थिक कार्यवाही गर्ने चेतावनी दिनुभएको छ। दुई देशबीच 5 महिनाभन्दा बढ़ी समयदेखि जारी द्वन्द अन्त्य गर्ने उद्देश्यले भइरहेका वार्तामा गतिरोध देखिएपछि ट्रम्पले इरानले सम्झौतामा पुग्ने अवसर गुमाएको आरोप लगाउनु भएको छ। ट्रुथ सोशलमा पोस्ट गर्दै ट्रम्पले इरान विरूद्ध कुनै पनि देशमाथि नभएको, हालसम्मकै सबैभन्दा कठोर आर्थिक नाकाबन्दी आर्थिक कार्यवाही गर्ने घोषणा गर्नुभएको हो। उहाँले इरान सम्झौता गर्ने अवसर लिन असफल भएको बताउँदै अब उसले कठोर आर्थिक युद्ध र एक्लोपनको सामना गर्नुपर्ने चेतावनी दिनुभयो। ट्रम्पले इरानसँग व्यापार वा व्यावसायिक कारोबार गर्ने जुनसुकै देशमाथि पनि प्रतिबन्ध लगाउने चेतावनी दिनुभएको छ। ट्रम्पले इरानको खतरा हटाउन तथा परास्त गर्न सबै सहयोगी अमेरिकाको साथमा उभिन आवश्यक रहेको भन्दै त्यसका लागि आह्वान समेत गर्नुभएको छ। ट्रम्पले इरानलाई आर्थिक प्रतिबन्धको धम्की दिएको यो पहिलो पटक भने होइन। अमेरिकाले यसअघि नै इरानको तेल तथा वित्तीय क्षेत्रमा प्रतिबन्ध लगाइसकेको छ।
5: अब खेल समाचार। स्पेनिस ला लिगाको नयाँ सिजनमा एटलेटिको मड्रिडले विजयी शुरूआत गरेको छ। घरेलु मैदानमा नवप्रवेशी मालागालाई 2-0 गोलले पराजित गर्दै एटलेटिकोले विजयी शुरूआत गरेको हो। मड्रिड स्थित रियाद एयर मेट्रोपोलि टानो रंगशालामा गैराती भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। मालागाले पहिलो हाफमा एटलेटिकोलाई दबावमा राख्दै केही राम्रो अवसर समेत बनाएको थियो। दोस्रो हाफमा भने एटलेटिको खेलमा फर्कियो। 70 मिनटमा ली काङिनले उत्कृष्ट गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए। 85 मिनटमा एलेक्स बोनाले गोल गर्दै एटलेटिको जीत सुनिश्चित गरेका हुन्। यससँगै एटलेटिकोले नयाँ सिजनको पहिलो खेलमै 3 जोड़ेको छ। एटलेटिकोले अब सिजनको दोस्रो खेलमा अगस्त 23 मास भिल्लारियलको सामना गर्नेछ। यसैबीच 16 जियान गाम्पर ट्रफीको उपाधि बार्सिलोनाले जितेको छ। गैराती घरेलु मैदान क्याम्प नोमा भएको खेलमा स्पेनिस च्याम्पियन बार्सिलोनाले इजिप्टको अल अहलीलाई 2-1 गोलले पराजित गर्दै उपाधि जितेको हो। बार्सिलोनाको जीतमा 19 वर्षीय फरवार्ड हम्जा अब्देल करीम र राफिनाले गोल गरे। अल अहलीका लागि जिजोले गरेको गोल सान्तोनामा परिणत भयो।
6: अब
4: अब मौसम आज देशभर मौसम साधारणतया बदलिरहेको छ। गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार देशभर मनसूनी वायुको प्रभाव रहेको छ। हाल मनसूनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ। आज दिउँसो पनि साधारणतया बादल लाग्नेछ। हिमाली र पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी बागमती गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। कोशी प्रदेशका तराई र मधेस प्रदेशका केही स्थानमा हुरी बतासको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति देशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लागि केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
5: एमाले नेकपा गठबन्धनलाई समर्थन गरेपछि राप्रपा बागमतीमा चुलियो विवाद। संसदीय दलका नेता उद्धव थापा विरूद्ध अविश्वासको प्रस्ताव दर्ता।
4: नेपालगंज पोखरा हवाई उडान भदौ अन्तिम साता पुनः शुरू हुने। हप्तामा 3 दिन उडान गर्ने तालिका।
5: सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढ़ाउन सरकारको आग्रह। काठमाण्डुको ठमेल बजार अब 24 घण्टा खुल्ने।
4: इरानमाथि पुनः कठोर आर्थिक प्रतिबन्ध लगाउने ट्रम्पको चेतावनी। सहयोगी देशहरूलाई आफ्नो पक्षमा उभिन आह्वान।
5: र स्पेनिस ला लिगामा एटलेटिको मड्रिडको विजय शुरूआत। जोआन गाम्पर ट्रफीको उपाधि बार्सिलोनालाई।
4: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौं। नमस्कार।
10: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोनी लगाएर हो?
11: साँच्चीकै मोनी नै लगाए कि बुढा, मेरो तन मन

0: त्यही डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता लिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
1: हजुर, हामी कहाँ छापा सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9908216142।
2: चरक मेमोरियल हॉस्पिटल, कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
3: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
2: घातक रोग जस्तै मुटु रोग, मुटु को शल्यक्रिया, कैंसर, मृगौला रोग, डायलिसिस, मस्तिष्क को रक्त आदि रोग को उपचार को लागि ₹10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
3: सेवा लिने क्रम मा चाहिने जानकारी
2: संचय कोष मा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोष को नम्बर,
3: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
2: साबिक का संचय कर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
3: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-778।
4: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
5: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार।
4: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
6: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
4: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
6: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसिएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
4: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङ को मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
5: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकल को बीचमा, दुलेगौडा।
7: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 9846056999 छ।
8: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।
9: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
8: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
9: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
10: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
11: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
5: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
10: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
5: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
12: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
13: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
12: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
6: हजुर, हामी कहाँ

0: प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याक द्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल प्रोपाइटर बुद्धि बहादुर कार्की मोबाइल 9860373310 र 9821653507।
1: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

जोरले जेदौ सेमिङ्गे पाउ लिसाङ लेच पिलेसाङ लेच नाको पट्टको के नमस्ते बराक एलिना हुन्सिन पुआ मगरौ छिनिङ र मिनम श्रृङ्खला लानाकिङ नाको समस्ये कानको तारा है तलाफाको नाको पट्टना झेरमा नाउला गिपमा नाउला कानको र चैसम्म झेरमानाले आशाले नाको यसै मासवारके अन्तिम सम्मना सेमो साथी हाले यस्तै मासवार रेडियो ठोरबारही काठथुङ सोम दशमलव के मेगा हर्जाङ हरेक बिहिबार गोराकुङ कु बज्यो सेटनिङ हुनिङ र शुक्रबार नि बाङा बज्यो सेटनिङ हुनिङ प्रसारण छान्की जातले नाकोई कान्की रेडियो ठोरबारही फेसबुक पेज हाम्रो पात्र मोबाइल एप र वेबसाइट www.radiothorbarahi.com.np लगइन जात मर बिन्ता भरि कट्ठ कट्ठ सेकेकले कानुङ मासवारके दुलेगौडा बजारङले छ पीआर कल्चर एन्ड फेसन हाउसे प्रायोजन जातमने नाकोई इसे मासवारङ मगर ढुटो चल्लिङको मगर ढुट मगर रोस विवाह सम्बन्धी सामग्रीको मगर स्रष्टा सर्जकुङ बार्याङ र समय सान्दर्भिक कुराकानीको र सेकेकले श्रोता लाफाको आदिवासी संसार छिन्यौ श्रृङ्खलाङ सरकारी संचार माध्यम रेडियो नेपाली निस्वाङ बाङाकाट भात्र काट गते मगर ढुटाङ प्रथम पटक सेटिङ प्रसारण छान्चयाको सोमसो निस स्मरण दिवस पोखराङ सम्पन्न छान्च बारे जानकारी याले है त श्रोता लफाको यस्तै छाना मासबारौ टुन्च जानकारी अब देहाङ काट सेच मनिता लिङ नाको पट्टको के सिंह बोल्ले छोर्ले छोर्ले लाफाको स्वरले मनसुदन थापा मगर र निरु श्रीष मगर शब्द संगीतले मनसुदन थापा मगर।

मनिता लिङलुनिङ मासारङ फेरकाट फेरी र मनिता जातले सरकारी संचार माध्यम रेडियो नेपालाङ प्रथम पटक निस्वाङ बाङ मगर डेटो सेटमिङ प्रसारण छान्छ याको स्मरण जाँचै मगर पत्रकार संघ कास्के सोमचु निसौ मगर प्रसारण दिवस तथा अन्तर्क्रिया मासवार सम्पन्न जाता निस दशक दिनाङ बढी समय रेडियो टेलिभिजन मगर डुटो सेटमिन वाचन जात म मासवार मजाबारक छन् म र संचार क्षेत्र यहाँ चाहिँ योगदान उच्च कदर जात चाहिँ निस मगर संचार कर्मी मीना थापा मगर र मनसुदन थापा मगर के सम्मान जाता होसै मासवाराङ नेपाल मगर संघ केन्द्रीय उपाध्यक्ष एमडी आस्था मगर नेपाल मगर लेखक संघ केन्द्रीय उपाध्यक्ष रुद्र श्रीष मगर फुनिज गण्डकी उपाध्यक्ष सुमन गुरूङ लगायत उद्देश्य सम्मानित छन्छ संचार कर्मी बर्याङका होसै मासवार गण्डकी प्रदेश सभा सदस्य माननीय राजकुमारी भुजेलो प्रमुख आतिथ्य नेपाल मगर संघ केन्द्रीय वार्षिक उपाध्यक्ष हर्क आले मगर विशेष आतिथ्याङ छान्छ मासवारो नेपाल मगर पत्रकार संघ कास्क्यौ अध्यक्ष सुरज थापा मगर अध्यक्षताङ पोखराङ सम्पन्न छन् श्रोता लाफाको सहिदेहाङ कानुङ चमचम सम्मानित छान्छ बहुप्रतिभाशाली मनसुदन थापा मगर फेरकाट कौरालिङ हिङ बोल्ले आकाशैको झिलमिल तारा स्वर मनसुदन थापा मगर र निरा थापा मगर शब्द संगीतले मधुसूदन थापा मगर हो।

0: श्रोता लाफाको नाकु सेमनले रेडियो ढोरबाराही काठभुङ 9.0 मेगाहर्ज श्रोता लाफाको छिन्यो आदिवासी संचार अन्तर्गत मगर डुटोमा स्वराङ सोमचु निस औ मगर झुट प्रसारण दिवस औ बरेङ जानकारी यहाँके प्रयास जाता छिन्यो श्रृंखला नाकोकी कुञ्चा लासा अत्तना सल्लाह सुझाव यहाँके मामेकी है त श्रोता लाफाको छिन्यो मास्वारके भागमा यहाँ समय अवधि र डुम्के नपा अर्को साता मगर कुङ झुट रो श्री बसो बर्याङ मिनाम श्रृंखला लाना किङ कान पक्कै ताराले चाहिँ सम्म मास्वार सेमो साथी हाच नाको पट्ट पट्ट श्रोता लाफाको के धन्यवाद मास्वार खासके दुस्म यहाँ त प्राविधिक लाफाके र मिगिनिङ होडा आभार प्रकट जातले नेपाल आदिवासी जनजाति महासंघ हटिङ कानुङ मास्वार प्रायोजक दि आर कल्चर केर धलिङ धलिङ धन्यवाद नाको के सहस्त आदिवासीको मौलिक पहिरनको साथै चम चम्रा छ नयाँ नौलो पहिरन जम्मैको न रोजरीमो लाके दिलेउडा बजारङले छ पीआर कल्चर एन्ड फेसन हाउसङ नुनि है त श्रोता लाफाको काटसे चलिङ डास्टा छु छिनङ मासवारी ना एलिना हुन्चिन पुवार मगर र पाके छाना झोरले जेदो सेमगी पाऊ नाको देहाङ सेमना मुनि रेडियो ढोर बाराही काठफुङ 9.0 मेगाहर्ज अन्तर्मनौ आवाज
1: सुन शुद्धताको प्रतीक तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ
2: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
1: ओम प्रोसर आभूषण सुनचादी पसल दुलेकौडा भित्री बजार
3: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस् वर्षौंदेखि विश्वास दिएको ओम प्रोसर आभूषण सुनचादी पसल शुक्ला गण्डकी 4 दुलेकौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुनार
4: मोबाइल 9800 58 35 537 र 9800 65 15 809
5: ए बुढो एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ कहाँ ठिक होला खै मेरो त साह्रै मन डुलेको डुलै भयो
6: लौ के मन डुलाउनु पर्यो होला र सिधै समय कटेजमा बुक गर न टाढा पनि छैन हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ
7: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ
5: हाक्कैमा दिमागलाई भारी गराएछु पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि खै बुढा फोन नम्बर दिनु त बुक गरिहाल्नु पर्यो पालो पाएन भने बर्बाद
2: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन् साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ
3: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट शुक्ला गण्डकी 9 ढोरबाराही फेदी प्रोपाइटर हरिचन्द्र महत मोबाइल 9825527763 र 9860705
7: र रामचन्द्र महत 9841616878
2: अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नु हुन अनुरोध शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफूखुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नु हुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची युरिया प्रति केजी रु 22 देखि 23 सम्म डीएपी रु 49 देखि 50 सम्म र पोटास रु 38 देखि रु 39 सम्म अनुरोधक कृषि विकास शाखा शुक्ला गण्डकी नगरपालिका तनहुँ
8: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है
9: सुन्नुहोस् न ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या राम्रो मात्र होइन उत्कृष्ट बन्छ कार्यक्रम
8: ओके ल डन
9: हजुर, सिक्देल अफसेट प्रेस शुक्ला गण्डकी 4 दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा।
8: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्टिकर बिल भरपाई पासबुक ब्रोसर तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
9: प्रोपाइटर गोविन्द सिग्देल फोन 9855628543 र 9847000787।
10: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने,
11: के भयो दाई? पैसा भएपछि नि के को तनाव हो र?
10: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छ।
12: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाटा, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा फोन 0564142636 मोबाइल 9556783002 र 9546783002।
13: भर्ना खुल्यो।
8: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
13: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
8: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
13: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
8: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
13: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
8: 3.4-3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
13: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
8: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
13: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
8: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0665712440
14: साइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
15: ए दाई पनि घरै हुनुहुँदो रहेछ त?
14: खै ल्याउन त कहाँबाट ल्याए कुन्नी कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
16: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
14: ए हो र, हस् दाई म आजै जान्छु।
8: हजुर, यस हाइजेनिक राञ्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा बोइलर र गिरिराज कुखुरा पनि पाइन्छ साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
9: हाइजेनिक राञ्च प्राली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते प्रोप्राइटर रामकृष्ण भण्डारी मोबाइल 9556062891।
17: टिकुनी माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाम न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
18: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
17: हो र, कहाँ छ र त्यस्तो?
18: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
8: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार लुङ्गी टी सर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
13: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
2: कालिका फेन्सी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौंडा तरकारी लाइन तारा देवी तरकारी पसल सँगै
13: प्रोपाइटर नवीन श्रेष्ठ सम्पर्क 9556062028 र 9901479716
2: एउटा कुरा थाहा पाइराख्नुस् हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौं है
19: जयमसी तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर।
1: अब दुलेगौड़ा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
0: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू,
1: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुसी, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
0: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
1: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
0: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
1: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
0: नसा तथा बात सम्बन्धी रोगहरू, ढाड कम्मरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
1: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
0: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
1: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौड़ा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौड़ा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
2: पसल सरेको सूचना शुक्ला गण्डकी चार दुलेगौड़ामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058 र 98460976246।
3: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
4: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
3: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
5: संसार ढुङ्गा कटिङ उद्योग शुक्लागण्डकी दुई काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98532375 र 98011324375।
6: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
7: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
6: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले।
8: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
6: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाइ त्यही बनेको छ।
1: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौड़ा तनहु, पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौड़ा भित्री बजार, साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्ने, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
8: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 98560661636 र 98151663636।
9: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।
10: स्टुडियो साङ्चेन, अहिले बिहानको 10 बज्यो।
3: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक आफ्नै भवनमा छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन्छ। अर्डर अनुसार का गहना तैयार गर्नुको साथै पुरानो गर गहना नया गहना संग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98160 95301।
11: सत्य, तथ्य, निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
4: ढोरबाराही हाइलाइट्सको साथमा
1: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस अफसेट प्रेस दुलेगौडा बीपी चोक
4: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841149304

0: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहान 10 बजेको ढोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा www.radiodhorbarahi.com.np र हाम्रो पात्रो मोबाइल एप मार्फत पनि विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ। ढोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। सरकारले सबै सरकारी निकायलाई स्वदेशी उत्पादन र सेवाको उपयोगलाई प्राथमिकता दिन आग्रह गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनमा सबै सरकारी कार्यालयमा सार्वजनिक खरिद सम्बन्धी विद्यमान कानून व्यवस्थाकै अधीनमा रहेर त्यो प्रावधानको पूर्ण कार्यान्वयन गर्न सुनिश्चित गर्न आग्रह गरिएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले हिजो एक वक्तव्य निकालेर संघीय मन्त्रालय, आयोग, सचिवालय, प्रदेश सरकार, पालिका र विदेशमा रहेका नेपाली नियोग लगायतका सबै सार्वजनिक निकायलाई आफ्नो खरिद प्रक्रियामा नेपाली उत्पादनलाई नै प्राथमिकता दिन अनुरोध गरेको छ। राष्ट्रिय अर्थतन्त्रमा आन्तरिक उत्पादनको योगदान बढ़ाउन बढ़दो आयातलाई प्रतिस्थापन गरे स्वदेशी उत्पादनको प्रवर्धन गर्न, स्थानीय सिप तथा उद्यमको संरक्षण गर्न र स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यका साथमा सरकारले मौजूदा कानून व्यवस्थाको कड़ाईका साथ पालना गराउन यो पहल गरेको कार्यालयले जनाएको छ। तनहुको शुक्ला गण्डकी नगरपालिकाको गत आर्थिक वर्षको वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ। हिजो नगरपालिकामा शाखा अधिकृत र ओडाका सचिवहरूले गत वर्ष सम्पन्न गरेका कामहरूको बारेमा जानकारी दिएका थिए भने गर्न नसकेका कामहरूको बारेमा समेत स्पष्टीकरण दिएका थिए। समीक्षा कार्यक्रम मार्फत नगरपालिकाले गत वर्ष अनुमानित बजेटको लक्ष्य प्राप्त गर्न नसकेको पाइएको छ। नगरपालिकाले गत आर्थिक वर्ष 1,28,00,000,000 बढ़ेको बजेट अनुमान गरे पनि संघीय सरकार प्रदेश सरकारबाट प्राप्त हुने बजेटमा कटौती, अपेक्षित राजस्व नउठ्नु लगायतका कारणले अनुमानित बजेट पूरा नभएको पाइएको हो। गत वर्ष जम्मा 1,78,40,000 बजेट कार्यान्वयन गरिएको थियो। यो बजेट अनुमानित बजेटको जम्मा 79.37% रहेको लेखा शाखा प्रमुख कोपिला भट्टराईले जानकारी दिनुभयो। उहाँका अनुसार प्राप्त बजेट मध्ये जम्मा 74.71% बजेट मात्रै खर्च भएको छ। भट्टराईले गत आर्थिक वर्षमा चालुतर्फ प्राप्त बजेटको 83.69% र पुँजीगततर्फ 57.04% बजेट खर्च भएको बताउनुभयो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले पुँजीगत बजेट खर्च नहुनुमा योजना कार्यान्वयनमा समस्या र ठेक्का लागेको काम समयमै पूरा नहुनु प्रमुख कारण रहेको बताउनु भएको छ। उहाँले गत आर्थिक वर्षमा विभिन्न 66 उपभोक्ता समिति मार्फत बजेट सहितको योजना कार्यान्वयन नभएको र 12 ठेक्का लागेका काम पूरा नभएको जानकारी दिनुभयो। समीक्षा कार्यक्रम नगरपालिकाका प्रमुख कृष्णराज पण्डित, उपप्रमुख बहादुर विकराजु सहित कार्यपालिका सदस्यहरूको उपस्थितिमा सम्पन्न भएको थियो। राष्ट्रिय मानवाधिकार आयोगले 5 दिनदेखि धरनामा रहेका बैंक, लघुवित्त, सहकारी मिटर ब्याजी प्रभावित तथा भूमिहीन सुकुम्बासीको स्वास्थ्य उपचार, बसोबास र शान्ति सुरक्षाको उचित व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ। विभिन्न माग राखेर 5 दिनदेखि ललितपुरको पुलचोकमा रहेको मानवाधिकार आयोगको कार्यालय अगाडि धरना बसेकाहरूको माग तत्काल समाधान गर्न सरकारसँग आयोगले आग्रह गरेको हो। आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलले निकालेको विज्ञप्तीमा धरनामा बसेका महिला, बालबालिका, अशक्त र ज्येष्ठ नागरिकको स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले तत्काल माग पूरा गर्न उल्लेख गरिएको छ। आयोगले निरन्तर अनुगमन गर्नुका साथै समस्यालाई नजिकबाट नियालिरहेको जनाएको छ। विज्ञप्तिमा धरनामा बसेकाहरूको सुरक्षामा समेत प्रतिकूल प्रभाव पर्न सक्ने हुँदा उनीहरूलाई कठिन ठाउँमा स्थानान्तरण गर्न र स्वास्थ्य उपचार, बसोबास र शान्ति सुरक्षाको व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको हो। लामो समयदेखि लालपूर्जाको प्रतीक्षामा रहेका तनहुको शुक्ला गण्डकी नगरपालिका साथका स्थानीयले जग्गाको स्वामित्व प्रमाणपत्र वितरणमा ढिलाइ भएको भन्दै वडा कार्यालयमा पुगेर जनदबाव दिएका छन्। मडी पौडेलको नेतृत्वमा सयौंको संख्यामा वडा कार्यालय पुगेका स्थानीयले वडा अध्यक्ष खड्गसिंह थापासँग लालपूर्जा वितरणको प्रक्रिया कहाँ पुगेको छ र निर्णायक पहल किन निर्णय पहल गर्न किन ढिलाई गरेको भन्दै प्रश्न गरेका थिए। वर्षौंदेखि भोगचलन गर्दै आएका जग्गाको लालपूर्जा नहुँदा बैंकिङ कारोबार, सम्पत्ति हस्तान्तरण र अन्य कानूनी प्रक्रियामा समेत समस्या भएको भन्दै उनीहरूले तत्काल प्रक्रिया अगाडि बढ़ाउन माग गरेका छन्। स्थानीयको गुनासो सम्बोधन गर्दै वडाध्यक्ष थापाले लालपूर्जा वितरण गर्ने अधिकार स्थानीय तहलाई नरहेको र आफूहरूले सहजीकरण तथा सम्बन्धित निकायमा पहल मात्र गर्न सक्ने बताउनुभयो। उहाँले आफू पनि लालपूर्जा पीड़ित रहेको उल्लेख गर्दै अव्यवस्थित बसोबासी, भूमिहीन दलित र सुकुम्बासीहरूको समस्या समाधानका लागि प्रतिबद्ध रहेको बताउनु भएको छ। वडा सदस्य गिरबहादुर थापाले पनि लालपूर्जा वितरणका लागि पटक पटक पहल गरिए पनि समस्या समाधान हुन नसकेको बताउनुभयो। उहाँले अब नागरिक आफै जागरूक भएर सम्बन्धित निकायमा दबाव सिर्जना गर्नुपर्ने आवश्यकता औल्याउनु भएको छ। स्थानीयले भने पटक पटक आश्वासन मात्रै दिने काम भए आन्दोलन र धरना चर्काउने चेतावनी दिएका छन्। उनीहरूले माग सम्बोधन नभई स्थानीय तहको निर्वाचन समेत बहिष्कार गर्ने चेतावनी दिएका थिए। वर्षौंदेखि जग्गा भोगचलन गर्दै आए पनि स्वामित्व प्रमाणित गर्ने लालपूर्जा नभएको स्थानीयले समस्या यथाशीघ्र समाधान गरी लालपूर्जा उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। विजयपुर खोलाले बगाएर बेपत्ता भएका 15 वर्षका अमन राईको शव बुधबार हिजो फेला परेको छ। तनहुको शुक्ला गण्डकी नगरपालिका 8 पुलचोक स्थित सेती नदी किनारमा उनको शव फेला परेको हो। खोटाङ स्थायी घर भएर पोखरा 14 साउथे बस्ने अमनको शव उनकी आमाले पहिचान गरिसक्नु भएको छ। शवलाई पोस्टमार्टमका लागि पोखरा स्थित पश्चिम क्षेत्रीय अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय बेल चौताराले जनाएको छ। गत साउनको 30 गते दिउँसो पोखरा 14 स्थित विजयपुर खोला तर्ने क्रममा दुई बालकलाई खोलाले बगाएको थियो। अमानसँगै बेपत्ता भएका स्याङ्जाका 14 वर्षका निक्सन गुरूङको शव यस अगाडि भदौको 2 गते फेला परिसकेको छ। निक्सनको शव घटनास्थलबाट करिब 1.5 किलोमिटर तल गोर्खा भिलेज पछाडि अड्किएको अवस्थामा फेला परेको हो। सुरक्षाकर्मीले एक्सकाभेटर र डोरीको सहायताले शवको खोजी कार्य जारी राखिरहेको थियो। ओमानको शव हिजो 6 दिन पछाडि फेला परेसँगै खोजी अभियान पनि टुंगिएको छ। स्याङ्जाको वालिङ नगरपालिका 12 कोखेबाट प्रहरीले भरुवा बन्दुकको आकारमा काठ तथा फलाम जडित 7 थान संरचना बरामद गरेको छ। प्रहरीले हिजो ती सामग्री व्यावहारिक अवस्थामा फेला पारेर बरामद गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब परीक्षक रमेश दत्त अवस्थीले जानकारी दिनुभयो। प्रहरीका अनुसार बरामद सामग्रीमा भरुवा बन्दुकको आकारमा काठ तथा फलाम जडित संरचना 7 थान, भरुवा बन्दुकमा प्रयोग हुने फलामको नाल 3 थान र भरुवा बन्दुकको फ्रेम बनाउन प्रयोग हुने डाई 1 थान रहेका छन्। बरामद सामग्रीबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले ती सामग्री कसले के प्रयोजनका लागि राखेको हो भन्ने विषयमा समेत अनुसन्धान अगाडि बढ़ाएको छ। नेपालको औपचारिक भ्रमण सकेर पोखरा आउनुभएका भारतीय स्थल सेना प्रमुख धीरज सेठसँग भूभू भारतीय सैनिकले पेन्सन र भर्तीको समस्या सुल्झाउन आग्रह गरेका छन्। रामबजार स्थित पेन्सन क्याम्पमा हिजो आयोजना गरिएको भूभू भारतीय सैनिक भेटघाट कार्यक्रममा करिब 2 घण्टा बिताउनुभएका सेठले औपचारिक कार्यक्रम सकिएपछि उपस्थित अरूसँग भेट गर्दै उनीहरूको समस्या सुन्नु भएको थियो। सोही क्रममा अल नेपाल भारतीय पूर्व सैनिक कल्याणकारी संघ नेपालका सह अध्यक्ष तथा गण्डकीका इन्चार्ज क्याप्टेन गजबहादुर थापाले भारतीय भूपू सैनिक परिवारले खेपेको पेन्सनको समस्या र भारतीय भर्तीका बारेमा समस्या राख्नु भएको हो। त्यसभन्दा अगाडि उहाँले पेन्सनको समस्याका बारेमा पनि कुरा राख्नु भएको थियो। उहाँले पेन्सन दिने विषयमा सहजीकरण गरिदिन आग्रह गर्नुभएको छ। अर्को विषयमा भर्तीका बारेमा पनि सोही अनुसार कुरा राखेको क्याप्टेन थापाले जानकारी दिनुभएको छ। नेपाल सरकारले अग्निपथका शर्तहरू परिमार्जन नभएसम्म वा सहमति नजुटेसम्म भर्ती हुन नदिने निर्णय गरिसकेको छ। सोही कारण सन् 2022 यता नेपालबाट गोर्खा सैनिक भारतीय सेनामा भर्ना हुन पाएका छैनन्। भूपू सैनिकको अग्निपथ योजनामा भर्ती खुलाएर पठाउँदा नेपाललाई घाटा नपर्ने, उत्कृष्ट युवाहरूले स्थायीको अवसर पाउने, नेपालले रेमिट्यान्स पाउने, भारतीय सेनाको अनुभवलाई नेपाल तथा अन्य देशमा पनि युवाहरूले प्रयोग गर्न पाउने बताउँदै आइरहेको भारतीय भूतपूर्व सैनिक गोर्खा ब्रिगेड पोखराका अध्यक्ष कृष्ण बहादुर खत्रीले बताउनु भएको छ। मुगलिन पोखरा सड़क खण्डमा हुन सक्ने सवारी दुर्घटनालाई मध्यनजर गरेर जिल्ला प्रहरी कार्यालय तनहु र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुले संयुक्त रूपमा चालक सचेतना कार्यक्रमलाई निरन्तरता दिएका छन्। बिहिबार आज बिहान 4 बजेदेखि 7 बजेसम्म सञ्चालन गरिएको चेक जाँचमा विभिन्न सवारी साधनका चालकलाई सड़कको अवस्था, मौसम, लेन अनुशासन तथा ट्राफिक नियमको पालना सम्बन्धमा सम्झाइ बुझाइ गरिएको प्रहरीले जनाएको छ। त्यसक्रममा दुईपाङ्ग्रे 24 वटा, चारपाङ्ग्रे साना 32 वटा र ठूला 60 वटा गरी जम्मा 116 वटा सवारी साधनका चालकलाई सचेतना प्रदान गरिएको छ। यसैबीच भदौको 1 गते बिहान 6 बजेदेखि भदौको 4 गते बिहान 6 बजेसम्म तनहु जिल्ला अन्तर्गत पृथ्वी राजमार्गको मुगलिन पोखरा सड़क खण्डमा कुनै पनि सवारी दुर्घटना नभएको जिल्ला प्रहरी कार्यालय तनहुले जनाएको छ। सड़कको अवस्था, मौसम र सवारी चापलाई ध्यानमा राखेर चालक सचेतना र निगरानीलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ। चट्याङ लागेर हिजो गोर्खामा 2 जना घाइते भएका छन्। साँझमा परेको चट्याङ लागेर बारपाक सुलीकोट 7 बालुवा डाँडाका 2 जना घाइते भएका हुन्। साँझ करिब 6:15 जाँदा परेको चट्याङ लागेर स्थानीय 45 वर्षका प्रेम बहादुर कुँवर र 32 वर्षका डिग बहादुर कुँवर घाइते भएको वडाध्यक्ष कृष्ण गुरूङले जानकारी दिनुभयो। गुरूङका अनुसार उनीहरूको अवस्था गम्भीर रहेको छ। उनीहरूको प्रदेश अस्पताल गोर्खामा उपचार भइरहेको वडाध्यक्ष गुरूङले बताउनु भएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कठोर आर्थिक कार्यवाही गर्ने चेतावनी दिनुभएको छ। दुई देशबीच 5 महिनाभन्दा बढ़ी समयदेखि जारी यो द्वन्द अन्त्य गर्ने उद्देश्यले भइरहेको वार्तामा गतिरोध देखिएपछि ट्रम्पले इरानले सम्झौतामा पुग्ने अवसर गुमाएको आरोप लगाउनुभयो। बुधबार ट्रुथ सोशलमा पोस्ट गर्दै ट्रम्पले इरान विरूद्ध कुनै पनि देशमाथि नभएको हालैसम्मकै सबैभन्दा कठोर आर्थिक कार्यवाहीको घोषणा गर्नुभएको हो। उहाँले इरान सम्झौता गर्ने अवसर असफल भएको बताउँदै अब उसले कठोर आर्थिक युद्ध र एक्लोपनको सामना गर्नुपर्ने चेतावनी दिनुभएको छ। ट्रम्पले इरानसँग व्यापार र व्यवसाय कारोबार गर्ने जुनसुकै देशमाथि पनि प्रतिबन्ध लगाउने चेतावनी दिनुभएको छ। ट्रम्पले इरानको खतरा अटाउन तथा परास्त गर्न सबै सहयोगी अमेरिकाको साथमा उभिन आवश्यक रहेको पनि बताउनुभयो। ट्रम्पका अनुसार इरानलाई आर्थिक प्रतिबन्धको धम्की दिएको यो पहिलो पटक भने होइन। अमेरिकाले यस अगाडि नै इरानको तेल र वित्तीय क्षेत्रमा प्रतिबन्ध लगाइसक्नु भएको छ। विशौं एसियाली खेलकुदको प्रशिक्षणका लागि 3 जना खेलाड़ी सहित 4 सदस्यीय नेपाली टेनिस टोली आज भारत जाने भएको छ। भारतको बेंगलुरूमा हुने प्रशिक्षणमा खेलाड़ीहरू प्रदीप खड्का, निशान्त श्रेष्ठ र स्वस्तिका विष्ट रहेका छन् भने प्रशिक्षकमा रेणु देवी कोण्डा रहनु भएको छ। टोलीलाई राष्ट्रिय खेलकुद परिषदको उपाध्यक्ष विशाल श्रेष्ठ, सदस्य सचिव रामचरित्र मेहता, राखेपका कार्यकारी समितिका सदस्य सिक्का सुवाल श्रेष्ठ, नेपाल टेनिस संघका अध्यक्ष मनोहर दास मूल लगायतले हिजो विदाई गर्नुभएको थियो। उनीहरूले रोहन बोपना टेनिस एकाडेमीमा प्रशिक्षण गर्ने भएका छन्। टोली भदौको 23 गते स्वदेश फर्कनेछ। विशौं एसियाडकै लागि छनौट भएका अभिषेक भास्तोला र शिवाली गुरूङ स्वदेश बाहिर प्रशिक्षणरत रहेको नेपाल टेनिस संघले जनाएको छ। विशौं एसियाली खेलकुद असोजको 3 गतेदेखि जापानको आइची र नायो एमा शुरू हुने भएको छ। नेपालले 23 खेलमा 136 खेलाड़ीलाई सहभागी गराउनेछ। गएको संस्करणमा नेपालले 36 खेलमा सहभागिता जनाएको थियो। हवस्त, यिनै विविध खबरहरू सँगसँगै बिहान 10 बजेको ढोरबाराही हाइलाइट्स आजको लागि सकिएका छन्। दिउँसो 2 बजे हामी थप विवरण सहितका समाचार लिएर फेरि उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै अशोक विदा हुने आज्ञा चाहन्छु। रेडियो ढोरबाराही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भुलेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
3: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
4: आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी 7 सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9856202779।
5: ल न हो छिटो निस्क अहिले फर्किन ढिला हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो।
2: आफ्नो सबै अलमल भुलेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
3: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा

0: प्लाजमा छँदै छ नि
1: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमाथि महँगो होला नि
0: त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस्
2: हजुर विवाहको कपडा स्तरीय कोट सुट प्यान्ट स्कूल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम साडी लेगिज टप्स कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ
3: सम्पर्क युनाइटेड सप्लायर्स धुलेगौडा हेल्प चोक प्रोप्राइटर कृष्णराज पण्डित फोन 0654140008
4: BBS मा नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको
5: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित ईस्ट गण्डकी मल्टिपल कलेज भुलुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
4: BBS प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको ईस्ट कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस् साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त GPA को आधारमा विशेष छुटको व्यवस्था रहेको छ
5: छुटका दायराहरू
4: कक्षा 12 को परीक्षामा 3.6 GPA वा सो भन्दा बढी GPA प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट
5: 3.4 GPA वा सो भन्दा बढी GPA प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
4: र 2.5 GPA वा सो भन्दा बढी GPA प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ
5: थप जानकारीका लागि सम्पर्क 0655714479 मोबाइल 98562625 र 98468464145

0: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ।
0: अहिले हतार छ, पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुखद मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602।
2: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक,
4: यस दुलेगौडा पोलिक्लिनिकमा यही भदौ 6 गते पहिलो शनिबार पेट, छाती, मुटु, मधुमेह र थाइरोइड रोग विशेषज्ञ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय।
5: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य।
4: हार्जोनी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल। वरिष्ठ पेट, छाती, मुटु, सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी।
5: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
4: समयमै स्वास्थ्य उपचार

0: परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: यस दुलेगौडा पोली क्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइरोइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
0: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
2: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोली क्लिनिक प्राली, फोन 065414129 र 98560131053।
3: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
1: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
3: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 065414233, मोबाइल 98678168।
4: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
5: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
4: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
5: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
4: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी 4 आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
5: होटल फ्यामिली एन्ड लज, खैरनी 4 बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 98560-23420, 98041-54674 र 98460-23420।
6: सुवर्ण अवसर।
1: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तुलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
6: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
5: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
6: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
5: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
6: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
5: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
6: नसा तथा वात सम्बन्धी रोगहरू, ढाड कम्मरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
5: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
6: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
1: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा, पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
0: कान्छी, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
7: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
0: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
7: पाइन्छ नि, दुलेगौडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
1: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नवग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
8: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि, बजाज शोरूम सँगै।
1: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 98461-33101 र 98468-83522।
4: विद्यार्थी भाई बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु। ध्यान दिएर सुन है।
9: मैडम, धूम्रपान भनेको के हो?
4: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिउडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
9: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् मैडम?
4: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6,00,000 मानिसको मृत्यु हुने गरेको छ।
9: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
4: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
10: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
11: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
4: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको। के कहाँ पाइन्छ कुन्नी?
12: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
11: ए त्यसो भए युवर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याक ज्याकेट, सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
4: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कन्थमाला, मुगामाला, हमिलमाला, न्यापुसिख, जापुसिख, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छर्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
11: सम्पर्क युअर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811453305।
13: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
14: ज्ञान प्रसाद भण्डारी दुलेगौडा रु 1,00,000,
15: किसान खत्री ढोरफिर्दी हिमाली टोल रु 51,000,
14: ढोरफिर्दी टोल विकास संस्था ढोरफिर्दी रु 10,511,
15: परशुराम शर्मा भण्डारी कवासी रु 31,005,
14: अन्नपूर्ण टोल विकास संस्था अन्नपूर्ण टोल रु 10,100,
15: बाराही सामुदायिक स्वास्थ्य सहकारी संस्था दुलेगौडा रु 51,111,
14: अम्बिका प्रसाद लामिछाने दुलेगौडा रु 10,511,
15: तुलसी शाह दुलेगौडा रु 10,505,
14: लक्ष्मी पौडेल भट्टराई ढोरफेरी हिमाली टोल रु 10,155,
15: वैदिक सनातन कर्मकाण्डी शुक्लागण्डकी 8 रु 15,005,
14: हेमन्त थापा गोदर ढोरफिर्दी प्रगति टोल रु 50,231,
15: मोती प्रसाद भट्टराई केसु ढोरफिर्दी हिमाली टोल रु 21,151।
16: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज,
17: 103.8 मेगाहर्ज प्रेजेंट एभ्रीडे 10:30 AM टु 12 PM।
18: It's time for calling time.
17: Only on Radio Dholbarahi.

हेलो गुड मर्निङ दर्शन नमस्कार अनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई प्रोग्राम कलिङ टाइममा जसले यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोर बारा ही 103.8 मेगाहर्ज सन्तर्मनका आवाज साथै इन्टरनेट अनलाइन मार्फत पनि तपाईँ हामीलाई www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभर एकैसाथ सुनेर साथ दिन सक्नुहुन्छ भने प्रोग्राम कलिङ टाइम लिएर सुधा चाहिँ आज पनि तपाईँको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता अनु मल्ल रहन्छ अबको 12 बजेको समयसम्म फरकबार फरक श्रृङ्खलाको साथमा आउने गर्दछौ जहाँ चाहिँ आज बिहिबारको एपिसोडमा रहेर भने हामी श्रोता साथीको आवाजलाई चाहिँ कार्यक्रममा स्थान दिन्छौ। आफूभित्र लुकेर रहेको कला गला प्रस्फुटन गराउन सक्नुहुन्छ र साथमा साथीभाइलाई सम्झना सन्देश राख्दै हामीसँग जोडिनका लागि टेलिफोन लाइन खुल्ला केही क्षणमा गर्नेछु। 0564142000 बाटो भएर आउनुहोला भन्ने बगे पनि सम्पूर्ण श्रोता साथीहरू सञ्चारमै हुनुहुन्छ होला अनि हामीलाई चाहिँ समय दिवर पनि सुनेर साथ दिनुहोला भन्दै अहिलेको लागि गुण भुल्यौ टू टाइटलमा रहेको साइला दाई बोलको सुमधुर गीतबाट कार्यक्रमको शुरूआत गर्दैछु। सारिका घिमिरेको लिरिक्स सँगसँगै म्युजिक पनि उनकै रहेको छ, आवाज पनि उनकै रहेको छ। अहिलेको लागि यो गीत स्वीकार्नुहोला है तपाईँ

0: हजुर रुवाएर जानेलाई भलो त कहाँ होला। यो मार्मी गीतबाट कार्यक्रमको शुरूआत गरिसकेको छु। साइला दाई टाइटल चाहिँ रहेको छ, गुन भुल एउटु टाइटलको यो सुमधुर गीत सारिका घिमिरेको आवाजमा रहेको थियो भने अब भने पालो तपाईँको हो 0965 4142 0 0 0 बाटो भएर हामीसँग जोडिन सक्नुहुन्छ। र कोही पहिलो सहभागी साथी हुनुहुन्छ लाइनमा, स्वागत गरौं। हेलो नमस्ते हजुर। हेलो नमस्ते हजुर। नमस्ते हजुर। नमस्ते, कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो नरेन्द्रजीलाई।
1: धन्यवाद। तपाईँको रेडियो बजाइसकेर
0: तपाईँकोतिर चाहिँ सुनिएको छैन।
1: मेरोतिर आज फ्रिक्वेन्सीमा सुनिएन।
0: ल ठिकै छ, हामी अब अरू साथीहरूबाट पनि प्रतिक्रिया लिन्छौँ। अब तपाईँको ठाउँतिर मात्र हो कि हजुर? अहिले पनि कस्तो सुन्नु भएको छ अहिले चाहिँ? ल अहिले भने अब फ्रिक्वेन्सीबाट नसुने पनि हाम्रो नरेन्द्रजीसँगको कुराकानी स्याङ्जातिर पुग्यो त। हेलो, हाम्रो आवाज चाहिँ स्याङ्जातिर सुनियो त अहिले भनेको कि? ला कस्तो गर्ने होला त? ला भनेको मात्र बुझिएको छ, त्यो भन्दा पछाडि अगाडिको चाहिँ गाह्रो परेको छ हो। ल ठिकै छ, त्यसो भए हामी ढिला नगरी तपाईँको प्रतिभा सुनिहाल्छौँ। ल सबै आएको छ, हामी ढिला नगरिकन तपाईँको आवाज चाहिँ साथीहरूलाई सुनाइहाल्छौँ। के सुनाउनुहुन्छ? एकदमै सन्चै आरामै खुसलै छौ। तपाईँको के छ सुनाउनुहोस्?
1: मेरो पनि ठिकै छु। अब 100 का 100 तपाईँ पनि ठिक हुँदैन।
0: हजुर
1: 25-30% त म अलिकति उनै छु
0: है। हजुर
1: अन्य कुराहरू अब मौसम कुरा गर्ने हो भने मजाले घाम लागिरहेछ।
0: ल ठिकै छ, यो ठिकठाकको समयमा अझै ठिकठाक भएर एकदमै शुभ सफल रहनु होला अहिलेको लागि भने। ल सुन्छ, सुरु गरिदिनुहोस्।
1: आजभन्दा धेरै वर्ष अगाडिको कुरा, बेला यातायातको सुविधा थिएन, खोलामा कुनै पुलहरू थिएन है। त्यो बेलाको मैले कुरा गर्दैछु। एउटा गाउँबाट चाहिँ नि तपाईँको 10 जना चाहिँ नि पुरुष र महिला गरेर
0: हजुर
1: धर्मस्थलतिर जाने भनेर निस्केछन् के। हिँड्दै हिँड्दै हिँड्दै बास बस्दै जाँदै गर्दा चाहिँ ठाउँ ठाउँमा चाहिँ धर्मस्थलमा चाहिँ तपाईँको चाहिँ त्यो पूजा आजा गर्दै गर्दै गएछन् के।
0: हजुर
1: गएछन् तपाईँको। अनि अन्तिममा चाहिँ एउटा ठुलो चाहिँ तीर्थस्थल रहेछ, त्यहाँनिर चाहिँ तपाईँको एउटा खोलो तर्र गरिरहेछ के। खोलो तर्र पारि जान पर्यो मन्दिरमा।
0: हजुर
1: हेलो।
0: हजुर हजुर, हामी सुनिरहेको छौँ के नरेन्द्रजी।
1: ए ल ल, त्यो खोलो तर्र पारि जानु पर्ने रहेछ। अनि त्यहाँ चाहिँ नि खोलो तपाईँको ठिकै ठिकै अलि तर्न सक्नेलाई त ठिकै थियो होइन, अलि नसक्नेलाई नसक्ने जस्तो पनि रहेछ। त्यो पुरुषहरूले महिलालाई चाहिँ यसो समायचारी गरेर पारि तारेछन् हेर्नुहोस्
0: है।
1: पारि तारिसकेपछि होइन हामी त 10 जना थियौँ, कोही कतै खोलाले लग्यो कि क्यारे भनेर यसो गन्न थालेछ है।
0: हजुर हजुर,
1: गन्दै गर्दा त गन्दै गर्छ, नौ गन्द रहेछ, 1-2-3-4 गर्दै 9 गन्द रहेछ के।
0: अलिकति
1: गर्छ 9 गन्द रहेछ, फेरि त्यसले एकजना मान्छे हराएछ हाम्रो भन्न थालेछ, फेरि अर्कोले गर्नेछ, अर्कोले फेरि 9 नै गन्द रहेछ, नौ गन्द रहेछ। ओहो, त्यहाँबाट त हाम्रो एकजना मान्छे लगाएछ खोलाले, ल खोल्न पर्यो भनेर त्यहाँनिर उता तपाईँको त्यो किनारतिर खोलाको छेउछाउ जताततै खोल्ने कोही रमासी गर्न थालेछन्
0: हेर्नुहोस् है। हजुर
1: हजुर, त्यतिकैमा एकजना चाहिँ नि तपाईँको महात्मा, एकजना महात्मा चाहिँ नि त्यो मन्दिरमा उसको विशेष काम थियो किनभने आएको रहेछ क्या।
0: हजुर,
1: अहिले खोला तरिसकेपछि तपाईँहरूलाई के भयो सबै रोएको जस्तो एकदम चिन्तामा हुनुहुन्छ, भन्नुहोस् त के भयो तपाईँलाई भनेर महात्माले सोधेका
0: छन्।
1: हजुर, हामी 10 जना थियौँ, एकजना खोलाले भयो, खोज्दानी कतै भेटिए छैन भनेछ। अनि उसले त अब बाटो के अरे अब यसो हेरेछ, 1-2-3 गर्दै जाँदा 10-10 छ है।
0: हजुर,
1: मान्छे 10-10 छन्, तपाईँ 10-10 मान्छे चाहिँ किन के को हरायो खै, तपाईँको 10 मान्छे छ त यहाँ कहाँ। हजुर छैन, 9 जना मात्रै छ। मलाई अहिले हतार भएछ, तपाईँहरू ठिक छ, 10-10 छ, म केही बेर पछि फर्किन्छु मन्दिर पुगेर भनेर त्यो महात्मा हेरेछन् है। त्यहाँ फेरि गर्नु छ, गन्ध रहेछ त फेरि नौका नौ त्यो कसरी नौ भयो त भन्दाखेरि आफूलाई गन्ध बिर्सिँदो रहेछ कि आफूलाई गन्ध रहन्छ अनि एक दुई गर्छ आफूलाई छोड्छ हेर्नुहोस् अनि त चाहिँ नौको नौ भयो माछा फर्केर आएछन् के
0: माछा
1: फर्केर आएछन् एकछिनपछि फेरि चाहिँ माछा नै भनेछन् ठिक छैन त अरू छैन हजुर एकजना मान्छे हराइरहेछ भने भेटिएन भने ल दसको दसी छ तपाईँ कसरी हरायो भने छैन हजुर छैन भने यहाँ लाइन लाग्नुहोस् त भने लाइन लगाएछ क्या पल्टी लाइन लगाएछ अनि पहिलोलाई एक भन्नुहोस् भनेछ अनि दोस्रोलाई दुई भन्नुहोस् गन्दै जानुहोस् भनेछ दस भनेछ लास्टले त दसै छैन भनेछ दसै रहेछ त भने ठोक्क पाएजाले तपाईँ आफूले आफूलाई गर्न बिर्सिएपछि नहुन्न त भनेर चाहिँ नि महात्माले भनिदिएछन् ओहो दिमाग खराब भएछ हाम्रो चाहिँ यो भनेर चाहिँ फेरि मान्छे हेर्छ त दसको दस छ ल मेरो आइडिया कस्तो लाग्यो भनेर चाहिँ नि महात्माले सोधेछन् एकदम चाहिँ नि ठिक छ तपाईँको आइडियामा महात्माजी हामीलाई त रक्सी लाग्यो नि झ्याम्म लाग्यो भनेछ अरे के
0: हजुर धेरै धेरै धन्यवाद. यो अब सन्देशमूलक पनि थियो होइन अनि त्यसमा पनि हामी चाहिँ अब दुई तिन फेरा नै हाँस्यौँ होला यतातिर चाहिँ धेरै धेरै धन्यवाद यो जोक्सको लागि. अब रक्सी नखाँदा पनि रक्सी खाए जस्तो होइन अब यस्तो हुनु भएन. यो जोक्स सँगसँगै अहिले भने साथीभाइलाई सम्झना सन्देश पनि राखिदिनुहोस् अब कुराकानी लामो पनि भयो है.
1: फर्स्ट अफ अल त हाम्रो अनुलाई धेरै धेरै सम्झना घर पराइया भोलि कार्टुनको लागि र अलि बेटी लो लो भइसक्यो मेरो ड्युटी गर्ने
0: बेलामा
1: एकमुष्ट सबै साथीहरूलाई सम्झिँदै हजुरबाट बिदा भयो फेरि भेटौँ
0: फेरि भेटौँला पके पनि. नमस्कार शुभ दिन भन्नुहुन्छ नरेन्द्र रिमालजी. अनि उहाँको प्रतिभा त हामीले सुनिसक्यौँ त्यसैले आफैले आफैलाई पनि गर्न भुन्ने है. कहिलेकाहीँ अब सुन्दा चाहिँ जोक्सै जस्तो लाग्छ त जोक्सको पात्र चाहिँ कहिलेकाहीँ हामी आफै पनि हुन्छौँ कि. अब साथीहरू चाहिँ कतिको पढ्नु भएको छ कि छैन अनि हामी यस्तो विषयवस्तुमा यस्तो प्रसङ्गमा चाहिँ दुईचोटि हाँसिरहेको हुन्छौँ कि. एक त हामी आफै पनि आफैले आफैलाई गर्न बिर्सने एउटा मूर्खता पनि भएपछि चाहिँ ए मैले अघि यस्तोसम्म गरेको थिएँ भने फेरि दोस्रो पटक पनि हाँस्छौँ कि हामी है. यो एउटा रमाइलो अब धेरै साथीलाई भइरहेको खालको अब जोक्सको पात्रको माध्यमबाट चाहिँ उहाँले हामीलाई जोक्स त सुनाउनु भयो. यसरी नै आफ्नो प्रतिभा लिएर चाहिँ आउन सक्नुहुन्छ. फेरि पनि कोही साथी हुनुहुन्छ है लाइनमा. हेलो नमस्ते हजुर. कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो दलमा दिजुलाई. अनि पछाडि रेडियो अन भएको थियो अघि त्यही त अघि त म बोलेको म सँगसँगै मैले सुनिरहेको थिएँ कि. यसो अब पुलचोकतिरको हालखबर के छ हाम्रो दिजुको नयाँ नौलो के छ सुनाइदिनुहोस् न त. पुरानै हो पुरानो समय जस्तै नै एकदमै सकुशल हुनुहुन्छ दिनहरू ठिकठाकै छ भन्नुपर्छ है. अनि यो समयमा चाहिँ आज हामीलाई सुन्दै गर्दा हाम्रो श्रोता साथीलाई चाहिँ के सुनाउँदै हुनुहुन्छ त. अलिकति मात्र पस्किने ल ठिकै छ. अनि थप खाना भन्छौँ नि हामी त्यस्तै अब त पस्किँदै गर्दा फेरि थप सुन्न मिल्छ कि मिल्दैन होला. मिल्छ होला है मिलायो भने चाहिँ मिल्छ होला. ल ठिकै छ अहिले भने ढिला नगरी हामी तपाईँको आवाज सुनिहाल्छौँ. राख्न सक्नुहुन्छ 1 2 3 गो.

0: हजुर फेरि फेरि विद्यु जीवन पिर्दै लिनु भएन है. ल ठिकै छ, अब पिर हटाउनको लागि तपाईँले गाउनु गुनगुनाउनु भएको गीत जस्तै सेती दोबान एउटा रमाइलो गीत हामी सुन्दैछौ. कसलाई सुनाउन चाहनुहुन्छ? थ्याङ्क यू सो मच.
1: अनि नरेन्द्र भाइ बिरामी हुनुहुन्छ भन्थ्यो, अहिले त सुन्दाखेरि सन्चो भएछ.
0: हजुर
1: उहाँलाई सम्झिँदै अनि अमृताइ उम्लाँदै अनि खगीमय साथी रोजिका चेतना कारोबारी आउने बहिनीको लागि भन्दै बिदा हुन्छु. नमस्ते.
0: नमस्ते सुभदिन, उहाँ हुनुहुन्थ्यो दलमाया दिजु पुलचोकदेखि हामीलाई सम्झाउनु भएको थियो सेती दोभान अहिलेको लागि भने द फिरन्ती टाइटलमा रहेको सुमधुर गीत रहेको छ. देवेन्द्र बब्लुको आवाजमा सजिएको यतिकै जान्छ क्या हो वैश्य जुवन युगी सँगसँगै हामी पहिलो व्यवसायिक विश्रामतर्फ जानुपर्ने बेला भइसकेको छ. अनि 11 बजेको टाइम चाहिँ लगतै हाम्रो पुनः भेट त हुन्छ नै, हामी सँगै रहनुहोला है त.

0: This is Radio Dhorbarahi, 102.8 MHz.
1: तिमी कहाँ जान लागे कि
2: ल थाहा छैन हाम्रो कोत्रेमै खुलेको छ नि दीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर कोत्रेमा भव्य शुभारम्भ हुँदैछ त्यही जान लाग्यो
1: ओहो त्यसो भए त शुभारम्भको अवसरमा केही विशेष अफर पनि होला नि
2: विशेष मात्र होइन धमाकेदार अफर छ त्यहाँ जे सेवा लिँदा पनि 50% छुट अझै एउटा रमाइलो कुरा कुनै दुई सेवा लिनुभयो भने एउटा सामान सित्तैमा
1: आहा अब दीक्षामा यस्तो अफर हुँदा हुँदै अरू किन खोज्ने म पनि जान्छु पक त
2: विशेष छुटको फाइदा उठाउन तपाईँ पनि ढिला नगर्नुहोस् है
0: शुभारम्भ कार्यक्रम यही भदौ 1 गतेदेखि 5 गतेसम्म समय बिहान 8 बजेदेखि बेलुका 8 बजेसम्म
3: आफूलाई अझ सुन्दर अझ आकर्षक र अझ आत्मविश्वासी बनाउन आजै आउनुहोस् दीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर कोत्रे प्रोप्राइटर निशा लामा सम्पर्क
0: 97090 34335
4: पसल सरेको सूचना शुक्ला गण्डकी चार दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ प्रोप्राइटर मीन बहादुर सुनार 98253 9922 98058 र 98460 69246
5: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुमया पुन
6: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
5: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
6: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन
5: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
6: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
5: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
6: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
5: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ डाक्टर सुस्मिता गुरुङ
6: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
5: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर
7: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ
8: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू फोन 061-590-162-590-163
9: ए सबिना यस्तो हतारमा कता हो
10: ए प्रदीप हेर न बिहेको दिन पनि आइसक्यो गरगहना बनाइहाल्नु पर्ने डिजाइन पनि हेरेकै छैन पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको
9: ल बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त यही धुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो त्यहाँ जाऊ न तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको
11: हजुर हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना विभिन्न राशि अनुसारका पत्थरहरू अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा बनकेवा चोक तनहु प्रोप्राइटर सुवेद सरदार बाजीराम सुनार र सूर्य गहतराज मोबाइल 9864-78528 र 9908-16142।
12: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
13: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
12: उपचार सेवाहरू
13: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
12: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
13: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
12: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
13: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
12: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
13: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7878-582-7979-582-7880।
14: साइलियामा प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
15: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
14: बीपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
15: ए ल ल, तपाई पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बीपी चोक,
14: प्रोपाइटर थान प्रकाश नेउपाने 9856-33878, प्रशान्त नेउपाने 9860-26925।
15: कति राम्री देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
14: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
15: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन,
16: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
14: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि, प्रोपाइटर मनराज गुरुङ, सम्पर्क 9560-57731, 9060-57731।
17: This is Radio Dhor Barahi, 103.8 MHz.
18: Station 1.
17: Studio Tanchit.
19: Aile, Vienna ko 11 bajyo.
20: टाइम चेक को साथ मा मनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजीराम सुनार, विनोद सुनार, मोबाइल 9816-95301।

0: हजुर, कार्यक्रमको यो पहिलो व्यावसायिक विश्राम अनि 11 बजेको टाइम चेक लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम अनि साथीहरूसँगको रमाइलो कुराकानी सँगसँगै साथीहरूको प्रतिभालाई कार्यक्रममा स्थान दिइरहेको छु र प्रोग्रामका स्पोन्सर गरिदिएको छ ओमेम आभूषण संसादी पसल दुलेगोडाले प्रोपाइटर हुनुहुन्छ मेन बहादुर सुनार भन्दै कोही साथी हुनुहुन्छ है लाइनमा। हेलो नमस्ते हजुर।
1: हेलो नमस्ते।
0: नमस्ते हजुर, कहाँदेखि कसको आवाज सुन्दैछु होला? बिमा गुरुङ जी सन्चै आरामै हुनुहुन्छ? म पनि एकदमै सन्चै आरामै छु। अनि हाम्रो बिमाजीसँग चाहिँ अलि दिनपछि कुराकानी भएको हो जस्तो लाग्यो नि, किन होला? तर सहभागी हुनको लागि चाहिँ समय लाग्यो है। ल ठिकै छ, अनि के छ त पछिल्लो दिनहरू चाहिँ यहाँको कस्तो हुँदैछ? एकदमै खुसी लाग्यो है, सदैव हामीलाई सुनेर मात्रै भए पनि साथ चाहिँ दिनुहोला, समय मिलेसँग यसरी नै सहभागिता चाहिँ जनाउनु होला। अनि तपाईँ सँगसँगै किमाल डाँडातिरको हाल खबर चाहिँ के छ त पछिल्लो समयको? बर्खायामको समय छ है, विशेष आफ्नो स्वास्थ्यको ख्याल पनि राख्नु होला। अनि तपाईँ जस्तै सुनेर बस्नुहुने आज श्रोता साथीलाई चाहिँ हाम्रो बिमाजीले के सुनाउँदै हुनुहुन्छ त नि? एउटा गीत हो, ल अब कुन चाहिँ गीत होला? ल अब हामी सुनेर थाहा पाउँछौँ है। सो अब भने हामी एक्साइटेड छौँ, अब धेरै दिनपछि कुराकानी पनि भएको छ, भीमाजीले चाहिँ अब कस्तो गीत कुन चाहिँ गीत गाउनुहुन्छ होला भनेर तपाईँको आवाजबाट नै हामी थाहा पाउँछौँ। अहिले भने सुरु गरिदिनुहोस्, 1 2 3 गो।

0: हजुर, धेरै धेरै धन्यवाद यो मिठो आवाजको लागि। अनि मनमा गहिरो घाउ छ, के गरौँ भनेर गीत जस्तो भएको छ कि छैन हाम्रो बिमाजीलाई?
1: हजुर,
0: गीतले जस्तो भने जस्तो दुःख साह्रो पिरो भएको छ र भनेको कि बिमाजीलाई? पक्कै पनि गीत मात्रै है, मनमा अब गहिरो घाउ छ भने पनि अब त्यसलाई चाहिँ मेटाउने प्रयास चाहिँ गर्नुपर्छ है। अब छ भने पनि अब हामी एउटा मिठो गीत सुनेर चाहिँ तपाईँको मनको घाउलाई चाहिँ मेटाउँछौँ। एउटा उडायो मेरो मखमली पछौरी भन्ने गीत सुन्नु भएको छ? यो मिठो गीत हामी अहिले कार्यक्रममा स्थान दिँदैछौँ, क कसलाई सुनाउन चाहनुहुन्छ? सम्झना सन्देश राख्नुहोस् अनि हामी छुट्टिनुपर्छ है।
1: मेरो घर परिवारको लागि, साथीहरू भन्न पर्दा मेरो सम्बन्ध साथीको लागि र मन्दिरमा हुने अन्य दाजुको लागि र मैले धेरै साथीहरू त चिनेको छैन, बिस्तारै बिस्तारै चिनेछु र मभन्दा अगाडि आउने साथीहरू र मभन्दा पछाडि आउने साथीहरू र मलाई चिन्न भनेर चिने नचिने सम्पूर्णको लागि भन्दैछु। किन्तु
0: ओके, नमस्ते, बाई बाई, सुटिन्छौ। शुभ दिन। उहाँ हुनुहुन्थ्यो बिमा गुरुङजी, हामीलाई किमर डाँडादेखि सम्झनु भएको थियो र उहाँको आवाज र प्रस्तुति त हामीले सुनिसक्यौं। यसरी नै 0965414200 बाचो भएर आउँदै गर्नुहोला। अहिलेको लागि उडायो मेरो मखमली पछौरी संगीता राणा प्रधानको आवाजमा सजिएको यो गीत पश्चात हामी साथीहरूलाई सहभागी गराउँछौ। हामी सँगै रहनुहोला है त।

हजुरमा कमलीपछि रिपोर्टको यो सुमधुर गीत बिमा कार्यक्रम स्थान दिइसकेको छु। यस्तै मिठा मिठा गीत संगीतको साथमा हामी रहिरहेका छौं भने साथमा यहाँले आफ्नो प्रतिभा राख्न चाहनुहुन्छ भने सहभागिता जनाउनको लागि 0625414200 टेलिफोन लाइन एकदमै खुल्ला रहेको छ। र यसरी नै हामी हप्ताको सातै दिन तपाईँहरूमा आउने गर्दछौ, जहाँ चाहिँ हाम्रो प्रोग्रामको स्पोन्सर गरिदिएको छ उमे माउसन सुनचादी पसल देलेगौडाले। प्रोप्राइटर हुनुहुन्छ मेन बहादुर सुनार भने अर्डर अनुसारको विभिन्न डिजाइनका गरगना खरिद बिक्री तथा साटफेट गर्नु परेमानी पुराना गरगनाहरू पनि साटफेट गरिनुको साथै मरमत खरिद बिक्री पनि गरिन्छ। गएर यहाँले सेवा सुविधा लिन सक्नुहुनेछ। र साथमा चाहिँ हाम्रो प्रोग्रामको प्राइज स्पोन्सर गरिदिएको छ एउटा सिङ्गापुरी फेन्सी एन्ड ज्वेलरी सपले। प्रोप्राइटर हुनुहुन्छ आर्यन कुमार श्रेष्ठ। ग्यारेन्टीका गरगना साथसाथै विभिन्न जात जातिका ड्रेसहरू अनि त्यस्तै गरी परम्परागत जाति गरगनाहरू चाहिँ यहाँ पनि गएर सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ। यहाँले सम्झन सक्नुहुन्छ यो सिङ्गापुरी फेन्सी एन्ड ज्वेलरी सपलाई। र सहभागी साथी मध्ये हामी बाह्र पछि एकजना साथीलाई विजय पनि गराउँछौ। र विजयी साथी मध्ये अन्तिमबार शनिबार भने एकजना साथीले चाहिँ लकी ड्र मार्फत रुसैको रिचार्ज पनि पाउन सक्नुहुन्छ। र योभन्दा अझै धेरै विस्तृत जानकारीको साथमा पनि हामी जोडिँदै गरौंला। र अहिलेको लागि भने गुरास फुलदा बोलको यो सुमधुर गीत पुराना आवाजहरूमा पनि यहाँले चाहिँ सुन्न सक्नुहुन्छ। र यो नयाँ भर्जनमा रहेको मिलिना राईको आवाज चाहिँ हामी आज मात्र कार्यक्रममा सुन्दैछौ है। सो पहिलोचोटि हामी सुन्दैछौ यो गीत अहिलेको लागि भने तपाईँ बाँच राख्छु अनि गीत सँगसँगै विश्राम पश्चात हामी पुनः उपस्थित हुन्छौ। सुन्दै गर्नुहोला प्रोग्राम कलिङ टाइम है त।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: कहाँ जाने?
2: सिद्धे मयम चिसापानी बाट काठमाडौँ काठमाडौँ बाट
1: मयम चिसापानी अनि बीचमा नझर्ने
2: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि
1: ए हो र यस्तो सुविधा पनि आइसक्यो ल जाम जाम
3: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461168 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साँखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एण्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235526363
4: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
5: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि पोखरातिर गएर राम्रो राम्रो फुलका
3: प्रोप्राइटर रामचन्द्र महत 98461168 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साँखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज

0: यसो बुझ्ने गर न, फूल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
1: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
2: रोसिया बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
3: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्लगण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
2: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033398 र 9845610950।
4: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
5: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा, सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ? विश्वास र सुनसादी खोजौला नि।
4: बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यु स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
6: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
7: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
6: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, डोर बाराही मन्दिर जाने जीव शाखा, दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि। प्रोप्राइटर रामो विश्वकर्मा, 9871716069, राजु विश्वकर्मा 9087719142।
3: एपी स्टोर दुलेगौडा सिर्जना चोक बनकेवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
2: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
3: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाड पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
2: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
3: फोन नम्बर 0564143121,
2: मोबाइल 9865078634 र 9781107090।
8: मम्मी भोक लाग्यो, खाजा खाऊँ न?
9: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाऊँ भनेर।
8: हस् मम्मी।
10: मैले सुने छोरी, ल जाम हिँड।
9: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है, त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
2: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसान।
9: हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विङ्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
2: बीजी मोमो हाउस, दुलेगौडा, हेल्प पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
11: यही आउँदो भदौ 6 गते पहिलो शनिबार
12: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
13: उपचार हुने रोगहरू
12: उच्च रक्तचाप, मुटु रोग, छाती दुख्ने, पोल्ने, जोडले धड्कने,
13: पुरानो ग्यास्ट्रिक, कलेजोको समस्या, मधुमेह,
12: लामो समयदेखिको रुखा खोकी, सास फेर्न गाह्रो हुने, दम,
13: दिसा पिसाब एवं पेटको समस्या,
12: तौल गडबड हुने वा थाइराइडको समस्या,
13: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाई, ज्वरो जस्ता समस्याहरूको चेकजाँच, उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
12: दैनिक ईसीजी, गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
13: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्लगण्डकी 4, दुलेगौडा तनहु।
12: फोन नम्बर 0564142।

0: 133 र 9678161887।
1: होइन, कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
2: कता हिँड्नु नि, मिल्को जाली र पिता खाँचै गएर बजारतिर हिँडेको कान्छा। फेरि हाती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो।
1: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
2: त्यसो भए कहाँ जाने त कान्छा?
1: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
2: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
3: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काट काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
4: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
5: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855411445 र 9855420445।
6: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
7: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
8: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635900065, मोबाइल 9816634372।
4: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
9: अब चिन्ता नगर्नुहोस्। भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
4: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
9: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
4: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
9: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
4: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
9: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
4: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644।
9: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
10: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ट्ज।

0: हजुर, कार्यक्रमको यो व्यवसाय विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम, र आज प्रोग्राम कलिङ टाइममा रहेर भने बिहिबारको एपिसोडमा हामी साथीहरूको प्रतिभालाई कार्यक्रममा स्थान दिइरहेका छौँ। रेडियो प्रोग्राम सुन्दै हुनुहुन्छ भने साथीहरूको मिठा मिठा प्रतिभा सँगसँगै हामीसँग रहन सक्नुहुन्छ भएको 12 बजेको समयसम्म, र समय दिवर सुनेर साथ दिन सक्नुहुन्छ र भरपूर मनोरञ्जन पनि लिन सक्नुहुन्छ। र अहिले भने साथी हुनुहुन्छ है लाइनमा। हेलो, नमस्ते हजुर। हेलो
1: हेलो, दर्शन हजुर।
0: दर्शन हजुर, दर्शन कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो ऋषिरामजीलाई। भुजा भइसक्यो तपाईँले खानु भयो त?
1: हजुर।
0: अनि के छ ऋषिरामजीको नयाँ नौला हाल खबर, अनि आफू कसरी तिरको?
1: सबै ठिकै छ, अब अनि
0: आफू कसरीतिर चाहिँ के कस्तो छ त काम कार्य, के कता पुग्यो, के गर्दै हुनुहुन्छ पछिल्लो समय, कता व्यस्त? धान घोडाईतिर पुग्नु भएको छ, अनि धान गर्दा पनि अनि अर्म पर्म गर्नुहुन्छ? सबै काम कार्यमा चाहिँ अर्म पर्म नै हुन्छ है आफू कसरीतिर? त्यही त, मिल्दो गाउँ भयो भने चाहिँ काम कार्य गर्न पनि सजिलो होइन, अर्म पर्म सँगसँगै। अनि ठिकै छ, यो कुराकानी सँगसँगै आज रेडियो प्रोग्राम चाहिँ सुन्नु भएको छ कि छैन त? सुन्नु भएको छैन है? आज साथीहरूले चाहिँ आफ्नो प्रतिभा राखिराख्नु भएको छ त, अनि हाम्रो ऋषिरामजी चाहिँ चौथो सहभागी साथी पनि हुनुहुन्छ। अब पालो तपाईँको है, एउटा मिठो प्रतिभा हाम्रो साथीहरूलाई अब सुनाउन सक्नुहुन्छ है त? जस्तो आउँछ त्यस्तै, अरू दिनमा चाहिँ अब यस्तो गर्नुपर्छ भनिन्छ, आज भनेको तपाईँलाई जस्तो आउँछ जे आउँछ सुनाउने हो कि? ल है त, ल सुरु गरिदिनुहोस्।
1: दिदी बहिनी माया जाऊ नयाँ तयनी, नया जाऊ न अन्तयनी, जीत थियो नयाँ जरै बन्दनी, सिंह बजरनी

ಇರಾವಲೋ ಯೋ ಶೇಂಗ ಬಜರಲಿ.

Thank you.

Alok saraya tercari baya naya raya tercari baya naya.

0: हाँ यति है हजुर, धेरै धेरै धन्यवाद यो मिठो आवाजको लागि, एकदमै सुनिलो जस्तो लागिरहेको थियो है। तर हामी साथीहरूलाई भालो भनि दिनु पर्ने ल। हजुर हजुर, हजुर हजुर,
1: अनि हाम्रो नेपालका बाबुले सालले चाहिँ प्रधानमन्त्रीले चाहिँ 13 गते उखाएको शपथ होइन,
0: हजुर हजुर,
1: अनि 1, 2, 3, 4 भन्छ, त्यो 1, 2, 3, 4 भनेको कति बजी हो मलाई थाहा भएन, अनि हजुरलाई थाहा थियो भने मैले हजुरलाई सोधेको, यो हजुरले बताउनु पर्यो।
0: 1, 2, 3, 4 भनेर चाहिँ ठ्याक्कै तपाईँको चाहिँ प्रश्न चाहिँ कहाँ थियौँ भन्ने कुरो चाहिँ अलिकति बुझ्न गाह्रो भयो कि।
1: उहाँले सफर खाएको
0: सहितमा होइन त, हजुर
1: 13 गते सफर खाएको दिन 1, 2, 3, 4 भनेको कति बजी हो,
0: ए त्यो समय चाहिँ कति बजे हो भनेर चाहिँ तपाईँलाई जानकारी गराउनु पर्यो है नि त। ल ठिकै छ, केही समय पश्चात हामी अब यो यसको चाहिँ जानकारी पनि गराउँला, रेडियो प्रोग्राम सुन्दै गर्नु होला है त यसको लागि। अहिले अहिले भने केही दिन पश्चात हामी जानकारी गराउँछौ, अहिले भने साथीभाइलाई सम्झना सन्देश राखिदिनुहोस् अनि छुट्टिनु पर्छ है त। थ्याङ्क यू सो मच।
1: त्यसपछि खैमा बहिनी, दलमा बहिनी, रस्तिका बहिनी, नगेन्द्रजी, हाम्रो पुनिता नानीजी, तारबाजी, चन्द्रबाजीलाई भन्दै सबैलाई एकमुष्ट दर्शन गर्ने हजुर।
0: दर्शन हजुर, दर्शन हुनुहुन्थ्यो ऋषि राम शाहजी। अब ठ्याक्कै कति बज्यो होला त भनेर टाइम चाहिँ सोध्नु भएको छ होइन, अब टाइम चाहिँ अब यतिकै जानकारी गराएर पनि भएन है, सो केही छैन हामी साथीहरूलाई यो बारे जानकारी पनि गराउँछौँ। तर साथीलाई सहभागी गराउन चाहिँ मन थियो, हामी विश्राममा जानुपर्ने बेला पनि भएको छ, सो मिलेसम्म हामी साथीलाई विश्राम पश्चात सहभागी गराउँछौँ। अहिलेको लागि भने अब नजर बन्दगी भनेर उहाँले लोक भाका मिठो त सुनाउनु भयो, अब हामीले लोक भाका नै राख्न नसके तापनि नजरला गल्ली ओइ काजल टाइटलमा रहेको रमाइलो डोटेली सङ चाहिँ यहाँहरू माझ राख्दैछु, जसमा चाहिँ आवाज रहेको छ यो सुमधुर गीतमा चक्रबम मल्लको है। यो सुमधुर गीत सँगसँगै हामी भने विश्राम सँगसँगै पुनः उपस्थित हुन्छौ, हामी सँगै रहनुहोला है त।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: ला किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
2: हेर्न कान्छी यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
1: बजारै भरि फ्रेस हाउस त जहाँबाट ल्याए पनि हुन्छ भो खेको चिन्ता लिनु भएको छ यो दिदीले
3: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
4: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
5: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहुँ पञ्चमुनि स्कुलको अगाडि हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार चाङ्ग्रिला विकास बैंकको पछाडि यहाँ पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुरा मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
6: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9811066136
7: तपाई घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्
8: हजुर टेबल भर्याङ स्लोप ढलान आँगन घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ
7: सुलभ मूल्य वर्षौं वर्ष टिकाउ दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि
6: संसार ढुङ्गा कटिङ उद्योग शुक्ला गण्डकी दुई काछे पानी तनहु प्रोप्राइटर रमेश भुजेल फोन 9856032475 र 9811032475
9: च्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए नयाँ युग सँगै नयाँ प्रविधि कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ ग्लुकोड लेन्स हाइपोड लेन्स प्रोग्रेसिभ लेन्स ट्विजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस् स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक बन्केवा चोक दुलेगौडा प्रोप्राइटर पासा राजु मोबाइल 9806613195 र 9847153368
5: अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नु हुन अनुरोध शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नु हुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची युरिया प्रति केजी रु 22 देखि 23 सम्म डीएपी रु 49 देखि 50 सम्म र पोटास रु 38 देखि रु 39 सम्म अनुरोधक कृषि विकास शाखा शुक्ला गण्डकी नगरपालिका तनहु
6: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही भदौ 6 गते शनिबार
10: लामो समयसम्म यो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर रमेश शर्मा
6: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी पोखराका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थायराइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल
10: दैनिक उपलब्ध सेवा तर्फ
6: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजे देखि 4 बजे सम्म डाक्टर अमन कुमार झा
10: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल बिक
6: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्जर साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला
11: तनहु सेवा अस्पताल दुलेगौडा फोन 0-65-4-14-377 मोबाइल 98-560-44-343
12: BBS मा नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको
13: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
12: BBS प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 मा निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट लागि भर्ना खुल्यो आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस् साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त GPA को आधारमा विशेष छुटको व्यवस्था रहेको छ
13: छुटका दायराहरू
12: कक्षा 12 को परीक्षामा 3.6 GPA वा सो भन्दा बढी GPA प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट
13: 3.4 GPA वा सो भन्दा बढी GPA प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
12: र 2.5 GPA सो भन्दा बढी GPA प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ
13: थप जानकारीका लागि सम्पर्क 0-65-71-479 मोबाइल 98-560-62-265 र 98-468-64-145
0: This is Radio Dhorbarahi, 103.8 MHz.
14: हजुर कार्यक्रमको यो व्यवसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु प्रोग्राम रहेको छ कलिङ टाइम र आजको एपिसोडमा रहेर चाहिँ हामी साथीहरूको प्रतिभालाई कार्यक्रममा स्थान दिइरहेका छौं भने अब एकजना साथीलाई सम्म हामी सहभागी चाहिँ गराउन सक्छौं र साथी हुनुहुन्छ है लाइनमा हेलो नमस्ते हजुर हेलो नमस्ते हजुर साथी चाहिँ लाइनमा हुनुहुन्थ्यो तर हामीसँग कुराकानी गर्नु भएको हो कि तर उहाँको चाहिँ हामीले राम्ररी कुराकानी गर्न सकिएन उहाँको आवाज पनि सुन्न सकिएन उहाँको आवाज भन्दा पनि अलिकति बाहिरी आवाज चाहिँ आएको हो जस्तो पनि लाग्यो है सुन्दै हुनुहुन्छ भने 0-65-4-14-2-0-0 बाटो भएर पनि आउन सक्नुहुन्छ र अघि चाहिँ हामीसँग टेलिफोन लाइनमा कुराकानी गर्नु भएको थियो आफू कसरी देखे हुनुहुन्थ्यो ऋषिराम शाहजी र उहाँले चाहिँ अब अहिले अब प्रधानमन्त्री बालेन्द्र शाहले चाहिँ शपथ ग्रहण कहिले कुन समयमा लिनु भएको हो भनेर चाहिँ प्रश्न राख्नु भएको थियो उहाँको जिज्ञासालाई मेटाउँदै सुन्दै हुनुहुन्छ भने शपथ ग्रहणको समय चाहिँ 12:34 जाँदा चाहिँ चैतको ठ्याक्कै 13 गति चाहिँ शपथ ग्रहण चाहिँ लिनु भएको थियो पनि राष्ट्रपति भवन शीतल निवास काठमाडौँमा भन्ने यो जानकारी पनि यहाँलाई जानकारी चाहिँ गराए है र उहाँले राख्नु भएको जिज्ञासा सँगसँगै हामीले पनि राख्ने मौका दिनु भएकोमा चाहिँ थ्याङ्क यू सो मच भन्दै फेरि पनि कोही साथी लाइनमा हुनुहुन्छ स्वागत गरौँ कहाँदेखि को हुनुहुन्छ हेलो नमस्ते हजुर नमस्ते नमस्कार कहाँदेखि कसको आवाज सुन्दैछौ होला हामी सर्लाहीदेखि हाम्रो उपासनाजी हुनुहुन्छ है अनि सन्चारमै हुनुहुन्छ उपासनाजी हाम्रो पनि एकदमै ठिकठाक छ हामी पनि एकदमै सन्चै आरामै छौँ अनि सर्लाहीतिर चाहिँ पछिल्लो समय के कस्तो के छ सुनाइदिनुहोस् न त गर्मी चाहिँ कतिको छ सर्लाहीतिर हिजो आज चाहिँ पानी परेको छ बेला बेला होइन अब गर्मी मौसमलाई चाहिँ अलिअलि राहत मिलेको छ हो
15: ल ठिकै छ, यो कुराकानी सँगसँगै उपासनाजी कुराकानी धेरै गर्न मन थियो तर हामी चाहिँ समयको अन्त अन्ततर्फ पनि छौ, सो अब भने ढिला नगरिकन तपाईँको प्रतिभा सुन्छौ है। ल आज चाहिँ हाम्रो श्रोता साथीलाई के सुनाउनुहुन्छ त? आज चाहिँ अब गीतै सुनाउन पर्छ भन्ने पनि छैन, तपाईँको कला गला अरू सुनाउँछु भन्ने पनि पाउनुहुन्छ है, र मुख्य त गीत गुनगुनाउन चाहनुहुन्छ भन्ने पनि मजाले राख्न सक्नुहुन्छ।
16: गीतै गुनगुनाउँछु
15: ल, हस् हुन्छ, सुरु गरिदिनुहोस्। 1 2 3 गो।

0: మైమతి బాబోలకి రాతి నిబంబ భగవాణి
1: यहाँलाई पनि यो मिठो आवाजको लागि अहिले भने साथीभाइलाई सम्झना सन्देश राखिदिनुहोस् अनि हामी छुटिनु पर्छ है।
0: हुन्छ, सम्झिनु पर्दा फर्स्ट अफ अल लागि भन्न चाहन्छु अनि हाम्रो होल स्टाफको लागि भन्न चाहन्छु र तपाईँको नाम पर्दा प्रेम बहादुर कुमार दाजु केशव छेत्री भाइ त्यसै गरी हाम्रो लोकबहादुर छेत्री भाइ हुनुहुन्छ उहाँको लागि भन्न चाहन्छु। हुन्छ र मेरो लागि
1: नमस्ते शुभ दिन हुनुहुन्थ्यो उपसनागी सिन्जी सरलाई देखि र उहाँसँगको कुराकानी सँगसँगै अब भने हामी समयको अन्ततर्फ छौँ। विजय साथी चाहिँ गराउनु पर्ने हुन्छ। त्योभन्दा अगाडि चाहिँ आज हामीलाई सम्झाउनु भएको थियो सेन्जादेखि हुनुहुन्थ्यो नरेन्द्र रिमालजी, पुजोदेखि सम्झाउनु भएको थियो दलमा थापाज्यूले, किमल डाँडादेखि हुनुहुन्थ्यो बिमा गुरुङजी भने, आफू कसुरीदेखि हुनुहुन्थ्यो ऋषिराम शाहजी, उपसना घिसिङजी हुनुहुन्थ्यो सरलाहीदेखि र सम्पूर्ण सहभागी साथीलाई धेरै धेरै धन्यवाद। र अन्तिममा हामी एकजना साथीलाई चाहिँ विजयी गराउँछौँ भने सबै साथीलाई मिठो आवाजहरू पनि गुनगुनाउनु भएको थियो, कति साथीले अब हामीलाई आउसाउनु पनि भएको थियो है। र त्योभन्दा अगाडि चाहिँ कार्यक्रम सम्बन्धी जानकारी पनि गरौं, जहाँ चाहिँ हाम्रो प्राइजको स्पोन्सर गरिदिएको छ यो सिङ्गापुरी फेन्सी एन्ड ज्वेलरी सप प्रोप्राइटर हुनुहुन्छ आर्यन कुमार श्रेष्ठ, र साथमा चाहिँ प्रोग्रामको स्पोन्सर गरिदिएको छ ओमे माबसुन सुनसादी पसल दुलेगौड़ाले, प्रोप्राइटर हुनुहुन्छ मेन बहादुर सुनार भन्दै आजको विजयी साथी भने हुनुहुन्छ हामीलाई तेस्रो सहभागी साथी पनि हुनुहुन्छ किमल डाँडादेखि हुनुहुन्छ बिमा गुरुङजी, र उहाँले चाहिँ मिठो आवाज सुनाउनु भएको थियो। उहाँ सँगसँगै सम्पूर्ण सुनेर साथ दिनुहुने सहभागी साथीलाई पनि थ्याङ्क यू सो मच भन्दै जाँदा जाँदै एकैटा मादलु फड्का टाइटलमा रहेको एकदमै रमाइलो गीत रहेको छ हरिवंश आचार्य भन्ने बित्तिकै अब आफैमा पनि रमाइलो कुराहरू चाहिँ आउँछ। साथमा शान्ति श्री परियारको आवाजमा सजिएको यो गीत सँगसँगै आजको एपिसोडबाट म कार्यक्रम प्रस्तुत अनुमल्ल पनि बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: This is Radio Dhorbarahi, 103.8 MHz.
1: भदौ एक गते देखि आठ गते सम्म छिवन धाम जाऊ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
2: छिवन धाम गौसम रक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
1: धार्मिक महोत्सवका आकर्षणहरू
2: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन,
3: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
1: कथा सहितको झाँकी गीति नाटक
2: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
1: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
2: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्द, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
1: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी दुई गाछे पानी तनहु।
4: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
5: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
6: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
4: ए त्यसो भए युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
5: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिख, जापुसिख, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
4: सम्पर्क युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा, प्रोप्राइटर आरएन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9814533005।
7: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
8: माइली भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
7: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
8: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
1: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
8: मोटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
1: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
8: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
1: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
8: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुछरे बैङ्कको ठिक पारिपट्टी, फोन 0635 93 369।
0: This is Radio Dhorbarahi, 103.8 MHz.
9: Station 1, Studio Taichin.
10: Aile, madhyanako 12 bajyo. टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301

0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सञ्चुब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: बागमती प्रदेशमा आज नयाँ सरकार गठन हुँदै 4 बजे मुख्यमन्त्रीको शपथ। एमाले नेकपा गठबन्धनलाई समर्थन गरेपछि राप्रपा बागमतीमा चुलियो विवाद।
0: बालिका हत्याको विरोधमा वीरगंज पथलैया सड़कमा प्रदर्शन अवरोध कायमै। नेपालगंज पोखरा हवाई उडान भदौ अन्तिम साता पुनः शुरू हुने।
1: सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढ़ाउन सरकारको आग्रह। काठमाण्डुको ठमेल बजार अब 24 घण्टा खुल्ने।
0: इरानमाथि पुनः कठोर आर्थिक प्रतिबन्ध लगाउने ट्रम्पको चेतावनी। सहयोगी देशहरूलाई आफ्नो पक्षमा उभिन आह्वान।
1: र स्पेनिस लालिगामा एथलेटिको मड्रिडको विजय। शुरूआत जोआन गाम्पर ट्रफीको उपाधि बार्सिलोनालाई।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
3: नमस्कार।
2: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन। जाउ न।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोकार्ट र लेट फ्री प्रडक्ट नै युज हुन्छ।
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सोल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवन भर।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। बागमती प्रदेशमा आज नयाँ सरकार गठन हुने भएको छ। हिजो नेकपा एमालेका किरण थापा मगरले नेकपा र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको छ। बागमती प्रदेश प्रमुख कार्यालयका अनुसार आज दिउँसो 4 बजे उहाँलाई मुख्यमन्त्री नियुक्त गरी 4:20 शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ। यसअघि मुख्यमन्त्री इन्द्र बानियाले राजीनामा दिएपछि अस्ति प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले संविधानको धारा 186 उपधारा 2 मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गर्नुभएको थियो। मुख्यमन्त्री बन्न लाग्नु थापाले आज नेकपा एमालेको गठबन्धन सहित राप्रपालाई समेटेर मन्त्री परिषद विस्तार गर्ने तयारी गर्नुभएको छ, जसमा एमाले मुख्यमन्त्री सहित 2 मन्त्रालय, नेकपाले 2 मन्त्रालय र राप्रपाले 3 मन्त्रालय पाउने सहमति भएको छ।
1: नेकपा एमालेका किरण थापालाई मुख्यमन्त्रीमा समर्थन गरेपछि राप्रपा बागमतीमा विवाद चर्किएको छ। दलका नेता उद्धव थापाले पार्टी र संसदीय दलको निर्णय विपरीत थापालाई मुख्यमन्त्रीमा समर्थन गरेको भन्दै संसदीय दलका बहुमत सदस्यले उहाँ विरूद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन्। संसदीय दलको बैठक नै नबसी व्यक्तिगत लेटर प्याड प्रयोग गरेर मुख्यमन्त्रीमा समर्थन जनाएको भन्दै संसदीय दलका प्रमुख सचेतक कुमारी तामाङले प्रदेश प्रमुख दीपक प्रसाद देवकोटालाई पत्र पठाउनु भएको छ। उहाँ विरूद्ध अविश्वासको प्रस्ताव समेत दर्ता गराइसकेको जानकारी दिँदै देवकोटालाई पत्र मार्फत नै गराइएको छ। राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिले साउन 20 बागमती प्रदेश सरकार गठनको गणितीय चलखेलमा सहभागी नहुने निर्णय गरेको पत्रमा उल्लेख छ। तर त्यसको विपरीत दलका नेता थापाले संसदीय दलको औपचारिक बैठक समेत नबसी व्यक्तिगत लेटर प्याड प्रयोग गरी एमालेका किरण थापा मगरलाई मुख्यमन्त्रीमा समर्थन गरेको भन्दै प्रमुख सचेतक तामाङले आपत्ति जनाउनु भएको छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपा संसदीय दलको विधान संशोधनका लागि मुख्य सचेतक कविन्द्र बुर्लाकोटीको समय जगत्तमा 15 कार्यदल गठन गरिएको छ। कार्यदलको सदस्यमा प्रकाश चन्द्र परियार, क्रान्ति शिखा दिताल, गणेश कार्की, सुलभ खरेल, गजला समीम मिकरानी, मोहनलाल आचार्य, कामिनी चौधरी, पुकार बम, राम लामा, टीका संग्रौला, शिवजी यादव, पुष्पा चौधरी र समीन मिया रहेका छन्। कार्यदलको पहिलो बैठक आजै बस्दैछ। बैठक दिउँसो 2 सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा बस्ने संसदीय दलका सचेतक प्रकाश चन्द्र परियारले जानकारी दिनुभयो।
1: 3 बालिका गरिमा चौधरीको हत्याको विरोधमा वीरगंज पथलैया सड़क खण्डमा अवरोध कायमै रहेको छ। घटनामा संलग्न दोषीलाई कार्यवाही गर्नुपर्ने, इलाका प्रहरी कार्यालय सिमाराका डीएसपी दिलीप छेत्रीलाई निलम्बन गर्नुपर्ने लगायत माग स्थानीयले हिजोदेखि नै राखेर आन्दोलित छन्। अवरूद्ध सड़क खुलाउने विषयमा पटक पटक छलफल भए पनि आन्दोलनरत पक्षले अघि सारेका माग सम्बोधन गर्न नसक्ने अवस्था आएपछि छलफलले नतिजा नदिएको सहायक प्रमुख जिल्ला अधिकारी छवि रमन भट्टराईले बताउनुभयो। जेतपुर सिमारा उपमहानगरपालिका एकी चौधरीको हत्यामा संलग्न व्यक्ति पक्राउ परिसके पनि प्रहरीले खोजीमा आवश्यक समन्वय नगर्दा घटना भएको आरोप आन्दोलनरत स्थानीयले लगाएका छन्। प्रहरीले बालिका हराएको तीन दिनसम्म खोजी गर्न नसकेको परिवारले किटानी जाहेरी दिएको व्यक्तिलाई अनुसन्धानको दायरामा नल्याएको आरोप स्थानीयको छ। मंगलबार साँझ सब भेटिएपछि परिवारले दिएको किटानी जाहेरीको आधारमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।
0: लामो समयदेखि रोकिएको नेपालगंज पोखरा नियमित हवाई सेवा यही भदौको अन्तिम सातादेखि पुनः संचालन हुने भएको छ। निजी क्षेत्रको सेवा प्रदायक बुद्ध एयरले भदौ 31 नेपालगंज पोखरा उडान पुनः संचालन गर्न लागेको बताएको छ। बुद्ध एयर नेपालगंजका प्रमुख विनित विक्रम शाहले यात्रुको माग बढ़ेकाले उडान पुनः संचालन गर्ने निर्णय भएको बताउनुभयो। उहाँका अनुसार भारतको उत्तर प्रदेशलाई पोखरासँग सीधा जोड्ने यो उडानका लागि यात्रुको माग बढ़दै गएको छ। गत जेठ 5 गतेदेखि उडान स्थगित गरिएको थियो। भारतबाट आउने धार्मिक पर्यटकको संख्या बढ़नु र ईन्धन खर्च बढ़ी भएकाले उडान रोकिएको शाहले बताउनुभयो। पछिल्लो समय धार्मिक पर्यटकको संख्या बढ़नका साथै उडानको माग बढ़ेकाले सेवा पुनः संचालन गर्नु परेको हो। तालिका अनुसार आइतबार बुधबार र शुक्रबार उडान हुनेछ। त्यसका लागि बुकिङ खुल्ला गरिएको बुद्ध एयरले जनाएको छ। नेपालगंज पोखरा उडान पुनः संचालन हुने भएपछि बाँकेका पर्यटन व्यवसायी उत्साहित भएका छन्।
1: सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढ़ाउन सरकारले आग्रह गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी उत्पादन र सेवाको उपयोगलाई प्राथमिकतामा दिन आग्रह गरेको हो। सार्वजनिक खरिद सम्बन्धी विद्यमान कानूनी व्यवस्थाकै अधीनमा रहे उक्त प्रावधानको पूर्ण कार्यान्वयन सुनिश्चित गर्न आग्रह गरिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले हिजो एक वक्तव्य जारी गर्दै संघीय मामिला संघीय मन्त्रालय आयोगको सचिवालय प्रदेश सरकार स्थानीय तह र विदेश स्थित नेपाली नियोग लगायतका सबै सार्वजनिक निकायलाई आफ्ना खरिद प्रक्रियामा नेपाली उत्पादनलाई नै प्राथमिकता दिन अनुरोध गरेको छ। राष्ट्रिय अर्थतन्त्रमा आन्तरिक उत्पादनको योगदान बढ़ाउन बढ़दो आयातलाई प्रतिस्थापन गरी स्वदेशी प्रदान गर्न स्थानीय सिप तथा उद्यमको संरक्षण गर्न र स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ सरकारले मौजूदा कानून मा रहेको व्यवस्था कड़ाईका साथ पालना गराउन यो पहल गरेको प्रधानमन्त्री कार्यालयका प्रवक्ता हिमराज अरियालले बताउनुभयो।
0: नेपाली बजारमा आज सुन चाँदीको मूल्य वाटै बढ़ेको छ। सुनको मूल्य प्रतितोला 9,300 र चाँदीको मूल्य 260 रूपियाँले बढ़ेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला 3,13,400 रूपियाँ कायम भएको छ। चाँदीको मूल्य प्रतितोला 4,855 रूपियाँ निर्धारण गरिएको छ। हिजो छापावाल सुन प्रतितोला 3,04,100 र चाँदी प्रतितोला 4,595 रूपियाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा आज प्रति औंश सुन 4,512 र चाँदी 67 अमेरिकी डलरमा कारोबार भइरहेको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टप ब्रान्डका पानी 500 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। नेपालमा 168 प्रजातिका लामखुट्टे भेटिएको पुष्टि भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय स्वास्थ्य सेवा विभागका अनुसार ती लामखुट्टेका कारण कीटजन्य रोगको जोखिम बढ़दो रहेको छ। विश्वमा लामखुट्टेका 3500 भन्दा बढ़ी प्रजाति भेटिए पनि नेपालमा हालसम्म 168 प्रजाति पुष्टि भएका हुन्। आज विश्व लामखुट्टे दिवस मनाइदिएछ। नेपालमा सानो टोकाई ठूलो चुनौती भन्ने नारा तय गरिएको छ। लामखुट्टेको टोकाईबाट उत्पन्न हुने रोगबाट बच्न तथा यसबारे जनचेतना फैलाउन यो दिवस मनाइन्छ। लामखुट्टेको टोकाईबाट औंलो, डेंगू, चिकनगुनिया, कालाजार, हात्तीपाइले, जापानिज इन्सेफ्लाइटिस जस्ता रोगहरू लाग्दछ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय स्वास्थ्य सेवा विभागका अनुसार नेपालमा गत आर्थिक वर्षमा लामखुट्टेबाट हुने रोगबाट करिब 18,710 जना प्रभावित भएका छन्। पछिल्लो समय जलवायु परिवर्तनका असरका कारण उच्च हिमाली भेगमा समेत लामखुट्टेको टोकाईबाट हुने रोगको जोखिम उच्च हुँदै गएका छन्। विभागले सातवटै प्रदेशमा किटजन्य रोग नियन्त्रणका लागि प्रयोगशाला स्थापना गरेर विभिन्न काम गरिरहेको छ। किट रोग नियन्त्रण शाखाका प्रमुख कर्ण दाहालका अनुसार पछिल्लो समय किटजन्य रोग 56 जिल्लामा देखा परिसकेको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कठोर आर्थिक कार्यवाही गर्ने चेतावनी दिनुभएको छ। दुई देशबीच 5 महीनाभन्दा बढ़ी समयदेखि जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले भइरहेका वार्तामा गतिरोध देखिएपछि ट्रम्पले इरानले सम्झौतामा पुग्ने अवसर गुमाएको आरोप लगाउनु भएको छ। ट्रुथ सोशलमा पोस्ट गर्दै ट्रम्पले इरान विरूद्ध कुनै पनि देशमाथि नभएको हालसम्मकै सबैभन्दा कठोर आर्थिक कार्यवाही गर्ने घोषणा गर्नुभएको हो। उहाँले इरान सम्झौता गर्ने अवसर लिन असफल भएको बताउँदै अब उसले कठोर आर्थिक युद्ध र एक्लोपनाको महसुस गर्नुपर्ने चेतावनी दिनुभएको छ। ट्रम्पले इरानसँग व्यापार वा व्यवसाय कारोबार गर्ने जुनसुकै देशमाथि पनि प्रतिबन्ध लगाउने चेतावनी दिनुभयो। ट्रम्पले इरानको खतरा हटाउन तथा परास्त गर्न सबै सहयोगी अमेरिकाको साथमा उभिन आवश्यक रहेको भन्दै त्यसका लागि आह्वान समेत गर्नुभएको छ। ट्रम्पले इरानलाई आर्थिक प्रतिबन्धको धम्की दिएको यो पहिलो पटक भने होइन। अमेरिकाले यसअघि नै इरानको तेल तथा वित्तीय क्षेत्रमा प्रतिबन्ध लगाइसकेको छ।
1: र अब खेल समाचार। स्पेनिस लालिगाको नयाँ सिजनमा एथलेटिको मड्रिडले विजय शुरूआत गरेको छ। घरेलु मैदानमा नवप्रवेशी मालागालाई 2-0 गोल अन्तरले पराजित गर्दै एथलेटिकोले विजय शुरूआत गरेको हो। मड्रिड स्थित रियाद यर मेट्रोपोलिटानो रंगशालामा गए राती भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। मालागाले पहिलो हाफमा एथलेटिकोलाई दबावमा राख्दै कि राम्रो अवसर समेत बनाएको थियो। दोस्रो हाफमा भने एथलेटिको खेलमा फर्कियो। 70 मिनटमा ली काङ इनले उत्कृष्ट गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए। 85 मिनटमा अलेक्स बेनाले गोल गर्दै एथलेटिको जीत सुनिश्चित गरे। यससँगै एथलेटिकोले नयाँ सिजनको पहिलो खेलमै 3 अंक जोड़ेको छ। एथलेटिकोले अब सिजनको दोस्रो खेलमा अगस्त 23 मा भिल्लारियलको सामना गर्नेछ। यसैबीच 61 औं जो आन गाम्पर ट्रफीको उपाधि बार्सिलोनाले जितेको छ। गराती घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा स्पेनिस च्याम्पियन बार्सिलोनाले इजिप्टको अल अहलीलाई 2-1 गोलले पराजित गर्दै उपाधि जितेको हो। बार्सिलोनाको जीतमा 19 वर्षीय फरवार्ड हम्जा अब्देल करिम र राफिनाले गोल गरे। अल अहलीका लागि जिजोले गरेको गोल नै सान्त्वना गोलमा परिणत भयो।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: बागमती प्रदेशमा आज नयाँ सरकार गठन हुँदै 4 बजे मुख्यमन्त्रीको शपथ। नेकपा एमाले नेकपा गठबन्धनलाई समर्थन गरेपछि राप्रपामा चुल्यो विवाद।
0: बालिका हत्याको विरोधमा वीरगंज पथलैया सड़कमा प्रदर्शन अवरोध कायमै। नेपालगंज पोखरा हवाई उडान भदौ अन्तिम साता पुनः शुरू हुने।
1: सुन चाँदीको मूल्य ह्वात्तै बढ़्यो। सुनको मूल्य तोलामा 3,13,400 रूपियाँ कायम।
0: इरानमाथि पुनः कठोर आर्थिक प्रतिबन्ध लगाउने ट्रम्पको चेतावनी। सहयोगी देशलाई आफ्नो पक्षमा उभिन आह्वान।
1: र स्पेनिस लालिगामा एथलेटिको मड्रिडको विजय शुरूआत। जुआन गाम्पर ट्रफीको उपाधि बार्सिलोनालाई।
0: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सञ्चु र धर्मराज विदा हुन्छौ। नमस्कार।
6: This is Radio Dhorbarahi 103.8 MHz.
7: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो। पैसा पनि जम्मा भएकै छ। बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
8: हतारको काम लतार भन्छन्। जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो। किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
7: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
9: यहाँ विभिन्न डिजाइन का गर गहना पाइनुका साथै खरीद बिक्री तथा साटफेर पनि गरिन्छ।
10: साथमा बिना रसायन का गर गहना तयार पारिने र यहाँबाट खरीद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
9: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल शुक्ला गण्डकी तीन दुलेकौडा ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेकौडा वन केवा चोक प्रतीक्षालय अगाडि प्रोप्राइटर रामो विश्वकर्मा 9871160069 राजु विश्वकर्मा 9807169142
11: विद्यार्थी भाइ बहिनीहरू आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु ध्यान दिएर सुन्न है
12: म्याडम धूम्रपान भनेको के हो
11: ल सुन धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो चुरोट बिउडी तमाखु कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन् ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ
12: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ म्याडम
11: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट फियो आन्द्रा मूत्रनली पाठेघर आदिको क्यान्सर हुन्छ दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदयघात मस्तिष्क घात गर्भपतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ त्यति मात्रै कहाँ हो र धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ
12: अनि नि म्याडम यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि
11: छन् नि यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ आफू बचौ र अरूलाई पनि बचाऊ
12: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राज म्याडम यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि
11: छन् नि यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने दीर्घकालीन असरको मनन गरी

0: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
1: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
0: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
1: छुटका दायराहरू:
0: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
1: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
0: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
1: थप जानकारीका लागि सम्पर्क 0655174479, मोबाइल 9856062265 र 9848064145।
2: ए तिमी कहाँ जान लाग्यो कि?
3: ल थाहा छैन, हाम्रो कोत्रेमै खुलेको छ नि दीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर। कोत्रेमा भव्य शुभारम्भ हुँदैछ, त्यही जान लाग्यो।
2: ओहो, त्यसो भए त शुभारम्भको अवसरमा केही विशेष अफर पनि होला नि?
3: विशेष मात्र होइन, धमाकेदार अफर छ। त्यहाँ जे सेवा लिँदा पनि 50% छुट। अझ एउटा रमाइलो कुरा, कुनै दुई सेवा लिनु भयो भने एउटा सामा सित्तैमा।
2: आहा, अब दीक्षामा यस्तो अफर हुँदा हुँदै अरू किन खोज्ने? म पनि जान्छु पक्क। त
3: विशेष छुटको फाइदा उठाउन तपाईँ पनि ढिला नगर्नुहोस् है।
2: शुभारम्भ कार्यक्रम यही भदौ 1 गतेदेखि 5 गतेसम्म, समय बिहान 8 बजेदेखि बेलुका 8 बजेसम्म।
4: आफूलाई अझ सुन्दर, अझ आकर्षक र अझ आत्मविश्वासी बनाउन आजै आउनुहोस् दीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर कोत्रे, प्रोपाइटर निशा लामा। सम्पर्क
5: 97090 34335।
6: टिकुली माया, आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाम न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
7: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि?
6: हो र, कहाँ छ र त्यस्तो?
7: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
0: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
6: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
0: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
6: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9001479786016।
0: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है। हेलो बा,
8: कति बन्यो घर? अनि ढलान भयो त?
9: अँ बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ। सामान धार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
8: ल ल बा, पैसाको चिन्ता नगर्नु, अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
9: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो।
6: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
0: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
6: प्रोपाइटर राम भुजेल, सम्पर्क 9091950630 र 9746680681।
2: भदौ 1 गतेदेखि 8 गतेसम्म चिवन धाम जाउँ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
10: चिवन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्त

0: आफन्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
1: धार्मिक महोत्सवका आकर्षणहरू
0: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखारवृन्दबाट संगीतमय कथा प्रवचन।
2: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
1: कथा सहितको झाँकी गीति नाटक
0: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन
1: सन्ध्याकालीन श्रृंगारिक महाआरती
0: स्थानीय भजन सहितको कलश यात्रा पाठ परायण सामूहिक व्रत बन्ध तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू
1: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम शुक्ला गण्डकी दुई गाछे पानी तनहुँ।
3: के कम्मर दुखाई घुँडा तथा जोर्नी दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
4: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी चार दुलेगौड़ामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
3: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
4: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
3: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
4: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेशन पछिको एक्सरसाइज थेरापी,
3: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
4: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
3: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644।
4: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी चार दुलेगौड़ा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
5: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराई 103.8 मेगाहर्ट्ज अंतर मन के आवाज।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: साइलियामा प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
2: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
1: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
2: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
3: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
4: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
5: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
4: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
6: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 98 60 73 73 10 र 98 261 53 507।
7: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
8: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
7: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा भित्री बजार।
9: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भोज बहादुर सुना,
1: मोबाइल 98058535337 र 98066159।
10: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
4: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
6: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
4: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142 34 र 98 171 56 606।
11: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
12: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
11: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
4: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ।
13: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
4: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 98560 78302 र 98460 78302।
14: फुक्कै खाए साह्रै मिठो, पकाए त स्वाक्कै, एक पाकेटले पेट भरिने के हो भन्या अपवाक्कै।
15: यो हो बोनस चाउचाउ।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: एपी स्टोर दुलेगौडा सिर्जना चोक बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
2: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
1: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
2: प्रोपाइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
1: फोन नम्बर 0625143121,
2: मोबाइल 9865078634 र 9701107090।
3: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
4: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083/84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
3: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
4: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाई हुने सामुदायिक क्याम्पस
3: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
4: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
3: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
4: 3.4 to 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
3: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था
4: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
3: र बिहानी 17 कक्षा सञ्चालन हुने
4: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0665712440।
5: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा
6: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
5: उपचार सेवाहरू
6: भेरिकोस भेनको लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका नसा लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि
5: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
6: रक्तनली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
5: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
6: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
5: पाठेघरको मासु युटेरिन फाइब्राइट एम्बोलाइजेसन पाठेघरमा भएका फाइब्राइट मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
6: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-7-78-582-7-79-582-7-80
3: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर
7: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
8: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन् आगामी भाद्र 13 दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ
7: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध
3: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0625414233 मोबाइल 98678161887
9: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
10: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
9: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
10: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
9: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्यान्डी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
10: होटल फ्यामिली एन्ड लज, खैरेनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420।
11: दुलेवडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
12: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
11: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कृति फोटो स्टुडियो, दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
13: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
14: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
13: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
14: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98 0 66 81 115।
15: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज़ अंतर मन की आवाज।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: Station 1. Studio Lanchin.
2: Aile, Diusoko Ek Bajyo.
3: टाइम चेक को साथ मा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापा वाला सुन का आधुनिक डिजाइन का तयारी गर गहना र राशि अनुसार का पत्थर पाइन्छ। अर्डर अनुसार का गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहना सँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165-95301।
4: Cameras standby. Reload music.
5: Nepali chalchitra ka git sangeet haru.

0: अनिल र धनीलाई तेल दिएको छु भने ठोक गोली।
1: चलचित्र क्षेत्रका विविध गतिविधि
2: आफ्नो पन भएको आफ्नो मन भएको चलचित्र हो। मायाका कुराहरू छन्, रोमान्सका कुराहरू छन्, मन छुने कुराहरू छन्।
3: क्यारेक्टरको नाम चाहिँ स्मृति हुन्छ, जो एउटा घमण्डी केटी, एकदमै बोल्ड केटी।
4: यदि छोरो मान्छे होस् भने आम्ने सामने भएर वार गर, अरे एउटी निर्दोष बच्चीको सहारा लिएर आफूलाई बहादुर साबित गर्ने कोसिस नगर।
5: एउटा सम्पूर्ण फिल्मी कार्यक्रम
1: फिल्मी संसार।

हेलो दर्शन, नमस्ते, नमस्कार, स्वागत छ प्रोग्राम फिल्मी संसारमा। यहाँहरू सम्पूर्ण श्रोता साथीलाई भने म कार्यक्रम प्रस्तुता श्रिया गुरुङ भने कार्यक्रममा उपस्थित भइसकेकी छु। कार्यक्रममा फेरि पनि यहाँको लागि भने एउटा रमाइलो श्रृंखलाको साथमा भने श्रोता साथी तपाईँले हामीलाई रेडियो ढोरबाराही 103.8 मेगाहर्ज सम्मको आवाज साथै www.radiodhorbarahi.com जानकारी लगइन गरेर पनि विश्वभरिकै साथ हामीलाई सुन्न सक्नुहुनेछ। र हामी आउने गर्दछौ हप्ताको छ दिन फरक बार फरक श्रृंखलाको साथमा कार्यक्रममा हरेक दिन यहाँमा उपस्थित हुने गर्दछ। र आजको एपिसोडमा रहेर हामीहरू ओल्ड नेपाली मुभी संग्रहलाई कार्यक्रममा स्थान दिन्छौ भने कार्यक्रमको ओपनिङ स्वरूप यहाँको लागि एउटा निकै नै सुमधुर संग्रह राख्नतर्फतिर लागिरहेको छु। निकै नै रमाइलो सङ पनि रहेको छ र गीतको टाइटल रहेको छ लाउरे दाई खुकुरी। लाउरे दाईले खुकुरी सुमधुर भाका रहेको छ, स्वीकार्नुहोला है त।

हजुर श्रोत साथी, लाउरे दाइले खुकुरी यस मधुर भाका पनि कार्यक्रममा स्थान दिइसकेको सुनिकिने रमाइलो सङ रहेको थियो। र त्यसै गरी श्रोत साथी अहिलेको लागि भने जाउँ हिँड पोखरा टाइटलमा सजिएको मिठो सङ राखिरहेको छु, स्वीकार्नुहोला है त।

0: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछेपानी।
1: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9510884161 र सिजन गुरुङ 9705440900।
2: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
3: यस दुलेगौडा पोलिक्लिनिकमा यही भदौ 6 गते पहिलो शनिबार पेट, छाती, मुटु, मधुमेह र थाइरोइड रोग विशेषज्ञ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय।
2: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य।
3: हार्जोनी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल। वरिष्ठ पेट, छाती, मुटु, सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी।
2: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
4: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
4: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
5: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 9560131053।
6: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
7: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
7: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
6: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्नी नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
7: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
6: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
7: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
6: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
7: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एण्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
6: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
7: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
6: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
8: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
9: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 0165901562 5901063।
1: तपाईँ घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
0: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
1: सुलभ मूल्य, वर्षौं वर्ष टिकाऊ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर

0: मा समर्पित छौ। तपाईको विश्वास नै हाम्रो सन्तुष्टि।
1: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्धकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9856032475 र 9801132475।
2: कान्छी, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
3: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
2: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कतै पाइन्छ र?
3: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
4: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
5: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि, बजाज शोरूम सँगै।
4: प्रोप्राइटर समीक्षा गुरुङ, सम्पर्क 9846133101 र 9648383522।
6: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
7: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
6: ओके, ल डन।
8: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
6: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेजल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
8: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9560285443 र 9417000787।
9: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु, मोबाइल 9806613195 र 9847153368।
10: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
11: हजुर श्रोत साथी, गेजिङको विश्राम लगतै फेरि पनि सम्पूर्ण श्रोत साथीहरूलाई पुनः स्वागत गर्दछु प्रोग्राम फिल्मी संसारमा। भने तपाईँले हामीलाई रेडियो ठोबाराही 103.8 मेगाहर्ज अन्तमनको आवाज साथै www.radiothobarahi.com.np लगइन गरेर एकैसाथ हामीलाई विश्वभर रहेर सुन्न सक्नुहुनेछ। र हामी आउने गर्दछौ फरक बार फरक श्रृङ्खलाको साथमा हप्ताको 6 दिन। भने आजको एपिसोडमा रहेर श्रोत साथी हामी ओल्ड नेपाली मुभी सङ्गलाई गाइको विस्तार लिइरहेका छौँ। र त्यसै गरी श्रोत साथी, अहिलेको लागि भने चाहिँ प्रोग्राममा अरे बाबा जुन जस्तै टाइटलमा सजिएको मिठो सङ्ग राखिरहेको छु यहाँहरूको लागि, स्वीकार्नुहोला है त।

हजुर श्रोत साथी, अरे बाबा जुन जस्तै टाइटलमा सजिएको मिठो सङ्गलाई पनि कार्यक्रम स्थान दिइसकेको छु र पक्कै पनि हाम्रो सम्पूर्ण श्रोत साथीहरूले पनि कार्यक्रममा मिठो सुमधुर सङ्गलाई स्वीकार्नु भयो होला। र त्यसै गरी श्रोत साथी, अहिलेको लागि भने प्रोग्राममा जाउन हो, जाइबर दाई टाइटलमा सजिएको सङ्ग राखिरहेको छु, स्वीकार्नु होला है त।

हजुर श्रोता साथी जाउन हो डाइभर दाई टाइटलमा सजिएको यो मिठो सङ्गलाई पनि कार्यक्रममा स्थान दिइसकेको छु र अहिलेको लागि भने श्रोता साथी फेरि पनि कार्यक्रमको अर्को सुभद्र सङ राख्नतर्फतिर लागिरहेको छु कार्यक्रममा भने श्रोता साथी भन्दै सुटुका टाइटलमा सजिएको मिठो सङ राख्दै जाँदैछु कार्यक्रमको फेरि पनि अर्को व्यावसायिक विषयमा भने त्यति बेलासम्म पनि हामीलाई सुनेर साथ दिनुहोला है त।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: लर्न हो छिटो निस्क अहिले फर्किन ढिलो हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ
2: बिहेको कपडा किन्न पनि पोखरा जानुपर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि
1: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमाथि महँगो होला नि
2: त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस्
0: हजुर विवाहको कपडा स्तरीय कोट सुट प्यान्ट स्कुल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम साडी लेगिङ्स टप्स कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ
1: सम्पर्क युनाइटेड सप्लायर्स धुलेगौडा हेल्प पोस्ट चोक प्रोप्राइटर कृष्णराज पण्डित फोन 0654140008
3: यही आउँदो भदौ 6 गते पहिलो शनिबार
4: एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन पेट छाती मुटु थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
3: उपचार हुने रोगहरू
4: उच्च रक्तचाप मुटु रोग छाती दुख्ने पोल्ने जोडले धड्कने
3: पुरानो ग्यास्ट्रिक कलेजोको समस्या मधुमेह
4: लामो समयदेखिको रुखा खोकी सास फेर्न गाह्रो हुने दम
3: दिसा पिसाब एवं पेटको समस्या
4: तौल घटबड हुने वा थाइराइडको समस्या
3: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाई ज्वरो जस्ता समस्याहरूको चेकजाँच उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ
4: दैनिक ईसीजी गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्
3: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्लागण्डकी 4 दुलेगौडा तनहुँ
4: फोन नम्बर 0654142333 र 9678187

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी चार तुलेगौडा वा इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324093 र 9856338073।
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
3: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
2: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू
3: पेट सम्बन्धित समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुची पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
2: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
3: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
2: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
3: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
2: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
3: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
2: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दाँत जस्ता दीर्घ रोगको सफल उपचार
3: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
4: ए बुढो एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ कहाँ ठिक होला खै मेरो त साह्रै मन डुलेको डुलै भयो
5: लौ के मन डुलाउनु पर्यो होला र सिधै समय कटेजमा बुक गर न टाढा पनि छैन हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ
6: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन्छ
4: खाक्कैमा दिमागलाई भारी गराएछु पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि खै बुढा फोन नम्बर दिनु त बुक गरिहाल्नु पर्यो पालो पाएन भने बर्बाद
3: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन् साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ
7: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट शुक्ला गण्डकी 9 ढोरबाराही फेदी प्रोपाइटर हरिचन्द्र महत मोबाइल 9825527763 र 9860705
8: र रामचन्द्र महत 9841616878।
9: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
10: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साथ सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
9: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै दुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ
10: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
3: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
11: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा
3: प्रोपाइटर रबिन थापा सम्पर्क 9856033998 र 9465610950
12: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ट्ज

हजुर श्रोता साथी केही चिनको विश्राम लगतै फेरि पनि यहाँहरू सम्पूर्णलाई पुनः स्वागत गर्दछु भने श्रोता साथी अहिलेको लागि भने कार्यक्रमको हामी अन्ततर्फ आइसकेका छौँ। कार्यक्रमको हाम्रो विशेष समय सकिने बेला चाहिँ भइसकेको छ र त्यसै गरी कार्यक्रममा आजको एपिसोडमा रहेर हामीहरूले ओल्ड नेपाली मुभी सङ्गहरूलाई कार्यक्रममा स्थान दियौं र बगे पनि यहाँहरू सम्पूर्ण श्रोता साथीले कार्यक्रमलाई मनोरञ्जनको साथ अन्तिमसम्म सुनेर यहाँले पक्कै पनि साथ दिनुभयो होला भने भोलि फेरि पनि यसै गरी अर्को रमाइलो एपिसोडसँग यहाँहरूसँग हाम्रो पुनः भेट हुने नै छ भने जाँदा जाँदै प्रोग्राममा अहिलेको लागि भने ए है म तिमीलाई हेरी हेरी रहँदै जम्मा सोझिएको सङ राखिरहेको छु। यो मिठो सङ राख्दै आजको एपिसोडबाट म कार्यक्रम प्रस्तुता श्रेया गुरुङ यहाँ माझबाट विदा हुने आज्ञा चाहन्छु। नमस्ते, नमस्कार, हेभ अ गुड डे, हाई त।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
2: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दीपा ए दीपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
2: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले,
2: चिया त पिएर जाऊ,
1: अहिले हतार छ, पछि आउँदै गरौला है।
3: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याग र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9856602
5: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
6: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
5: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
7: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
5: मोबाइल सँग सम्बन्धित चार्जर, एयरफोन, डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
7: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
5: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला।
2: सम्पर्क
6: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
8: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9846065999 छ।
9: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
10: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
11: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
12: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
9: ए हो र, हस् दाई म आजै जान्छु।
6: हजुर, यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9560062891।
11: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।
13: ओके यो झुम्का हेर न है, झन् कस्तो राम्रो, जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
11: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समेत पाइने रहेछ।
13: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
2: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
14: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
6: ग्राहकको चाहना नै हाम्रो तुष्टि, जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
2: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
6: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9846061220।
15: स्टुडियो साइड चेक,
16: अहिले दिउँसोको 2 बज्यो।
7: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो गर गहना नया गहना संग साठ फेर पनी प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 98165 95301।
15: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार
16: धोरबाराही हाइलाइट्सको साथमा
17: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
16: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841549304।
1: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको दिउँसो 2 बजेको ढोरबाराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। कानून मन्त्री सुविता गौतमले अख्तियार स्वतन्त्र र निष्पक्ष हुनुपर्ने बताउनु भएको छ। राज्य व्यवस्था सुशासन समितिको बैठकमा बोल्दै संवैधानिक निकायको सम्मान गर्दै सरकार भ्रष्टाचार नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहेको उहाँले बताउनु भएको हो। उहाँले अख्तियार दुरूपयोग अनुसन्धान आयोग बलियो हुनुपर्छ भन्नेमा कुनै शंका नभएको बताउनु भएको छ। भ्रष्टाचार गर्ने डराउनु पर्ने भए पनि इमान्दार कर्मचारी डराउने स्थिति सृजना हुन नहुने उहाँले बताउनु भएको हो। कतिपय अवस्थामा कर्मचारी तन्त्रले काम नगरिदिएर सरकार अनिर्णयको बन्दी हुनु परेको उहाँको भनाइरहेको छ। उहाँले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अभियोजन गर्दा तथ्य प्रमाण पुर्याएर गर्नुपर्ने बताउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सांसद खगेन्द्र सुनारले निश्चित बिचौलियाहरूले प्रहरी हेडक्वार्टर कब्जा गरिरहेको भन्दै छानबिनको माग गर्नुभएको छ। बिहिबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा सांसद सुनारले निश्चित बिचौलियाहरूले प्रहरी हेडक्वार्टर कब्जा गरिरहेको आरोप लगाउँदै यसमा अडिग भएर छानबिन हुनुपर्ने माग गर्नुभएको हो। उहाँले नेपाल प्रहरीको सुरक्षा साधन खरिदमा भएका अनियमितताका कागजात 15 दिनभित्र मगाइएकोमा सो विवरण अझै उपलब्ध नभएको प्रति आपत्ति जनाउनु भएको छ। त्यसै उहाँले अघिल्लो बैठकमा आफूले उठाएका प्रश्नबाट कसैको मान मर्दन भएको लागेमा गलत गएर मुद्दा हाल्न चुनौती दिनुभएको छ। अदालतको कटखारामा उभिएर प्रत्येक प्रश्नको सामना गर्न र जवाफ दिन आफू पूर्ण रूपमा तयार रहेको उहाँले बताउनु भएको हो। उहाँले समिति बैठकमा एक सांसदले अर्को सांसदलाई होच्याउने, धम्काउने वा घेराबन्दी गर्ने कार्य मान्य नहुने उहाँले उल्लेख गर्नुभएको छ। सबै सांसदहरू जनताबाट निर्वाचित र सार्वभौम भएकाले आफ्ना कुरा राख्न पूर्ण स्वतन्त्रता रहेको उहाँले बताउनु भएको हो। उहाँले छलफलका क्रममा नियम विपरीत भएमा अन्य सांसदले नभई समितिका सभापतिले मात्र रूलिङ गर्नुपर्ने तर्क गर्नुभएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी कि सांसद इन्दिरा राणा मगरले गैर सरकारी संस्था एनजीओलाई दोष दिनुभन्दा सरकारले बालबालिका तथा लक्षित वर्गको संरक्षणमा प्रत्यक्ष जिम्मेवारी लिनुपर्ने बताउनु भएको छ। बिहिबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा उहाँले एनजीओ तथा नागरिक समाजले राज्यको जिम्मेवारी समेत वहन गरिरहेको बताउनु भएको छ। उहाँले अरूलाई दोष दिनुभन्दा पहिला सरकारले आफ्नो जिम्मेवारी वहन गर्नुपर्ने बताउनु भएको हो। उहाँले एनजीओ तथा आईएनजीओले सरकारले गर्न नसकेका कामहरू गरिरहेको दावी गर्नुभएको छ। राम्रो काम गर्ने एनजीओलाई नियन्त्रण भन्दा पनि सहकार्य र नियमित अनुगमन आवश्यक रहेको उहाँको भनाइरहेको छ। उहाँले एनजीओले प्राप्त गर्ने रकमको पारदर्शिता र अनुगमन अभ्यास आवश्यक रहेको बताउनु भएको हो। उहाँले समाज कल्याण मन्त्रालयको सम्पत्ति तथा स्रोतको प्रभावकारी उपयोग हुन नसकेको बताउनु भएको हो। उहाँले कर्णाली लोकायत दुर्गम क्षेत्रमा जाने सरकारी तथा अन्य स्रोतको रकमको प्रभावकारी अनुगमन गर्नुपर्ने उल्लेख गर्नुभएको हो। डाक्टर धवल शमशेर राणाको सभापतित्वमा नवगठित जय नेपाल पार्टीले आफ्नो राजनैतिक मार्गचित्र र प्राथमिकताहरू सार्वजनिक गरेको छ। निर्वाचन आयोगमा गत साउन 29 गते विधिवत दर्ता भएपछि बसेको पार्टीले पहिलो केन्द्रीय कार्यसमितिको बैठकका निर्णयहरू सार्वजनिक गर्दै पार्टीले आफ्नो मुख्य लक्ष्य सनातन धर्म, संवैधानिक राज्य संस्था र प्रजातन्त्र रहेको स्पष्ट पारेको हो। पार्टीले नेपाललाई हिन्दू, बौद्ध र किरात सहितको सनातन अधिराज्यको रूपमा पुनःस्थापना गर्ने संकल्प गरेको छ। त्यसैगरी राष्ट्रिय एकता र राष्ट्र रक्षकको भूमिकामा रहने गरी संवैधानिक राजसत्ताको आवश्यकतामा जोड़ दिएको छ। बहुदलीय प्रजातान्त्रिक अभ्यास, विधिको शासन र सुशासन मार्फत देशको आर्थिक समुन्नति हासिल गर्ने पार्टीको मुख्य उद्देश्य रहेको दस्तावेजमा उल्लेख गरिएको छ। जय नेपाल पार्टीले देशको सर्वाङ्गीण विकासका लागि 12 बुँदे प्राथमिकताहरू अघि सारेको छ। पार्टीले आफ्नो चिन्ह त्रिकोणको व्याख्या गर्दै यसले हिमाल, पहाड र तराईको एकता, स्थिरता र समुन्नतिलाई प्रतिनिधित्व गर्ने जनाएको छ। वर्तमान राजनीतिमा बढ़दो स्वार्थ केन्द्रित प्रवृत्ति र राष्ट्रवादी विचारमाथिको अविश्वासलाई चिर्न जय नेपाल पार्टीको छाता मुनि गोलबद्ध हुन डाक्टर राणाले आग्रह गर्नुभएको छ। नेपाली कांग्रेसभित्रको विवाद चर्किरहेका बेला कांग्रेस स्थापन इतर पक्षका नेता रमेश लेखकले पार्टी फुट्ने वा जुट्ने भन्ने विषयको जवाब सभापति गगन थापा पक्षलाई नै थाहा भएको बताउनु भएको छ। कांग्रेस फुट्छ कि जुट्छ भन्ने पक्षमा लेखकले बताउनु भएको छ। कांग्रेस फुट्छ कि जुट्छ गगनजीहरूलाई नै थाहा छ, उहाँहरूले फुटाउनुहुन्छ कि चुटाउनुहुन्छ। लेखकले पूर्व सभापति शेरबहादुर देवा नेपाल फर्किएको एक सत्ता बितिसक्दा पनि शीर्ष नेताहरूले उनको स्वास्थ्य अवस्था र हाल खबर बुझ्न नजानुले गगन थापा पक्षको राजनैतिक दिशाबारे संकेत गर्ने दावी गर्नुभएको छ। उहाँले आफूहरूले नेपाली कांग्रेसलाई एकताबद्ध बनाउन निरन्तर प्रयास गरिरहेको भए पनि गगन थापा पक्ष भने त्यसमा लचिलो हुन नसकेको आरोप लगाउनु भएको हो। कांग्रेसभित्र देखिएको विवाद पुनरावलोकनको माग गर्दै अदालत पुगेकाले अदालतको फैसला आएपछि विवादका विषयमा टुङ्गो लाग्ने लेखकले बताउनु भएको हो। उहाँका अनुसार अदालतको निर्णय पक्षी पार्टीभित्रको वर्तमान परिस्थितिले स्पष्ट दिशा लिनेछ। पछिल्लो समय कांग्रेसभित्र नेतृत्व, पार्टी सञ्चालन र आन्तरिक विवादलाई लिएर नेताहरूबीच मतभेद बढ़दै गएको छ। पार्टी विभाजन हुने हो कि आन्तरिक सहमति मार्फत विवाद समाधान हुने हो भन्ने विषयमा नेताहरूका फरक फरक धारणा सार्वजनिक भइरहेका छन्। राष्ट्रिय मानवाधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयले मानवाधिकार सम्बन्धी छैटौं राष्ट्रिय कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रदेशका सबै स्थानीय तहलाई सक्रिय हुन आग्रह गरेको छ। आयोगले सुदूरपश्चिम प्रदेशका 88 स्थानीय तहका प्रमुख तथा अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई परिपत्र गर्दै कार्ययोजना अनुसार स्थानीय तह समन्वय समिति गठन गरी मानवाधिकार सम्बन्धी कार्यक्रम कार्यान्वयन अघि बढ़ाउन आग्रह गरेको हो। नेपाल सरकार मन्त्री परिषदको गत असार 24 गतेको बैठकले मानवाधिकार सम्बन्धी छैटौं राष्ट्रिय कार्ययोजना 2083-84, 2087-88 स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको थियो। कार्ययोजनाले मानवाधिकारको संरक्षण र प्रवर्धनमा संघीय सरकारसँगै प्रदेश तथा स्थानीय तहको समेत स्पष्ट जिम्मेवारी तोकेकाले कार्यान्वयनका लागि परिपत्र गरिएको आयोगको सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख प्रकाश भट्टले जानकारी दिनुभएको हो। वागानुसार कार्ययोजना कार्यान्वयनका लागि संस्थागत संयन्त्र निर्माण गरी स्थानीय तहका विकास योजना तथा सेवा प्रवाहलाई मानवाधिकार मैत्री बनाउन जोड़ दिएको छ। नवलपरासी बर्दघाट सुस्त पूर्वमा अस्ति मंगलबारदेखि हराएका 2.5 वर्षका बालक आज वन क्षेत्रमा फेला परेका छन्। गैराकोट नगरपालिका वडा नम्बर 14 भागवाराबाट हराएका बालक सिवान तामाङ तेस्रो दिन जंगलमा फेला परेका हुन्। बालक हराएपछि परिवार, स्थानीयवासी र सुरक्षाकर्मीले खोज तलाश गर्दा तीन दिनपछि घरबाट झण्डै 4 किलोमिटर टाढा फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ। झण्डै 50 घण्टाको निरन्तर खोजीपछि बालक रुँदै गरेको अवस्थामा भेटिएका हुन्। उद्धार गरिएका बालकको अनुहारमा चोटपटक लागेको छ। रोजगारीका क्रममा आमा बुबा भारतमा रहेकाले बालक मामा घरमा हजुरआमासँग बस्दै आएका थिए। अस्ति मंगलबार बिहान 7 बजेतिर हजुरआमा जंगलतर्फ च्याउ टिप्न गएको समयमा बालक हराएका थिए। बालक पनि हजुरआमालाई पछ्याउँदै वनतर्फ गएको छिमेकीले देखेको बताएपछि वन क्षेत्रमा खोजी गर्दा आज बिहान 10 बजे भेटिएका हुन्। आवश्यक प्रक्रिया पूरा गरी बालकलाई सम्बन्धित आफन्तको जिम्मा लगाएको प्रहरीले जनाएको छ। बागलुङको थोरपाटन नगरपालिका एक बुर्तीवाङको भगवती टोलमा चितुवाको आक्रमणबाट स्थानीय 65 वर्षीय लालेन्द्र कुमार पुन खाइते हुनुभएको छ। स्थानीय ध्रुव श्रेष्ठको खोरमा रहेका खरायो मारेपछि चितुवललाई लखेट्ने क्रममा पुनमाथि चितुवले आग्रह गरेको हो। स्थानीयहरू मिलेर चितुवालाई घाइते पुनकै घरभित्र थुनेर राखेका थिए। घाइते हुनुभएका पुनलाई बुर्तीवाङ अस्पतालमा उपचार गराइएको छ भने चितुवा उद्धारका लागि स्थानीय तथा सब डिभिजन वन कार्यालय बुर्तीवाङ टोलीले घटनास्थलमा पुगेर चितुवालाई पोखरा लगेको वडाध्यक्ष बान बहादुर छन्त्याले जानकारी दिनुभएको हो। सुन चाँदीको भाव आज एकै दिन 9,000 रूपियाँ भन्दा धेरैले बढ़ेको छ। आज सुन 9,300 रूपियाँले बढ़ेर तोलाको 3,13,400 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुनको भाव 2,700 रूपियाँले घटेको थियो। त्यस्तै चाँदीको भाव पनि आज एकै दिन तोलामा 260 रूपियाँले बढ़ेको छ। हिजो 160 रूपियाँले घटेको चाँदी आज बढ़ेर 4,855 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। चाँदी हिजो तोलाको 4,595 रूपियाँमा कारोबार भएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सहयोग गर्ने वा उसँग व्यापार गर्ने देशले गम्भीर आर्थिक परिणाम भोग्नुपर्ने चेतावनी दिनुभएको छ। युद्ध छैटौं महिनातर्फ अघि बढ़िरहेका बेला उनले तेहरानमाथि थप आर्थिक दबाव सिर्जना गर्ने नयाँ अभियान घोषणा गर्नुभएको हो। ट्रम्पले बुधबार सार्वजनिक सञ्चार थ्रू सोशल मार्फत कुनै पनि देशले आफ्ना वित्तीय संस्था व्यवसाय विमानस्थल वा सरकारी निकाय मार्फत इरानलाई कुनै पनि प्रकारको सहयोग उपलब्ध गराएमा कड़ा आर्थिक कार्यवाही भोग्नुपर्ने बताउनु भएको छ। उहाँले पछिल्लो कदमलाई इरान विरूद्ध अहिलेसम्मकै ठूलो आर्थिक अभियानका रूपमा प्रस्तुत गर्दै अभूतपूर्व स्तरमा आर्थिक दबाव र इरानको अन्तर्राष्ट्रिय अलगाव अघि बढ़ाउने घोषणा गर्नुभएको छ। यद्यपि इरान बाहेक कुन देश वा संस्थामाथि कस्तो कार्यवाही गरिनेछ भन्ने उहाँले स्पष्ट पार्नुभएको छैन। ट्रम्पले इरानसँग सम्बन्धित तेल तस्करी स्वाप लाइन नगद स्थानान्तरण एक्सचेन्ज हाउस जहाज तथा इरानले प्रयोग गर्ने अग्रपंक्तिका कम्पनी मार्फत हुने कारोबार तत्काल रोक्नुपर्ने बताउनु भएको छ। हस्त दिउँसो 2 बजेको ठोलबाट हेलर साझालाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आग्रह चाहन्छु। नमस्कार।
18: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654 14 100 वा धुरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
19: सिधै मयम चिसापानीबाट काठमाडौँबाट
20: मयम चिसापानी अनि बीचमा नझर्ने।
19: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
20: ए हो र, यस्तो सुविधा पनि आइसक्यो। ल जाम जाम।
19: ह
0: हजुर, माइक्रो को सुविधा का लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9841616878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानी का लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825552663।
21: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
22: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
21: अनि बन्छ त दाई?
22: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
23: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस बिसौनीको ठिक पारिपट्टि
24: सबै ब्रान्डका मोबाइल बिक्री साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
25: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
24: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9856062029।
26: शैलेशको बुवा, यसपालि अलिअलि गरगहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाद सम्झेल त हो नि, मान सम्मान इज्जत बनेको।
27: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
26: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गरगहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
28: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
24: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
28: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, दोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871716069, राजु विश्वकर्मा 9087179142।
29: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन्न है।
30: मेडम, धुम्रपान भनेको के हो?
29: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिउडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
30: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
29: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
30: अनि नि मैडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
29: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
30: अनि नि मैडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू

0: स्वास्थ्य कर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
1: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
0: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
1: छुटका दायराहरू:
0: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
1: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
0: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
1: थप जानकारीका लागि सम्पर्क 0655174479, मोबाइल 9856062265 र 9848164145।
2: ए सबिना, यस्तो हतारमा कता हो?
3: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
2: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
4: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9908-16142।
5: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएन हुन्थ्यो नि बुहारी।
6: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदो रहेछन्।
5: ए हो र, ल त ल,
4: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 0654142 र 9856062।
7: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
8: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
7: उपचार सेवाहरू:
8: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
7: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
8: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
7: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
8: शरीरमा जम्मा भएको पस, टिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
7: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
8: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582778582।

0: 7 79 5 82 7 80।
1: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: निसन्तान 15 बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
1: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
2: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्।
3: आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
1: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 06-4-14-233, मोबाइल 98-6-78-61-87।
4: हेर्दा हेर्दै दुलेगौंडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
5: माइले भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
4: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो थियो।
5: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
0: गण्डकी मेडिकल हल दुलेगौंडा, हाम्रा सेवाहरू
2: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
0: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
2: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
0: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
2: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौंडा, माछा पुछ्रे बैङ्कको ठिक पारिपट्टि, फोन 06-5-90-3-69-70।
4: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाम न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
6: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
4: हो र, कहाँ छ र त्यस्तो?
6: दुलेगौंडामा छ, कालिका फेन्सी स्टोर।
3: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
0: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
3: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा, तरकारी लाइन तारा देवी तरकारी पसल सँगै।
0: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 98-5-60-62-28 र 98-041-79-7-16।
3: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
4: कति राम्रो देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो, कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
0: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
4: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर, लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
0: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4 दुलेगौंडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि। प्रोपाइटर मनराज गुरुङ, सम्पर्क 98-5-60-57-731, 98-0-66-57-731।
7: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
5: कता हिँड्नु नि, मिलको जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा, फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
7: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
5: त्यसो भए कहाँ जाने त कान्छा?
7: त्यही दुलेगौंडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
5: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
0: We'll be right back.
8: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्याप्सिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
2: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी चार, दुले गाउँदा आफ्नै निवासमा।
6: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855 11445 र 9855 20445।
9: हेलो बा,
10: कति बन्यो घर? अनि ढलान भयो त?
11: बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
10: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
11: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
12: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
3: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
12: प्रोपाइटर राम भुजेल। सम्पर्क 9811905630 र 9746780681।
13: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
2: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेलचौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी, शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
13: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
13: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
2: शुक्ला गण्डकी, भीमाद, म्याग्दी, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
13: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
2: 3.4 to 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
13: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था,
2: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
13: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
2: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला गण्डकी 5, बेलचौतारा, तनहु। फोन 0665712 40।
14: मम्मी, भोक लाग्यो, खाजा खाऊ न।
15: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
14: हस् मम्मी।
16: मैले सुने छोरी, ल जाम हिँड।
15: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त सस्तो किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
2: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
15: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदोकोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9808-28144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
2: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
17: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त छन् कहाँ होला र?
18: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साठ फेर मर्मत सबै गरिन्छ नि।
17: हजुर, दुलेगौड़ाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलोट आल्मुनियम सिलोट चरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौड़ा मेटल उद्योग प्रोप्राइटर सूर्य बहादुर बानिया संगम बानिया। फोन 065414142 98542321 98462614726।
18: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
9: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौड़ामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058 र 98460769246।
19: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
1: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
2: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
3: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
4: रन बहादुर गुरुङ, दुलेगौडा, रु 12,610,
3: किम बहादुर श्रेष्ठ, दुलेगौडा, रु 10,500,
4: पूर्ण बहादुर भण्डारी, दुलेगौडा, रु 50,115,
3: काजी रिमाल लाइफ जिम, दुलेगौडा, रु 11,000,
4: सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था, दुलेगौडा, रु 11,111,
3: पार्वती रिमाल, दुलेगौडा, रु 10,100,
4: कृष्णराज पण्डित, दुलेगौडा, रु 25,000,
3: किरण कुमार श्रेष्ठ, दुलेगौडा, रु 1,02,174,
4: ठाकुर प्रसाद भट्टराई, डोर फिर्दी उत्तम टोल, रु 55,555,
3: कवासी खानी पानी तथा सरसफाई उपभोक्ता समिति, रु 11,101, बेल बहादुर भुजेल, ढोल फिर्दी हिमाली टोल, रु 10,120,
4: खिमलाल पौडेल, ढोल फिर्दी हिमाली टोल, रु 10,005,
3: धनमाया भट्टराई, ढोल फिर्दी हिमाली टोल, रु 50,000,
4: रेशम बहादुर थापा, ढोल फिर्दी हिमाली टोल, रु 11,111,
3: भीम प्रसाद वाग्ले, ढोल फिर्दी हिमाली टोल, रु 10,155।
5: भदौ 1 गतेदेखि 8 गतेसम्म चिवन धाम जाउँ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
6: चिवन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भए पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
5: धार्मिक महोत्सवका आकर्षणहरू,
6: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन,
7: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
5: कथा सहितको झाँकी, गीति नाटक,
6: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
5: सन्ध्याकालीन श्रृङ्गारिक महाआरती,
6: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रतबन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
5: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी 2 गाछे पानी, तनहुँ।
8: अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नुहुन अनुरोध। शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफूखुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नुहुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची, युरिया प्रति केजी रु 22-23, डीएपी रु 49-50 र पोटास रु 38-39। अनुरोधक कृषि विकास शाखा, शुक्ला गण्डकी नगरपालिका, तनहुँ।
9: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
10: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो। राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
9: ओके, ल डन।
10: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
9: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
10: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9855283340 र 9847000787।
11: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
12: बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊँ।
13: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
14: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142634 र 9811756606।
15: सूचना, यस तनहु सेवा हस्पिटल दुलेगोडा पिपी चोकमा यही फतौ 6 गते शनिबार
16: लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर रमेश शर्मा,
15: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट, मुटु, छाती, सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, पोखराका हाड जोड्ने तथा नशा रोग विशेषज्ञ, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान, थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल,
16: दैनिक उपलब्ध सेवा तर्फ
15: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म, दिउँसो 3 बजे देखि 4 बजे सम्म डाक्टर अमन कुमार झा,
16: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
15: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ, वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्डर, साथै 24 घण्टा डाक्टर रुपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
17: तनहु सेवा अस्पताल दुलेगौडा, फोन 0654143177, मोबाइल 9556443043।
12: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
18: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
12: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
18: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
19: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
20: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता,
16: ग्राहकको चाहना नै हाम्रो जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
21: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
16: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841611220।

0: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
1: अनि बीचमा नझर्ने।
0: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
1: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
2: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत 98461680878 र दुलेगौडा ढोलफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 98235526363। टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165935301।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा अप्सरा बोहरासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: बिचौलियाले प्रहरी हेडक्वार्टर कब्जा गरेको रासोपा सांसद सुनारको आरोप। सेक्युरिटी प्रेस खरिदका विषयमा विस्तृत अनुसन्धान भइरहेको अख्तियारको दावी।
0: ग्यासको खपत र सुरक्षाका लागि ट्र्याकिङ प्रणाली लागू गर्न संसदीय समितिको निर्देशन। बागमती नदीमा भइरहेको ढल तथा फोहोर पानीको विसर्जन तत्काल नियन्त्रण गर्न सरकारलाई आग्रह।
1: समस्याग्रस्त सहकारीको कालो सूचीमा रहेका एक व्यक्ति विमानस्थलबाट पक्राउ। दुई दिनदेखि बेपत्ता बालक जंगलमा सकुशल भेटिए।
0: रूसले युक्रेनमा गरेको पछिल्लो हमलामा परि 13 जनाको मृत्यु, 40 भन्दा बढ़ी घाइते। सावधानीपूर्वक सैन्य हवाई कार्यवाही शुरू गर्ने पोल्याण्डको घोषणा।
1: र क्रिकेट क्यानाडाद्वारा नयाँ प्रशिक्षकका लागि आवेदन आह्वान।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781171 4780724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। सत्तारूढ़ रासपाका सांसद खगेन्द्र सुनारले निश्चित बिचौलियाले प्रहरी हेडक्वार्टर कब्जा गरेको आरोप लगाउनु भएको छ। आज सार्वजनिक लेखा समितिको बैठकमा सुनारले प्रहरीका स्रोत साधन खरिदमा भएको भनिएको अनियमितताको छानबिन गर्नुपर्ने बताउनुभयो। सांसद सुनारले आफूमाथि मानमर्दनको आरोप लागे अदालतमा गएर मुद्दा हाल्न चुनौती दिनुभयो। भ्रष्टाचारको प्रश्न उठ्दा भन भन भाइ हो भैली भनेर नहुने भन्दै उहाँले समिति सभापतिलाई चित्त नबुझे आफूलाई निकाल्न समेत चुनौती दिनुभयो।
3: भन भन भाइयो, भन कति खाइयो, भन छिटो चाहियो, लौ छिटो भन, यता भन, भैलीको शैलीमा प्रश्न हुँदैन। प्रश्न निर्मम हुन्छ, गम्भीर हुन्छ, गहिरो हुन्छ, तलैबाट हुन्छ। प्रश्नकर्ता वक्ता अस्वाभाविक अमर्यादित लाग्यो भने समितिको सभापतिले आजैको मितिबाट घर पठाइदिनु होला। म दैलेखको नाइट बस चढ्न तयार छु, तर यो ठाउँमा बस्ने बेला चाहिँ म प्रश्न निर्मम हुन्छ, त्यो गहिरो हुन्छ, त्यो कसैको चाकडी, कोही कसैलाई भन्नुपर्ने, केही कसै गर्नुपर्ने छ भने सम्बन्धित माननीयजीहरूले यसरी हो नि बोल्ने भनेर मजाले बोल्न सक्नुहुनेछ। त्यो सार्वभौमिक त्यो अधिकार सबैलाई छ।
0: समितिको यसअघिको बैठकमा सुनार र प्रहरी महानिरीक्षक दान बहादुर कार्कीबीच प्रहरीको पोसाक खरिद प्रक्रियामा अनियमितता भएको विषयमा विवाद भएको थियो। आजको बैठकमा सांसद सुनारले अर्को विषय समाज कल्याण परिषद सबैभन्दा बदनाम संस्था भएको आरोप पनि लगाउनु भएको छ। नेपाललाई प्राप्त हुने वैदेशिक सहायताको लेखा परीक्षण सम्बन्धमा भएको छलफलमा उहाँले गम्भीर प्रश्न उठाउनु भएको छ।
3: समाज कल्याण परिषदमा हजारौं संस्थाहरू दर्तामा छन्, जस्तै गरीबका नाममा, दलितका नाममा, राउटेका नाममा, उपेक्षितका नाममा, उत्पीडितका नाममा, तल्लो वर्गको नाममा, शोषितको नाममा, पीड़ितको नाममा, वादीका नाममा, तल्लो वर्गको नाममा पैसा आउँछ। सबै पैसा कहाँ लगानी भइरहेको छ? गरीबका नाममा, दलितका नाममा राजनीति गर्नेहरू चाहिँ दैलेख बजारमा घर ठडाउने, सुर्खेत बजारमा घर ठडाउने, छोराछोरी अमेरिका राख्ने, आफू काठमाडौँमा दलितको अभियन्ता बनेर, अगुवा बनेर एनजीओ चलाएर बस्ने, मुख दलितको देखाउने, नाक चाहिँ आफ्नो देखाएर हिँड्ने बजारमा, त्यो पाइँदैन, त्यो गर्नु हुँदैन।
0: सांसद सुनारले वैदेशिक ऋण तथा सहयोगमा निर्माण भएका ठूला पूर्वाधारको उपयोगिता र आर्थिक प्रतिफलबारे पनि प्रश्न उठाउनु भएको छ। पोखरा र भैरवा विमानस्थल लगायत परियोजनाको सञ्चालन अवस्था मूल्यांकन गर्दै ऋणको भार मात्र थपिने गरी परियोजना अघि बढ़ाउन नहुने उहाँको भनाइ छ।
1: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रेस खरिदका विषयमा विस्तृत अनुसन्धान भइरहेको जनाएको छ। आज प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा आयोगका निमित्त सचिव पद्म मैनालीले सेक्युरिटी प्रेस खरीद गर्दा 70 करोड़ कमिशनको मोल मलाई भएको बारे विस्तृत अनुसन्धान जारी रहेको बताउनु भएको हो। उहाँले सार्वजनिक लेखा समितिबाट प्राप्त भएका करिब 10 वटा निर्देशनहरूमध्ये सेक्युरिटी प्रेस खरीद प्रकरणलाई आयोगले अध्ययन गरिरहेको जानकारी दिनुभयो। सेक्युरिटी प्रेस खरिद प्रकरणमा तत्कालीन संचार मन्त्री गोकुल बास्कोटा आरोपित हुनुहुन्छ। बास्कोटा र सुरक्षण मुद्रण प्रेसका लागि स्विस कम्पनीका नेपाल एजेन्ट विजय प्रकाश मिश्रस बीच खरिद लागत र त्यसबाट आउने 70 करोड़ कमिशनबारे भएको कुराकानीको अडियो सार्वजनिक भएको थियो। यस्तै सचिव मैनालीले राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पतालसँग सम्बन्धित 2-3 वटा उजुरीहरू स्थित अनुसन्धानको प्रक्रियामा रहेको बताउनुभयो।
0: संसदीय समितिले एलपीजी ग्यासको खपत व्यवस्थापन र सुरक्षाका लागि आधुनिक प्रविधिको प्रयोग तथा प्रभावकारी ट्र्याकिङ प्रणाली लागू गर्न निर्देशन दिएको छ। सिंहदरबारमा आज बसेको प्रतिनिधि सभा अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सभापति रहवर अन्सारीले समितिका तर्फबाट यो निर्देशन दिनुभएको हो। सभापति अन्सारीले ग्यास सिलिण्डरको लगत राख्ने र व्यावसायिक एवं घराइसी प्रयोजनका सिलिण्डर वर्गीकरण गर्ने विषयमा विशेष जोड़ दिनुभयो। नेपाल आयल निगमले उपभोक्तालाई दिँदै आएको सहुलियतलाई भन्दा पनि निगमले बेहोरिरहेको घाटाका रूपमा बुझ्नुपर्ने उहाँले उल्लेख गर्नुभएको छ। व्यावसायिक क्षेत्रमा प्रयोग हुने सिलिण्डरमा नाफा लिएर बिक्री गर्दा निगमको वित्तीय अवस्था सुधार गर्न सकिने र घरैंसी उपभोक्तालाई राहत दिन सहज हुने उहाँको भनाइ छ। ग्यास सिलिण्डरको सुरक्षा र गुणस्तर सुनिश्चित गर्न प्रत्येक सिलिण्डरको डिजिटल प्रोफाइल तयार गर्नुपर्ने प्रस्ताव अन्सारीले अघि सार्नु भएको छ। यसले सिलिण्डरको घुम्ती दर बढ़ाउने बजार मौजदात व्यवस्थापन गर्ने र दुर्घटनाको जोखिम न्यूनीकरण गर्ने विश्वास उहाँले व्यक्त गर्नुभएको छ। समिति सभापति अन्सारीले सिलिण्डरको उत्पत्ति भरिएको मिति र अन्तिम परीक्षणको स्पष्ट जानकारी ट्र्याकिङ प्रणाली मार्फत हुनुपर्ने बताउनुभयो।
1: प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले बागमती नदीमा भइरहेको ढल तथा फोहोर पानीको विसर्जन तत्काल नियन्त्रण गर्न र एकीकृत योजना बनाउन सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा आज बसेको पूर्वाधार विकास समितिको बैठकले यस्तो निर्देशन दिएको हो। बैठकका निर्णयहरू सार्वजनिक गर्दै समिति सभापति आशिष गजुरेलले बागमती नदीको अधिकार क्षेत्र स्पष्ट निर्धारण गरी अतिक्रमण नियन्त्रण नदी क्षेत्र संरक्षण तथा बाढ़ी जोखिम व्यवस्थापनलाई एकीकृत रूपमा अघि बढ़ाउन पूर्वाधार विकास मन्त्रालयले निर्देशन दिएको बताउनुभयो। बागमतीको सौन्दर्यीकरणलाई संरचना निर्माणमा मात्र सीमित नगरी हरित खुला पैदल मैत्री तथा नागरिक मैत्री नदी करिडोरका रूपमा विकास गर्न पनि उहाँले निर्देशन दिनुभएको छ। यसका साथै बागमती नदीको वातावरणीय पुनर्जीवनलाई धार्मिक सांस्कृतिक ऐतिहासिक तथा पर्यटन सम्पदासँग जोड़ेर हेरिटेज रिभर करिडोरका रूपमा विकास गर्न सभापति गजुरेलले निर्देशन दिनुभएको छ।
0: समस्याग्रस्त सहकारीको कालो सूचीमा रहेका एक व्यक्ति विमानस्थलबाट पक्राउ परेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरीले आज बिहान उनलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा राकेश कुमार रावल रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनी नेपाल एयरलाइन्स मार्फत विदेश जाने तयारीमा रहेका थिए। सो क्रममा गरिएको जाँचबुझका क्रममा उनी समस्याग्रस्त सहकारीको कालो सूचीमा रहेको पाइएपछि प्रहरीले नियन्त्रणमा लिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
4: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
5: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
6: सुरक्षा घरको साथ जीवन भरको।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com बाट पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका हक अधिकार सुनिश्चित गर्न माग गर्दै काठमाण्डुमा खबरदारी र्याली निकालिएको छ। संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा काठमाण्डु उपत्यका विशेष समितिको आयोजनामा आज माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म खबरदारी र्याली निकालिएको हो। आफ्ना आधारभूत अधिकार, सुरक्षित आवास र बसोबासको व्यवस्थापन हुनुपर्ने माग राख्दै सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरू प्रदर्शनमा उत्रिएका हुन्। माइतीघर मण्डलामा जम्मा भएका सहभागीहरू विभिन्न नारावादी सहित नयाँ बानेश्वर पुगेर खबरदारी सभामा परिणत भएका थिए।
0: दुई दिनदेखि हराइरहेका एक बालक नवल प्रासी पूर्वकको सामुदायिक वनमा सकुशल भेटिएका छन्। गण्डाकोट नगरपालिका 14 भागरबाट हराएका 2.5 वर्षीय बालकलाई दुई दिनपछि सामुदायिक वनबाट सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय नवल प्रासी पूर्वले जनाएको छ। भदौ 2 गते बिहानदेखि बालक बेपत्ता भएका थिए। त्यसपछि बालकको खोजीका लागि स्थानीय बासिन्दासँगै इलाका प्रहरी कार्यालय गण्डाकोट, इलाका प्रहरी कार्यालय रजहर तथा स्थानीय प्रहरी पोस्ट बल्डियाबाट टोली परिचालन भएको थियो। खोज तलासका क्रममा आज बिहान बालक सिवानलाई गैंडाकोट नगरपालिका 14 स्थित शंखदेवी सामुदायिक वन अन्तर्गत भागर खोलाको सिरानमा फेला पारिएको प्रहरीले जनाएको छ। सकुशल उद्धार गरिएका बालकलाई आवश्यक प्रक्रिया पूरा गरी प्रहरीले सम्बन्धित आफन्तको जिम्मा लगाएको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। रूसले युक्रेनमा गरेको पछिल्लो हमलामा परि 13 जनाको मृत्यु भएको छ। युक्रेनको राजधानी किव र वरपरका क्षेत्रमा रूसले गरेको मिसाइल आक्रमणमा परि कम्तीमा 13 जनाको मृत्यु भएको छ भने 40 जना भन्दा बढ़ी घाइते भएका छन्। युक्रेनको राज्य आपतकालीन सेवा डीएसएनएसले आज ठूलो मात्रामा गरिएको हमलाले भवन र गोदामलाई निशाना बनाएको जनाएको छ। आक्रमणपछि भग्नावशेषमा फँसेका मानिसहरूलाई उद्धार गर्न उद्धार टोली खटिएका छन्। उद्धारकर्ताहरूले अहिलेसम्म 1 जनालाई भग्नावशेषबाट जीवित निकालेका छन्। किवका मेयर भिटाली क्लिस्कोले रातभरको आक्रमणमा बाल अस्पतालमा पनि क्षति पुगेको बताउनुभयो। झ्यालहरू चकनाचुर भएका छन् भने नजिकैका धेरै कारमा आगो लागेको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हवाई रक्षा क्षेपयास्त्रको अभावका कारण मृत्यु हुनेको संख्या बढ़ेको बताउनुभयो। हवाई रक्षा क्षेपयास्त्रको अभावको सामना गरिरहेको किवले आपूर्ति गर्न पश्चिमी सहयोगहरूमा निर्भर हुनुपर्ने बाध्यता छ। यसैबीच युक्रेनमा रूसको आक्रमणका बीच पोल्याण्डको सेनाले सावधानीपूर्वक सैन्य हवाई कार्यवाही शुरू गर्ने घोषणा गरेको छ।
0: अब खेल समाचार। क्यानाडाको पुरूष क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईले आफ्नो पद छाडेका छन्। उनी बाहिरीसँगै क्रिकेट क्यानाडाले नयाँ प्रशिक्षकका लागि आवेदन आह्वान गरेको छ। देसाई गत मे महिनामा क्यानाडाको प्रशिक्षक नियुक्त भएका थिए। उनले आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत घरेलु मैदान र स्कटल्याण्डमा भएका 2 त्रिकोणात्मक सिरिजमा टोलीको जिम्मेवारी सम्हालेका थिए। लीग 2मा 4 खेल बाँकी रहँदा क्यानाडा शीर्ष 4 भन्दा 6 अंकले पछाडि छ। त्यसैले सन् 2027 एक दिवसीय विश्वकपको यात्रामा टोली विश्वकप क्वालिफायर प्ले अफ खेल्ने अवस्थामा पुगेको छ। देसाईले सामाजिक सञ्जाल मार्फत आफ्नो विदाईको पुष्टि गर्दै यो छोटो तर अर्थपूर्ण अध्याय रहेको बताएका छन्। क्रिकेट क्यानाडाले आगामी अगस्त 28 नयाँ प्रशिक्षकका लागि आवेदन दिन सकिने बताएको छ। क्यानाडाले आफ्नो अर्को श्रृंखला अक्टोबर 9 ओमानमा खेल्ने तालिका छ, जहाँ उसले ओमान र नेपालको सामना गर्नेछ। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: बिचौलियाले प्रहरी हेडक्वार्टर कब्जा गरेको रासपा सांसद सुनारको आरोप। सेक्युरिटी प्रेस खरिदका विषयमा विस्तृत अनुसन्धान भइरहेको अख्तियारको दावी।
0: ग्यासको खपत र सुरक्षाका लागि ट्रयाकिङ प्रणाली लागू गर्न समितिको निर्देशन। बागमती नदीमा भइरहेको ढल तथा फोहर व्यवस्थापन विसर्जन तत्काल नियन्त्रण गर्न सरकारलाई आग्रह।
1: समस्याग्रस्त सहकारीको कालो सूचीमा परेका एक व्यक्ति विमानस्थलबाट पक्राउ। 2 दिनदेखि बेपत्ता बालक जंगलमा सकुशल भेटिए।
0: रूसले युक्रेनमा गरेको पछिल्लो हमलामा परि 13 जनाको मृत्यु, 40 भन्दा बढ़ी घाइते। सावधानीपूर्वक सैन्य हवाई कार्यवाही शुरू गर्ने पोल्याण्डको घोषणा।
1: र क्रिकेट क्यानाडाद्वारा नयाँ प्रशिक्षकका लागि आवेदन आह्वान।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र दिनेश बिदा हुन्छौं। नमस्कार।
7: जान लागे कि
8: ल थाहा छैन हाम्रो कोत्रेमै खुलेको छ नि दीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर कोत्रेमा भव्य शुभारम्भ हुँदैछ त्यही जान लाग्यो
7: ओहो त्यसो भए त शुभारम्भको अवसरमा केही विशेष अफर पनि होला नि
8: विशेष मात्र होइन धमाकेदार अफर छ त्यहाँ जे सेवा लिँदा पनि 50% छुट अझ एउटा रमाइलो कुरा कुनै दुई सेवा लिनुभयो भने एउटा सामान सित्तैमा
7: आहा अब दीक्षामा यस्तो अफर हुँदा हुँदै अरू किन खोज्ने म पनि जान्छु पक्क त
8: विशेष छुटको फाइदा उठाउन तपाईँ पनि ढिला नगर्नुहोस् है
9: शुभारम्भ कार्यक्रम यही भदौ 1 गतेदेखि 5 गतेसम्म समय बिहान 8 बजेदेखि बेलुका 8 बजेसम्म
10: आफूलाई अझ सुन्दर अझ आकर्षक र अझ आत्मविश्वासी बनाउन आजै आउनुहोस् दीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर कोत्रे प्रोप्राइटर निशा लामा सम्पर्क
11: 97090 34335
12: साइली आमा प्रकाश साईको फर्निचर पसल सरेको छ है झुकिनु होला नि
13: हो र फेरि कहाँ सारेछन् बाबुले पसल
12: बिपी चोकमै हो पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि
13: ए ल ल तपाईँ पनि झुक्किनु होला नि याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक
12: प्रोपाइटर ठान प्रकाश नेउपाने 98560 33878 प्रशान्त नेउपाने 98460 26925
14: फोटो
15: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो कति बन्द भए कति के भए तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन
16: ए मलाई मात्र हो कि भनेको तपाईँलाई पनि त्यस्तै पो हुन्छ आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ त्यही जाने हो म त
15: हजुर दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ अर्जेन्ट फोटो मोबाइलबाट फोटो दुबोको माला फ्रेममा तयार पार्नु परेमा जन्मदिन विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस् कीर्ति फोटो स्टुडियो दुलेगौडा प्रोपाइटर कीर्तिमान थापा मगर
17: सुन शुद्धताको प्रतीक तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ
18: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
17: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार
19: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस् वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुनार
12: मोबाइल 98058 35537 र 98068 15899
20: ए बुढो एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त 30 दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ कहाँ ठिक होला खै मेरो त साह्रै मन डुलेको डुलै भयो
21: लौ के मन डुलाउनु पर्यो होला र सिधै समय कटेजमा बुक गर न टाढा पनि छैन हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ
22: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ
20: खाक्कैमा दिमागलाई भारी गराएछ पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि खै बुढा फोन नम्बर दिनु त बुक गरिहाल्नु पर्यो पालो पाएन भने बर्बाद
21: हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ
22: अनि साना नानी

0: लाई बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र ईभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
1: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेदी, प्रोपाइटर हरिचन्द्र महत, मोबाइल 9825527763 र 9860807015
2: र रामचन्द्र महत 9861616878।
1: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
3: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
1: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
4: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहुँ, प्रोपाइटर रमेश भुजेल, फोन 9856032475 र 9801132475।
5: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
6: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
5: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले?
7: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
5: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
0: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु, पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
4: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
8: आज पनि भात डढायो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
9: यी बुढा कुरै नबुझिको नै त्यस्तै फर्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
8: नरिसौ न त, बरु हिँड, कहाँबाट ल्याउने हो?
9: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
10: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
11: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846688817।
12: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
13: तपाईँको घर आँगनमा घन्किने मादलुका ताल सँगै वनपाखा, मेलापात, उकाली ओरालीमा सुसलिने भाकाहरू, हाम्रै मौलिकपन बाँसुरीको धुन सँगै मौलिक संस्कृतिको पहिचान जोगाउने क्रममा कार्यक्रम ओम प्रोसन आभूषण लोक सुसली
14: मात्र रेडियो ढोरबाराही 103.8 MHz हरेक दिन दिउँसो 3:15 करिब 4 बजेसम्म प्रायोजक ओम प्रसन्न आभूषण सुनसादी पसल दुलेगौडा 4 भित्री बजार, मोबाइल 9508535537।
15: आकर्षक सुनसादीको गहना, नारीको चाहना।

दर्शन नमस्ते नमस्कार स्वागत छ कार्यक्रम ओम प्रश्न आभूषण लोकसुचीको प्रतीक्षा गरी बस्नु हुने तपाईँ सम्पूर्ण साथीहरूमाझ म कार्यक्रम प्रस्तुता श्रेया गुरुङ कार्यक्रममा उपस्थित भइसकेकी छु। कार्यक्रममा फेरि पनि एउटा अर्को रमाइलो श्रृङ्खलाको साथमा भने तपाईँले हामीलाई रेडियो ढोरपाराही 103.8 मेगाहर्ज मनको आवाज साथै www.radiodhorparahi.com.np लगइन गरेर वा हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभरिकै साथ हामीलाई सुन्न सक्नुहुनेछ। र श्रोता साथी यस कार्यक्रमलाई प्रायोजक गरिएको छ ओम प्रश्न आभूषण सुनसादी पसलले र पसल दुलेकोडाको भित्री बजारमा रहेको छ। सुनसादी सम्बन्धी थप सेवाहरू चाहिएमा नयाँ नयाँ डिजाइनको गरगनाहरू खरिद बिक्री गर्नु परेमा त्यसपछि बाटो बहिनीहरूले खरिद बिक्री गर्न सक्नुहुनेछ। र श्रोत साथी हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार फरक श्रृंखलाको साथमा कार्यक्रममा यहाँहरूमा हामी हरेक दिन उपस्थित हुने गर्दछौ भने आजको श्रृंखलामा रहेर हामीहरू बिहिबारको दिनमा रहेर अफलाइन मार्फत रुजाईको गीत संगीतलाई कार्यक्रम स्थान दिइनेछौ। र 0 45 44 24 00 टेलिफोन लाइन भएर हामीलाई कल गर्न सक्नुहुनेछ। कार्यक्रममा आफूलाई सुन्न मन भएको आफ्नो रुजाईको लोक दोहोरी भाकाहरू कार्यक्रममा सुन्न सक्नुहुनेछ भने कार्यक्रमको दैलो उगार्दै पहिलो सांगीतिक कोशेली स्वरूप यहाँको लागि अझ निकै नै सुमधुर फाका राख्नतर्फ अतिर लागिरहेको छु। र श्रोत साथी गीतको बोल रहेको छ जाउँ साइली बेनी बजार निकै नै मिठो भाका रहेको छ स्वीकार्नुहोला।

हजुर श्रोता साथी जाउँ साइली बेनी बजार र गीतको बोलमा सजिएको यो मिठो सुमधुर भागालाई पनि कार्यक्रममा सान्दिसकेको छु र पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीले कार्यक्रममा स्वीकार्नु भयो होला भन्दै श्रोता साथी अहिलेको लागि भने निकै नै मिठो भाका राख्नतर्फतिर लागिरहेको छु। झलीको गीतको बोलमा सजिएको निकै नै सुमधुर भाका रहेको छ, स्वीकार्नु होला है त।

हजुर श्रोता साथी, झलीको गीतको बोललाई पनि कार्यक्रम स्थान दिइसकेको छु। अर्जुन सापकोटा, मेलिना राई अनि समीक्षा अधिकारीको आवाजमा सजिएको मिठो भाका रहेको थियो। र पक्कै पनि सम्पूर्ण श्रोता साथीहरूले स्वीकार्नु भयो होला यस मधुर भाकालाई पनि। श्रोता साथी अहिलेको लागि भने यहाँहरूको लागि अझ रमाइलो भाकालाई राख्नतर्फतिर लागिरहेको छु। पोखरा पृथ्वी चोकैमा गीतको बोल रहेको छ, जसमा आवाज रहेको छ शान्ता रानी परियार अनि छवि राज सुनारको। भने स्वीकार्नु होला यो निकै नै रमाइलो भाकालाई।

हजुर श्रोता साथीहरू, निकै नै रमाइलो भाकालाई पनि कार्यक्रममा स्थान दिइसकेको छु। पोखरा पृथ्वी चोकैमा गीतको बोलमा सजिएको निकै नै रमाइलो भाका रहेको थियो भने श्रोता साथीहरूको लागि भने चाहिँ श्रोता साथीको रोजाइको गीतलाई राख्नतर्फतिर लागिरहेको छु। र त्यसै गरी श्रोता साथी भीमादेखि रजरस थापाजी बोल्दै हुनुहुन्थ्यो, उहाँले सुमधु भाका रोज्नु भएको छ र उहाँको रोजाइको गीत राखिरहेको छु, स्वीकार्नुहोला है त।

हजुर श्रोता साथी, निकै नै सुमधुर भाकालाई पनि कार्यक्रममा स्थान दिइसकेको छु र पक्कै पनि सम्पूर्ण श्रोता साथीहरूले स्वीकार्नु भयो होला कार्यक्रममा यो मिठो भाकालाई भने। श्रोता साथीहरूको लागि भने हामी कार्यक्रमको अन्त्यतर्फ आइसकेका छौं भने जाँदा जाँदै कार्यक्रममा ए आमा जाम भन्ने मलाई गीतको बोलमा सजिएको सुमधु भाका राखिरहेको छु र मिठो भाकालाई राख्दै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुता श्रीया गुरुङ यहाँहरू माझबाट विदा हुने आज्ञा चाहन्छु। नमस्ते, नमस्कार, हैका।

0: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
1: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो, जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो।
0: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समेत पाइने रहेछ।
1: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
2: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
3: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता,
4: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि, जयसवाल कस्मेटिक पसल धुलेगौडा भित्री बजार।
5: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
4: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461620।
6: कहाँ जाने?
7: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
6: मयाम चिसापानी, अनि बीचमा नझर्ने?
7: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्सी महलबाट मयाम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
6: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, र जाम जाम।
4: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत, 98461616878, र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत, 98235526663।
8: पसल सरेको सूचना, शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार, 98253-9922, 98058-28008 र 98460-69246।
9: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
10: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
9: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुमाया पुन,
10: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
9: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
10: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
9: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
10: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
9: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
10: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
9: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
10: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
9: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
11: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको टीएमटी, हल्चर पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
12: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
13: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
14: पनि नबजाल झुक्किनु भएछ नि हुन त मैले पनि त्यही सोचेको थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि
15: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अण्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ साथै होम डेलिभरी पनि गरिन्छ छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेखु
14: दिदी पनि नमजाल झुक्किनु भएछ नि हुन त मैले पनि त्यही सोचेको थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि
15: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टी

0: 62 मोबाइल 98166 34 372।
1: जय मसी तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
0: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
1: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
0: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
1: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
0: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
1: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
0: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
1: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
0: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0665712 40
2: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी
3: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस् सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ
2: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी 2 गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9851088461 र सिजन गुरुङ 9705440900
4: यही आउँदो भदौ 6 गते पहिलो शनिबार
5: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन पेट छाती मुटु थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
6: उपचार हुने रोगहरू
5: उच्च रक्तचाप मुटु रोग छाती दुख्ने पोल्ने जोडले धड्कने
6: पुरानो ग्यास्ट्रिक कलेजोको समस्या मधुमेह
5: लामो समयदेखिको रुखा खोकी सास फेर्न गाह्रो हुने दम
6: दिसा पिसाब एवं पेटको समस्या
5: तौल घटबड हुने वा थाइराइडको समस्या
6: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाई ज्वरो जस्ता समस्याहरूको चेक जाँच उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ
5: दैनिक ईसीजी गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्
6: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा तनहु
5: फोन नम्बर 0654142333 र 9978161887
7: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल
8: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ
7: घातक रोग जस्तै मुटु रोग मुटुको शल्यक्रिया क्यान्सर मृगौला रोग डायलिसिस मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ
8: सेवा लिने क्रममा चाहिने जानकारी
7: संचय कोषमा दर्ता गर्दा राखेको नाम उमेर जन्ममिति र कोषको नम्बर
8: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ
7: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ
8: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-778
0: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
1: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
9: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी भाद्र 13 गति दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
1: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 0564142333, मोबाइल 98678167।
10: सुवर्ण अवसर।
5: अब दुलेगौंडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
10: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
5: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
10: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
5: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
10: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
5: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
10: नसा तथा वात सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
5: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
10: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
5: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा।
9: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
11: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि?
12: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
11: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौंडा बजारको हेल्प पुस्तकमा खुलेको द भिलेज गार्डनमा जाउन, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
12: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
9: हजुर, घरभित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
13: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौंडा।
9: प्रोपाइटर रबिन थापा, सम्पर्क 98560333998 र 98465010950।
14: नमस्ते, अहिले तपाईँ

0: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
1: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित। यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
0: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
1: छुटका दायराहरू:
0: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
1: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट।
0: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
1: थप जानकारीका लागि सम्पर्क 0625714479, मोबाइल 9856062625 र 9847864145।
2: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
3: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
2: अनि बन्छ त दाई?
3: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
4: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस बिसौनीको ठिक पारिपट्टि।
5: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
6: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
5: प्रोपाइटर राजन पौडेल, मोबाइल 9856062629।
7: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
8: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
9: ढोरबाराही हाइलाइट्सको साथमा
10: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा बीपी चोक।
9: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841349304।
11: नमस्कार, रेडियो ठोरबाराही 103.8 मेगाहर्जको साँझ 5 बजेको ठोरबाराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। नेपाल प्रहरी विशेष सुरक्षा गढ़ बेलचौतरामा कार्यरत प्रहरी कर्मचारीहरूको व्यावसायिक दक्षता तथा हात हतियार सञ्चालन सम्बन्धी सिप अभिवृद्धि गर्ने उद्देश्यले चाँदमारी अभ्यास सम्पन्न गरिएको छ। गढ़ प्रमुख महेश थापाको उपस्थितिमा तालुक गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराको फायरिङ रेन्जमा चाँदमारी अभ्यास सञ्चालन गरिएको हो। अभ्यास मार्फत प्रहरी कर्मचारीहरूको हात हतियार सञ्चालन, सिप फायरिङ क्षमता, अनुशासन, आत्मविश्वास तथा व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्य राखिएको थियो। नियमित अभ्यासले प्रहरी कर्मचारीलाई जिम्मेवारी निर्वाहका क्रममा आवश्यक पर्ने सुरक्षा तथा व्यावसायिक सिपलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने बताएको छ। प्रहरी सेवामा कार्यरत कर्मचारीको दक्षता अभिवृद्धिका लागि यस्ता अभ्यासलाई नियमित रूपमा सञ्चालन गर्दै लैजाने क्रममा चाँदमारी अभ्यास गरिएको गढ़ले जनाएको छ। अभ्यासमा सहभागी प्रहरी कर्मचारीहरूले निर्धारित सुरक्षा मापदण्ड र अनुशासन पालना गर्दै फायरिङ अभ्यास गरेका थिए। विशेष सुरक्षा जिम्मेवारीमा खटिने प्रहरी कर्मचारीहरूको कार्यक्षमता, आत्मविश्वास र व्यावसायिक तयारीलाई थप मजबूत बनाउने उद्देश्यले सञ्चालन गरिएको उक्त अभ्यासलाई नियमित प्रशिक्षण तथा क्षमता विकासको महत्वपूर्ण पक्षका रूपमा दिएको छ। चालू आर्थिक वर्षमा म्याग्देमा कृषि क्षेत्रको विकासका लागि 4,78,00,000 रूपियाँ बजेट तर्जुमा गरिएको छ। जिल्लामा कृषि क्षेत्रको कार्यक्रम तथा योजनाहरू सञ्चालन गर्न गण्डकी प्रदेश सरकार र संघीय सरकारबाट गरेर उक्त बजेट खर्च हुने भएको छ। कृषि विकास कार्यालय म्याग्देले बिहिबार चालू आर्थिक वर्षको कार्यक्रम योजना र बजेट सार्वजनिक गर्दै कार्यालय प्रमुख वरिष्ठ कृषि विकास अधिकृत सञ्जीव वास्तोलाले कृषि उत्पादन र उत्पादक अभिवृद्धितर्फ प्राथमिकतामा राखेर योजना तथा कार्यक्रम सञ्चालन गरिने बताउनु भएको हो। कृषि विकास कार्यालयका अनुसार कृषि प्रसारतर्फ 12 कार्यक्रम सञ्चालनका लागि 36,60,000 नीतिगत तथा संस्थागत सुधारतर्फ 8 कार्यक्रम सञ्चालनका लागि 22,40,000 समुदायमा लक्षित खाद्य सुरक्षा कार्यक्रमका लागि 30,75,000 कृषि उत्पादन र उत्पादकत्व अभिवृद्धितर्फ 14,59,000 जलवायु मैत्री प्रविधि प्रबन्धनतर्फ 25,00,000 र कृषि उद्यम प्रबन्धनतर्फ 20,00,000 रूपियाँ खर्च हुने भएको छ। यसै गरी संघीय संसद बजेटतर्फ जिल्लाको प्राथमिकता प्राप्त कृषि बाली वस्तुमा नयाँ प्लग विकास कार्यक्रम सञ्चालनका लागि 25,00,000 र प्रांगणिक कृषि प्रबन्धन कार्यक्रमका लागि 15,00,000 रूपियाँ बजेट खर्च हुने कृषि विकास कार्यालयका वरिष्ठ कृषि अधिकृत वास्तोलाले जानकारी दिनुभएको हो। समुदायमा लक्षित खाद्य सुरक्षा कार्यक्रमका लागि 30,75,000 रूपियाँ र कृषिको उत्पादन र उत्पादकत्व अभिवृद्धि कार्यक्रम सञ्चालनका लागि 1,45,40,000 रूपियाँ बजेट प्राप्त भएको कृषि विकास अधिकृत वास्तोलाले जानकारी दिनुभएको हो। नेपालको औपचारिक भ्रमणका क्रममा पोखरा आएका भारतीय स्थल सेना प्रमुख धीरज श्रेष्ठसँग पूर्वभारतीय सैनिकले पेन्सन र भर्तीको समस्या सुल्झाउन आग्रह गरेका छन्। रामबजार स्थित पेन्सन क्याम्पमा बुधबार आयोजित भूभारतीय सैनिक भेटघाट कार्यक्रममा करिब 2 घण्टा बिताएका सेठले औपचारिक कार्यक्रम सकिएपछि उपस्थितसँग भेट गर्दै उनीहरूका समस्या सुनेका थिए। सोही क्रममा अल नेपाल भारतीय पूर्व सैनिक कल्याणकारी संघ नेपाल सह अध्यक्ष तथा गण्डकीका इन्चार्ज क्याप्टेन गजबहादुर थापाले भारतीय पूर्व सैनिक परिवारले खेपेको पेन्सन समस्या र भारतीय भर्तीका बारेमा समस्या सुनाउनु भएको थियो। अत्याधिक मदिरा सेवन गरी घरबाट निस्किएकी पोखरा 25 हेम्जा फुल्केचारीकी 43 वर्षीय धनमाया विग बिहिबार मृत भेटिएकी छन्। उनी साउन 29 गते साँझ 7 बजेको समयमा घरबाट निस्किएकी थिइन्। घरबाट निस्किएर हिँडेपछि आफन्त र प्रहरीले खोज्दै जाने क्रममा आज बिहान 11 बजेको समयमा पोखरा 25 खट्टे खोला किनारको खोजमा पानीभित्र विकको शव भेटिएको हो। विकका श्रीमान छगबहादुर विकले दिउँसो शवको शनाखत गरेको प्रहरीले जनाएको छ। खोजी गर्ने क्रममा साउन 30 खट्टे खोला किनारमा उनले ओढ्ने रातो पछ्यौरा भेटिएको थियो। विकको शव अहिले पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ। गोर्खामा हिजो साँझ परेको चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन्। हिजो बुधबार साँझ 7 बजेको समयमा बारपाक सुलीकोट गाउँपालिका 7 बालुवामा चट्याङ लागेर स्थानीय 35 दिल बहादुर कुवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोर्खाका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिनुभएको हो। वहाँका अनुसार घर नजिकै रोहीको पिपलको चौतारामा बसिरहेको अवस्थामा चट्याङ लागेर उनको मृत्यु भएको हो। चट्याङ लागेर घाइते भएका उनको उपचारको क्रममा राति 8:20 मृत्यु भएको हो। सोही चौतारामा बसिरहेका अर्का 50 प्रेम बहादुर योगी घाइते भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिनुभएको हो। वहाँको भन्ने उपचारपछि घर फर्किएको सूचना अधिकारीले बताउनु भएको छ। उपलो मुस्ताङको लुमानथाङ गाउँपालिका 4 नेचुङ भन्सार कार्यालयमा चालू आर्थिक वर्ष 2083-84 साउन महिनामा 29,69,00,000 रूपियाँ राजस्व संकलन भएको छ। एक महिनाको अवधिमा चीनको स्वायत्त प्रदेश तिब्बतको झोङबानसेन जिल्लाबाट लिजी नेचुङबाट 100 कम्पनीका विद्युतीय सवारी साधन सहित अन्य 56 सामान बोकेका कन्टेनरबाट उक्त राजस्व उठाउन सफल भएको कार्यालय प्रमुख विद्युत चुराले बताउनु भएको छ। कोरोला नाकाबाट भित्रिएका विद्युतीय सवारी साधन भन्सार कार्यालयबाट जाँचपास भइसकेको छ। गत 2082-83 भदौ महिनाको 30 गतेदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको भन्सार कार्यालयले 9,92,05,06,420 रूपियाँ राजस्व संकलन गरेको थियो। गत आर्थिक वर्षमा कुल 14,40,06,00,000 बराबरको सामान आय तथा 20,40,55,000 बराबरको निर्यात भएका कोरोला नाकाबाट 3,223 विद्युतीय सवारी साधन फित्रिएका थिए। हिमालको आधार शिविर तथा पदमार्गबारे पर्यटकलाई सूचना तथा आवश्यक जानकारी उपलब्ध गराउने उद्देश्यले क्यूआर कोड संचालनमा ल्याइएको छ। जिल्ला प्रहरी कार्यालय मेग्दीले आधार शिविरको पद यात्राका लागि जाने पर्यटकको सुरक्षा र सूचना तथा जानकारी सहज तरिकाले उपलब्ध गराउन क्यूआर कोड मार्फत पदयात्रीले अन्नपूर्ण आधार शिविरको सम्पूर्ण जानकारी लिन सक्ने बनाएको हो। मेग्दीको अन्नपूर्ण गाउँपालिका 4 न्याचाङमा पर्ने अन्नपूर्ण हिमाल 8,091 मिटर उचाइमा रहेको छ। क्यूआर कोड मार्फत अन्नपूर्ण प्रथम आधार शिविर र मौरिस हर्जोग पदमार्गसँग सम्बन्धित सम्पूर्ण जानकारी प्राप्त गर्न सकिने व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय मेग्दीका प्रहरी नायक उपरीक्षक राजन कार्कीले बताउनु भएको छ। क्यूआर कोड मोबाइलमा स्क्यान गरेपछि प्रहरी कार्डले फोन नम्बर, होटलको जानकारी, आधार शिविर जान लाग्ने समय, पदमार्गको अवस्था, न्याचाङको बेसी गाउँदेखि पदमार्ग शुरू हुने होमखोलासम्मको सड़कको अवस्था र सञ्चालन हुने यातायात साधनको नम्बर सहितको सम्पूर्ण विवरण हेर्न सकिनेछ। धेरै पर्यटकले आधार शिविरका बारेमा प्रहरी कार्यालयमा फोन गरेर जानकारी लिने गरेकाले पर्यटकको सहजताका लागि क्यूआर कोड सञ्चालन गरिएको प्रहरी निरीक्षक तथा सूचना अधिकारी सागर तिमिल सिन्हाले जानकारी दिनुभएको छ। जिल्ला प्रहरी कार्यालयकै जनशक्ति र क्षमता उपयोग गरेर क्यूआर कोड विकास गरिएको उहाँले बताउनु भएको हो। उक्त क्यूआर कोडलाई बेनीको बस पार्क, भुरूङ तातोपानी, अन्नपूर्ण आधार शिविर जाने मौरिस हर्जो पदमार्ग र ठूला पर्यटकीय होटलहरूमा टाँसिने सूचना अधिकारी तिमल सिन्हाले बताउनु भएको छ। जिल्लाको प्रमुख खाद्य बालीका रूपमा रहेको चैते धानको उत्पादन यस वर्ष मरूवा रोगको प्रकोपका कारण उल्लेख्य रूपमा घटेको छ। रोगका कारण जिल्लाभर करिब 1 करोड़ रूपियाँ बराबरको क्षति पुगेको कृषि विकास कार्यालय गोर्खाले जनाएको छ। कृषि विकास कार्यालय गोर्खाका सूचना अधिकारी सुमन भट्टराईका अनुसार गत आर्थिक वर्ष 2081-82 जिल्लाभर करिब 3,000 मेट्रिक टन चैते धान उत्पादन भएको थियो। यस वर्ष भने उत्पादन घटेर करिब 1,500 मेट्रिक टनमा सीमित भएको छ। जिल्लाभर 735 हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिएकोमा करिब 5,000 रोपनी क्षेत्रफलमा मरूवा रोगको प्रकोप देखिएको कार्यालयले जनाएको छ। रोगका कारण प्रभावित क्षेत्रको बाली पूर्ण रूपमा नष्ट हुनुका साथै अन्य क्षेत्रमा समेत करिब 15% उत्पादनमा क्षति पुगेको बताइएको छ। कृषि विकास कार्यालयका अनुसार चैते धान प्रबन्धन कार्यक्रम अन्तर्गत यस वर्ष 67 हेक्टर क्षेत्रफलमा खेती गरिएको थियो। उक्त कार्यक्रमका लागि 67,00,000 रूपियाँ खर्च गरिएको थियो, तर रोगको प्रकोपका कारण अधिकांश क्षेत्रमा उत्पादनमा ठूलो असर परेको छ। बागलुङको छोरपाटो नगरपालिका एक बुर्तीबाङको भगवती टोलमा चितुवाको आक्रमणबाट स्थानीय 65 वर्षीय लालेन्द्र कुमार पोन खाइते हुनुभएको छ। स्थानीय ध्रुव श्रेष्ठको खोरमा रोहेका खरायो मारेपछि चितुवालाई लखेट्ने क्रममा पुनमाथि चितुवाले आक्रमण गरेको थियो। स्थानीयहरू मिलेर चितुवालाई खाइते पुनकै घरभित्र थुनेर राखेका थिए। खाइते हुनुभएका पुनलाई बुर्तीबाङ अस्पतालमा उपचार गराएको छ भने चितुवा उद्धारका लागि स्थानीय तथा सब डिभिजन वन कार्यालय बुर्तीबाङ टोलीले घटनास्थलमा पुगेर चितुवालाई पोखरा लगेको वडाध्यक्ष बान बहादुर छन्त्याले जानकारी दिनुभएको हो। लगातार चार कारोबार दिन घटेको शेयर बजार आज बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से 7.17 अंकले बढ़ेर 2629.40 बिन्दुमा छरेको छ। आज विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, माइक्रो फाइनान्स, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार बाहेक सबै समूहको उपसूचक सामान्य बढ़ेको छ। आज 132 कम्पनीको शेयर बढ्दा त्यतिवटै कम्पनीको शेयर घटेको छ। यसै 13 कम्पनीको शेयर भने घटबढ भएको छैन। आज माउन्ट इन्जिनियरिङ पावर र सर्वोत्तम पेन्ट्सको शेयर 15% बढ़ेको छ। बजार सामान्य बढ़ेको दिन कुमारी धन विद्यार्थी योजनाको शेयर छन्डे 10% खटेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 3.29 अर्ब कारोबार भएकोमा आज 345 कम्पनीका 95,00,000 किता शेयर 4.40 अर्ब रूपियाँमा किनबेच भएको छ। हस्तसाझा 5 बजेको ठोरबाट हाइलाइट साझालाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
12: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
13: ए सबिना, यस्तो हतारमा कता हो?
14: ए प्रदीप, हेर न, बेहेको दिन पनि आइसक्यो। घर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन। पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
13: ल, बिहेको घर गहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचाँदी पसल। हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
12: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846078528 र 9800281642।
15: सुन न श्रेया, यो चाया पोतो डन्डीफोर र एलर्जीले मेरो अनुहार नै।
16: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
15: कहाँ?
16: गण्डकी मेडिकल हल।
17: हो, गण्डकी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
16: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन, अनुहारको डन्डीफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
17: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
15: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारि। सम्पर्क 0635903669, मोबाइल 9840826926।
14: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
17: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
14: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
18: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
14: मोबाइल सँग
19: सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइट का भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टी का साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
13: एनसीएल को हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
19: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङ को मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
17: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकल को बीचमा दुलेगौडा।
11: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9894156599 छ।
20: होइन, कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
21: कता हिँड्नु नि, मिल्को जाली र पिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हाती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
20: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
21: त्यसो भए कहाँ जाने त कान्छा?
20: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
21: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
22: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काट काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साफ कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गियरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
21: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
23: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855114445 र 9855204445।
24: जयमा श्री, तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। फिसको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै, मेरो त साह्रै मन डुलेको डुलै भयो।
1: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
2: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
0: ठ्याक्कैमा दिमागलाई भारी गराएछु। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो। पालो पाएन भने बर्बाद।
3: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
4: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेरी, प्रोपाइटर हरिचन्द्र महत, मोबाइल 98235527763 र 98660 80715
5: र रामचन्द्र महत 98461 16878।
6: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोनी लगाएर?
0: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
6: कहाँ बनाए छन् रो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
0: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका रे। न पसाङ्गिएको छ, न त धुला नै लागेको छ, वर्षौ भयो रे बनाएको पनि।
5: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोपाइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 98141035622।
3: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
7: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
3: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
7: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
3: फ्युजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
7: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
3: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
7: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
3: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461696769 र 98461516644।
7: भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
8: एपी स्टोर दुलेगौडा सिर्जना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
9: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुफत मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
8: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाड पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
9: प्रोपाइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
8: फोन नम्बर 0564143121,
9: मोबाइल 98065778634 र 97081010790।

0: विद्यार्थी भाई बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु। ध्यान दिएर सुन है।
1: म्याडम, धूम्रपान भनेको के हो?
0: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
1: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् म्याडम?
0: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
1: अनि नि म्याडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
0: छन् नि। यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने। धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
2: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
3: तिमी कहाँ जान लागे कि?
4: ल थाहा छैन, हाम्रो कोत्रेमै खुलेको छ नि दीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर। कोत्रेमा भव्य शुभारम्भ हुँदैछ, त्यही जान लाग्यो।
3: ओहो, त्यसो भए त शुभारम्भको अवसरमा केही विशेष अफर पनि होला नि?
4: विशेष मात्र होइन, धमाकेदार अफर छ। त्यहाँ जे सेवा लिँदा पनि 50% छुट। अझ एउटा रमाइलो कुरा, कुनै दुई सेवा लिनु भयो भने एउटा सामान सित्तैमा।
3: आहा, अब दीक्षामा यस्तो अफर हुँदा हुँदै अरू किन खोज्ने? म पनि जान्छु पक्का। त
4: विशेष छुटको फाइदा उठाउन तपाईँ पनि ढिला नगर्नुहोस् है।
5: शुभारम्भ कार्यक्रम यही भदौ 1 गतेदेखि 5 गतेसम्म। समय बिहान 8 बजेदेखि बेलुका 8 बजेसम्म।
6: आफूलाई अझ सुन्दर, अझ आकर्षक र अझ आत्मविश्वासी बनाउन आजै आउनुहोस् दीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर कोत्रे। प्रोपाइटर निशा लामा, सम्पर्क
5: 97090334335।
7: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
8: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
7: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
9: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9921653507।
10: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। फिसको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै? मेरो त साह्रै मन डुलेको डुलै भयो।
11: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने, सुविधा सम्पन्न हल भएको। त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
12: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन्छ।
10: खाक्कैमा दिमागलाई भारी गराएछु। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
2: हामी कहाँ स्थानीय उत्पादन सहित का स्वादिष्ट खाना का परिकार आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
12: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट शुक्ला गण्डकी 9 ढोरबाराही फेरी प्रोपाइटर हरिचन्द्र महत मोबाइल 9825527763 र 9860807115
13: र रामचन्द्र महत 9461616878।
14: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक बन्केवा चोक दुलेगौंडा। प्रोपाइटर पासा राजु। मोबाइल 9806613195 र 9847153868।
15: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
16: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
15: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
17: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न। जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ।
18: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
19: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौंडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0654142636, मोबाइल 9556878302 र 9446878302।
20: टाइम चेक को साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौंडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 9116095301।

0: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास
1: 99.4 रेडियो थाहा संचार स्टुडियो टाइम
0: इट्स 6 PM हिजो जस्तो आज छैन आज जस्तो भोलि रहने छैन समय गतिशील छ जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ यो हो थाहा संचार नेटवर्क समयको आवाज

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ छ बजेको थाहा खबरमा दिनेश जोशीसँगै जगत भण्डारीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: पासपोर्ट प्रकरणमा प्रधानमन्त्रीको दबाव बारे बोल्न अख्तियार प्रमुख राईद्वारा अस्वीकार। कानून अनुसार अघि बढ़न कुनै किसिमको हस्तक्षेप नहुने सभापति लामेछानेको प्रतिबद्धता।
0: बागमतीको मुख्यमन्त्रीमा किरण थापा नियुक्त। महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै अदालत जाने देउबा समूहको निर्णय।
1: कैलालीमा 2 लाखको सहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ। एनओसी लिने बारे गलत प्रचार गरे कार्यवाही गरिने शिक्षा मन्त्रालयको चेतावनी।
0: इरानलाई छलेर होर्मुजबाटै ठूलो परिणाममा अमेरिकाले तेल पैठारी गरिरहेको खुलासा। आर्थिक युद्ध छिड्ने ट्रम्पको धम्कीपछि तेलको मूल्य बढ़्यो।
1: र अत्याधिक गर्मीका कारण पीएसजीद्वारा पहिलो खेलको स्थान परिवर्तन।
2: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज।
0: समाचार अब विस्तारमा। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम कुमार राईले पासपोर्ट छपाईको ठेक्काका विषयमा प्रधानमन्त्री बालेन्द्र शाह तथा उहाँको सचिवालयले दिएको दबावका बारेमा मौन बस्नु भएको छ। आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पासपोर्ट छपाईको ठेक्काका विषयमा प्रधानमन्त्रीले छलफलका लागि बोलाएकाले आफूहरू प्रधानमन्त्री कार्यालय गएको र त्यसलाई आफूले स्वाभाविक रूपमा लिएको भन्दै जोगिनु भएको हो। प्रधानमन्त्री बालेन र उहाँको सचिवालयका सदस्यले गत असार 1 गते प्रमुख आयुक्त राई र अख्तियारका अन्य आयुक्तलाई प्रधानमन्त्री कार्यालयको एउटा कोठामा 7 घण्टासम्म राखेर पासपोर्ट छपाईको ठेक्कामा भ्रष्टाचार मुद्दा दायर गर्न दबाव दिएको समाचार सार्वजनिक भएको थियो। त्यसपछि राजधानी विभागका तत्कालीन महानिर्देशकलाई पक्राउ गरिएको थियो। असार 8 गते भ्रष्टाचार मुद्दा नै दर्ता गरियो। जवाब दिने क्रममा आयोगका प्रमुख राईले प्रधानमन्त्री कार्यालयको बारेमा बचेर जवाब दिनुभएको हो। उहाँले अख्तियारले भ्रष्टाचारका ठूला प्रकरणमा अनुसन्धान गरेर मुद्दा दायर गरेको बताउनुभयो। नीतिगत निर्णयमा छानबिनबारे समिति स्पष्ट हुनुपर्ने बताउनुभयो। उहाँले संसदीय समितिले दिएका निर्देशन मध्ये 80% छानबिन गरेर मुद्दा चलाएको उल्लेख समेत गर्नुभयो।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामेछानेले प्रतिनिधि सभामा 2/3 पुग्दैमा संविधान संशोधन हुन नसक्ने बताउनु भएको छ। आज प्रतिनिधि सभाको राज्य व्यवस्था समितिको बैठकमा सम्बोधन गर्दै लामेछानेले प्रतिनिधि सभामा 2/3 पुग्दैमा संविधान संशोधन गर्न नसकिने बताउनु भएको हो। संविधान संशोधनका लागि सम्पूर्ण संवैधानिक प्रक्रिया र जटिलतालाई बुझ्नुपर्ने उहाँको भनाइ छ। प्रतिनिधि सभाको 2/3 मात्र संविधान संशोधन नहुने उल्लेख गर्दै उहाँले सभाको पनि सहमति चाहिने बताउनुभयो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुशासनका क्षेत्रमा धेरै काम गरोस् भन्ने धेरैले अपेक्षा राखे पनि आयोगलाई स्रोत साधन सम्पन्न गराउने भने खासै ध्यान नपुगेको उहाँको भनाइ छ। उहाँले कानून अनुसार अघि बढ़न अख्तियारलाई कुनै पनि किसिमको हस्तक्षेप नहुने पनि बताउनुभयो। सरकार र मन्त्रालयका कसैले अनुसन्धानमा अवरोध सिर्जना गरेमा त्यसलाई समेत अपराध मानेर कानूनी कार्यवाही अघि बढ़ाउन अख्तियारलाई पूर्ण छूट रहेको धारणा व्यक्त गर्नुभएको छ। संसद वा समितिमा चर्को स्वरमा बोल्दैमा तर्क र तथ्य ठूलो नहुने भन्दै सभापति लामेछानेले व्यक्तिगत आक्रोश भन्दा बलियो तथ्य र प्रमाणका आधारमा कुरा राख्दा सुधारका कामहरू बढ़ी प्रभावकारी हुने उल्लेख गर्नुभएको छ।
0: बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा मगर नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले थापालाई आज नेपालको संविधानको धारा 168 उपधारा 2 बमोजिम मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो। उहाँले आजै शपथ लिने तय छ। प्रदेश प्रमुखको कार्यालयमा तीन दलको समर्थन रहेको निवेदन परेपछि थापालाई मुख्यमन्त्री नियुक्त गरिएको हो। एमाले र नेकपा बीच नयाँ सत्ता समीकरण अनुसार बागमती सरकारको नेतृत्व एमालेको भागमा परेको थियो। यस्तै राप्रपाले बागमती प्रदेश संसद दलका नेता उद्धव थापालाई कार्यवाही गरेको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले पत्रकार सम्मेलन गर्दै आज बसेको सचिवालय बैठकले थापालाई अनुशासनको कार्यवाही गर्ने निर्णय गरेको जानकारी दिनुभयो। कार्यवाही स्वरूप थापालाई साधारण सदस्य समेत नरहने गरी पदमुक्त गर्ने निर्णय गरिएको हो। बागमती प्रदेश सरकार गठनका लागि एमाले र नेकपाको गठबन्धनलाई समर्थन गरेको भन्दै राप्रपाले संसद दलका नेता थापालाई कार्यवाही गरेको छ।
1: नेपाली कंग्रेसको संस्थापनेत्तर समूहले 15 महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै अदालत जाने निर्णय गरेको छ। महाराजगंज स्थित डाक्टर शशांक कोइरालाको निवासमा आज बसेको शीर्ष नेताहरूको बैठकले अदालत जाने निर्णय गरेको हो। संस्थापन इतर समूहका प्रचार प्रसार समिति संयोजक मेन विश्वकर्माले महाराजगंज बैठकले अदालत जाने निर्णय गरेको जानकारी दिनुभयो। अदालतमा पार्टीका आधिकारिकता सम्बन्धी विवादको मुद्दा पुनः सुनवाई हुने भएपछि महाधिवेशन प्रक्रिया अगाडि बढ़ाउन नहुने इतर समूहको भनाई छ। तर पार्टीले भने महाधिवेशन प्रक्रिया अगाडि बढ़ाइसकेको छ। केन्द्रीय निर्वाचन समितिको पछिल्लो निर्णय अनुसार पार्टीको ओडा अधिवेशन भदौ 24 गते हुने भएको छ। कंग्रेसले असोज 16 19 गतेसम्म काठमाडौँमा 15 महाधिवेशन गर्ने पूर्व निर्णयलाई यथावत राख्दै तल्लो तहका अधिवेशनको कार्यतालिका हेरफेर गरेको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
4: गुणस्तरीय प्लम्बिङको प्रवर्धनाम
5: मार्बलका सिपिभीसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
6: सुरक्षा घरको साथ जीवन भरको।
7: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्।
3: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संसार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। कैलालीमा 2 लाख घुस रकम सहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ परेका छन्। पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका 4 कालिका माध्यमिक विद्यालय व्यवस्थापन समितिका सदस्य देव बहादुर बम रहेका छन्। उनलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले आज घुस रकम सहित रंगेहात नियन्त्रणमा लिएको जनाएको छ। अख्तियार महेन्द्रनगरका सूचना अधिकारी चेतराज भट्टका अनुसार बमले विद्यालयमा कार्यरत कर्मचारीको पारिश्रमिक रकम वृद्धि गर्ने लोभ देखाएर रकम असुलेका थिए। उनलाई नियन्त्रणमा लिएर थप सोधपूछ तथा अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
0: शिक्षा मन्त्रालय वैदेशिक अध्ययन अनुमति शाखाले वैदेशिक अध्ययन अनुमति पत्र एनओसी लिने बारे शैक्षिक परामर्शदाता संस्थाहरूले विद्यार्थीलाई गलत जानकारी दिएर दुःख दिएको भन्दै त्यस्तो नगर्न चेतावनी दिएको छ। मन्त्रालयले आज सूचना जारी गर्दै गलत सूचना दिए कार्यवाही गर्ने चेतावनी दिएको हो। मन्त्रालयका अनुसार एनओसी शाखाबाट एनओसीको लागि आवेदन गर्ने प्रक्रियालाई पूर्णत अनलाइन र डिजिटल माध्यमबाट सरल र सहज बनाइएको छ। साथै एनओसी प्राप्त गर्ने प्रक्रियालाई पनि पूर्णत अनलाइन तथा डिजिटल माध्यमबाट बनाउन मन्त्रालय र एनओसी शाखा निरन्तर प्रयत्नशील रहेको जनाइएको छ।
1: नेपाल राष्ट्र बैंकका गवर्नर र संचालक समितिका सदस्यको त कार्यकाल 3 वर्षमा सीमित गरिने भएको छ। अर्थ समितिको आजको बैठकमा गवर्नर र संचालकहरूको 5 वर्षको कार्यकाललाई 3 वर्षमा सीमित गर्ने सहमति भएको हो। नेपाल राष्ट्र बैंक एन 2000 1958 संशोधन गर्न बनेको विधेयकमाथि आज भएको छलफलमा गवर्नरको कार्य सम्पादन सन्तोषजनक भएमा दुई वर्ष पदावधि थप्न सक्ने प्रस्ताव विधेयकमा गरिएको समितिका सभापति कृष्णहरि बुढाथोकीले बताउनुभयो। विद्यमान ऐन अनुसार गवर्नर डेपुटी गवर्नर र संचालकको कार्यकाल 5 वर्षको हुने व्यवस्था रहेको छ। गवर्नरलाई एक पटकका लागि र संचालकलाई जतिसुकै पटकका लागि पनि पुनः नियुक्त गर्न सकिने व्यवस्था छ। प्रस्तावित विधेयक पारित भएमा गवर्नर डेपुटी गवर्नर र संचालकको पदावधि 3 वर्षमा झर्नेछ भने पुनः नियुक्ति मिलेमा 5 वर्ष हुनेछ।
0: नेप्से परिशिक्षक आज सामान्य अंकले बढ़ेको छ। परिशिक्षक आज 7.17 अंकले बढ़ेर 2629 बिन्दुमा कायम भएको छ। आज कारोबार रकम पनि बढ़ेको छ। हिजो 3.29 अर्ब करोड़को कारोबार भएको बजारमा आज 4.40 अर्ब करोड़ रूपियाँको शेयर किनबेच भयो। आज 132 कम्पनीको शेयर मूल्य बढ़दा 132 कम्पनीको शेयर मूल्य घट्यो भने 13 कम्पनीको शेयर मूल्य स्थिर रह्यो।
1: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी सेनाले इरानलाई छलेर स्ट्रेट अफ होर्मोजबाट हरेक दिन ठूलो परिमाणमा तेल पैठारी गरिरहेको खुलेको छ। पछिल्ला केही हप्तादेखि अमेरिकी सेनाले हरेक राति 15-20 वटा तेल बोकेका पानी जहाज ओमानको छेउ हुँदै होर्मोजबाट पठाइरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अमेरिका र इजरायलले फेब्रुअरीमा इरानमाथि आक्रमण गर्नु अघि विश्वको करिब 20% तेल र ग्यास होर्मोज हुँदै पैठारी हुने गरेको थियो। आफूमाथि आक्रमण भएपछि इरानले अहिले होर्मोज बन्द गरेको छ। तर केही हप्तादेखि अमेरिकी सेनाको सहयोगमा युद्ध शुरू हुनु अघि जति पैठारी हुन्थ्यो त्यसकै झण्डै आधा परिमाण अथवा दैनिक करिब 1 करोड़ ब्यारेल तेल होर्मोजबाट पैठारी भइरहेको दावी गरिएको छ। अमेरिकी नेतृत्वको यो प्रयासले युद्धको असर कम गरिरहेको छ। तेल आपूर्तिमा आएको रोकावटले गर्दा कच्चा तेलको मूल्य हत्तै बढ़ेको थियो। होर्मोजबाट बाहिरिने तेलको परिमाण अझै युद्ध अघिकै अवस्थामा पुग्न सकेको छैन, तर यसले विश्वव्यापी आपूर्तिमा स्पष्ट अन्तर ल्याएको छ। विश्व बजारमा आज कच्चा तेलको मूल्य भने बढ़ेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिजो इरान विरूद्ध विनाशकारी आर्थिक कार्यवाही अघि बढ़ाउने चेतावनी दिए लगत्तै तेलको मूल्य बढ़ेको हो। उहाँको यो धम्कीसँगै विश्व बजारमा कच्चा तेलको प्रमुख मापदण्ड मानिने ब्रेन्ट क्रूड फ्युचर्सको मूल्य 2.4% बढ़ेर करिब $94 आसपासमा प्रति ब्यारेल पुगेको छ।
0: अब खेल समाचार। फ्रान्सेली च्याम्पियन्स पेरिस सेन्ट जर्मेन पीएसजीले लीग एकको आफ्नो पहिलो खेलको स्थान परिवर्तन गर्न बाध्य भएको छ। गर्मियाममा आएको तातो हावाको लहरको कारण पार्क डे प्रिन्सेस स्थित मैदान क्षतिग्रस्त भएपछि पीएससीले लिगेको पहिलो खेलको स्थान परिवर्तन गर्न बाध्य भएको हो। पीएससीले आइतबार पेरिसमा रेनेस विरूद्ध उपाधि रक्षाको शुरूआत गर्ने तय गरेको थियो, तर खेल स्थल परिवर्तन भएपछि यो खेल अब ब्रिटनीमा खेलाइने भएको छ। लीग द फुटबल प्रोफेसनलका अधिकारीहरूले पेरिस स्थित खेल मैदानको अवस्थाबारे मूल्यांकन गरेपछि खेल सञ्चालन गर्न अनुमति नदिने निष्कर्ष निकालेको थियो। विशेष गरी खेलाड़ीहरूको शारीरिक सुरक्षाको कारण खेल गर्न नदिने निर्णय भएको हो। पीएससीले 4 सेप्टेम्बरमा मनाको विरूद्ध हुने खेलअघि पार्क डे प्रिन्सेसको मैदान परिवर्तन गर्ने जनाएको छ। क्लबले यो परिवर्तनका कारण भएको असुविधालाई आफूले बुझेको बताए पनि यो एक असाधारण परिस्थिति भएको कुरामा जोड़ दिएको छ। साँझ 6 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: पासपोर्ट प्रकरणमा प्रधानमन्त्रीको दबाव बारे बोल्न अख्तियार प्रमुख राईद्वारा अस्वीकार। कानून अनुसार अघि बढ़न कुनै किसिमको हस्तक्षेप नहुने सभापति लामेछानेको प्रतिबद्धता।
0: बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त, आजै शपथ। महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै अदालत जाने देउबासम्मको निर्णय।
1: कैलालीमा 2 लाख घुस रकम सहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ। एनओसी लिने बारे गलत प्रचार गरे कार्यवाही गरिने शिक्षा मन्त्रालयको चेतावनी।
0: इरानलाई छलेर होर्मुजबाटै ठूलो परिणाममा अमेरिकाले तेल पैठारी गरिरहेको खुलासा। आर्थिक युद्ध छेड्ने ट्रम्पको धम्कीपछि तेलको मूल्य बढ़्यो
1: र अत्याधिक गर्मीका कारण पीएसजीद्वारा पहिलो खेलको स्थान परिवर्तन।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबर सकियो। दिनेश र जगत विदा हुन्छौ। नमस्कार।
8: बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
9: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुलुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
8: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
9: छुटका दायराहरू:
8: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
9: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
8: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
9: थप जानकारीका लागि सम्पर्क 0765174479, मोबाइल 9856062625 र 9848064145।

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी चार तुलेगौडा वाक इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324093 र 9856283073।
2: कान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
3: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
2: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ?
3: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
4: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
5: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
4: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क अन्त्य।
3: पाइन्छ र? पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
4: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो।

0: 4868 5322। के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
1: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
0: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
1: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
0: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
1: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
0: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
1: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
0: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841396769 र 9841156044।
1: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि। भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
0: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त। भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
1: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
0: हाम्रा विशेषताहरू, वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल, जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
1: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
0: शुक्ला गण्डकी, भीमाद, म्याग्दे, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टप्परलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
1: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
0: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
1: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था,
0: साथै UGC प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था,
1: र बिहानी 17 कक्षा सञ्चालन हुने।
0: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला गण्डकी 5 बेल चौतारा, तनहुँ, फोन 0665712।
2: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी।
3: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदो रहेछन्।
2: ए हो र, ल त ल,
4: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ, साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 0564142 र 9856612।
5: पीडितको थेदी मु रेडियो ढोर बाराही 103.8 MHz।

0: अस्ट्रेलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
1: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
0: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
1: ए ल ल,
2: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
1: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925। मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
3: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
1: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
4: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
1: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
4: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसीको सिम पनि पाइन्छ। एनसीएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
1: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
3: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
2: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 98461956996 छ।
5: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
1: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
4: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
0: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122, 98058 28008 र 98460-69246।
6: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
7: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
6: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले?
8: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
6: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
3: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहुँ पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
8: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 98560-66136 र 98151-66136।
9: होइन है आरुषी, आर्यलाई लिएर कता हिँड्यौ?
1: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
10: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
9: ए त्यसो भए युअर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
1: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गरगहनाहरू, शिरबन्दी, शिरफुल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमेलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गरगहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
9: सम्पर्क युअर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811403305।
1: क्यों तो को थे दी मु रेडियो ढोर बाराही 103.8 मेगाहर्ट्ज।

0: मम्मी भोक लाग्यो खाजा खाम न।
1: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
0: हस् मम्मी।
2: मैले सुने छोरी, ल जाम हिँडा।
1: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
3: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
1: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विङ्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ।
3: बीजी मोमो हाउस दुलीगौंडा हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै।
4: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
5: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
6: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनु हिराजन आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलीगौंडामा आउँदै हुनुहुन्छ।
5: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
4: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलीगौंडा, फोन 0625414233, मोबाइल 9968861887।
7: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
8: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
1: खै ल्याउन त कहाँबाट ल्याए कुन्नी कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
9: सुन त माइली, गणपतिको सफल एक्ले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
7: ए हो र, हस् दाई म आजै जान्छु।
3: हजुर, यस हाइजेनिक राञ्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
1: हाइजेनिक राञ्च प्राली, शुक्ला गण्डकी 8, सफल एक्ले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9556062891।
10: टिकुली माया, आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
11: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
10: हो र, कहाँ छ र त्यस्तो?
11: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
3: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
10: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
3: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4, दुलेगौंडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
4: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
3: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है। अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नु हुन अनुरोध। शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नु हुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची युरिया प्रति केजी रु 22-23 सम्म, डीएपी रु 49-50 सम्म र पोटास रु 38-39 सम्म। अनुरोधक कृषि विकास शाखा, शुक्ला गण्डकी नगरपालिका, तनहुँ।
1: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न।
12: जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
13: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
12: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
14: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9921653507।
15: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
16: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
15: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
17: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
15: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
17: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
15: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
17: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
15: नसा तथा बात सम्बन्धी रोगहरू, ढाड कम्मरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
17: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
15: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
16: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा।
18: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
19: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: कहाँ जाने?
1: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
0: मयम चिसापानी, अनि बीचमा नझर्ने?
1: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
0: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
2: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461168 र दुलेगौंडा ढोर फिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235-52663।
3: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
4: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
3: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
4: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98061-81115।
5: हेलो बा,
6: कति बन्यो घर? अनि ढलान भयो त?
7: बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
6: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
7: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो।
8: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्स का साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयर का सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
2: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
8: प्रोप्राइटर राम भुजेल, सम्पर्क 98191-50630 र 97476-80681।
9: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
10: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौंडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0658-590-065, मोबाइल 98161-34372।
11: भदौ 1 गतेदेखि 8 गतेसम्म चिवनधाम जाउँ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
12: चिवनधाम गौतम रक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
11: धार्मिक महोत्सवका आकर्षणहरू:
12: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन।
13: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
11: कथा सहितको झाँकी, गीति नाटक,
12: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
11: सन्ध्याकालीन श्रृङ्गारिक महाआरती,
12: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
11: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवनधाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहु।

0: कति राम्रो देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो
1: कस्तो ठ्याक्कै पारे कि हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ
0: हजुर सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन
2: स्वदेशी तथा विदेशी डिजाइनका साडी कुर्ता सुरुवाल युके स्वेटर आउटर लुङ्गी टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ
1: क्रिस्मी क्लोथिङ कलेक्सन शुक्ला गण्डकी 4 दुलेगौडा मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि प्रोप्राइटर मनराज गुरुङ सम्पर्क 9850557731 9806657731
3: प्रभु आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु
4: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन
5: आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी 7 सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9850602779
6: 103.8 अन्तर्मनको आवाज
7: स्टुडियो
8: अहिले साँझको 7 बज्यो
9: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर कर प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 9816695301
10: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार
11: धोरबाराही हाइलाइट्स को साथमा
12: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
11: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841649304
13: नमस्कार रेडियो धोरबाराही 103.8 मेगाहर्ज को साँझ 7 बजेको धोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ तपाई हामीलाई इन्टरनेट अनलाइनमा पनि www.radiodhorbarahi.com.np लगइन गरेर विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ धोरबाराही हाइलाइट्सको शुरूमा आजका प्रमुख समाचारहरू सुन्नुहोस् संविधान संशोधनका लागि प्रतिनिधि सभाको दुई तिहाई बहुमत मात्रै पर्याप्त नहुने राजसपा सभापति लामी छानेको भनाई नेपालले अब तत्काल कुनै नयाँ राजनीतिक उथलपुथल धान्न नसक्ने कांग्रेस सभापति थापाको भनाई ठूला भ्रष्टाचार काण्डको अनुसन्धानमा अख्तियार पछाडि हट्ने गरेको सांसदहरूको गुनासो आफूहरूमाथि सरकारको कुनै पनि अनुचित दबाव नरहेको अख्तियार प्रमुख राईको स्पष्टोक्ति बागमती प्रदेशमा एमालेलाई सरकार बनाउन सहयोग गरेपछि राप्रपाभित्र भाँडभैलो सांसद उद्धव थापालाई पदमुक्त गर्ने राप्रपाको निर्णय थापालाई कार्यवाही गर्ने निर्णयमा पूर्व अध्यक्ष कमल थापाको असहमति अमेरिकाको ऋण पहिलो पटक 400 खर्ब डलर नाग्यो एक दशकमा दोब्बर भन्दा धेरैले बढ़ेको तथ्याङ्क सार्वजनिक युरोपमा भीषण खडेरीका कारण सुकेको नदी किनारमा दोस्रो विश्व युद्धकालीन एक विशाल बम फेला र श्रीलंकामा प्रमुख ब्याटर कुशल मेन्डिस र दिनेश चण्डीमाल भारतसँगको दोस्रो तथा अन्तिम टेस्ट नखेल्ने अब पूरा समाचार सुन्नुहोस् प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आज बसेको बैठक निकै पेचिलो बनेको छ। भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक निकाय अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राई उपस्थित बैठकमा सांसद रेली आयोगको निष्पक्षता मर्यादा र स्वायत्ततामाथि गम्भीर प्रश्न उठाएका छन्। बैठकमा सांसदहरूले साना कर्मचारी र टुक्री भ्रष्टाचारमा तदारुकता देखाउने अख्तियार ठूला राजनीतिक काण्ड र नीतिगत निर्णयहरूमा किन पछाडि अड्छ भन्दै चासो व्यक्त गरेका छन्। विशेष गरी राहदानी पासपोर्ट छेक्का प्रकरणमा मुद्दा अगाडि बढ़ाउन दबाव दिने नियतले आयोगका पदाधिकारीलाई प्रधानमन्त्रीको सचिवालयमा घण्टौं राखी भन्ने संचार माध्यमको समाचारप्रति सांसदहरूले आक्रोश पोखेका थिए। संवैधानिक निकायको कार्यकारीको इशारामा चल्न नहुने र कार्यपालिकाको शाखा जस्तो बन्न नहुने उनीहरूको भनाई छ। जवाफमा प्रमुख आयुक्त राईले आफूहरूमाथि कुनै पनि अनुचित दबाव सरकारले नदिएको दावी गर्नुभयो। राहदानी प्रकरणमा मुद्दा लैजानु अगाडि प्रधानमन्त्रीसँग नियम अनुसार नै छलफल भएको बताउँदै उहाँले आयोगले कुनै कैफियत बिना प्रमाणका आधारमा मात्रै अभियोग पत्र दर्ता गर्न पनि उहाँले स्पष्ट पार्नु भएको छ।
7: अब यो पासपोर्टको विषय वस्तुमा तत्कालीन अब भनौँ न प्रधानमन्त्रीजीले बोलाउनु भएको होइन, छलफल गरेर बोलाउन सकिन्छ, तपाईँको सुझाव दिएर बोलाउन सकिन्छ, त्यो विषयमा के भएको भनेर तपाईँले के गरिराख्नु भएको छ भनेर बोलाउन सकिन्छ। त्यसरी हामी गयौँ छलफल गर्यौँ, त्यसपछि तपाईँको चाहिँ केही हेरेर पनि यसलाई अगाडि एक्सपिडाइट गर्न पाउन्थ्यो भन्ने राख्यो भने हामीले एक्सपिडाइट गर्यौँ। त्यसैले चाहिँ हामीले मुद्दा पनि लग्यौँ, अब त्यसमा पनि कोही थियो न मुद्दा दर्ता भइसकेको छ, त्यो आवेदन भइसक्नु भएकोले त्यो आवेदनको चाहिँ नै तपाईँहरूले चाहिँ त्यो कुनै हेरेर वेबसाइटमा पाइन्छ। आवेदनमा हामीले त्यो ठिक थियो कि थिएन भन्ने कुरो चाहिँ नै हामीले गर्दाखेरि चाहिँ वैधता कति छ भन्ने कुरो त्यो आवेदनको चाहिँ कसरी तपाईँहरूले हेर्नुहोस् स्पष्ट देख्नुहुन्छ।
13: सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले संविधान संशोधनका लागि प्रतिनिधि सभाको दुई तिहाई बहुमत मात्रै पर्याप्त नहुने बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आज बसेको बैठकमा बोल्दै सभापति लामिछानेले संविधान संशोधनको कानूनी र संवैधानिक प्रक्रियाको जटिलतातर्फ ध्यान आकर्षण गराउनु भएको हो। लामिछानेले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा लगायतका दलहरूले संविधान संशोधन लागि आवश्यक संख्या पुर्याउन सरकारलाई सहयोग गर्ने भनी दिएको अभिव्यक्तिको स्वागत गर्नुभएको छ। तर संविधान संशोधनका लागि प्रतिनिधि सभाको दुई तिहाई संख्या मात्रै अन्तिम आधार नभएको भन्दै उहाँले यसका लागि प्रक्रियागत पक्षहरूलाई पनि उत्तिकै ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो। संसदीय समितिले एलपीजी ग्यासको खपत व्यवस्थापन र सुरक्षालाई आधुनिक प्रविधिको प्रयोग र प्रभावकारी ट्रैकिङ प्रणाली लागू गर्न निर्देशन दिएको छ। बिहिबार सिंहदरबारमा बसेको संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सभापति अहबर अन्सारीले समितिको तर्फबाट यस्तो निर्देशन दिनुभएको हो। सभापति अन्सारीले ग्यास सिलिण्डरको लगत राख्ने र व्यावसायिक एवं घरायसी प्रयोजनको सिलिण्डर वर्गीकरण गर्ने विषयमा विशेष जोड़ दिनुभयो। सभापति अन्सारीले नेपाल आयल निगमले उपभोक्तालाई दिँदै आएको सहुलियतलाई भन्दा पनि निगमले बिहोरिरहेको घाटाको रूपमा बुझ्नुपर्ने उल्लेख गर्नुभएको छ। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले नेपालले तत्काल कुनै नयाँ राजनीतिक उथलपुथल धान्न नसक्ने बताउनु भएको छ। आज काठमाडौँमा आयोजना गरिएको दोलखाका लोकनायकहरू पुस्तक विमोचन कार्यक्रममा बोल्दै सभापति थापाले अब नेपालमा राजनैतिक एडभेन्चर नचाहिने समेत बताउनुभयो। नेपाली कंग्रेसका सभापति गगन थापाले नेपालले तत्काल कुनै नयाँ राजनीतिक उथलपुथल धान्न नसक्ने बताउँदै काठमाडौँमा आयोजित दोलखाका लोकनायकहरू पुस्तक विमोचन कार्यक्रममा थापाले अब नेपालमा राजनीतिक एडभेन्चर नचाहिने बताउनुभयो। नयाँ राजनीतिक शक्तिलाई पनि पुराना दलले गरेको गल्ती र भोगेको संकट नदोहोर्याउन सुझाव दिँदै उहाँले संख्या नै ठूलो भन्ने भ्रमबाट मुक्त हुन पनि सरकारलाई आग्रह गर्नुभएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सेनाले सार्वजनिक सेवा प्रसारण संस्था नेपाल टेलिभिजन र रेडियो नेपाललाई व्यावसायिक प्रतिस्पर्धी प्रभावकारी र जन उत्तरदायी बनाउन आवश्यक भएको बताउनु भएको छ। सार्वजनिक सेवा प्रसारण संस्था नेपालले चालू आर्थिक वर्षका लागि निर्धारण गरेको बजेट र वर्षभरि सञ्चालन हुने कार्यक्रमबारे जानकारी दिँदै संचार मन्त्री तिमल सिन्हाले सबैजसो सार्वजनिक संस्थाहरू कमजोर र निष्क्रिय जस्तो अवस्थामा रहेकोमा तिनलाई पुनर्जीवन दिएर सक्षम संस्थाको रूपमा विकास गर्नुपर्नेमा जोड़ दिनुभयो। संचार मन्त्री तिमल सिन्हाले सार्वजनिक सेवा प्रसारण संस्थाले आफ्नो मूल उद्देश्य अनुसार काम गर्नु नै पहिलो प्राथमिकता रहेको बताउनु भएको छ। नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको 15 महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै भोलि सर्वोच्च अदालत जाने भएका छन्। इतर पक्षका नेता डाक्टर शशांक कोइरालाको निवासमा आज बसेको शीर्ष नेताहरूको बैठकले भोलि सर्वोच्च अदालत जाने निर्णय गरेका हुन्। भोलि अदालत जाने गरी कानून व्यवसायले तयारी गरिरहेको नेता एनपी साउदले बताउनुभयो। पूर्व सभापति देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काको तर्फबाट बेग्ला बेग्लै निवेदन दर्ता हुने उहाँले बताउनु भएको छ। देउवा समूहले गगन थापा नेतृत्वका कार्यसमितिलाई अस्वीकार गर्दै हालैको भेलाबाट देउवाकै नेतृत्वमा महाधिवेशन गर्ने निर्णय गरेको थियो, तर संस्थापन पक्षले भने असोजमा महाधिवेशन कार्यतालिका ल्याइसकेको छ। बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। हेटौडा स्थित प्रदेश प्रमुखको कार्यालयमा आज आयोजना गरिएको समारोहमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मुख्यमन्त्री थापालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो। उहाँ नेपालको संविधानको धारा 168 उपधारा 2 बमोजिम मुख्यमन्त्री नियुक्त हुनुभएको छ। नेपाल कम्युनिष्ट पार्टी एमाले, नेपाली कम्युनिष्ट पार्टी नेकपा, राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा मुख्यमन्त्री बन्नुभएका थापालाई 63 प्रदेशसभा सदस्यको समर्थन रहेको छ। उहाँलाई एमालेको 25, नेकपाको 26 र राप्रपाको 12 प्रदेशसभा सदस्यले समर्थन गरेका छन्। यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई सांसद पदबाट पदमुक्त गर्न सिफारिश गर्ने निर्णय गरेको छ। आज बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले एमाले नेकपा गठबन्धनबाट मुख्यमन्त्री किरण थापा मगरलाई समर्थन गरेको भन्दै कार्यवाही गरेको हो। प्रवक्ता मोहन श्रेष्ठका अनुसार बैठकले थापालाई सांसद पदबाट पदमुक्त गर्न लेखी पठाउने र साधारण सदस्यता समेत नरहने गरी पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ। यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले बागमती प्रदेशसभाका पार्टी संसदीय दलका नेता थापालाई कार्यवाही गर्ने निर्णयमा पूर्व सभापति कमल थापाले असहमति जनाउनु भएको छ। पर्याप्त छलफल बिना जबरजस्ती निर्णय गरेको भन्दै थापाले नोट अफ डिसेन्ट लेख्नु भएको छ। आफू लगायत कतिपय साथीहरूले यो निर्णयमा असहमति राखेको थापाले पत्रकारहरूलाई जानकारी दिनुभयो। जय नेपाल पार्टीका अध्यक्ष धवल शमशेर राणाले स्थानीय तहमा निर्वाचनको आफूहरूको प्रतिस्पर्धा घण्टी भएको बताउनु भएको छ। केन्द्रीय कार्य समितिको बैठकलाई सम्बोधन गर्दै नेता कार्यकर्तालाई जिम्मेवार भएर लाग्न उहाँले निर्देशन दिनुभयो। उहाँले भर्खरै मात्रै पनि पार्टीका सांसदहरूलाई निकालेको बताउनु भएको छ। उहाँले पार्टीको लक्ष्य स्थानीय तहको निर्वाचन भएकाले सबैलाई परिचालन गरिने जानकारी दिनुभयो। डिभिजन वन कार्यालय तनहुँले गत आर्थिक वर्ष 2082-83 जिल्लाका विभिन्न स्थानबाट कुल 47 वन्य जन्तुको उद्धार गरेको छ। मानव वन्यजन्तु द्वन्द न्यूनीकरण तथा जैविक विविधता संरक्षण अभियान अन्तर्गत बस्तीमा छिरेका, घाइते भएका तथा अप्ठ्यारोमा परेका वन्यजन्तुको उद्धार गरिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख मनोज राणा भाटले जानकारी दिनुभयो। डिभिजन प्रमुख राणा भाटका अनुसार उद्धार गरिएका कुल 47 वन्यजन्तु मध्ये 42 जिउँदो, एउटा घाइते र 4 मृत अवस्थामा फेला परेका छन्। उद्धार गरिएका जिउँदो वन्यजन्तुलाई प्राथमिक स्वास्थ्य परीक्षण पश्चात सुरक्षित प्राकृतिक वास स्थानमा छाडिएको छ। वर्षभरि उद्धार गरिएका वन्यजन्तुमा सबैभन्दा बढ़ी 27 विभिन्न प्रजातिका सर्प, 4 अजिंगार रहेका छन्। त्यस्तै गरी 4 चितुवा, 2 जिउँदो र 1 घाइते र 1 मृत रहेका छन् भने 6 मृग, 5 जिउँदोमा 1 मृत रहेका छन्। यस्तै 3 भार्से, 1 चरीबाघ तथा 1 गिद्धको जिउँदै उद्धार गरिएको डिभिजन प्रमुख राणा भाटले बताउनुभयो। सोही अवधिमा 1 स्याल भने मृत अवस्थामा फेला परेको थियो। गाउँघर तथा शहरी क्षेत्रमा वन्यजन्तु देखा पर्दा स्थानीयवासीले कार्यालयमा खबर गर्ने क्रम बढ़ेकाले उद्धार कार्य थप प्रभावकारी बनेको डिभिजन वन कार्यालयले जनाएको छ। नेपाल सहित 4 दक्षिण एसियाली देशबीचमा भन्सारमा माल वस्तु आइपुग्नु अगाडि नै त्यसको अग्रिम सूचना आदान प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ। दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग अन्तर्गत सदस्य राष्ट्रहरूबीचमा व्यापार सहजीकरण र भन्सार नियन्त्रणलाई थप प्रभावकारी बनाउन हिजो यो सम्झौता भएको भन्सार विभागले विज्ञप्ति मार्फत जानकारी दिएको छ। मालदिवसमा आयोजना गरिएको भन्सार निकायहरूको 14 बैठकमा नेपाल, भूटान, बंगलादेश र मालदिवसले सम्झौतामा हस्ताक्षर गरेका छन्। नेपालका तर्फबाट भन्सार विभागका महानिर्देशक एमलाल भूषालले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ। तपाई यति बेला साँझ 7 धोरबाराही हाइलाइट्स सुनिरहनु भएको छ। खबरको सिलसिला अझै जारी छ, हामी सँगै रहनुहोला।
14: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो बजारको लागि भने
15: माइली भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
14: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
15: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
16: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
17: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
16: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
17: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
16: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
17: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्रे बैङ्कको ठिक पारिपट्टि। फोन 0635930369।
14: ए, तिमी कहाँ जान लागे कि?
18: ल, थाहा छैन, हाम्रो कोत्रेमै खुलेको छ नि दीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर। कोत्रेमा भव्य शुभारम्भ हुँदैछ, त्यही जान लाग्यो।
14: ओहो, त्यसो भए त शुभारम्भको अवसरमा केही विशेष अफर पनि होला नि?
18: विशेष मात्र होइन, धमाकेदार अफर छ। त्यहाँ जे सेवा लिँदा पनि 50% छुट। अझ एउटा रमाइलो कुरा, कुनै 2 सेवा लिनु भयो भने एउटा सामा सित्तैमा।
14: आहा, अब दीक्षामा यस्तो अफर हुँदा हुँदै अरू किन खोज्ने? म पनि जान्छु पक्का त।
18: विशेष छुटको फाइदा उठाउन तपाईँ पनि ढिला नगर्नुहोस् है।
16: शुभारम्भ कार्यक्रम यही भदौ 1 5 गतेसम्म, समय बिहान 8 बेलुका 8
19: आफूलाई अझ सुन्दर, अझ आकर्षक र अझ आत्मविश्वासी बनाउन आजै आउनुहोस् दीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर कोत्रे। प्रोपाइटर निशा लामा, सम्पर्क
20: 97090 34335।
21: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
22: ए, तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
21: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
22: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
21: ए, त्यसो भए त म गइहाले।
22: चिया त पिएर जाऊ,
21: अहिले हतार छ, पछि आउँदै गरौँला है।
0: दीर्घायु फर्निचर शोरूम।
2: हामी कहाँ स्टील तथा काठ का सम्पूर्ण सामानहरू, दराज, पलंग, डाइनिंग टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर बेड र फर्निचर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
20: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर शोरूम, दुलेगौंडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
23: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
24: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
23: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
24: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
23: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
24: होटल फ्यामिली एन्ड लज, खैरिनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9560232420, 9801454674 र 9460232420।
25: अफिसबाट अमित सरको फोन।
26: हस्नपछि कल ब्याक गर्छु। ओह सरी भगवान, आज पनि ढिला भयो।
27: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भनेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
4: मंगलदीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
28: आधिकारिक विक्रेता थापा सप्लायर्स, शुक्ला गण्डकी साथ सेरा, प्रोप्राइटर राजबहादुर थापा। मोबाइल 9856202779।
13: विश्रामपछि पुनः स्वागत छ ढोरबाराही हेडलाइन्समा। अब बाँकी समाचारहरू। मेडिकल व्यवसायी दुर्गा प्रसाईको घरमा प्रहरीले खानतलासी गरेको छ। आज उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले भक्तपुर स्थित निको सेरामा रहेको प्रसाईको घरमा खानतलासी गरेको हो। प्रसाईले लघुवित्त पीड़ितहरूलाई आन्दोलनका लागि प्रेरित गरेको भन्दै उनको घरमा खानतलासी गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका एक अधिकृतले जानकारी दिनुभयो। लघुवित्त पीड़ितहरू पुल्चोक स्थित राष्ट्रिय मानवाधिकार आयोगको कार्यालयमा धरनामा छन्। खानतलासीको नेतृत्व उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी शरद थापाले गर्नुभएको थियो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालले राज्यको निकायले गर्ने कानूनी छानबिनका लागि आफू र आफ्नो परिवार सधैँ तयार रहेको बताउनु भएको छ। उहाँले आफ्नो परिवार विरूद्ध बेला बेलामा अपवाह फैलने गरेको भन्दै त्यसतर्फ सरकारको समेत ध्यान आकर्षण गराउनु भएको छ। हामीले हजारौं शहीदहरूको रगत साटेर बनाएको संविधान र कानून बमोजिम जनसुकै निकायले गर्ने कानूनी छानबिनका लागि म र मेरो परिवार सदैव तयार छौं, उहाँले सञ्जालमा लेख्नुभयो। तर फेरि पनि बेला बेलामा यस्ता अफवाहहरू किन फैलाइन्छन्, कुन उद्देश्यका साथ फैलाइन्छन्, म सरकारको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु, उहाँले लेख्नु भएको छ। उहाँले आफूहरू मृत्युको मुखबाट बाँचेर आएको उल्लेख गर्दै के गर्न हुन्छ र के गर्न हुँदैन भन्ने विषय राम्रोसँग थाहा भएको पनि उल्लेख गर्नुभएको छ। दाहालले आफूहरूबाट अहिलेसम्म कुनै आर्थिक गलत गतिविधि नभएको, पदको दुरूपयोग नभएको र भोलिका दिनमा पनि नहुने दावी गर्नुभएको छ। चालू आर्थिक वर्षको पहिलो महिनामा कोरोला नाकाबाट 100 विद्युतीय वाहन भित्रिएका छन्। मोस्ताङ भन्सार कार्यालयका अनुसार एक महिनामा यो नाकाबाट आयात भएका विद्युतीय सवारी साधन र अन्य सामग्रीबाट राज्य कोषमा 29 करोड़ राजस्व दाखिला भएको हो। यो नाकाबाट दैनिक 10 दाहालले आफूहरूबाट अहिलेसम्म कुनै आर्थिक गलत गतिविधि नभएको, पदको दुरूपयोग नभएको र भोलिका दिनमा पनि नहुने दावी गर्नुभएको छ।

जानकारी दिनुभयो। गत आर्थिक वर्षमा कोरोला नाकाबाट 3,000 विद्युतीय सवारी साधन आयात भएका थिए। गत आर्थिक वर्षमा 6,92,00,00,000 राजस्व संकलन भएको थियो। यो नाका ईभी आयातको नयाँ मार्गका रूपमा विकसित भएको छ। अण्डाको भाव फेरि बढ़ेको छ। नेपाल लेयर्स कुखुरा पालक संघले आजबाट लागू हुने गरेर अण्डाको नयाँ फर्म समर्थन बिक्री मूल्य तोकेको हो। चितवनलाई आधार मानेर तय गरिएको नयाँ मूल्य अनुसार सबै प्रकारको अण्डामा प्रति क्रेट 15 रूपियाँसम्म भाव बढ़ाउने निर्णय भएको छ। नयाँ मूल्य अनुसार अब सबैभन्दा ठूलो अण्डा प्रति क्रेट 590 रूपियाँ, दोस्रो ठूलो अण्डा 575 रूपियाँ र मध्यम अण्डा 535 रूपियाँ पुगेको छ। यस्तै सानो अण्डाको मूल्य प्रतिपेटी 3,200 रूपियाँ कायम गरिएको संघले जनाएको छ। संघले एक हप्ता नबित्दै अण्डाको भाव फेरि बढ़ाएको हो। यस अगाडि गएको साउन महिनामा अण्डाको मूल्य 4 पटक बढ़ेको छ। अण्डाको उत्पादन घट्दै गएकाले मूल्य लगातार उकालो लागेको व्यवसायीहरूले बताएका छन्। नवलपरासी जिल्लाको बर्दघाट सुस्ता पूर्वमा अस्ति मंगलबारदेखि अराएका 2.5 वर्षका बालक आज वन क्षेत्रमा फेला परेका छन्। गैंडाकोट नगरपालिका वडा नम्बर 14 को भागराबाट हराएका बालक शिवान तामाङ तेस्रो दिन जंगलमा फेला परेका हुन्। बालक हराएपछि परिवार, स्थानीयवासी र सुरक्षाकर्मीले खोज तलाश गर्दा 3 दिन पछाडि घरबाट झण्डै 4 किलोमिटर टाढा फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ। झण्डै 50 घण्टाको निरन्तर खोजी पछाडि बालक रोदै गरेको अवस्थामा भेटिएका थिए। उद्धार गरिएका बालकको अनुहारमा चोटपटक लागेको छ। रोजगारीका क्रममा आमा र बुवा भारतमा रहेकाले बालक मामाको घरमा हजुरआमासँग बस्दै आएका थिए। अब अन्तर्राष्ट्रिय समाचार। युरोपमा परेको भीषण खडेरीका कारणले ड्यान्युब नदीको जलस्तर निकै घटेपछि दोस्रो विश्वयुद्धकालीन एक विशाल बम फेला परेको छ। स्लोभाकियामा रहेको नदीको सतह सुकेर ऐतिहासिक रूपमा घटे पछाडि फेला परेको ब्रिटिश माइन्स बमलाई प्रहरी र सेनाको टोलीले सफलतापूर्वक निष्क्रिय पारेको बीबीसीले जनाएको छ। विज्ञहरूका अनुसार फेला परेको बम सन् 1944 दोस्रो विश्वयुद्धका क्रममा ब्रिटिश रोयल एयरफोर्सले बिछ्याएको थियो। 700 किलो तौल भएको पानी जहाज विरोधी बम नदीको पानीको सतह घटेपछि स्थानीय बासिन्दाले देखेका हुन्। बम निष्क्रिय पार्ने क्रममा सम्भावित दुर्घटनाबाट बच्न नदी आसपासको जल यातायात पूर्ण रूपमा बन्द गरिएको थियो। सुरक्षा टोलीले विशाल बमलाई 5 मिटर गहिरो खाल्टोभित्र लगेर सुरक्षित रूपमा विस्फोट गराई निष्क्रिय बनाएको छ। जलवायु परिवर्तनका कारणले पछिल्लो समय युरोपका प्रमुख नदीहरूमा जल स्तर घट्दा दोस्रो विश्वयुद्धकालीन यस्ता खतरनाक बम, पुरानो जहाज र ऐतिहासिक अवशेषहरू निरन्तर फेला परिरहेको छ। अमेरिकाको सार्वजनिक ऋण 1 दशकमा दोब्बर भन्दा धेरैले बढ़ेर पहिलो पटक 400 खर्ब डलर नागेको छ। अमेरिकी अर्थ मंत्रालयको तथ्याङ्क अनुसार हिजोसम्म संघीय सरकारको ऋण 400 खर्ब 47 अर्ब डलर पुगेको हो। यसमध्ये 322 खर्ब 66 अर्ब डलर सरकारी ऋणपत्रमा सर्वसाधारण र लगानीकर्ताको स्वामित्वमा रहेको ऋण छ भने 77 खर्ब 82 अर्ब डलर सरकारी निकायबीचको ऋण रहेको छ। सरकारी खर्च आमदानी भन्दा निरन्तर धेरै भइरहेका बेला यो स्तरमा पुगेको ऋणले अमेरिकाले गम्भीर वित्तीय संकटको सामना गर्न सक्ने चिन्ता बढ़ाएको समाचार संस्था रोइटर्सले जनाएको छ। मध्य पूर्वमा चलिरहेको युद्धले पनि अमेरिकी सरकारमाथि थप आर्थिक दबाव सृजना गरिरहेको छ। युद्धमा अहिलेसम्म 3 खर्ब 75 अर्ब डलर सैन्य खर्च भइसकेको विवरण सार्वजनिक भएको छ। अब अन्तिममा खेल समाचार। श्रीलंका प्रमुख ब्याटर कुशल मेन्डिस र दिनेश चण्डीमाल भारतसँगको दोस्रो तथा अन्तिम टेस्टबाट बाहिरिएका छन्। पाथम निशानका पनि खेल्ने सम्भावना कम रहेको श्रीलंका 3 प्रमुख ब्याटर बिना नै मैदानमा उत्रने सम्भावना रहेको छ। ह्याम स्ट्रिङ चोटका कारणले मेन्डिसले पछिल्लो समय प्रतिस्पर्धात्मक क्रिकेट खेल्नु भएको छैन भने कन्कसन सब्स्टिच्युट नियमका कारणले चण्डीमालले पनि दोस्रो टेस्ट गुमाउनु हुने भएको छ। निशानका भने नाडी

को शल्यक्रिया पछि पूर्ण रूपमा निको भइसक्नु भएको छैन। गालेमा भएको पहिलो टेस्ट भारतले 165 रनले जितेर दुई खेलको श्रृंखला 1-0 को अग्रता बनाइसकेको छ। दोस्रो टेस्ट आइतबारदेखि कोलम्बोमा शुरू हुने जनाइएको छ। हामी यिनै खबरहरू सँगसँगै साँझ 7 बजेको धोरबाराही हाइलाइट्सको अन्तमा आएका छौं। विदा हुनुपूर्व आजका प्रमुख समाचारहरू फेरि एकपटक सुन्नुहोस्।

0: संविधान संशोधनका लागि प्रतिनिधि सभाको दुई तिहाई बहुमत मात्रै पर्याप्त नहुने रासोपा सभापति लामी छानेको भनाई, नेपालले तत्काल कुनै नयाँ राजनीतिक उथलपुथल धान्न नसक्ने कांग्रेस सभापति थापाको टिप्पणी। ठूला भ्रष्टाचार काण्डको अनुसन्धानमा अख्तियार पछाडि हट्ने गरेको सांसदहरूको गुनासो, आफू अरूमाथि सरकारले कुनै अनुचित दबाव नदिएको अख्तियार प्रमुख राईको स्पष्टोक्ति। बागमती प्रदेशमा एमालेलाई सरकार बनाउन सहयोग गरेपछि राप्रपाभित्र भाँड भैलो, सांसद उद्धव थापालाई पदमुक्त गर्ने राप्रपाको निर्णय, थापालाई कार्यवाही गर्ने निर्णयमा पूर्व अध्यक्ष कमल थापाको असहमति। अमेरिकाको ऋण पहिलो पटक 400 खर्ब डलर नाग्यो, एक दशकमा दोब्बर भन्दा धेरैले ऋण बढ़ेको तथ्याङ्क सार्वजनिक। युरोपमा भीषण खडेरीका कारण सुकेका नदी किनारमा दोस्रो विश्वयुद्धकालीन एउटा विशाल बम फेला। र श्रीलंका प्रमुख ब्याटर कुशल मेन्डिस र दिनेश चेन्डिमाल भारतसँगको दोस्रो तथा अन्तिम टेस्ट नखेल्ने। हवस्त, यिनै विविध खबरहरू सँगसँगै साँझ 7 बजेको धोरबाराही हाइलाइट आजका लागि सकिएको छ। राति 10 बजे हामी थप विवरण सहितका समाचार लिएर फेरि उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म अशोक विदा हुने आज्ञा चाहन्छु। रेडियो धोरबाराही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको वरिपरि गाउँटोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahiefm@gmail.com इमेल गर्नुहोस्।
2: अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नु हुन अनुरोध। शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नु हुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची: युरिया प्रति केजी ₹22-23, डीएपी ₹49-50 र पोटास ₹38-39। अनुरोधक कृषि विकास शाखा, शुक्ला गण्डकी नगरपालिका, तनहुँ।
3: आज पनि भात डढायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
4: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
3: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
4: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
5: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
6: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98560-83507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 98466-18817।
2: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
7: यस दुलेगौडा पोलिक्लिनिकमा यही भदौ 6 गते पहिलो शनिबार पेट, छाती, मुटु, मधुमेह र थाइरोइड रोग विशेषज्ञ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय,
2: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य,
7: हार्जोनी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल, वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
8: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
7: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
7: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
9: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 98560131053।
10: ए बुढी, तिमीले भने जस्तै घर बने हेर त, खुसी त छौ नि?
11: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
10: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्प पुस्तकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
11: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
2: हजुर, घरभित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
7: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
2: प्रोपाइटर रबिन थापा, सम्पर्क 98560333998 र 98465010950।
12: भदौ 1 गते देखि 8 गते सम्म जीवन धाम जाऊ, सप्ताह व्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
13: जीवन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भए पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
12: धार्मिक महोत्सवका आकर्षणहरू,
13: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन,
14: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
12: कथा सहितको झाँकी, गीती नाटक,
13: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
12: सन्ध्याकालीन श्रृङ्गारिक महाआरती,
13: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्द, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
12: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहुँ।
15: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, गाछेपानी।
16: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
15: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 98510888461 र सिजन गुरुङ 97045409।
17: यही आउँदो भदौ 6 गते पहिलो शनिबार
18: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन, पेट छाती मुटु थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
19: उपचार हुने रोगहरू,
18: उच्च रक्तचाप, मुटु रोग, छाती दुख्ने, पोल्ने, जोडले धड्कने,
19: पुरा
20: पुरानो ग्यास्ट्रिक कलेजोको समस्या मधुमेह
18: लामो समय देखेको रुखा खोकी सास फेर्न गाह्रो हुने दम
20: दिसा पिसाब एवं पेटको समस्या
18: तौल घटबड हुने वा थाइराइडको समस्या
20: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाइ ज्वरो जस्ता समस्याहरूको चेकजाँच उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ
18: दैनिक ईसीजी गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्
20: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्लागण्डकी 4 दुलेगौडा तनहुँ
18: फोन नम्बर 0564142333 र 98678187
21: 103.8 अन्तर्मनको आवाज

0: सुन शुद्धताको प्रतीक तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
1: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
0: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेकौडा भित्री बजार।
2: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी चार दुलेकौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुना।
3: मोबाइल 9808535537 र 9806615899।
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
3: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
3: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
4: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
3: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
4: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
3: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
4: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
3: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
4: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
3: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
4: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
5: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू फोन 061-590-162-590-163।
7: होइन कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
8: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
7: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मरमत पनि गर्नु थियो।
8: त्यसो भए कहाँ जाने त कान्छा?
7: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
8: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
9: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गियर ओइल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका अनुभवी मेकानिकद्वारा मरमत पनि गरिन्छ।
8: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी चार दुलेगौंडा आफ्नै निवासमा।
3: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल, फोन नम्बर 9855411445 र 9855420445।
10: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
11: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
10: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम। राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईको विश्वास नै हाम्रो सन्तुष्टि।
12: संसार ढुङ्गा कटिङ उद्योग सुक्लागण्डकी दुई काछे पानी तडहु प्रोप्राइटर रमेश भुजेल फोन 9856032475 र 9801132475।
13: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
14: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
13: ओके, ल डन।
14: हजुर, सिग्देल अफसेट प्रेस सुक्ला गण्डकी 4 दुलेगौंडा गणपति लघुवित्त रहेको भवनमा।
13: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेजल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
14: प्रोप्राइटर गोविन्द सिग्देल फोन 9856285543 र 9847000787।
10: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो। बरु कहाँ जाने होला त?
15: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभि गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
10: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
15: सम्पर्क सोभि गिफ्ट एन्ड किचन कर्नर, दुलेगौंडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश, पार्वती श्रेष्ठ, फोन नम्बर 0654142034 र 9811756606।
10: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
15: साँच्ची के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
10: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
15: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे। न पसाङ्गिएको छ, न त धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
10: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौंडा, पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
16: दाई, पहिला यो मोबाइल हेर्नुहोस् न, के भयो? भयो, फोटो, भिडियो, नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
17: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
16: अनि बन्छ त दाई?
17: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
18: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि,
19: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
20: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
19: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9856062029।
16: एपी स्टोर, दुलेगौडा सिर्जना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
21: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
16: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
21: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल,
16: फोन नम्बर 0654143121,
21: मोबाइल 9865078634 र 9701107090।
0: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
1: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
0: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
1: छुटका दायराहरू:
0: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
1: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
0: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
1: थप जानकारीका लागि सम्पर्क 0655174479, मोबाइल 9856062265 र 9848064145।
22: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर:
23: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
24: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनु हिराजन आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
23: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध
22: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0654142733, मोबाइल 9868161887।
25: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
26: ए दाई पनि घरै हुनुहुँदो रहेछ त?
25: खै ल्याउन त कहाँबाट ल्याए कुन्नी कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
27: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
25: ए हो र, हस् दाई म आजै जान्छु।
0: हजुर, यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
22: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9556062891।
28: टाइम चेकको साथमा बन्केवा कालिका सञ्चारी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816095301।

0: दुले वडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
1: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
0: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
2: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
3: दिदी पनि नमजाले झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
4: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौंडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 98166343372।
5: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
6: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाई हाम्रो सहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गन्दकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
5: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
6: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066081115।
7: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
8: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083/84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
7: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
8: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
7: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
8: शुक्ला गण्डकी, भीमाद, म्याग्दी, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
7: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,

0: चार देखि 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
1: पहिला भर्ना हुन आउने 15 जना विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था।
0: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
1: र बिहानी 17:00 कक्षा सञ्चालन हुने।
0: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ, फोन 0 65 571 240।
2: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त।
3: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
2: बजारै भरि फ्रेस आउँछ त, जहाँबाट ल्याए पनि हुन्छ भो। खेतको चिन्ता लिनु भएको छ यो दिदीले।
4: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
2: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
0: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्लीला विकास बैंकको पछाडी। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
4: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
5: आज पनि भात डढायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
6: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
5: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
6: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
7: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
8: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856063507, कविता श्रेष्ठ सम्पर्क 0 65 414 055 र 9846618817।
9: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा, यही फोटो 6 गते शनिबार।
10: लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा।
9: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी। पोखराका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ। पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल।
10: दैनिक उपलब्ध सेवा तर्फ
9: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म, दिउँसो 3 बजेदेखि 4 बजे सम्म डाक्टर अमन कुमार झा।
10: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल बिक।
9: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ। वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल। वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्दर। साथै 24 घण्टा डाक्टर रुपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
7: तनहु सेवा हस्पिटल दुलेगौडा, फोन 0 65 414 377, मोबाइल 9 55 60 44 343।
0: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईलाई सताइरहेको छ?
1: अब चिन्ता नगर्नुहोस्। भीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
11: हाम्रा सेवाहरू कम्मर दुखाइ तथा डिस्क समस्याको उपचार,
1: घुँडा तथा जोर्नी दुखाइको फिजियोथेरापी, गर्दन दुखाइ तथा नसा च्यापिने समस्याको उपचार,
11: फ्युजन सोल्डर तथा मांसपेशी दुखाइको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
1: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
11: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
1: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
11: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
1: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
12: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन्न है।
13: मैडम, धुम्रपान भनेको के हो?
12: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
13: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
12: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6,00,000 मानिसको मृत्यु हुने गरेको छ।
13: अनि नि मैडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
12: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
11: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
14: १०३.८ अन्तर्मनको आवाज।

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त श्राप आदि रोग को उपचार को लागि ₹10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रम मा चाहिने जानकारी
0: संचय कोष मा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोष को नम्बर।
1: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिक का संचयकर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा, फोन 0161-552-493, 552-494, 582-778।
2: कहाँ जाने?
3: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
2: मयम चिसापानी, अनि बीचमा नझर्ने?
3: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
2: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
4: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटेनिक प्रोप्राइटर रामचन्द्र महत, 9841-16878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत, 9825-52663।
5: हेलो बा,
6: कति बन्यो घर? अनि ढलान भयो त?
7: बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
6: ल ल बा, पैसाको चिन्ता नगर्नु, अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
7: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो।
8: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
4: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
8: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9811-50630 र 97476-80681।
4: अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नु हुन अनुरोध। शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुसी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नु हुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था, फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। यदि कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची, युरिया प्रति केजी ₹22-23, डीएपी ₹49-50 र पोटास ₹38-39 अनुरोधक कृषि विकास शाखा शुक्ला गण्डकी नगरपालिका तनहुँ।
9: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
10: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
9: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
11: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ।
12: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी
1: पाइप पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर्स शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0564142636 मोबाइल 9855788302 र 9845688302।
12: रुसी आक्रमणमा परेको स्थानको निरीक्षणमा गएका थिए। राजधानीका विभिन्न स्थानमा भएका आक्रमणमा कम्तीमा 15 जनाको ज्यान गएको छ भने 40 भन्दा बढी घाइते भएका छन्। कियममा रहेका बीबीसी संवाददाता ड्यान जनसन भन्छन्, शहरको बाहिरी भेगमा कैयौं आवासीय भवनहरूमा क्षति पुगेका छन् भने केही घरहरू त्यत्तिकै देखिन्छन्। त्यो क्षेत्रमा बस्ने कम्तीमा 2 जनाको ज्यान गएको छ, थुप्रै घाइते भएका छन् अनि बाँचेकाहरू पनि घरबार विहीन भएका छन्। स्थानीय विद्यालयहरू र बाल अस्पतालमा पनि क्षति पुगेका छन्। बीबीसीका ड्यान जनसनको भनाई। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ओडेसा क्षेत्रमा रहेको मोल्डोभासँगको एउटा सीमा नाकामा रूसी ड्रोनले आक्रमण गरेको बताएका छन्। इबोला प्रकोप नियन्त्रण गर्न सहयोग पुर्याउने उद्देश्यले 70,000 मात्रा खोपको नयाँ खेप प्रजातान्त्रिक गणतन्त्र कंगो पठाइँदैछ। खोप आपूर्ति सम्बन्धी अन्तर्राष्ट्रिय समन्वय समूहका अनुसार उक्त खेपमा अहिलेसम्मकै सबैभन्दा तीव्र गतिमा फैलिरहेको इबोला प्रकोप नियन्त्रणमा खटिएका स्वास्थ्य कर्मीहरूका लागि 50,000 मात्रा खोप रहेका छन्। हालसम्म इबोलाबाट 5,000 भन्दा बढ़ी संक्रमित भएका छन्, जसमा 2300 मृत्यु भइसकेको छ। संयुक्त राष्ट्र संघले अफगानिस्तानको तालिबान सरकारले 11 दिन अघि हिरासतमा लिएका आफ्ना 2 कर्मचारीलाई रिहा गरेको जनाएको छ। ती 2 कर्मचारीलाई हेरात प्रान्तमा पक्राउ गरिएको थियो। तालिबानको गुप्तचर निकायले उनीहरूलाई किन पक्राउ गरिएको थियो भन्ने कारण बताएको छैन। स्थानीय समाचारहरूका अनुसार ती 2 कर्मचारीले हेरात प्रान्तमा महिलाहरूलाई हिरासतमा लिएको विषयमा जानकारी गराएका थिए। तालिबानले 5 वर्ष अघि शक्तिमा फर्किएपछि महिला र बालिकाहरूको धेरै अधिकारमाथि नराम्ररी बन्देज लगाएको छ। दक्षिण कोरियाको सेनाका अनुसार उत्तर कोरियाले प्योङयाङ क्षेत्रबाट करिब 10 वटा छोटो दूरीका बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ। ती क्षेप्यास्त्रहरू कोरियाली प्रायद्वीपको पूर्वतर्फ समुद्रतिर प्रहार गरिएका थिए। जापानका अधिकारीहरूले ती क्षेप्यास्त्रहरू जापानको विशेष आर्थिक क्षेत्र ईईजेड बाहिर खसेको देखिएको बताएका छन्। यी प्रक्षेपणहरू दक्षिण कोरिया र अमेरिका बीच भइरहेको संयुक्त सैन्य अभ्यासका क्रममा भएका हुन्। र बंगलादेशको संसदले मिर्जा फखरूल इस्लाम आलमगीरलाई 35 वर्षमा देशको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रपतीय निर्वाचनबाट राष्ट्रपतिमा चुनेको छ। सन् 2024मा विद्यार्थीले गरेको प्रदर्शनपछि सत्ताबाट बाहिरिएकी पूर्व प्रधानमन्त्री शेख हसिनाका उनी मुख्य विपक्षी थिए। यो बीबीसी नेपाली सेवा हो।
13: साझापखमा पुनः स्वागत छ। भ्रष्टाचार नियन्त्रण गर्ने जिम्मेवारी पाएको संवैधानिक निकाय अख्तियार दुरूपयोग अनुसन्धान आयोग स्वतन्त्र र निष्पक्ष हुनुपर्नेमा सांसदहरूले जोड़ दिएका छन्। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा सत्तारूढ़ तथा विपक्षी दलका सांसदहरूले आयोगका पछिल्ला काम कार्यवाहीबारे प्रश्न समेत गरे। प्रमुख आयुक्त प्रेम कुमार राईले आयोगले गर्दै आएका गतिविधिको प्रतिरक्षा गरेका छन्। सुनौ एक रिपोर्ट। समितिको बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले उनकै शब्दमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट त्रास सृजना हुन नहुने बताइन्।
14: संस्थाको दल चाहिँ त्रास सृजना गरेर हामी अख्तियार दुरूपयोग अनुसन्धान आयोग एकदम बलियो छौँ भनेर त्यो कडरी बुझ्ने सत्ता हुनु हुँदैन। त्यो चाहिँ निष्पक्षता, व्यवसायिकता र सुशासन कायम गर्नका लागि अझ भन्दा प्रमाणका आधारमा अनुसन्धान अभियोजन हुन्छ है भन्ने एउटा विश्वास जगाउने संस्था हुनुपर्छ भन्ने लाग्दछ।
13: प्रधानमन्त्री कार्यालयमा अख्तियार प्रमुख र आयुक्तहरूलाई झण्डै थुनेर पासपोर्ट छपा वायु प्रकरणमा मुद्दा चलाउन दबाव दिएको लगायतका विषयले पनि बैठकमा प्रवेश पायो। सत्तापक्ष र विपक्षी सांसद मध्ये केहीले प्रधानमन्त्री वा मन्त्रीले बोलाउँदैमा जान नहुने सुझाव दिए भने केहीले त्यसबारे चासो राखे। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंहले भने
15: समिति पार्लियामेन्ट ओभरसाइट कमिटी हो, यहाँ जान मिल्छ र प्रधानमन्त्रीको मातहतको संस्था गयो भने किन तपाईँले त्यो गर्छ राख्नुपर्छ कि म जान नाना प्रधानमन्त्री राज्य मन्त्रालयको मातहतमा चाहिँ मलाई सुझाव दिउँ।
13: राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र बहादुर शाहीले नेपाल आयल निगमको जग्गा खरिद प्रकरणदेखि कोविड महामारीका बेला भएको भनिएको अनियमितसम्मका विषयमा अख्तियारलाई प्रश्न गरे।
16: नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा किन यस्तो मुद्दा चलाएन? कोविडको बेला देश पनि मर्ने अवस्थामा थियो, हामी मान्छे मरेका मान्छे बोकिरहेका छौँ, तर सरकारले उम्मी घोटाला गरेर भरमा रूपमा देशको मुद्दा किन?
13: बैठकमा प्रमुख आयुक्त राईले राहदानीबारे पहिले उजुरी परेको र बोलाइएपछि आफू प्रधानमन्त्री कार्यालय गएको जानकारी दिए। उनले अख्तियारलाई बोलाउन सकिने भन्दै प्रधानमन्त्रीको बचाव गरेको देखियो। अर्को विषय, प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले वैदेशिक सहायतालाई पारदर्शी बनाउन र लेखा परीक्षणको दायराभित्र रहेर रकम परिचालन गर्नका निम्ति आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ। यसै सन्दर्भमा हामीले समितिका सभापति भरत बहादुर खड्कालाई पछिल्लो निर्देशन दिनुको कारणबारे सोधेका छौं।
17: हाम्रो देशको आफ्नो किसिमको संविधान छ, नियम छ, कानून छ, अडिटिङ गर्ने प्रणाली छ। त्यसैले गर्दाखेरि दातृ संस्थाले दिएको जुन रकम हो पारदर्शी हुनुपर्छ भन्ने सबैको ध्यानै त्यतातिर छ, सबैको जनताको। त्यसैले गर्दाखेरि कुन कुन ठाउँमा कति खर्च हुँदो रहेछ, नेपालको अडिटिङ सिस्टममा त्यो आउनु पर्यो, महालेखा परीक्षकको रिपोर्टमा त्यो पनि आउनु पर्यो, त्यसलाई त्यही ढङ्गले व्यवस्थापन गर्दा अझ राम्रो हुन्छ। अर्को कुरा, हामी त्यो अनुदान चाहन्छौँ तर नेपाली जनताको निक्सको आधारमा त्यो आउनुपर्छ,
13: नेपालको आवश्यकता के हो त्यो अनुसार हुनु पर्यो
17: हो त्यो अनुसार, किन नेपाल सरकारले कुनै पनि ऋण लिँदा या अनुदान ल्याउँदा हाम्रो यहाँको निक्सलाई पहिलो प्राथमिकतामा राखेर निक्सको आधारमा हामीले लिने हो। हामीलाई दिने जुन रकमको बजेट खर्च हुन्छ त्यो पारदर्शी ढङ्गले नेपालको लेखा प्रणालीमा त्यो जोडिनुपर्छ, त्यो ढङ्गले यसलाई व्यवस्थापन गर्नुपर्छ।
13: यो दिशामा अगाडि बढ्नका लागि देखिएका चुनौती के कस्ता छन्?
17: एउटा कुरो, अब हाम्रो देश साह्रै अब अन्डर डेभलपमेन्ट छ, आर्थिक दृष्टिकोणले कमजोर छ, हामीले मागेर बस्नुपर्ने अवस्था छ होइन, त्यसैले कमजोर मुलुकहरूलाई आफ्नो हिसाबले कुनै पनि काम गराउन सजिलो चाहिँ छैन।
13: के भनिन्छ भने माग्ने भन्दा दिनेको हात जहिले पनि माथि हुन्छ, उसो भए दाताहरूले नेपालले राख्ने शर्तहरू मानेनन् भने त्यो अवस्थामा के गर्ने भन्ने विषयमा पनि छलफल भयो आज?
17: भयो, त्यो विषयमा पनि किन छलफल नहुनु? तपाईँले कति राम्रो कुरा गर्नुभयो, धन्यवाद। जब मान्छेले हात थाप्नु पर्यो भने हात थाप्ने मान्छे कमजोरै हुन्छन्, कतिपय कुराहरू उनको इन्ट्रेस्टको आधारमा काम गर्नुपर्ने कुरा हुन्छ। तर एउटा कुरो के हो भने दाताहरू लाई कन्ट्रोल गर्नुपर्छ, उनीहरूलाई निगरानी राख्नुपर्छ भन्ने हाम्रो मनसाय होइन। हाम्रो खालि मकसद के हो भन्दाखेरि अब यो पारदर्शी ढङ्गले कुनै पनि कुरालाई अगाडि बढाउनु पर्छ, यो लोकतन्त्र हो, लोकतन्त्रमा पारदर्शी जवाबदेहिता भनेको महत्वपूर्ण पक्ष हुन् भन्ने कुरो उहाँहरूले नै सिकाएका हुनाले हामी पनि सिक्दै गएको मुलुक हुनाले हाम्रो भनाइ के हो भन्दा दातृ संस्थाहरूले पनि जुन मानवीय सहयोगको लागि नेपाललाई दिने कुरा उनको इन्ट्रेस्ट भन्दा नेपालको आवश्यकता के हो मैले अघि पनि निवेदन गरेँ, त्यो आधारमा उहाँहरूले दिनु पनि पर्छ। एउटा कुरो के हो भन्दाखेरि आर्थिक अनुशासन नगरिकन वित्तीय सुशासन आउन सकिँदैन, त्यसैले जुन देशमा रकम खर्च हुन्छ, अनुदान भनौँ, ऋण भनौँ, सहयोग भनौँ, र त्यो देशको लेखा प्रणालीमा पनि यसलाई जोडिदिँदा यो पारदर्शी ढङ्गले हाम्रो मुलुकमा यति पैसा आयो, यो शीर्षकमा यति पैसा आयो, यति खर्च भयो, यो तरिकाले खर्च भयो, यसको उपलब्धि यति आयो भन्ने कुरा हाम्रा दिने दातालाई पनि यसले उनको हाइटै बढाउँछ, उनका प्रतिको कन्फिडेन्स बिल्डअप गर्छ जस्तो मलाई लाग्छ।
13: सार्वजनिक लेखा समितिका सभापति भरत बहादुर खड्का। एलपी ग्यास आपूर्ति सम्बन्धी एउटा विषय, नेपाल आयल निगमका अधिकारीहरूले भारतलाई मासिक 60,000 मेट्रिक टनसम्म ग्यास उपलब्ध गराइदिन अनुरोध गरिएको भन्दै आपूर्ति बढेसँगै वितरण प्रणाली सहज हुने क्रममा रहेको बताएका छन्। तर अझै पनि कैयौं ठाउँमा सहजै खाना पकाउने ग्यास खरिद गर्न नपाइरहेको उपभोक्ताले गुनासो गर्दै आएका छन्। हामीले नेपाल आयल निगमको एलपीजी तथा एभिएसन विभागका निर्देशक विनित मणि उपाध्यायलाई मासिक 60,000 मेट्रिक टनसम्म एलपीजी आउन थालेमा संकट टर्छ त भनेर सोधेका छौ।
18: पक्कै पनि टर्नुपर्छ, किनभने हामीले विगतमा सारिकमा चाहिँ कति मगाउँथ्यौँ, जति बेला नर्मल हुन्थ्यो भन्दाखेरि त्यति बेला 40-47 हजार मेट्रिक टन मगाउँथ्यौँ, त्यतिले पनि मार्केट पुगिरहेको थियो। चैत वैशाख जेठ महिना र करिब करिब असारको अन्तिमसम्म चाहिँ यो 7.1 केजीमा हामीले फिल गर्न थालेपछि अलिकति डिमान्ड चाहिँ घटेर गयो। त्यति बेला चाहिँ हामीलाई चाहिँ के लाग्यो भने उपभोक्ताहरूलाई 7.1 केजीको सिलिन्डरमा खासै रुचि रहने रहेछ, जस्तो आयात परिमाणले पनि त्यति देखाइरहेको थियो। अहिले पछिल्लो समय चाहिँ फेरि 14.2 केजी हुँदाखेरि जति थियो त्यही हिसाबले आयात गर्ने सोच बनाएको थियौँ, तर त्यतिले नपुग्ने जस्तो देखियो। त्यसपछि हामीले अगस्त महिनाको लागि भनेर 55 हजार मेट्रिक टनको एलोकेसन पठायौँ। हामीले उहाँहरूलाई अझ रिक्वेस्ट के गर्ने, 55-60 हजार मेट्रिक टनसम्म चाहिँ आपूर्ति गरिदिनेको लागि अनुरोध गर्यौं। यो भएको कारणले अब यति त्यही समय आइसकेपछि अहिले जुन अलिकति असहज जस्तो देखिएको छ, यो पूर्ण रूपले सहज भएर जाने हामीले विश्वास छ।
13: अबको 1-2 हप्तामा सामान्य अवस्थामा फर्किएला,
18: त्यो सम्भावना धेरै देखिएको छ गणेश्वर। किनभने हामीले पनि के देखेका छौँ भने हिजो मात्र पनि हामीले एउटा विज्ञप्ति सार्वजनिक गर्यौं, जसमा विगतका महिनाहरूमा भन्दा हाम्रो साउन महिनामा चाहिँ आयातको अवस्था राम्रो भएको चाहिँ त्यो विज्ञप्तिले पनि देखाउँछ। जस्तो साउन महिनामा मात्रै 57,316 मेट्रिक टन आयात हुँदाखेरि त्यसको इक्विभ्यालेन्टमा 40 लाख सिलिन्डर चाहिँ बिक्री भएको देखाउँछ। यो चाहिँ अघिल्लो महिना भन्दा 9 लाख सिलिन्डर बेसी भएको हुँदाखेरि अब हामी यो आयातको अवस्था पनि बलियो राम्रो र नियमित भइरहेको हुँदाखेरि यसले चाँडै नै यहाँले भने जस्तै 1-1.5 हप्तामा चाहिँ यो समस्या समाधानतर्फ पूर्ण रूपले चाहिँ समाधानतर्फ नै उन्मुख हुन्छ भन्ने कुरामा हामी विश्वस्त छौँ।
13: अब अन्त्यमा एउटा संसदीय समितिले ग्यास सिलिन्डरको ट्रेकिङको विषयमा पनि जोड दिएको छ, त्यो दिशामा नेपाल आयल निगम कसरी अगाडि बढ्छ?
18: केही समय अगाडि पनि यो संसदीय समितिले नेपाल आयल निगमलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई एलपीजी सिलिन्डरको ट्रेकिङ नभएको कारणले गर्दाखेरि कसले कति सिलिन्डर लगे अथवा कोसँग कति सिलिन्डर छ भन्ने थाहा हुन नसकेको हुँदा यसलाई ट्रेकिङ गरिहाल्नु पर्यो भने संसदीय समितिको निर्देशन पश्चात नेपाल आयल निगमले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग पनि समन्वय गरिरहेछ र हामीले पनि एउटा चाहिँ के अध्ययन चाहिँ अगाडि बढाइरहेको छौँ भने यो एलपीजी ट्रेकिङलाई चाहिँ अगाडि बढाउनु पर्छ। अब यसको एक किसिमको वेब एप्लिकेशन जस्तो बनाएर त्यहाँ चाहिँ अब धेरै नै युजरहरूले युज गर्न सक्ने भएको हुँदाखेरि त्यसमा चाहिँ हरेक सिलिन्डरको सिरियल नम्बर हुन्छ, हरेक उद्योगसँग आफूसँग भएका सिलिन्डरहरूमा सिरियल नम्बरहरू हुन्छन्, त्यसको आधारमा कुन उद्योगसँग कति सिलिन्डर छ र त्यो चाहिँ डिलर मार्फत उपभोक्ताका इन्डिभिजुअलसम्म चाहिँ पुगेको छ, खाली सिलिन्डर अथवा भरि सिलिन्डरको अवस्था के छ भन्ने कुराको चाहिँ ट्रेकिङ गर्ने मोडालिटीमा विभिन्न चरण छलफलहरू भइरहेछन्, यसको प्राविधिक कुराहरूमा छलफलहरू भइरहेछ।
13: नेपाल आयल निगमको एलपीजी तथा एभिएसन विभागका निर्देशक विनित मणि उपाध्याय। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, रूसका पछिल्ला हमलाहरूमा युक्रेनको राजधानी किएवमा कम्तीमा 15 जनाको ज्यान गएको छ। किएवका मेयरले युक्रेनले हवाई रक्षा क्षेपास्त्रको अभावको निरन्तर सामना गरिरहेको बताएका छन्। युक्रेनको आपतकालीन सेवाले रूसले रातभरि गरेको हमलामा आवासीय भवनका साथै विद्यालय र बाल अस्पतालमा समेत क्षति पुगेको जनाएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
12: युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली युक्रेनसँग पर्याप्त नहुँदासम्म रूसले शान्तिबारे गम्भीर भएर नसोच्ने बताए। बीबीसी न्यूजसँग किएव स्थित एउटा क्षतिग्रस्त आवासीय भवनमा कुरा गर्दै मेयर भिताली क्लिट्स्कोले उनकै शब्दमा साझेदारहरूबाट गोला बारूद र क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली युक्रेनलाई आवश्यक परेको बताए। क्लिप्सको सोलोमियान्स्की जिल्लामा क्षतिको अवस्था हेर्न पुगेका थिए। उनको वरिपरि आपतकालीन सेवामा कार्यरत कर्मचारीहरू कामलाई निरन्तरता दिइरहेका थिए भने मानिसहरू आफ्नो क्षतिग्रस्त घरको बाहिर उभिरहेका थिए। ती मध्ये एक भलेरिया बोन्दरूक थिइन् जो दक्षिणी युक्रेनमा रहेको आफ्नो घर बमबारीमा परेपछि सुरक्षित ठाउँ खोज्दै आफ्नी छोरी लिएर सोलोमियान्स्की आएकी थिइन्। यो युद्धको क्रममा उनी दोस्रो पटक घरबार विहीन भएकी छन्।
13: यसका साथै बीबीसी नेपाली सेवाको साझा पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ, त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: 103.8
1: अन्तर्मन को आवाज
2: स्टुडियो साइन्चेन अहिले रातिको 9 बज्यो
3: साइन्चेनको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165 95301

0: भदौ 1 गते देखि 8 गते सम्म चियोन धाम जाऊ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
1: चियोन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भए पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
0: धार्मिक महोत्सवका आकर्षणहरू
1: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन।
2: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
0: कथा सहितको झाँकी गीती नाटक
1: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
0: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
1: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्द, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
0: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चियोन धाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहुँ।
3: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौंडा, प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847153368।
4: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
5: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
4: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौंडा बजारको हेल्प पुस्तकमा खुलेको द भिलेज गार्डनमा जाउन, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
5: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
6: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
0: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौंडा।
6: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033398 र 9465610950।
5: ए तिमी कहाँ जान लागे कि?
7: ल थाहा छैन, हाम्रो कोत्रेमै खुलेको छ नि दीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, कोत्रेमा भव्य शुभारम्भ हुँदैछ, त्यही जान लाग्यो।
5: ओहो, त्यसो भए त शुभारम्भको अवसरमा केही विशेष अफर पनि होला नि?
7: विशेष मात्र होइन, धमाकेदार अफर छ। त्यहाँ जे सेवा लिँदा पनि 50% छुट। अझ एउटा रमाइलो कुरा, कुनै 2 सेवा लिनु भयो भने एउटा सामान सित्तैमा।
5: आहा, अब दीक्षामा यस्तो अफर हुँदा हुँदै अरू किन खोज्ने? म पनि जान्छु पक्का।
7: विशेष छुटको फाइदा उठाउन तपाईँ पनि ढिला नगर्नुहोस् है।
0: शुभारम्भ कार्यक्रम यही भदौ 1 गतेदेखि 5 गतेसम्म, समय बिहान 8 बजेदेखि बेलुका 8 बजेसम्म।
8: आफूलाई अझ सुन्दर, अझ आकर्षक र अझ आत्मविश्वासी बनाउन आजै आउनुहोस् दीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर कोत्रे। प्रोपाइटर निशा लामा, सम्पर्क
0: 9709034335।
9: हेर्दा हेर्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
10: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
9: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
10: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
5: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
10: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
5: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
10: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
5: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
10: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्त्र बैङ्कको ठिक पारिपत्ती, फोन 0635 93 369।
11: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
10: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
11: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
10: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
11: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
10: होटल फ्यामिली एन्ड लज, खैरिनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420। पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
12: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
10: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पुन,
12: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
10: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
12: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
10: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
12: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
10: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
12: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
10: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
12: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
10: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
13: वार्ड, आईसीयु, एनआईसीयु, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
14: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
15: एक सय 103.8 अन्तर्मनको आवाज।

0: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
1: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
0: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
2: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागुण्डकी दुई काछे पानी तनहुँ, प्रोप्राइटर रमेश भुजेल, फोन 9856-32475 र 9811-32475।
3: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
4: रामबहादुर परियार, घारी शीतल बस्ती, रु 15,055,
3: शुक्ला गण्डकी पत्रकार मञ्च, शुक्ला गण्डकी, रु 10,100,
4: हुमनाथ अधिकारी ढोरफिर्दी गणेश टोल, रु 10,155,
3: जमुना पौडेल पराजुली ढोरफिर्दी हाल अमेरिका, रु 10,050,
4: सेवा अधिकारी ढोरफिर्दी ठुलढुङ्गा टोल, रु 25,000,
3: ऋषिराम पौडेल सेराबेसी, रु 10,000,
4: र समय गुरुङ दिलेगौड़ा, रु 55,555,
3: दलबहादुर छेत्री मिनाम खानी, रु 11,115,
4: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी हिमाली टोल, रु 30,111,
3: कृष्ण बहादुर बसियल ढोरफिर्दी गणेश टोल, रु 21,000,
4: बाराही बचत तथा ऋण सहकारी संस्था ढोरफिर्दी उत्तम टोल, रु 15,005,
3: कलावती वाग्ले ढोरफिर्दी हिमाली टोल, रु 10,125,
4: दिलबहादुर श्रेष्ठ दुलेगौड़ा, रु 1,01,111,
3: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी सेन्टर चोक, रु 51,111,
4: ऋषिराम महत ढोरफिर्दी हिमाली टोल, रु 15,055,
3: कृष्ण राज घिमिरे दुलेगौड़ा, रु 55,555।
0: होइन आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
5: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के, कहाँ पाइन्छ कुन्नी?
6: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
0: ए त्यसो भए युवर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
5: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यारलिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
0: सम्पर्क युवर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौड़ा, प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9241484664 र 9811403305।
7: ल न हो छिटो निस्क, अहिले फर्किन ढिला हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
8: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र?
7: यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
8: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
9: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाईको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौड़ा हेल्प पोस्ट चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0654140008।
10: भर्ना खुल्यो।
3: गंदगी प्रदेश में नई उत्कृष्ट नतीजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालय सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी कैंपस बेल चौतारा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
10: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
3: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाई हुने सामुदायिक क्याम्पस
10: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
3: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
10: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
3: 3.4-3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
10: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
3: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
10: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
3: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0665712440 बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको
11: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
3: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 मा निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट का लागि भर्ना खुल्यो आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस् साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ
11: छुटका दायराहरू
3: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट
11: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
3: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ
10: थप जानकारीका लागि सम्पर्क 0665714479 मोबाइल 9856062265 र 9864064145
12: ए सबिना यस्तो हतारमा कता हो
13: ए प्रदीप हेर न बिहेको दिन पनि आइसक्यो गरगहना बनाइहाल्नु पर्ने डिजाइन पनि हेरेकै छैन पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको
12: ल बिहेको गरगहना बनाउन पोखरा नै जानुपर्छ त यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो त्यहाँ जाऊ न तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता लिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको
14: हजुर हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना विभिन्न राशि अनुसारका पत्थरहरू अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा बनकेवा चोक तनहु प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज मोबाइल 9846078528 र 9908-16142
15: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
3: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
15: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
16: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटेल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्तभन्दा सस्तोमा वारेन्टी ग्यारेन्टी को साथ पाइन्छ।
15: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइट का भेराइटी र लाइट को चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टी का साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
16: एनसीएल को हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
15: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
3: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा तुलेगौडा।
17: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9846656999 छ।
18: १०३.८ अन्तर्मनको आवाज।

0: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
1: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
0: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
1: हो त है सामान लिन टाढा किन जानु पर्यो र।
2: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
3: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
4: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल धुलेगौडा भित्री बजार।
2: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
4: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल। फोन 98461620।
1: टिकुनी माया आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊँ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
5: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
1: हो र कहाँ छ र त्यस्तो?
5: दुलेगौडामा छ कालिका फेन्सी स्टोर।
4: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
6: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
4: कालिका फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौडा तरकारी लाइन तारा देवी तरकारी पसल सँगै।
6: प्रोपाइटर नवीन श्रेष्ठ। सम्पर्क 9856062028 र 9901479716।
4: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
0: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
7: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
0: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
8: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल। प्रोपाइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9921653507।
9: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
4: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
9: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार।
10: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार। प्रोपाइटर भुज बहादुर सुनार।
6: मोबाइल 9508535537 र 9806615809।
11: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
12: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
11: ओके ल डन।
12: हजुर, सिक्किम अफसेट प्रेस शुक्ला गण्डकी 4 दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा।
11: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेजल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्टिकर बिल भरपाई पासबुक ब्रोसर तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
12: प्रोपाइटर गोविन्द सिग्देल। फोन 9856285543 र 9847000787।
5: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
11: खै दिनुहोस् त। ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
5: अनि बन्छ त दाई?
11: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
13: हुँदा एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्ती सौनीको ठिक पारिपट्टि
14: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्
15: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
14: प्रोपाइटर राजन पौडेल मोबाइल 9856062029
16: 103.8 अन्डरमनको आवाज
17: स्टुडियो साइन्चेक
18: अहिले रात्रिको 10 बज्यो
19: साइन्चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
20: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार
21: धोरबाराही हाइलाइट्सको साथमा
22: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
21: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841549304
23: नमस्कार रेडियो धोरबाराही 103.8 MHz राति 10 बजेको धोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा www.radiodhorbarahi.com.np र हाम्रो पात्र मोबाइल एप मार्फत विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ धोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस् प्रधानमन्त्री भालेन्द्र शाह मुस्ताङ जानुहुने भएको छ भोलि शुक्रबार पोखरा हुँदै मुस्ताङ जाने कार्य तालिका रहेको निकट स्रोतले जानकारी दिएको छ कास्कीका प्रमुख जिल्लाधिकारी कुमार सिंह गुरूङले भने अहिलेसम्म आफूलाई प्रधानमन्त्री आउने बारे जानकारी नभएको बताउनुभयो यद्यपि उहाँ पोखरा विमानस्थल हुँदै मुस्ताङ जाने कार्य तालिका तय भएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय स्रोतले जानकारी दिएको छ उहाँ मुस्ताङ बाहेक अन्त कहाँ जाने भन्ने बारे केही खुलाइएको छैन अर्थमन्त्री डाक्टर सोडिम वाग्लेली सरकारले स्वास्थ्य बीमाको कार्यक्रमको बजेट नघटाएको बताउनु भएको छ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाली पार्टी कार्यालय वनस्थलीमा आज आयोजना गरिएको नागरिक नीति र नेतृत्व सम्वाद कार्यक्रममा नागरिकका जिज्ञासा तथा प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डाक्टर वाग्लेली स्वास्थ्य बीमाप्रतिको सरकारी धारणाबारे स्पष्ट पार्नुभएको हो गत वर्ष स्वास्थ्य बीमाका लागि अघिल्लो सरकारले 10 अर्ब बजेट छुट्याएको तर नपुगेपछि 11 अर्ब थप गरिएको अर्थमन्त्री डाक्टर वाग्लेले जानकारी दिनुभयो यस वर्षको बजेटमा स्वास्थ्य बीमाको बजेट 5 अर्ब बढ़ाएर 15 अर्ब पुर्याएको पनि उहाँले स्पष्ट पार्नुभएको छ अर्थमन्त्री डाक्टर वाग्लेले स्वास्थ्य बीमामा सरकारको दायित्व अझै बढ़िरहेको तर लगानी अनुसार नागरिकले सेवा पाएका छन् कि छैनन् भन्नेमा शंका रहेको बताउनुभयो स्वास्थ्य बीमा कार्यक्रम सरकारी अस्पतालहरूमा निरन्तर जारी रहेको उल्लेख गर्दै उहाँले यसलाई थप प्रभावकारी बनाउन अध्ययन गरिरहेको समेत बताउनु भएको छ यस्तै अर्थमन्त्री डाक्टर वाग्लेले गल्ती नगरी चेक बाउन्स लगायतका कारण ब्ल्याक लिस्टमा परेर आर्थिक समस्यामा परेको उद्यमीलाई राहत दिन सरकारले पहल थालेको बताउनुभयो ब्ल्याक लिस्टको दुष्चक्रममा अन्जानमा फँसेकाहरूलाई राहत दिने विषयमा राष्ट्र बैंकसँग छलफल भइरहेको उहाँले बताउनु भएको छ तनहुँ जिल्लामा खानेपानीको पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालन गरिएका विभिन्न कार्यक्रम मार्फत पछिल्लो एक वर्षमा 3546 नयाँ धारा जडान गरिएको छ आर्थिक वर्ष 2082-83 गण्डकी प्रदेश सरकारको कार्यक्रम तथा संघीय सरकारको विभिन्न अनुदान कार्यक्रम मार्फत नयाँ धारा जडान खानेपानी प्रशोधन र आधारभूत खानेपानीको सुविधा विस्तार गरिएको हो जिल्ला स्थित खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका इन्जिनियर अनिल सुवेदीका अनुसार आर्थिक वर्ष 2082-83 गण्डकी प्रदेश सरकारको कार्यक्रम अन्तर्गत 3227 घरमा नयाँ धारा जडान भएको छ यस्तै संघीय सरकारको विशेष अनुदान कार्यक्रममा 319 घरमा धारा जडान गरिएको उहाँले जानकारी दिनुभयो। सुवेदीका अनुसार प्रदेश सरकार मार्फत 555 घरमा खानेपानी प्रशोधन सम्बन्धी काम गरिएको छ। प्रदेश सरकारको कार्यक्रम अन्तर्गत आजसम्म तनहुँमा 20,867 घरमा धारा जडान भएको जनाउँदै उहाँले 104,857 घरमा आधारभूत खानेपानीको सुविधा पुगेको बताउनुभयो। प्रदेश सरकारको कार्यक्रमबाट आजसम्म 3,429 घरमा खानेपानी प्रशोधन सम्बन्धी काम भएको छ। स्याङ्जा जिल्लामा दूध उत्पादन गर्ने किसानलाई प्रति लिटर 5 रूपियाँको दरले अनुदान उपलब्ध गराइएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाले दूध उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले सहकारी मार्फत बिक्री भएको दूधको परिमाणका आधारमा किसानलाई अनुदान दिएको हो। कार्यालयका अनुसार भिरकोट नगरपालिका 1 स्थित भिरकोट दुग्ध उत्पादक सहकारी मार्फत संकलन भएको 1,26,029 लिटर दूधका लागि 6,30,145 रूपियाँ अनुदान दिएको छ। त्यस्तै स्याङ्जाकै चापाकोट नगरपालिका 5 को क्वामी स्थित रत्नपुर साना किसान सहकारी मार्फत संकलन भएको 70,817 लिटर दूधका लागि 5 रूपियाँका दरले अनुदान उपलब्ध गराइएको छ। कार्यालयले सार्वजनिक गरेको सूचनाका आधारमा छनौट भएका सहकारीमा आबद्ध किसानले गाई तथा भैंसी पालनबाट उत्पादन गरेको दूधमा अनुदान दिएको कार्यालय प्रमुख डाक्टर रूपेश श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार सहकारीको दूध संकलन केन्द्र मार्फत बिक्री भएको दूधको परिमाणलाई आधार बनाएर अनुदान वितरण गरिएको जनाइएको छ। डिभिजन वन कार्यालय तनहुँले गत आर्थिक वर्ष 2082-83 जिल्लाका विभिन्न स्थानबाट कुल 47 वन्यजन्तुको उद्धार भएको जानकारी दिएको छ। मानव वन्यजन्तु द्वन्द न्यूनीकरण र जैविक विविधता संरक्षण अभियान अन्तर्गत बस्तीमा छिरेका घाइते भएका तथा अप्ठ्यारोमा परेका वन्यजन्तुको उद्धार गरिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख मनोज राणा भाटले जानकारी दिनुभयो। डिभिजन प्रमुख राणा भाटका अनुसार उद्धार गरिएका कुल 47 वन्यजन्तु मध्ये 42 जिउँदो 1 घाइते र 4 मृत अवस्थामा फेला परेका थिए। उद्धार गरिएका जिउँदा वन्यजन्तुलाई प्राथमिक स्वास्थ्य परीक्षण पश्चात सुरक्षित प्राकृतिक स्थानमा छाडिएका छन्। वर्षभरि उद्धार गरिएका वन्यजन्तुमा सबैभन्दा बढ़ी 27 विभिन्न प्रजातिका सर्प, 7 अजिंगर, 4 चितुवा, 6 मृग, 3 भारसे, 1 चरीबाघ र 1 गिद्धको जिउँदै उद्धार गरिएको डिभिजन वन कार्यालयका प्रमुख राणा भाटले जानकारी दिनुभएको छ। तनहु प्रहरीले विभिन्न मुद्दामा अदालतबाट फैसला भएर फरार रहेका तथा चालू मुद्दामा 2 व्यक्तिलाई पक्राउ गरेर तनहु जिल्ला अदालतमा उपस्थित गराएको छ। जिल्ला प्रहरी कार्यालय तनहुका अनुसार पक्राउ पर्नेमा चोरी मुद्दामा 6 महिना कैद र 5,000 जरिवाना तोकिएका व्यास नगरपालिका 2 का 1 पुरूष र बैंकिङ कसुर मुद्दामा फरार रहेको स्याङ्जाको पुतली बजार नगरपालिका घर भएर अहिले पोखरा महानगरपालिका 17 बस्दै आएका 1 पुरूष रहेका छन्। प्रहरीले उनीहरूलाई विभिन्न नीतिमा खटिएको टोलीले पक्राउ गरेको जनाएको छ। पक्राउ परेका 2 आवश्यक कार्यवाहीका लागि तनहु जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय तनहुका प्रहरी नायब परीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो। तनहुको म्याग्दे गाउँपालिका 4 समाजसेवी प्रेमराज अधिकारीले आफ्नो जन्मदिनको अवसरमा व्यास नगरपालिका 5 रहेका परोपकार ज्येष्ठ नागरिक आश्रममा खाद्यान्न सहयोग गर्नुभएको छ। अधिकारीले आश्रममा पुगेर करिब 10,000 रूपियाँ बराबरको चामल, दाल, तेल, चिनी, चियापत्ती, आटा लगायतका खाद्य सामग्री प्रदान गर्नुभएको हो। जन्मदिनलाई व्यक्तिगत उत्सवमा मात्रै सीमित नगरी ज्येष्ठ नागरिकको सेवामा सहयोग गर्ने उद्देश्यले आश्रममा खाद्यान्न प्रदान गरेको अधिकारीले बताउनु भएको छ। सामाजिक सेवामा सक्रिय अधिकारीले यस अघि पनि विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आउनु भएको छ। सहयोग सामग्री ग्रहण गर्दै आश्रममा रहेका ज्येष्ठ नागरिकहरूले अधिकारीलाई जन्मदिनको शुभकामना व्यक्त गर्दै सहयोगका लागि धन्यवाद व्यक्त गरेका थिए। अधिकारीको यस कार्यले जन्मदिनमा सामाजिक सेवासँग जोड्ने सकारात्मक सन्देश दिएको आश्रमका ज्येष्ठ नागरिकहरूले बताएका थिए। चालू आर्थिक वर्षको पहिलो महिनामा कोरोला नाकाबाट 100 वटा विद्युतीय गाड़ी भित्रिएका छन्। मुस्ताङ भन्सार कार्यालयका अनुसार एक महिनामा यो नाकाबाट आयात भएको विद्युतीय सवारी साधन र अन्य सामग्रीबाट राज्य कोषमा 29 करोड़ राजस्व दाखिला भएको छ। यो नाकाबाट दैनिक 10 वटा कन्टेनरको भन्सार जाँचपास भइरहेको भन्सार प्रमुख विद्युत चुण्डालले जानकारी दिनुभयो। गत आर्थिक वर्षमा कोरोना नाकाबाट 3,000 विद्युतीय सवारी साधन आयात भएका थिए। गत आर्थिक वर्षमा 6,92 करोड़ राजस्व संकलन भएको थियो। यो नाका ईभी आयातको नयाँ मार्गका रूपमा विकसित हुन थालेको छ। गण्डकी प्रदेशको बडुवा समिति सचिवालयले 3 जना अधिकृतहरूलाई 11 तहमा बडुवाका लागि सिफारिश गरेको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले बिहिबार सूचना जारी गर्दै कार्य क्षमताको मूल्याङ्कनका आधारमा उनीहरूलाई बडुवाका लागि सिफारिश गरेको जनाएको हो। बडुवा समितिले प्रशासन र इन्जिनियरिङ सेवाको कर्मचारीलाई सिफारिश गर्ने निर्णय गरेको छ। समितिको निर्णय अनुसार प्रदेश प्रशासन कार्यालयको प्रशासन समूह अन्तर्गत 11 तहमा टीकाराम पौडेल र दिनेश प्रकाश आचार्य सिफारिश हुनुभएको छ। बडुहा सूचना अनुसार पौडेलले 100 पूर्णाङ्कमा 100 अङ्क प्राप्त गर्नुभएको छ। यस्तै आचार्यले 97.26 अङ्क प्राप्त गरेको सूचनामा उल्लेख छ। यस पदका लागि 3 जना सम्भाव्य उम्मेद्वार रहे पनि 2 जनाको मात्रै सिफारिश गरिएको हो। इन्जिनियरिङ सेवातर्फ सिभिल इन्जिनियर समूहको इरिगेशन र सेनिटरी उपसमूहमा हरिप्रसाद तिमिल सिन्हा सिफारिश हुनुभएको छ। बडुवा सूचना अनुसार उहाँले 97.55 अङ्क प्राप्त गर्नुभएको छ। यस उपसमूहमा 1 जनाको पदपूर्तिका लागि 2 जना सम्भाव्य उम्मेद्वारको प्रतिस्पर्धा भएको थियो। तनहुँको शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 1 र 11 सञ्चालन भएको सामुदायिक जीविकोपार्जन परिवर्तन परियोजनामा पहिलो वर्ष 500 परिवार लाभान्वित हुने भएका छन्। आइरिस रेडक्रसको साझेदारीमा र नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखाले सञ्चालन गरेको परियोजना तेस्रो चरण कार्यक्रम समीक्षा तथा सिकाई आदान प्रदान र कार्यशालामा सो जानकारी दिएको हो। दुलेगौंडामा बिहिबार आज आयोजना गरिएको कार्यक्रममा जिल्ला कार्यक्रम संयोजक देवनारायण पौडेलले प्रति परिवार 29,000 रूपियाँ प्रदान गरिएको बताउनु भएको छ। विविध खबरहरू सँगसँगै राति 10 बजेको धोरबार ही हेडलाइट्स आजका लागि सकिएका छन्। भोलि बिहान 5:25 बजेको धोरबार ही हेडलाइट्समा पुनः हाम्रो भेट हुनेछ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै हाम्रो प्रसारण सेवामा खटिनुहुने सम्पूर्ण सहकर्मीहरूलाई विदा हुने आज्ञा दिनुहोस्। नमस्कार, शुभरात्री।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141000 वा धुरबाराही FM@gmail.com मा इमेल गर्नुहोस्।

0: कहाँ लागे कि
1: ल थाहा छैन हाम्रो कोत्रेमै खुलेको छ नि दीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर कोत्रेमा भव्य शुभारम्भ हुँदैछ त्यही जान लाग्यो
0: ओहो त्यसो भए त शुभारम्भको अवसरमा केही विशेष अफर पनि होला नि
1: विशेष मात्र होइन धमाकेदार अफर छ त्यहाँ जे सेवा लिँदा पनि 50% छुट अझ एउटा रमाइलो कुरा कुनै दुई सेवा लिनु भयो भने एउटा सामा सित्तैमा
0: आहा अब दीक्षामा यस्तो अफर हुँदा हुँदै अरू किन खोज्ने म पनि जान्छु पकत
1: विशेष छुटको फाइदा उठाउन तपाईँ पनि ढिला नगर्नुहोस् है
2: शुभारम्भ कार्यक्रम यही भदौ 1 गतेदेखि 5 गतेसम्म समय बिहान 8 बजेदेखि बेलुका 8 बजेसम्म
3: आफूलाई अझ सुन्दर अझ आकर्षक र अझ आत्मविश्वासी बनाउन आजै आउनुहोस् दीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर कोत्रे प्रोपाइटर निशा लामा सम्पर्क
2: 97090 34335
4: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन् आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन
5: ए तिमी पो बस्दै गर है म तिम्रो लागि चिया बनाएर ल्याउँछु
4: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका दीपा ए दीपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले
5: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम त्यहीबाट ल्याएको
4: ए त्यसो भए त म गइहाले
5: चिया त पिएर जाऊ
4: अहिले हतार छ पछि आउँदै गरौला है
6: दीर्घायु फर्निचर सोरुम
5: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ
7: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार प्रोप्राइटर लक्ष्मीराज वाग्ले सम्पर्क 9460-61268 र 9560-60268
0: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो तर राम्रो प्रचारको लागि भने
8: माइली भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ सेवाको बारेमा केही थाहै रहेनछ अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ
0: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो
8: ठिक भन्नुभयो भाउजू अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि
2: गण्डकी मेडिकल हल दुलेगौडा हाम्रा सेवाहरू
9: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार
2: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार
9: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श
2: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ
9: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस् सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा माछा पुछ्र बैङ्कको ठिक पारिपत्ति फोन 0635-93-369
10: काइली दिदी आलु लगाउने बेला भयो मल पाउनु भयो त
11: ए दाई पनि घरै हुनुहुँदो रहेछ त
12: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी हाम्रो त बुढाले ल्याएका हुन् मल पनि साह्रै राम्रो रहेछ
13: सुन्न त माइली गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ छिटो जाऊ त अन्त भन्दा सस्तोमा पाइएछ है मैले त त्यहीँबाट ल्याएको
10: ए हो र हस् दाई म आजै जान्छु
9: हजुर यस हाइजेनिक राञ्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा बोइलर र गिरिराज कुखुरा पनि पाइन्छ साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्
2: हाइजेनिक राञ्च प्राली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते प्रोप्राइटर रामकृष्ण भण्डारी मोबाइल 9560-62-891
14: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो कति बन्द भए कति के भए तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन
10: ए मलाई मात्र हो कि भनेको तपाईँलाई पनि त्यस्तै पो हुन्छ आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ त्यही जाने हो म त
15: हजुर, दशकौं देखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
16: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
17: ढोरबाराही हाइलाइट्सको साथमा
18: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौंडा बीपी चोक।
17: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841349404।

नमस्कार अनि शुभ बिहानी। आज मिति 2083 साल भाद्र महिनाको 5 गते आज शुक्रबार, नेपाल सम्मत 1146, साउन शुक्ल पक्षको आज नवमी तिथि, सन् 2026 अगस्त 21 तारीख, रेडियो ध्वरबाराही 103.8 मेगाहर्ज सँगै फेसबुक पेज वेबसाइट नेपाली पात्रो र हाम्रो पात्रोबाट एकसाथ प्रसारण भइरहेको ध्वरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। ध्वरबाराही हाइलाइट्समा अब सुन्नुहोस् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचारका मुख्य समाचारहरू।

प्रधानमन्त्री बालेन्द्र शाह आज पोखरा हुँदै मुस्ताङ जाने भ्रमणका बारेमा कास्कीका प्रमुख जिल्ला अधिकारी नै बेखबर पोखरा विमानस्थल हुँदै मुस्ताङ जाने कार्यतालिका तय संसदीय समितिको बैठकमा रासोपा सभापति रवि लामी छानेको गुनासो अख्तियार प्रमुख प्रधानमन्त्री कार्यालयमा थुनिए भन्ने हल्लाको विषयमा चासो भ्रष्टाचार अनुसन्धानमा खुट्टा नकमाउन सांसदहरूको अख्तियार प्रमुखलाई सुझाव नेपालले तत्काल कुनै नयाँ राजनीतिक उथलपुथल धान्न नसक्ने कांग्रेस सभापति गगन कुमार थापाको भनाई इतर पक्षका कांग्रेस नेताहरूले महाधिवेशन रोक्न आज अदालतमा मुद्दा हाल्ने ठूला भ्रष्टाचार काण्डको अनुसन्धानमा अख्तियार पछाडि हट्ने गरेको सांसदहरूको गुनासो कार्यपालिकाको शाखा जस्तो बनेर अख्तियार चल्न नहुने सुझाव आफूहरूमाथि सरकारले कुनै पनि अनुचित किसिमले दबाव नदिएको अख्तियार प्रमुख प्रेम राईको दावी बागमती प्रदेशमा एमालेलाई सरकार बनाउन सहयोग गरेपछि राप्रपाभित्र भाँड भैलो सांसद उद्धव थापालाई पदमुक्त गर्ने राप्रपाको निर्णय थापालाई कार्यवाही गर्ने निर्णयमा पूर्व अध्यक्ष कमल थापाको असहमति आइरिस रेडक्रसको साझेदारी र नेपाल रेडक्रस सोसाइटी तनहु शाखाले शुक्ला गण्डकी एक र एघारमा सामुदायिक जीविकोपार्जन प्रवर्धन परियोजना संचालन गर्ने पहिलो वर्ष 500 घर परिवार लाभान्वित बन्ने प्रतिनिधि सभाको दुई तिहाईबाट मात्रै संविधान संशोधन सम्भव नभएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामी छानेको स्पष्टोक्ति संविधान संशोधनका लागि रासोपाद्वारा 15 सदस्यीय कार्यदल गठन अख्तियार प्रधानमन्त्रीको कार्यालयको शाखा नभएको सांसद अमरेश शाहको भनाई आईजीपीलाई खगेन्द्र सुनहारको चुनौती मेरा कुराले मानमर्दन भए मुद्दा हाल्नु कठघरामा उभिन तयार छु उहाँको धारणा सत्तामा जो आए पनि कसैलाई फसाउने कसैलाई बचाउने माध्यम बन्नबाट अख्तियारलाई जोगाउनुपर्ने कानून मन्त्री सुविता गौतमको भनाई महाधिवेशन रोक्न सर्वोच्च जाने कांग्रेस इतर पक्षको निर्णय संस्थापन भन्छ कुनै हालतमा रोकिँदैन चुनाव जितेर संसदमा छिर्दैमा जे बोले पनि वा जे गरे पनि हुन्छ भन्ने दम्ब त्याग्नुपर्ने कांग्रेस सभापति गगन थापाको भनाई कांग्रेस फुट्छ कि जुट्छ गगनजीहरूसँगै जवाफ छ रमेश लेखकको भनाई सरकारवालाले पर्यटन विधेयक 2081 ल्याउनु पर्नेमा जोड राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथिको छलफल निष्कर्ष उन्मुख सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक रहेको संचार मन्त्री विक्रम तिमिल सिन्हाको भनाई गवर्नरको कार्यकाल 3 वर्षमा झारिँदै पत्र पत्रिका वर्गीकरण लोक कल्याणकारी विज्ञापन प्रणाली सुधार गर्न निर्देशन कानूनी जटिलता नपुकाए मन्त्री परिषदका निर्णयमाथि अनुसन्धान गर्न नसकिने नीतिगत निर्णय 2.5 वर्षीय बालक हराएको 2 दिनपछि घना जंगलभित्र सकुशल भेटिए बागमतीको ढल विसर्जन रोक्न पूर्वधार विकास समितिको निर्देशन वैदेशिक सहायता राष्ट्रिय प्रणाली र सरकारी कोष मार्फत परिचालन गर्न संसदीय समितिको निर्देशन जड़ीबुटी निर्यातका लागि व्यापारिक ट्रान्जिट बन्दै नेपालगंज अर्का सुकुम्बासीले पनि आत्महत्या गरेपछि सरकारप्रति प्रश्न सोझिँदै छैठौं राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा स्थानीय तहलाई सक्रिय हुन राष्ट्रिय मानवाधिकार आयोगको आग्रह लालपूर्जा वितरण तीव्रता नामजात सकिएका 10 वर्षपछि मिथिलामा 310 परिवारलाई लालपूर्जा वितरण प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रूप दिन शिक्षा मन्त्रालयको प्राथमिकता आशिका तामाङद्वारा बानी बेहोरा सुधार्ने घोषणा
सरकारले स्वास्थ्य बीमाको कार्यक्रमको बजेट नघटाएको अर्थमन्त्री स्वर्णिम वाग्लेको दावी। स्वास्थ्य बीमा कार्यक्रम सरकारी अस्पतालहरूमा निरन्तर जारी रहने उल्लेख। तनहुमा एक वर्षको अवधिमा खानेपानीका 3546 नयाँ धारा जडान। हालसम्म तनहुमा 20,867 घरमा धारा जडान। 104,557 घरमा आधारभूत खानेपानीको सुविधा। सर्वोच्चले बदर गरिदियो वायु सेवा निगमका कार्यकारी अध्यक्ष महेश्वर भक्त श्रेष्ठको नियुक्ति। आदेशपछि श्रेष्ठ पदमुक्त, अब नयाँ प्रक्रियाबाट कार्यकारी अध्यक्ष नियुक्त हुनुपर्ने। दूध उत्पादनलाई प्रोत्साहन गर्न स्याङ्जाका दूध उत्पादक किसानलाई प्रति लिटर 5 रूपियाँ अनुदान वितरण। प्रहरीद्वारा मेडिकल व्यवसायी दुर्गा प्रसाईको घरमा खानतलासी। प्रसाईको घरबाट केही मोबाइल डिभाइस र आईप्याड नियन्त्रणमा। लघुवित्त पीड़ितहरूलाई आन्दोलन गर्न उक्साएको आरोप। विद्युत खरिद सम्झौता

0: द्वारा उपसमिति गठन पीपीए खुलाउन सात दिनमा मापदण्ड तयार हुने वन्यजन्तु देखा पर्दा वन कार्यालयमा खबर गर्ने क्रम बढ्दा उद्धार कार्य थप प्रभावकारी बन्दै तनहुँमा गत आर्थिक वर्षमा विभिन्न स्थानबाट कुल 47 वटा वन्यजन्तुको उद्धार अदालतबाट मुद्दा फैसला भए पनि हालसम्म फरार रहेका दमौली र पोखराका दुई प्रतिवादी तनहुँ प्रहरीको नियन्त्रणमा साउन महिनामा मात्रै कोरोला नाका हुँदै 100 वटा ईभी गाड़ी आयात राज्य कोषमा 29 करोड़ राजस्व दाखिला युक्रेनको राजधानी किएवमा रूसी हमलामा परेर 12 जनाको मृत्यु जापानमा रेलको ठक्करबाट 4 जनाको मृत्यु इजरायली कर्फ्यूका कारणले 40,000 प्यालेस्टाइनी प्रभावित खाड़ी मुलुकमा सैन्य उपस्थिति घटाउने अमेरिकाको तयारी इरानद्वारा ट्रम्पको आर्थिक दबाव नीतिको चर्को आलोचना ह्यारी मेग बेलायत फर्कने तयारीमा वर्षको अन्ततिर उत्तर कोरियाली नेता किमसँग भेटवार्ता गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा आल मगिर बंगलादेशको 23औं राष्ट्रपति बन्ने सम्भावना प्रबल अमेरिकाको ऋण पहिलो पटक 400 खर्ब डलर नाग्यो एक दशकमा दोब्बर भन्दा धेरैले ऋण बढ़ेको तथ्याङ्क सार्वजनिक युरोपमा भीषण खरडीका कारण सुकेको नदी किनारमा दोस्रो विश्वयुद्धकालीन एक विशाल बम फेला र श्रीलंका प्रमुख ब्याटर कुशल मन्डिस र दिनेश चण्डिमाल भारतसँगको दोस्रो तथा अन्तिम टेस्ट नखेल्ने अवस्था नै खबरहरु सँगसँगै आजका लागि ढोरपा रही हाइलाइट्स सकिएको छ मुख्य समाचार समेटिएको समाचारमूलक यो सामग्री तपाईलाई कस्तो लागिरहेको छ हामीलाई सल्लाह र सुझाव दिदै गर्नुहोला 7 बजे विस्तृत समाचारहरु सहित हामी उपस्थित हुनेछौं समाचार कक्षका सम्पूर्ण सहकर्मीहरु सहित म अशोक विश्वकर्मा बिदा हुन आज्ञा चाहन्छु नमस्कार
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस् हामी समाचारको रूपमा प्रसारण गर्नेछौ खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस् हाम्रो टेलिफोन नम्बर 06-64-14-100 वा dhurbarahi@gmail.com मा इमेल गर्नुहोस्
2: सिधै मयाम चिसापानीबाट काठमाडौँबाट
3: मयाम चिसापानी अनि बीचमा नझर्ने
2: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोस्ते महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि
3: ए हो र यस्तो सुविधा पनि आइसक्यो ल जाम जाम
4: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9841616878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825552663
5: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोथ पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुम्माया पुन
6: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
5: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
6: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
5: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
6: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर

0: अस्मिता वाग्ले,
1: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
0: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
1: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
0: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
1: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
2: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
3: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 रोड फोन 061-590-162 590-163।
4: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
5: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
4: हो र, कहाँ छ र त्यस्तो?
5: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
6: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार लुङ्गी टी सर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
4: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
6: कालिका फेन्सी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा तरकारी लाइन तारा देवी तरकारी पसल सँगै।
4: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9560-62028 र 9901-79-7016।
6: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
7: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतार हिँड्दै?
8: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै गएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
7: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
8: त्यसो भए कहाँ जाने त कान्छा?
7: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
8: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
9: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गियर ओइल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
6: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी 4 दुलेगौडा आफ्नै निवासमा।
5: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल, फोन नम्बर 9556-11445 र 9556-20445।
10: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै, मेरो त साह्रै मन डुलेको डुलै भयो।
11: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने, सुविधा सम्पन्न हल भएको। त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
12: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन्छ।
10: खाकैमा दिमागलाई भारी गराएछु, पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
6: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
12: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेदी, प्रोपाइटर हरिचन्द्र महत, मोबाइल 9825-52763 र 9860-80715
13: र रामचन्द्र महत 9841-16878। हजुर दान गरौ।
14: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
15: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।

0: गरिने बोनस चाउचाउ।
1: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर्स, शुक्ला गण्डकी साथ सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9856202779।
2: अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नुहुन अनुरोध। शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नुहुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। यदि कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची युरिया प्रति केजी रू 22-23 सम्म, डीएपी रू 49-50 सम्म र पोटास रू 38-39 सम्म। अनुरोधक कृषि विकास शाखा शुक्ला गण्डकी नगरपालिका तनहुँ।
3: एक सय 103.8 अन्तर्मनको आवाज।

नमस्कार अनि शुभ बिहानी रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहानी प्रसारण सेवा जय शिव सुनसादी पसलद्वारा प्रायोजित कार्यक्रम शुभ प्रभातमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। म अशोक विश्वकर्मा। आज मिति 2083 साल भाद्र महिनाको 5 गते शुक्रबार श्रावण शुक्ल पक्षको नवमी तिथि सन् 2026 अगस्त 21 तारीख। श्रोतावृन्द, सुन र चाँदीका आधुनिक आकर्षक गरगहनाहरू बनाउनु परेमा दुले गौदामा रेडियो ढोरबाराही रहेको भवनभन्दा केही तलपट्टि रहेको छ। यो जय शिव सुन चाँदी पसलमा नै गएर बनाउनु हुन हार्दिक अनुरोध छ। त्यहाँ तपाईँले राशि अनुसारका पत्थर लगायत तपाईँले उत्कृष्ट र गुणस्तरीय सेवा सँगसँगै गरगहनाहरू प्राप्त गर्न सक्नुहुनेछ। अब लागौं तपाईंको आजको राशिफलतर्फ। मेष राशि, तपाईंको लागि आजको दिन सामान्य छ। हरेक काममा साथीहरूसँग एकता गर्नु उचित देखिन्छ। सापट दिएको सम्पत्ति फिर्ता नहुने जोखिम छ। शिक्षा र स्वास्थ्यमा गरेको लगानीबाट आंशिक नाफा होला। संकटमा परिवारको साथ मिल्नेछ। वृष राशि, तपाईँको दिन राम्रो छ। विदेशको धनले मन आकर्षित गर्नेछ। विदेशमा गरेको लगानीबाट नाफा होला। राजनीतिमा महत्वपूर्ण नियुक्ति मिल्नेछ। शिक्षा र स्वास्थ्यमा गरेको लगानीबाट फाइदा हुनेछ। मिथुन राशि, तपाईँको आजको दिन राम्रो छ। सम्पत्तिको सदुपयोग गर्नुपर्ने दिन छ। स्वास्थ्य र शिक्षामा गरेको लगानीबाट राम्रो आमदानी होला। परिवारलाई समय दिन नसक्दा खटपट हुन सक्ने सम्भावना देखिन्छ। कर्कट राशि, तपाईँका लागि पनि आजको दिन राम्रो छ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ। साथीभाइसँगको भेटघाट रमाइलो बन्ला। दैनिकी सहज बनेर जानेछ। परिवारको सल्लाह लिएर अगाडि बढ्नु राम्रो देखिएको छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुने योग देखिन्छ। सिंह राशि, दिन सामान्य छ। सोचेको काममा अवरोध हुन सक्छ। मेहनतको फल प्राप्त नहुन सक्ला। धार्मिक कार्यमा सहभागी भएर दिनको शुरूआत गरेमा सोचेको काम सहज बन्नेछ। कन्या राशि, डुब्न लागेको सम्पत्ति फिर्ता हुनेछ। कृषिमा गरेको लगानीबाट नाफा हुने योग देखिन्छ। घर र जग्गाको कारोबारमा फाइदा होला। परिवारसँग व्यवहार गर्दा भने सचेत बन्नुपर्नेछ। तुला राशि, दिन राम्रो छ। मान सम्मान प्राप्त हुनेछ। शिक्षाको क्षेत्रमा श्रमको शोषण हुने जोखिम छ। राजनीतिक र सामाजिक क्षेत्रमा पदोन्नति होला। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ। वृश्चिक राशि, दिन राम्रो छ। ठूला व्यक्तिहरूसँगको भेटले मनमा उत्साह बढ्नेछ। सोचेको काम सहज बन्ला। व्यापारमा गरेको लगानीबाट नाफा हुनेछ। स्वास्थ्यमा भने समस्या हुन सक्ने जोखिम रहेको छ। धनुराशि, तपाईँको दिन सामान्य छ। सानो कुराले झन्झट बढ्नेछ। शिक्षा र स्वास्थ्यमा गरेको लगानी डुब्ने जोखिम छ। धार्मिक कार्यमा सहभागी भएर दिनको शुरूआत गर्नु भए राम्रो हुने संकेत देखिन्छ। मकर राशि, संचित धन खर्च भए पनि राजनीतिक क्षेत्रमा महत्वपूर्ण जिम्मेवारी प्राप्त हुने सम्भावना छ। संकटमा परिवारसँगको सम्बन्धमा सुधार देखिनेछ। प्रेम सम्बन्ध सुमधुर बनेर जानेछ। कुम्भ राशि, शिक्षामा गरेको मेहनतको फल प्राप्त हुनेछ। बोल्नुभन्दा अगाडि सोच्नुपर्ने समय छ। विपक्षी भनिएका साथीले राम्रो साथ दिनेछन्। राज्यको तर्फबाट सेवाको अवसर मिल्न सक्ने योग देखिन्छ। र अब अन्त्यमा मीन राशि, तपाईँका लागि आजको दिन सामान्य छ। साना साना कुराहरूमा अवरोध सिर्जना होला। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। व्यापारमा भने मेहनतको फल मिल्न सक्ने सम्भावना छ। मेहनत गरेर अगाडि बढ्नुहोला।
आदरणीय श्रोतावृन्द, आजको राशिफलमा जे जस्तो भनिए तापनि भाग्यमा भन्दा धेरै कर्ममा नै विश्वास गर्नुहोला। तपाईको आजको दिन पक्कै शुभ रहनेछ। श्रोतावृन्द, आजको राशिफलसँगै आज जन्मदिन पर्ने तपाई सम्पूर्णमा रेडियो ढोर बाराही परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं।